0: नै हो. के गर्ने कसो गर्ने घरिघरि हामी आमा छोरी यसो कुरा पनि गर्थ्यौँ, यसो गर्दा हुन्छ कि उसो गर्दा हुन्छ कि भनेर. तर पनि ठ्याक्कै यही चाहिँ गर्छु भन्ने चाहिँ थिएन. अब अहिले त अचारको बिजनेस हो, तिनीहरू पनि सबै खानेकुरा सम्बन्धितै हो नि त, पिज्जा सिज्जा त्यस्तै भन्न अब घरमै बनाएर केही. अहिले त अनलाइन बिजनेस पनि राम्रै छ, त्यो पो गर्ने कि भनेर चाहिँ कुरा हुन्थ्यो. तर ठ्याक्कै कफी चाहिँ त्यत्तिकै त्यही अब हाम्रो त्यहाँ छिमेकी बहिनी दिदीबहिनीहरू पनि बस्दाखेरि अनि यहाँ हाम्रो वरिपरि त्यस्तो राम्रो कफी सप पनि छैन, खोल्न पाए नि हुन्थ्यो भन्ने कुरा हुँदा हुँदै नै अनि ल त हो भन्ने हिसाबले गऱ्यौँ कि हामीले. अनि
1: हजुर, यो त गऱ्यो भने सकिन्छ, एउटा आँट लिनु पर्यो, जोस साङ्गर हुनु पर्यो, कति कुरा छ यहाँ गर्न सकिने. आफ्नो वरपरको बाल बालिकालाई पढाउन पनि सकिन्छ, अब केही सिप छ भने सिकाउन पनि सकिन्छ, अब रहरहरू केही पुरा भएको छैन भने गर्न सकिन्छ भनेपछि अवकाश पछिको जीवन अझै क्रियाशील भइरहेको छ, क्रियाशील बनाउन सकिन्छ.
0: यहाँको यत्रो वर्षको अनुभव छ, क्षमता छ, होइन. मुख्य कुरा चाहिँ अब अहिलेसम्म त्यस्तो कुनै रोग लागेको छैन अनि भगवान् कृपाले, अनि त्यो पनि एउटा राम्रो पक्ष हो नि त. अझै पनि अब 8-10 वर्षसम्म त म गर्न सक्छु भन्ने नै छ. त्यसपछि अब राम्रो भएछ भने त छोराछोरीले सम्हाल्छन्, बिजनेस हो भन्ने हिसाबले पनि अनि गरौँ न त केही भन्ने सोच चाहिँ थियो.
1: बुवा साल ट्रेनिङ कम्पनीको कर्मचारी भएको हिसाबले यहाँ काठमाडौँ आइपुग्नु भयो, ताप्लेजुङ जन्मिनु भयो, विराटनगर हुर्किनु भयो, अनि पढाइ र कर्मक्षेत्र फेरि काठमाडौँ.
0: 42 सालमा एसएलसी दिएपछि काठमाडौँ आइयो बुवा सँगसँगै. बुवालाई अब अलि पेटको रोगी, अनि अब हामी छोरी धेरै, अनि फेरि ठुलो परिवार, बुवा आमा सबै सँगै जा सरहरू पनि जान नमिल्ने. अनि एकजना जुन चाहिँ ठुलो छोरी छ त्यो चाहिँ बुवाले भान्से लिएर जाने के, ठुलो दिदीलाई लाने, माल दिदीलाई, अनि उनीहरू बिहे हुँदै जान्छ, अनि अर्को बहिनीको पालो त्यस्तो थियो. हजुर, मेरो आयो अनि बुवासँग म पनि काठमाडौँ आएँ नि त्यतिखेर. अनि तर बुवालाई चाहिँ अब आफू जागिर खाएको हिसाबले र आफ्नो सहपाठीहरूको कुरा सुनेर होला, छोरीले जागिर खायो भने दुःख हुन्छ, अब घरको जिम्मेवारी त छँदैछ, अफिसको जिम्मेवारी पनि थपिन्छ, दुःख हुन्छ भनेर जागिर खान बुवाले प्रोत्साहन चाहिँ कहिले गर्नु भएन कि, नखाओस् नै भन्नुहुन्थ्यो
1: आमाले.
0: आमाले त छोरीहरू अब मैले पढ्न पाइनँ, तिमीहरू पढ अगाडि बढ, जहिले पनि हामीलाई हौसला दिने नि, आफू पढ्नु भएको छैन तर हामीभन्दा कम हुनुहुन्न आमा, दिमाग पनि एकदम राम्रो छ आमाका.
1: हजुर, 7 दिदी बहिनी हुनुहुन्छ.
0: हजुर,
1: छोराकै रहर त होला,
0: त्यही हो, त्यही नै होला.
1: के भन्नुहुन्छ अहिले आमा बुवा?
0: बुवा त बितिसक्नु, तर गर्व नै गर्नुहुन्छ, छोरीहरू सबै 101 छन् भन्नुहुन्छ, राम्रो, कसैले पनि नराम्रो भन्दैन हामीलाई.
1: साथैजना पढ्नुभयो?
0: पढ्यौँ, सबैजनाले पढ्यौँ. कान्छी बहिनी म भन्दा म यहाँ नेपालमा बस्ने मध्ये मास्टर डिग्री गर्ने म भएँ, मलाई चाहिँ एकदमै इच्छा भएर गरेँ. अब दिदीहरू छिट्टै नै एसएलसी दिँदै बिहे भयो, दिदीहरूले त्यसपछि पढाइ कन्टिन्यू गर्नु भएन, अनि मभन्दा मुनिको बहिनीहरूले पनि ब्याचलर चाहिँ सके, मास्टर चाहिँ गरेनन्, अनि यहाँ भएको मध्ये मास्टर डिग्री गरेर अनि रहरलाई फेरि 3 वर्ष कलेज पनि पढाएँ बिहान बिहान. अनि त्यसपछि अरू 2 बहिनी चाहिँ, कान्छी बहिनी इन्जिनियर पुलचोकबाट इन्जिनियर पास गरेँ कि, अनि उभन्दा माथिको अर्को बहिनी पनि नर्स भएर, उनीहरू 2 चाहिँ विदेशै छन्, अमेरिकामा छन्.
1: कुनै समय बुवा आमालाई यति धेरै छोरी भए जन्मे भनेर बुवा आमालाई पिर हेर्ने छिमेकी होइन, सामाजिक
0: छोरा छैन भनेर भन्थे, कतिले भन्थे. अब बुवालाई पनि हजुरआमाले अब यसले बुहारीले नाति पाइन, अर्को बिहे गरेर पनि कति भन्नुभएको अरे, तर बुवालाई बुवा त्यो जमानामा पनि ब्याचलर पढेर त्यत्रो जाहिर खाएको मान्छे, तर त्यो चाहिँ बुवाले पनि गर्नु भएन.
1: आज छोरीहरू आफ्नो क्षेत्रमा सफल हुनुहुन्छ होइन,
0: खालि एउटा के भने अब समाजमै यिनीहरूको दाजुभाइ छैन भनेर अलि हेर्ने दृष्टिकोण फरक हुन्थ्यो, र हामी पनि अलि त्यो हिसाबले चाहिँ अलि छुच्चै खालको, मतलब हामी के कम छौँ र भन्ने हिसाबले चाहिँ सबैजना हामीलाई चाहिँ लाग्थ्यो त्यस्तो. अनि कुनै कुरा पनि हामी सक्दैनौँ, यो हामीले गर्ने काम होइन भने जस्तो लाग्दैन थियो, गर्नुपर्छ, हामीले नरे कसले गर्छ त भन्ने लाग्थ्यो. सधैँभरि बुवा आमालाई सघाउनै पर्छ, गर्नै पर्छ भन्ने लाग्थ्यो. भनेखेर बुवालाई, बुवा आमालाई हामी नै हो हेर्ने, कसले हेर्छ र पछि बुढेसकालमा पनि भनेर त्यो हिसाबले पनि मलाई चाहिँ सानैदेखि नै अनिखेर त्यस्तै स्वभाव भएर, यो चाहिँ हाम्रो छोरा हो भन्नुहुन्थ्यो कि, पहिलादेखि नै छोरा जस्तै थियो, छोरा हो भन्नुहुन्थ्यो.
1: कुनै समयको सोच थियो होइन, छोराले मात्र गर्न सक्छ, आँटिला हुन्छन् होइन, गढी खान्छन् भनेर भन्ने कुरा थियो. तर छोरीले नि सक्छन् भनेपछि छोरी छोरी जस्तै भएर पनि बाँच्न सक्छन्, छोरा जस्तै हुनु परेन, छोरी छोरी जस्तै भएर पनि अगाडि बढ्न सक्छन् भन्ने कुरा अहिले आइराखेको छ नि त होइन.
0: नसक्ने त के

0: र संसारमा हरेक उदाहरणहरू छ होइन, अब नसक्ने भन्ने त केही पनि छैन, खालि आफ्नो इच्छा शक्ति र अब समयले पनि साथ दिनु पर्यो, घर परिवारले पनि साथ दिनु पर्यो, त्यति भएपछि त सकिहालिन्छ नि जस्तो लाग्छ।
1: हजुर, रेडियो नेपाल सुन्नुहुन्थ्यो?
0: सुन्थ्यौँ, पहिला त हाम्रो साथी नै रेडियो नेपाल त हो नि, त्यो फरमाइस गीतहरू आउँथ्यो।
1: हजुर हजुर, शिक्षित बुवा भएको हुनाले आमाले पनि छोरीले पढ्नुपर्छ भनेर त्यो चेत त्यति बेला होइन, त्यो कारणले एउटा शिक्षाको अवसर पाउनुभयो, त्यो अवसरले नै अगाडि बढाए नि त।
0: हजुर हो, त्यो त
1: विवाहपछि फेरि विवाहित जति पनि महिलाहरू हुनुहुन्छ, हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूको जीवनले फेरि अर्को मोड लिन्छ, त्यो नयाँ सुरुवात हो पनि भनिन्छ नि होइन। सधैँ सुखद पनि हुँदैन, कहिले कहीँ बाध्यताले, कहिले कहिले व्यवस्थाले, कहिले कहीँ समय परिस्थितिले होइन, त्यो सोचे जस्तो नहुनसक्छ। वैवाहिक जीवन असफल भयो भन्दैमा सबै कुरा पनि सकिँदो त रहेनछ नि होइन।
0: हजुर हो, अब छोरी छोरी भएको हिसाबले बुवा आमालाई पनि अब बिहे गरिदिनु पाए, आफ्नो कर्तव्य सिद्धिन्छ अब छ नि त धेरै, अनिखेर अलि छिटै नै बिहे पनि हुने, ठुल दिदी पछि माल दिदी पनि भइहाल्यो, अनि म पनि अब छिटै नै बिहे भएको हो, म 20 वर्षमै बिहे भयो, अनि बुवा सँगसँगै हुँदा अनि बुवासँग सबै कुरा सेयर हुन्थ्यो, साथी साथी जस्तै थियौँ हामी, त किन अब बिहे गर्दिनँ भन्न चाहिँ सकिनँ कि, त्यतिखेर मलाई अझै पढ्ने इच्छा थियो होइन, अब जागिर पनि बुवालाई नभनिकनै मैले फर्म भरेर यता लोकसेवा पास गरेँ होइन, पढ्ने इच्छा थियो मलाई, अझै नै मास्टर डिग्री गर्छु, पढ्छु, म आफै केही बन्छु भन्ने चाहिँ थियो, तर अब त्यस्तै कुरा आयो, आएपछि बुवाले पनि अब गरिदिऊ न त भन्ने कुरा भयो, अब आमा त विराटनगरमै हुनुहुन्थ्यो, यहीँ नै कुरा अनि त्यतिकै नै बिहे कन्फर्म जस्तो भयो कि, मलाई गर्न मन त थिएन तर बुवासँग भन्न सकिनँ, हरेक कुरा भन्न सक्ने त्यो चाहिँ कस्तो हुँदो रहेछ भने अब एउटा रेस्पेक्ट हो कि अब के हो, नभए त हामी साथी साथी जस्तै नै हो बुवा र म चाहिँ, तर त्यति चाहिँ भन्न सकिनँ, अनि अब भाग्यले डोर्याएर त्यस्तै भयो, बिहे भयो, अब गर्नैपर्छ, अब अरू बहिनीहरू पनि त छन्, फेरि पहिला त्यतिखेर गाउँघरमा धेरै छोरी हुनेको, दिदी हुँदाहुँदै बहिनीले बिहे गर्ने, आफै हेरेर जाने, अब यताउता त्यतिखेर त जातको पनि कुरा हुन्थ्यो, त्यस्तो चाहिँ हाम्रो केही पनि नभएको हिसाबले अनि हामी अनुशासितै थियौँ, बुवाआमाले भनेपछि हुन्छ भन्ने नै भयो अनि
1: विवाह भयो।
0: हजुर,
1: के सोच थियो बिहा अगाडि, साँच्चै बिहापछि कस्तो भयो?
0: सोच त अब एउटा सामान्य केटीको त्यही नै हो नि, बिहे होला, राम्रो श्रीमान पर्ला, सुख मतलब राम्रो परिवार होला, जिन्दगी अगाडि बढ्ला राम्रोसँग, अब म त त्यतिखेर भर्खर आइए सेकेन्ड इयर दिएर आएको थिएँ, अनि अझै पढ्छु, बिहेले त मलाई रोक्दैन नि त, अब जागिर पनि यता नाम निस्किसकेको थियो सन्चेकोसमा, अनि 46 साल 46 साल माघमा सन्चेकोस प्रवेश गरेको, 47 असारमा बिहा भयो त हो मेरो, अनि थियो नि त अब कति इच्छा आकाङ्क्षा थियो, अझै केही गरौँला भन्ने थियो नि त, अब आफूले भने जस्तो भएन, अब दुईजना कुरा नमिल्ने त्यही त हो नि, त्यसो गर्दा गर्दा छोरी जन्मी, छोरी जन्मेपछि छोरा पनि भयो, छोरा र छोरीको 6 वर्षको फरक छ, त्यसपछि त आफ्नो छोरा जन्मेपछि त पछि अब सक्दैन भन्ने हिसाबले सेपरेट हुने कुरा भयो,
1: अनि छुट्टिनु भयो।
0: हजुर, म छोरा छोरीसँग अनि यतै बसेँ, छोरी सानै थिएँ, छोरा पनि अब सानै थियो, 4 वर्षको थियो।
1: जे निर्णय लिए त्यो ठिक गरे भन्ने लाग्छ अहिले?
0: लाग्छ, अहिले म पछुतो छैन, केही पनि छैन त्यस्तो,
1: यदि नगरी
0: उहाँ पनि आफ्नो जीवनमा सुखी हुनुहुन्छ, म पनि मेरो जीवनमा सुखी छु, छोराछोरी मसँगै छन्, आफ्नो जिन्दगी चलेकै छ,
1: अब त कुराले त्यो निर्णय लिनलाई, त्यो निर्णय भनेको एउटा ठुलो निर्णय थियो,
0: ठुलो, हजुर
1: हजुर,
0: कुरै नमिल्ने व्यवहारै नमिलेपछि त अब हामी पूर्वको मान्छे अलि खुल्ला समाजमा हुर्केको बढेको, ती माथि अब सानैदेखि नै त्यस्तै हिसाबले हुर्केको भयो नि त, सधैँभरि नमिलेर बस्नुभन्दा बरु जाउलो खान्छु आनन्दले बस्छु भन्ने नै भयो मलाई, किनभने जागिर थियो, मलाई ब्याक सपोर्ट छँदै थियो, अब खानाले त मर्दिनँ भन्ने थियो, छोराछोरी पनि सकेसम्म यिनीहरूलाई पनि गर्न सक्छु नि भन्ने आँट आयो,
1: एउटा शिक्षा थियो, एउटा जागिर
0: हजुर थियो होइन, मुख्य सपोर्ट चाहिँ त्यही नै भयो,
1: अनि
0: बरु आनन्दले बस्छु भन्ने नै भयो। अनि
1: 11 वर्षको वैवाहिक जीवनपछि वैवाहिक जीवनबाट अलग हुनुभयो, एकल आमाको रूपमा दुईजना छोरा र छोरीलाई पढाउने साथ दिने गर्दै आफू अगाडि बढ्नुभयो।
0: छोरी अलि ठुली भइसकेको थिएँ, अनिखेर उसले धेरै सपोर्ट गर्थे, हरेक खानासाना पकाउन, मैले नभ्याएको कामहरू सघाउने।
1: वैवाहिक जीवन 11 वर्षपछि टुट्यो,
0: हजुर,
1: जे सोचेको थियो त्यो भएन, कुरै नमिलेको जीवन भन्दा
0: हजुर
1: एउटा जागिरे जीवन छ, म छोराछोरीलाई म आफू गर्न सक्छु भन्ने त्यो आँटले बस्नु भयो, त्यसमा कुनै पछुतो पनि
0: छैन,
1: एक बारको जीवन हो होइन,
0: हजुर, अनि आफूले पढ्न पाएको थिएन, बिहा गरेपछि जागिर अनि व्यवहारिक कुराहरू हरेक गर्दा पढाइ चाहिँ मेरो छुटेको थियो नि त, आइए त्यतिखेर आइए भन्थ्यो, आइए सिध्या थियो, अनि भित्र पढ्ने इच्छा थियो कि मलाई एकदमै पढ्ने इच्छा थियो, अनि त्यसपछि आइए सकेको 10 वर्षपछि अनि ब्याचलर फेरि जोइन गरेँ, अनि बिहान पिके कलेजमा जान्थेँ, छोरीलाई सबै थोक पकाएर ठिक्क पारिदिन्थेँ, पकाएर खान्थेँ, अनि स्कुल जान्थेँ आफै त्यसो गर्दै, अनि दुःख सुख गर्दै ब्याचलर सकेँ अनि मास्टर पनि सकेँ पिकेबाटै, अनि फेरि कलेज पनि पढाएँ।
1: हजुर हजुर, आज नर्मदा भेटवालको यो जीवन अनुभव यहाँहरूमाज सुनाउँदै गर्दा एउटा जागिरी जीवन, गृहिणी जीवन होइन, आमाको भूमिका यो सबै पार गर्दै, आफ्नो रहर पार गर्दै अगाडि बढ्दाखेरि एउटा आँट र हौसला आफैले आफैलाई दिँदै अगाडि बढ्नु भयो नि त होइन। 38 वर्षसम्म जागिरी जीवन व्यतीत गर्नुभयो, त्यो अवकाश प्राप्तपछि पनि चुप लागेर बस्नु भएन, केही त गर्नुपर्छ भनेर त्यो 38 वर्षसम्म सरकारी जागिर खाँदा जुन व्यस्तता थियो, अहिले यहाँले खोलेको रिद्धि चिया कफी घरमा त्यति नै व्यस्त हुनुहुन्छ, त्योभन्दा बढी व्यस्त हुनुहुन्छ,
0: झन् व्यस्त बनायो नि यसले त, आनन्दले बस्न पर्ने बेलामा झन् व्यस्त बनायो,
1: त्यो व्यस्तताले नै आनन्द दिएछ कि छैन,
0: ठिक छ, त्यसले एउटा ऊर्जा थप्या छ, जाँगर आछ होइन।
1: हजुर, हामी फेरि पनि रिद्धि चिया कफी घरको सञ्चालक नर्मदा भेटवालको यी भेटवार्तालाई निरन्तरता दिने नै छौँ। रेडियो नेपाल सुन्दै रहनुहोला। रेडियो नेपाल सुनिरहनु भएको छ भने आज यहाँहरूमा आज कार्यक्रम आजका नारीमा कुनै नयाँ सपना देख्न वा लक्ष्य पुरा गर्न उमेरले छेक्दैन है भन्ने कुराको उदाहरण बन्नु भएको नर्मदा भेटवालको अनुभवलाई यहाँहरूमा आज राखिरहेका छौँ। जीवन हो, ठुलो कुरा गर्नु पनि पर्दैन, तर आफ्नो रहर मार्नु हुँदैन, आफ्नो रहरलाई पुरा त जहिले पनि जसरी पनि गर्न सकिन्छ, र जीवनको निर्णय सही ढङ्गबाट सही समयमा लियो भने सोचे जस्तै रोजे जस्तै जिन्दगी बनाउनु पनि सक्छन्। हाम्रा आमा दिदी बहिनीले यसकै एक उदाहरण भन्नुभएको नर्मदा भेटवाल आज हामीसँग हुनुहुन्छ कार्यक्रम आजका नारीमा। हामी उहाँसँग यो भेटवार्ता गरिरहेको छौँ, जो अवकाश पछिको जीवन, 38 वर्षको जागिरे जीवनपछि अवकाश पछि फेरि व्यस्त तरिकाले रिद्धि चिया कफी घर सञ्चालनमा लिएर आउनुभयो, एउटा नयाँ सुरुवात गर्नुभयो चिया कफी घरबाट होइन।
0: हजुर,
1: एउटा महिलाको जीवनमा कतिवटा भूमिका हुन्छ है, छोरी आमा,
0: छोरी श्रीमती आमा, अब हजुरआमा नातिनी पनि छ,
1: जीवन साथी, अहिले हजुरआमा बन्नुभएको छ,
0: नातिनी पनि छ, प्यारी नातिनी छ,
1: प्यारी नातिनी, र हजुरआमाको उमेर भनौँ न
0: होइन,
1: तर स्वास्थ्यले साथ दिएको छ, उमेर पनि त्यति धेरै भन्न मिल्दैन नि त, कहिले काहीँ त्यो जागिरी जीवन, कहिले काहीँ त्यो चिया कफी घरको व्यस्तता होइन, यसलाई आफैले कहिले काहीँ मूल्याङ्कन गर्नुहुन्छ दिन थियो मेरो, अहिले आज गर्दैछु
0: के गरिरहेको छु मैले, उत्तिकैमा आफूसँगका आफू साथीभाइ आफूसँग सिनियरहरू होइन आफ्नो एउटा लाइफ बाँचिरहनु भएको छ, आनन्दले बसिरहनु भएको छ, म चाहिँ के गरेँ होला जस्तो त लाग्छ, लाग्नु त
1: साथीभाइले के भन्नु,
0: अफिसमा पेन्सन दिएकै थियो होइन, आनन्दले बसेर खान पुगेकै थियो, तर पनि के नपुगे होला मलाई जस्तो त लाग्छ, त्यही पनि होइन यतिकै बस्नु त कहाँ हुन्छ र भनेर फेरि आफै नै मोटिभेट हुन्छु।
1: हजुर, त्यो व्यस्तताले नयाँ कुराहरू दिएको छ नि त, नयाँ मान्छेहरूको रमाइलो कुराहरू के छन्
0: त्यो आउनुहुन्छ, अब अझ यो अब टिकटकमा हालेपछि त कतिजना ए तपाईँको टिकटक देखाएको थियौँ हामीले भन्नुहुन्छ आउनुहुन्छ, अनि आफ्नो छोरीहरूलाई लिएर आउनुहुन्छ तपाईँसँग कुरा गराउन देखाउन, यिनीहरू पनि मोटिभेट हुन् न भनेर भेटाउन लिएर आएको भन्नुहुन्छ, रमाइलो छ, खुसी लागेको छ, अनि
1: सम्बन्धहरू बढेको छ, व्यस्तता बढेको छ, जीवन भनेको त सधैँ पहिचानमा व्यस्ततामा बितोस् भनेर भन्छौँ नि त हामी होइन, काम नगरिकन बस्नुलाई सुख हो भन्ने कतिको बुझाइ पनि छ
0: होइन। त्यो त मलाई चाहिँ के लाग्छ भने बिहान उठ्दाखेरि नै ओछ्यानमा उठ्ने एउटा बहाना चाहियोस् के, आज अब के गर्ने त हो कि केही काम छैन भने यता पल्टेर उता पल्टेर मोबाइल चलाएर बस्नु, अब म यो यो काम गर्छु यो होस् भने एउटा ओछ्यान छोड्ने बहाना चाहियोस्, मलाई त्यो बहाना पुगेको छ, 4 बजे उठ्छु, उठेर नुहाई धुवाई आफ्नो अनि पूजा पाठ गर्छु, पसल जान्छु, पसल खोल्छु,
1: त्यही सक्रिय जीवनले होला यति स्वस्थ हुनुभएको अहिले,
0: हजुर सायद त्यो पनि होला, पहिलादेखि नै मेरो चाहिँ बिहान चाहिँ छिटो उठ्ने नै बानी हो।
1: अवकाशपछि आफूलाई व्यस्त र सक्रिय राख्न नयाँ चिया कफी घर खोल्नु भयो, त्यसमा व्यस्त हुनुहुन्छ?
0: हजुर, त्यसैमा व्यस्त छु अहिले चाहिँ।
1: हजुर, छोराछोरी के भन्नुहुन्छ त अहिले?
0: छोराछोरीले
1: देख्नु भयो नि त यहाँको व्यस्त जीवन।
0: हजुर हजुर, अहिले त उनीहरू पनि सपोर्ट गर्छन् नि, अब छोरा पनि आउँछ, यसो यो गर ऊ गर भयो कि यो किनेर ल्याइदियो ऊ किनेर ल्याइदियो भने होइन, छोरी पनि आउँछ सपोर्ट गर्छ, राम्रो छ।
1: हजुर,
0: नातिनी त जान्छ, नातिनी पनि क्याफे जाउँ न, क्याफे जाउँ, क्याफे जाउँ, चिया बेचौँ भन्छ, रमाइलो छ अहिले।
1: हो नि त, कर्मले देख्नु रमाइलो हो नि त, होइन? हाम्रो कतिपय आमा दिदी बहिनी भाउजू बुहारीहरू भन्नुहुन्छ नि त, रहर त थियो, गर्न मन लागेको त थियो, तर के गर्नु,
0: मन मारेर
1: कति धेरैजना मन मारेर बस्नु भएको छ नि, होइन?
0: पढ्न मन लागेको छ, पढ्न पाएको छैन, त्यसपछि केही गरौँ, आफू पनि दुई चार पैसा कमाऊ भनेर कहीँ केही गरौँ, त्यो गर्न पाएको छैन, छ त्यो हाम्रै वरिपरि पनि छ नि कतिजना हुनुहुन्छ।
1: हजुर, उहाँहरूलाई के भन्नुहुन्छ? रहरलाई मार्नु पर्दो रहेछ नि त, सकिँदो पनि रहेछ, के अप्ठ्यारा त होला
0: छ नि, अप्ठ्यारो।
1: हाम्रो दिदी बहिनीहरूलाई के भन्नुहुन्छ?
0: हाम्रो महिलाहरूलाई अझ अप्ठ्यारो छ नि, घर परिवार सबै सम्हालेर आफ्नो रहर पुरा गर्न, जस्तो पहिलाको उपसभामुख हुनुहुन्थ्यो चित्रलेखा यादव, होइन, उहाँकै मैले जीवनी पढेको थिएँ नि त, उहाँले पनि कलेज पढ्दाखेरि सबै काम सिद्ध्याएर सासु ससुरालाई सासुलाई खुट्टामा तेललाई सुताएर नि आफू पढेर म यति अगाडि भएको, यति अगाडि बढेको भन्ने पढेको थिएँ कि, चाहे भने त गर्न सकिन्छ, नसक्ने त असम्भव त संसारमा केही पनि छैन नि, तर सबै परिवार मिलाएर गर्न चाहिँ गाह्रो हुन्छ, त्यसलाई पनि गर्न चाहिँ पर्यो, अब आफ्नो रहर
1: परिवारले बुझिदियो भने
0: त्यो त सुनमा सुगन्ध भइहाल्यो, परिवार राम्रो परिदियो, बुझिदिने पर्यो, श्रीमान बुझिदिने पर्नुभयो भने त एकदमै राम्रो छन्, त्यस्ता कति भाग्यमानी महिलाहरू पनि छन् नि, हामीले नै सुन्न पाउँछौँ, देख्न पाउँछौँ, होइन, हुनुहुन्छ उहाँहरूलाई सपोर्ट गर्ने पनि, तर सबैको त्यस्तो भन्ने हुँदैन, अब आफ्नो आफ्नो भोगभाग हो, अब तैपनि अब सकिन्छ भने चाहिँ आफ्नो इच्छा रहर मारेर बस्नुभन्दा, अहिले त झन् यो डिप्रेसनको एकदमै जसलाई पनि उसलाई पनि डिप्रेसन भन्छन्, उसलाई पनि त्यसले गर्दाखेरि हजुर त्यही निराशापनले नै डिप्रेसन हुने त होला नि, बरु निस्क्यौँ बाहिर निस्क्यौँ, दुईजनासँग बोलौँ, दुईजनासँग हाँसौँ, त्यही त जिन्दगी आखिरी एक दिन त मरेर गइहालिन्छ, आफ्नो रहर इच्छा मारेर चाहिँ नबसौँ भन्छु म सबैलाई, त्यही नै भन्छु।
1: हजुर, जीवनमा उतार चढाव त आउँछ, यहाँको पनि जीवनमा उतार चढाव आयो, पढ्न कति रहर थियो होइन, उच्च शिक्षा हासिल गर्न, तर बिचैमा 20 वर्षको उमेरमा नै बिहा भयो, नयाँ काम नयाँ परिवार, जीवनमा फरकपन पनि कति आए, कति अप्ठ्याराहरूलाई झेल्न पर्यो, ती अप्ठ्यारामा रहने कि नरहने, कुरा नमिल्दाखेरि त्यही कुरा नमिलेरै खटपटमै जीवन बिताउने कि, अब आफू अलग भएर एउटा नयाँ जिन्दगी सुरु गर्ने भनेर 11 वर्षपछि वैवाहिक जीवन टुट्यो, तर जागिर खाँदै छोराछोरीलाई हुर्काउनु भयो, अनि आफ्नो रहर चिया कफीको अहिलेको अवकाश पछिको जीवनको रहर भन् त पछिको कुरा हो, आफूले पढ्ने रहर होइन, मास्टर डिग्री गर्ने रहर पुरा गर्नुभयो, जागिर खाँदै बच्चाहरू हुर्काउँदै सजिलो त थिएन
0: नि, बिहान उठ्यो छिटै उठेर पढ्यो, आफ्नो पढ्ने काम गर्यो, घरको काम के मिलाउनु पर्छ मिलायो सबै गरेर, अनि फेरि जागिर पनि कलेज पनि बिहान गएँ त्यही, अनि जागिर गएँ, सबै कुरा गरेँ, गर्न त समयले पनि साथ दियो, परिस्थितिले पनि साथ दियो, मेन कुरा चाहिँ सपोर्ट जागिर थियो कि,
1: सपोर्ट जागिरी थियो र आत्मबल थियो, दुईटा कुरा, अनि आमा बुवाले दिनुभएको छोरीलाई पढाउनु पर्छ भन्ने त्यो शिक्षाले कत्रो ठुलो भरोसा बन्यो,
0: दुःख सुख जे पर्दा पनि बुवा आमा साथमा हुनुहुन्थ्यो नि त, छोरालाई अब यहाँ दुईटा छोरा सानै थियो राख्न सकिनँ, अनि विराटनगरमा लगेर आमालाई बुवा आमासँग राखेँ, उहीँ स्कुल पढाएँ, अनि हेरिदिनु भयो, जे पर्दा पनि ब्याक सपोर्ट त थियो नि त, बुवा आमाको साथ सहयोग,
1: त्यो बिहापछि पढ्ने जुन रहर थियो त्यो पुरा गर्नुभयो। बाग बजार पद्मकन्या क्याम्पसमा मेजर नेपाली विषय लिएर स्नातकमा भर्ना हुनुभयो, पढाइ छोडेको 10 वर्षपछि
0: 47 सालमा आइए पास गरेको, 57 सालमा बिए जोइन गरेँ, अनि त्यसपछि कन्टिन्यू मास्टर डिग्री पनि गरेँ, फर्स्ट डिभिजन पास गरेँ मास्टर डिग्री पनि, अनि त्यसपछि 3 वर्ष ओरिएन्ट कलेजमा बिहान बिहान पढाए पनि पढाउने एकदम रहर, अब मास्टर डिग्री गरे जस्तो ओहो मैले त मास्टर डिग्री गरेँ है भनेर त्यो एउटा आफैलाई नै गर्व भएको, अनि अब यति गरिसकेपछि कलेज पनि त पढाउनु पऱ्यो नि भनेर साथीहरूले पनि पढाउँथे, पढाए पनि तिन वर्ष रहर पुरा गरे
1: अनि यो चिया कफी यो घरलाई कतिसम्म निरन्तरता दिन्छ जस्तो लागेछ? अब त एउटा अनुभव पनि भइसक्यो
0: होइन, सकेसम्म त गर्ने नि हो। अब म खट्न सकिनँ, छोराछोरी पनि छन् नि त ब्याक सपोर्ट, उनीहरूले पनि
1: आफ्नै व्यवसाय गर्दाखेरि त्यो आफ्नै हुन्छ नि होइन, जागिरी जीवन आफ्नो लागि मात्र भयो तर आफ्नो
0: यो भने चाहिँ परिवारलाई नै हुने रहेछ कि, एउटा सानो केही भयो भने पनि सबै परिवारै त्यसमा इन्भल्भ हुन पनि पाइयो, सबैले त्यसमा गर्न पनि पाइयो, एउटा एकजनालाई मात्रै हुन्छ भन्ने छैन नि त। मैले सकिनँ छोरीले गर्छ, छोराले गर्छ, पछि बुहारीहरूले उनीहरूलाई हुन्छ नि त, पछिसम्म गऱ्यो भने राम्रो भयो भने त भन्ने हिसाबले।
1: हजुर, अहिले नातिनीले चिया बेच्न
0: भन्छ होइन, उसलाई पनि त रमाइलो छ नि त,
1: नातिनीले चिया बेच्न जाउँ भनेर बिहानै भन्दै गर्दाखेरि कति आनन्दको
0: लाग्छ।
1: यहाँको कुरा सुन्दा, यहाँलाई हेर्दै आज यो अन्तर्वार्ता लिइराख्दाखेरि कस्तो त्यो एउटा मायालुपन देखेको छ, त्यो मायालुपनमा चिया कफी घर त चल्ने नै भयो होइन, हामीलाई पनि अलिअलि हतार लाग्यो है त्यो यहाँको चिया कफी घरमा
0: आउने नानीहरू पनि बाबुहरू पनि आन्टी के गर्दै हुन्छ सन्चै हुनुहुन्छ भन्छन्, रमाइलो लाग्छ मलाई, कोही आमा भन्दै आउँछन् होइन।
1: चिया कफी घरमा अहिले धेरै परिकारहरू, धेरै भेराइटीहरू
0: ठिक्क छ, हामीले
1: हजुर
0: धेरै राखेर म्यानेज गर्न सक्न पनि पर्यो नि त, बरु थोरै दिउँ क्वालिटीको दिउँ भन्ने लागेछ,
1: आफ्नो चाहना अनुसार चलाउनु सक्यो होइन। मुख्य भनेको कुनै सिप आफूमा भएको कुनै क्षमता प्रयोग गरेर सानो भए पनि व्यवसाय गर्न सक्यो भने कस्तो ठुलो कुरा हुने रहेछ है,
0: सानो भए पनि गरम भन्ने नै हो, धेरै ठुलो पनि छैन हाम्रो, ठिक छ।
1: कतिपयलाई चिन्ता लाग्दो रहेछ कि यो जागिरे जीवन वर्षौँको बानी हुन्छ, अब अवकाश प्राप्त हुँदैछु, अब यो कार्यक्षेत्रबाट हटेर घर फर्किँदैछु भनेपछि त्यो जिन्दगीदेखि पनि अलिकति डर लागेको,
0: त्यो परिवार त छुट्यो नि त, त्यो परिवारको एउटा त्यो पनि त एउटा छुट्टै परिवार हो होइन, त्यो छुट्यो अनि अब घरमा पनि अब जाने कहाँ जाने, त्यसपछि गफ गर्ने कोसँग गफ गर्ने के गफ गर्ने होइन, अनिखेर त त्यस्तो अलि आँतिँदो रहेछ क्या, त्यो चाहिँ अब जाउँ कहाँ जाउँ गरौँ के गरौँ भन्ने, अनिखेर त्यो गर्दा गर्दै नै अनि मलाई पनि
1: त्यो अवकाश हुनुभन्दा अलिकति अगाडि नै एउटा योजना चाहिँ बुन्नु पर्ने रहेछ होइन, ठुलो योजना
0: अहिले त धेरै कौशी खेती गर्नुहुन्छ, अब फुलहरू रमाउनु भएको छ, जे होस् आफू रमाउन पर्यो कि,
1: काम गर्नै पर्छ भन्ने पनि छैन। हाम्रो कति हाम्रो आमा दिदी बहिनीको छुटेका टुटेका अधुरा भएका सपनाहरू पुरा गर्न सकिन्छ, रहरहरू पुरा,
0: अहिले कति छ नि अब 50 वर्ष उमेर कटेपछि बल्ल आफ्नो जीवन सुरु हुन्छ भने वास्तवमा हो के, अब छोराछोरी सबै हुर्किएर आफ्नो आफ्नो बाटोलाई अनि बल्ल आफ्नो इच्छा आफ्नो रहर पुरा गर्न पाइन्छ, अनि आफूले गर्न खोजेको कुराहरू गर्न सकिन्छ, के गर्ने त्यसपछि बल्ल आफ्नो जीवन सुरु हुने रहेछ, त्यही भएर पनि अब रमाउन पर्छ मेन कुरा त,
1: अनि मन रमाउनु पर्यो, काम गर्दा पनि मन रमाउनु पर्यो, रहर पुरा गर्दा मन रमाउनु पर्यो होइन,
0: मानसिक शान्ति नै त्यसैले दिन्छ सबभन्दा ठुलो कुरा त्यही नै हो,
1: स्वस्थ रहनुको लागि पनि क्रियाशील रहनु पर्यो, शरीर भनेको सक्रिय नै रहनु पर्ने भन्ने कुरा बुझ्नु पर्दो रहेछ। कतिले आफ्नो पढाइ पुरा गर्न सक्नुहुन्छ, कतिले सङ्गीत होइन गायन गीत सिक्ने कि हार्मोनियम बजाउन सिक्ने कि गिटार बजाउन सिक्ने, कति कुरा छ
0: नि
1: यति कार्यक्षेत्रमा यति लागेर कति धेरै कर्तव्य दायित्व पुरा गरिसकेपछि आफ्नो रहर पुरा गर्ने रूपमा पनि अवकाश पछिको जीवनलाई
0: अब चाहिँ आफ्नो जीवन बाँच्ने हो भन्ने
1: हुन्छ। हाम्रो यो दिदी बहिनी आमाले दाजुभाइ बुवा सबैजनाले
0: अहिलेसम्म गर्न त्यही पनि आउनुहुन्छ, त्यहाँ चिया कफी खान आउनुहुन्छ अनि भन्नुहुन्छ हामीले त केही गरेनौँ, तपाईँले त गर्नुभयो जे होस् भन्नुहुन्छ, कतिजना म फलाना अफिसमा रिटायर भएको भनेर, अनिखेर हामी त यस्तै गफै गरेर हिँडेको छौँ भन्नुहुन्छ, तपाईँले त गर्नुभयो जे होस् भन्नुहुन्छ, आइरहनुहुन्छ त्यहाँ, अनिखेर जे होस् एक किसिमको आफ्नोपन जस्तै भइसक्यो धेरैसँग।
1: चिया कफी घर ठुलो कुरा त होइन तर यो भित्र मन शरीर र कर्मको कुरा जोडिएको छ, र यहीँनिर हामी यो कुरा पनि जोड्न चाहन्छौँ कि हाम्रा आमा दिदी बहिनी छोरीहरूले पाएको सानो अवसरलाई सदुपयोग गर्दै उहाँहरूले आफ्नो जीवनलाई कति नयाँ कुराहरू दिन सक्नु भएको छ, र राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म पनि आफ्नो परिचय बनाउन देशलाई चिनाउन सफल हुनुभएको छ, कहीँ न कहीँ केही गरेर मनको रहर पुरा गर्ने बाटो चाहिँ जस्तो सुकै अवस्थामा पनि खोज्नुपर्छ भन्ने कुरा यहाँको जीवनीले नि दिएको छ नि त होइन, यसरी पनि आज हामीले यहाँको यो जीवनलाई चिया कफी घरलाई आज हामीले जोडेको हौँ, त्यो चिया कफी घरमा व्यस्तता जोडिएको छ, हिजोको सक्रिय जीवनलाई निष्क्रिय बनाउन दिएको छैन त्यसले, अनि सम्बन्धहरू जोडिदिएको छ।
0: त्यही त अब अहिले यसो हेर्दा त मैले खास नयाँ कुरो र ठुलो कुरा त केही गरेको त होइन, तर एउटा यो नयाँ नै भयो अवकाश भएर धेरै जसो त घरमै बस्नुहुन्छ नि त म चाहिँ बसिनँ, त्यही भएर पनि धेरैजनाले मलाई सपोर्ट नै गर्नुभएको छ, राम्रो गर्नुभयो, प्रोत्साहन नै गर्नुहुन्छ, राम्रो गर्नुभयो तपाईँले, जस किप इट अप भन्नुहुन्छ अनि खुसी लाग्छ के हेर, त्यस्तो ठुलो कुरा त होइन
1: नि त नर्मदाजी, तर के हो भने नि पढे लेखेको मान्छेले पैसा भएको मान्छेले ठुलो ठुलो काम गर्नुपर्छ होइन, कहाँ चिया कफीको कुरा भनेर भने काम त काम हो नि त, अधिकृत लेभलमा अवकाश प्राप्त भएको होइन, डिग्री हासिल गरेको मान्छेले कहाँ चिया पसल
0: खोलेर,
1: तर हामीले आवश्यकता अनुसार आफ्नो ठाउँ आफ्नो परिवेशलाई सुहाउँदो
0: काम त कामै हो नि हजुर,
1: हामीले त्यो खुसी लिन।
0: त्यही पनि आएर एकजनाले भन्नुभयो तपाईँ यत्रो पढ्नु बारे छ, यत्रो गर्नु बारे छ, बरु कलेज पढाएर बस्नु नि कतै, तपाईँलाई अलिक सुहाएन यो गर्न पनि भन्नुभयो होइन, तर तपाईँले त्यसैलाई पोजिटिभ रूपमा हेर्नु न, त्यत्रो गरेर पनि अहिले यसरी गरिरहेको छ, कमसे एक्टिभ त छ मान्छे भनेर पोजिटिभ रूपमा हेर्नु न, आफ्नो इच्छा हो नि त, कलेजै पढाउनु पर्छ भन्ने पनि छैन नि भने हुन त हो भन्नुभयो नि उहाँले।
1: धेरैको सोच के छ भने जागिरे खानुपर्छ भन्ने छ,
0: हजुर
1: खानुपर्छ, तर त्यो मात्रै एउटा आधार होइन, त्यो विकल्पहरू धेरै छन्, हामीले आफ्नै सिपबाट आफ्नो क्षमताबाट आफूले कहाँ गर्दाखेरि के हुन्छ, यहाँलाई भन्नुभयो नि त खानाको कुरामा यहाँलाई राम्रो हुन्छ भनेर खानामा लाग्नुभयो, अहिले हाम्रो त देश त सम्भावनाले भरेको छ, गर्नुपर्ने कुरा कति धेरै छ होइन, अहिले हाम्रा युवाहरूले नेतृत्व लिइराख्नु भएको छ, यही बेलामा सबै कुराहरू हामी मिलेर अगाडि बढ्नुको त विकल्प पनि छैन नि, कुनै पनि काम ठुलो र सानो हुँदैन भनेर अहिले बुझ्नु परेको छ, बुझाउनु परेको छ, त्यो यहाँहरू जस्तै कर्मशील कर्तव्यनिष्ठ व्यक्तित्वहरूले देखाइदिई पनि रहनु भएको छ, यसैले पनि आजको यो अनुभव एउटा आमा अनि त्यसपछि हजुरआमा होइन अनि कुनै समय आफ्नो कार्यक्षेत्रमा एकदमै सक्रिय लाग्नु भएको, कहिले कहिले विद्यार्थीलाई होइन पढाउनु भएको होइन,
0: म्याडम भन्नुहुन्थ्यो
1: होइन,
0: धेरै छ नि हाम्रो भूमिकाहरू
1: धेरै छ,
0: जहाँ छौँ त्यही नै राम्रो गर्ने कोसिस गर्नुपर्छ, त्यही नै राम्रो हुन्छ, जस्तो
1: कसैले के भन्छ भन्नेसँग सम्बन्ध भएन, बाटो र दायरा आफैले फराकिलो बनाउँदै लाने हो होइन। आजको यो कुराकानी सुनिसकेपछि हाम्रा धेरै दिदीबहिनीहरूलाई गर्न त सकिँदो रहेछ नि, गर्नुपर्दो रहेछ भन्ने कुरा पनि भयो होला। मूल कुरा भनेको त काम ठुलो सानो हुँदैन, अर्को कुरा भनेको जुनै उमेरमा पनि आफ्नो रहर पुरा गर्न सकिन्छ, आफूलाई व्यस्त राख्न पनि सकिन्छ, परिवारलाई जोड्न पनि सकिन्छ,
0: अहिले भन्छ नि एज इज जस्ट नम्बर भनेर,
1: हजुर
0: वास्तवमा नम्बरै त हो नि होइन, आफूले गर्न सक्यो र गर्यो भने त सकिन्छ त, रोगै लागेर थला पर्यो भने त केही लाग्दैन होइन, नभए त
1: गर्नै नसक्ने,
0: शरीरले साथ दिएसम्म त गरेकै राम्रो नि,
1: शरीरले साथ दिएसम्म गरेकै राम्रो,
0: हजुर
1: आमाको भूमिका राम्रोसँग निर्वाह गर्नुभयो एकल आमाको रूपमा होइन, सबै कुरा सोचे जस्तो हुँदो रहेनछ जिन्दगीमा, तर सोचे जस्तो हुँदैन भनेर छोड्नु पनि भएन, सोचे जस्तो बनाउने बाटोहरूको खोजी पनि गर्नुपर्छ भनेर यहाँको जीवनले देखाएको पनि छ। र यहाँको रिद्धि भनेपछि उन्नति प्रगति, रिद्धि चिया कफी घरले नाम जस्तै उन्नति प्रगति गर्दै जाओस्, र यहाँले एउटा बाटो देखाइदिनु भएको छ, कुनै पनि नयाँ सपना देख्न लक्ष्य पुरा गर्न उमेरले रोक्दैन छेक्दैन, काम ठुलो सानो पनि हुँदैन, अप्ठ्याराहरू आउँछन् तर अगाडि बढ्नुपर्छ भन्ने कुरा देखाइदिनु भएको छ। यसैले हामी यहाँको यो अवकाश पछिको जीवनमा सुरु गर्नुभएको यहाँको रिद्धि चिया कफी घरले सोचे जस्तै सफलता हासिल गरोस्, र मस्त पनि हुनुहुन्छ, व्यस्त पनि हुनुहुन्छ, निरोगी हुनुहुन्छ होइन, यो सक्रियता कायम रहोस्, र जाँदा जाँदै घर घरमा रहनुभएको हाम्रो आमा दिदीबहिनीहरूलाई दाजुभाइहरूलाई घर परिवारहरूलाई हाम्रो कार्यक्रमबाट के भन्नुहुन्छ?
0: हजुर यहाँहरू सबैले आफ्नो रहर इच्छा मारेर नबस्नु, अहिले भनेको मानसिक रोग एकदमै धेरै बढेको छ, त्यस कारण आफूलाई लागेको इच्छा गर्न यही गर्नुपर्छ भन्ने पनि छैन नि, यो गर्न सक्छु आफूले, यो आफ्नो क्वालिटी आफूलाई थाहा हुन्छ, गर्न सक्ने कुराहरू गर्नुपर्छ, घरबाट बाहिर निस्किनुपर्छ, घरमै झोक्राएर बस्नुभन्दा दुईजना साथी बनाउने, दुई चार ठाउँ जाने, आफूलाई गर्न मन लागेको कुराहरू गर्ने, गरे पनि सबैलाई राम्रो हुन्छ भन्ने नै लाग्छ। र मैले पनि त्यही नै गर्ने कोसिस गरेको। घरमा अब कति चुप लाएर बस्ने, गर्ने के गर्ने, अब पहिला जस्तो धेरै खेतीपाती हुन्थ्यो र पो त कामले भ्याइ नभ्याइ हुन्थ्यो, अब अहिले त हामी एउटा सानो घर बनाएर बसेको छौँ, त्यो घरमा तलमाथि मात्रै कति गर्ने, त्यहाँबाट बाहिर निस्कौँ केही गरौँ भन्ने लाग्यो मलाई पनि। र एउटा मैले सानो रीति चिया कफी घर भनेर कफी सप खोलेँ, अहिले त धेरै मेरो दायरा ठुलो भएको छ, धेरैजना हुनुभएको छ मसँग कुरा गर्ने, मैले भेट्ने मान्छेहरू मेरा आफ्नाहरू धेरै हुनुभएको छ, सबैलाई नै धेरै धेरै सम्झन चाहन्छु र सबैलाई धेरै धन्यवाद भन्न चाहन्छु, बोलाइदिनु भयो मलाई यति, मैले आफ्नो कुराहरू राख्न पाएँ भन्न पाएँ, बहिनीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आज चाहिँ अब यो कर्मले गर्दाखेरि अवकाश पछिको जुन मैले एउटा सानो काम थालेको थिएँ, म त सानो नै भन्छु तर ठुलो नै हुँदो रहेछ, ठुलो हुँदा चाहिँ, अनि त्यसले गर्दाखेरि आज म यहाँ आउन पाएँ र यो रेडियो नेपाल जस्तो ठाउँमा पस्न पाउँदा त आफूले एकदमै भाग्यमानी ठानेको छु मैले, एकदमै खुसी लागेको मलाई त आज। मेरो जीवनको यो रेडियो अन्तर्वार्ता पनि पहिलो नै हो, यसरी आएर बसेको, रेडियो नेपाल छिरेको, रेडियो नेपाल भनेर त हाम्रो देशको अब तपाईँले गर्व गर्ने संस्था, अन्तर्वार्ता दिन पाउँदा त मेरो आफ्नो कर्मले त राम्रै कर्म गरेको रहेछु जस्तो लाग्यो मलाई, खुसी लागेछ।
1: हजुर पक्कै पनि 38 वर्षको जागिरे जीवनबाट अवकाश अधिकृत लेभलको मास्टर डिग्री पढाई, हजुरआमा हुनुहुन्छ अहिले, होइन आमाको भूमिका निर्वाह गर्नुभयो, अहिले चिया कफी घर खोलेर बस्नुभएको छ भनेपछि ठुलो सन्देश, एउटा सन्देश त जीवनले दिएको छ नि त, रहर नमारौ, उमेरले रहरलाई छेक्दैन, काम ठुलो सानो केही पनि हुँदैन, र आर्थिक पाटो भनेको एकदमै सशक्त हुन्छ, र छोरीलाई पढाएको, छोरीले पढ्न पाउनुको त्यो अवसर होइन, र पाएको अवसरलाई सदुपयोग गर्दै जाँदाखेरि जुनै उमेरमा पनि उमेरमा नपाएको एउटा लोकप्रियता
0: होइन,
1: यो उमेरमा प्राप्त गर्नु भयो नि त, यो पनि एउटा उपलब्धि हो नि त। आज कार्यक्रम आजका नारीमा हामीले अवकाश प्राप्त अधिकृत नर्मदा भेटवालको चिया कफी घरको यो प्रसङ्ग अहिले निकै चर्चामा आएको हुनाले उहाँको अनुभव यहाँहरू माझ राख्यौँ। नर्मदाजी साँच्चै आजको भेटवार्ता सरल सन्देशमूलक रह्यो भनेर हामी भन्न चाहन्छौँ, र यस्तै यस्तै कर्मनिष्ठ महिला व्यक्तित्वहरूको, हाम्रा आमा दिदी बहिनी छोरीहरूको सङ्घर्ष र सफलताले जोडिएको जीवनीसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममा कार्यक्रम आजका नारी लिएर हामी फेरि पनि अर्को साता यहाँहरू माझ बुधबारको बिहानी आउने नै छौँ। आजको लागि भने नर्मदा भेटवाल यहाँलाई, नर्मदाजी यहाँलाई धेरै धेरै धन्यवाद रेडियो नेपाल परिवारकै तर्फबाट।
0: हजुरहरूलाई पनि धेरै धन्यवाद, धेरै खुसी लागेछ, धन्यवाद।
1: आजको लागि भने कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट प्राविधिक साथी लक्ष्मण विष्ट र पराग पोखरेललाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। र जाँदा जाँदै यदि हाम्रो प्रस्तुति सुनिरहनु भएको छ भने हाम्रो प्रस्तुतिप्रतिको सल्लाह, सुझाव, प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट बिदा माग्छु।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: सापु कस्तो रोग हो?
0: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: सापु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: सापु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: सापुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
6: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
8: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
7: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
8: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
7: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
8: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
7: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् नेपालीमा समाचार।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भनाई। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल। राष्ट्रिय सभामा छलफल सम्पन्न। समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। र रुस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। अब समाचार विस्तारमा। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताउनु भएको छ। सर्वोच्च अदालतमा हिजो साँझ पदभार ग्रहण गर्नुहुँदै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शंका उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा हस्तक्षेप नहुने उहाँले बताउनुभयो। न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ भएको बताउनुहुँदै शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायत प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवन स्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले सामाजिक न्यायलाई आर्थिक उन्नयनसँग जोड्ने नीति लिएको बताउनुभयो। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। राष्ट्रिय सभाको हिजोको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समतामूलक समाजको निर्माणका लागि सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट निर्देशित हुने बताउनुभयो। शासकीय सुधार र पूर्वाधार निर्माणमा सरकारको ध्यान केन्द्रित रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले विपन्न र अवसरबाट वञ्चित वर्गलाई माथि उठाउने गरी आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिने सांसदहरूले आर्थिक सुधारका लागि निजी क्षेत्रको मनोबल उकास्न ध्यान दिनुपर्ने, खाद्यान्न र दैनिक उपभोग्य वस्तुको गुणस्तर सुधारका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 8 गते शुक्रबार दिउँसो 1:15 बजे बस्नेछ। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनर्स्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। पोखरेलले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 जनाको प्रति परिवारलाई राहत रकम 15,000 प्रति महिना प्रदान गरिने जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने 6.116 मिलियन स्विस फ्रान्क अनुदान स्वीकार गर्ने, अरनीको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने 79.36 मिलियन RMB अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकै पिच्छे प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत दुई सातादेखि नेपाली चियाको निर्यात पूर्ण रूपमा ठप्प भएको छ। भारतको यो नीतिगत कडाईका कारण वार्षिक 5-6 अर्ब रुपियाँ वैदेशिक मुद्रा आर्जन गर्ने नेपालको चिया उद्योग ठूलो संकटमा परेको व्यवसायीहरूले बताएका छन्। नेपाली चियाको मुख्य बजार भारत नै रहँदै आएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै कक्षा 12 प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोर्खाको भीमसेन थापा गाउँपालिका 5 घर भई हाल काठमाडौँ महानगरपालिका नागार्जुन नगरपालिका 1 रानीवन बस्दै आएका 29 वर्षीय सन्तोष बन्जारा तथा धादिङको गण्डकी गाउँपालिका 3 घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका 1 वनस्थली बस्दै आएका 20 वर्षीय आश्विन अधिकारी रहेका छन्। सीआईबीको टोलीले उनीहरूलाई काठमाडौँको रत्न पार्क क्षेत्रबाट पक्राउ गरेको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहनुभएका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त आदेश गरेको हो। नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधि मैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी 3 वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा हिजो एक कार्यक्रमको आयोजना गरी प्रहरी संगठनलाई अझै सक्षम, उत्तरदायी र भरोसा योग्य संस्थाका रूपमा स्थापित गर्ने लक्ष्यका साथ रणनीतिक योजना सार्वजनिक गरेको हो। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधिको अधिकतम प्रयोग गरी जनतालाई छिटो छरितो सेवा गर्ने लक्ष्यका साथ 2083-85 रणनीतिक योजना अगाडि सारिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणका क्रममा बेइजिङ पुग्नु भएको छ। राष्ट्रपति पुटिन चिनिया राष्ट्रपति सी जिनपिङसँग उच्च स्तरीय वार्ताका लागि बेइजिङ पुग्नु भएको हो। क्रेमलिनका अनुसार दुवै नेताले रूस चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ। यो भ्रमण विशेष अर्थमा महत्वपूर्ण मानिएको छ किनभने ट्रम्पले झण्डै 1 दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेइजिङ पुगेर अमेरिका चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गर्नुभएको थियो। तर उक्त भ्रमणबाट ठोस उपलब्धि ननिस्किएको विश्लेषण भइरहेका बेला पुटिनको बेइजिङ भ्रमणले मस्को बेइजिङ सम्बन्ध अझ मजबुत रहेको सन्देश दिएको मानिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मध्य प्रदेश लगायत बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। न्याय सम्पादनमा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको भनाई। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल, राष्ट्रिय सभामा छलफल सम्पन्न, समतामूलक समाज निर्माणका लागि नीति तथा कार्यक्रम र बजेट निर्देशित हुने अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेको भनाई। र रूस चीन रणनीतिक साझेदारीलाई सुदृढ बनाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्ते, कार्यक्रम विश्व परिवेशबाट। विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौ। साथमा गीत संगीत पनि सुनाउँदै आएका छौ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचार पछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np मा र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

सबैभन्दा ठूलो कार्यालय भवन, आल्मुनियमको पाताको टोपी लाउन लगाउने प्र्याङ्क, अनौठो प्रतियोगिता केही नगरी पुरस्कार जित्नुहोस्, गाडेर गरियो कारको अन्तिम संस्कार, संसारकै अग्ली र होची महिलाको चिया पार्टी र अनौठो अफर रोमान्स गर्नुहोस् पार्टनर रोज्नुहोस्। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा रोचक प्रसंग, भारतमा बन्यो सबैभन्दा ठूलो कार्यालय भवन। अमेरिकाको रक्षा मन्त्रालयको कार्यालय भवन पछिल्लो 80 वर्षदेखि निरन्तर रूपमा विश्वको सबैभन्दा ठूलो कार्यालय भवनको रूपमा रहेको छ। तर भारतको गुजरातमा बनेको एउटा हीरा व्यापार केन्द्रको कार्यालयले पेन्टागनको कृतिमान तोड्दै विश्वकै विशाल कार्यालय भवनको उपाधि छिनेको छ। गुजरात स्थित त्यस अफिस कम्प्लेक्स 65 एकड़भन्दा धेरै क्षेत्रफलमा फैलिएको छ भने पेन्टागनको 66,73,624 वर्ग फिट भन्दा यो करिब 55,000 वर्ग फिटले धेरै हो। हीरा कटिङ तथा व्यापारको केन्द्रको रूपमा रहेको यो 15 तल्ले अफिस कम्प्लेक्समा 4,700 कार्यालय तथा कार्यशाला कक्ष छन्। त्यसमा 131 ठूला एलिभेटर छन् भने जसबाट एउटै लामो कोरिडोरमा जोडिएका 9 भवनमा आवत जावत गर्न सकिन्छ। भारतीय आर्किटेक्चर कम्पनी मोर्फोजेनेसिसले कार्यालय परिसरका लागि माग भएको बढीभन्दा बढी क्षेत्रको पूर्ति गर्ने क्रममा यो विशाल कम्प्लेक्सको निर्माण भएको हो। मोर्फोजेनेसिस कम्पनीकी सहसंस्थापकका अनुसार उनीहरू केही आइकनिक डिजाइन बनाउन चाहन्थे जुन कुनै खास आर्किटेक्चर भाषाभन्दा फरक, वातावरणीय तथा दिगो डिजाइनमा आधारित होस्। यो डायमण्ड बोर्स अन्तर्राष्ट्रिय स्तरमा हीरा तथा गहनाको व्यापारका लागि विश्वको सबैभन्दा अत्याधुनिक हब बन्दैछ। विश्वका 90% हीरा सुरतमै कटान हुन्छन्, त्यसैले ती सबैलाई एउटै छातामुनि ल्याउनु नै यो भवन निर्माणको प्रमुख लक्ष्य थियो। यो कीर्तिमानी कार्यालय भवन बनाउन 32 अर्ब भारू खर्च भएको बताइन्छ। यति भव्य तथा विशाल भवन भए तापनि त्यहाँका स्मार्ट प्रविधियुक्त एलिभेटरबाट मात्र 6 मिनटमा जुनसुकै भवनको टुप्पोमा पुग्न सकिन्छ। यो कार्यालय परिसरमा 65,000 मानिस, 4,500 कार तथा 10,000 मोटरसाइकल अटाउँदछन्, जुन ससाना आधुनिक सहरको जत्तिकै क्षमता हो। विश्व परिवेशमा राख्दैछौ एउटा रोचक प्रसंग, आल्मुनियमको पाताको टोपी लाउन लगाउने प्र्याङ्क। पछिल्ला दिनमा सोशल मिडियामा केही भिडियो तथा फोटोहरू भाइरल बनिरहेका छन् जसमा रूसी महिलाहरूले आल्मुनियम पाताबाट बनेका अनौठा खालका टोपीहरू लगाएको देख्न सकिन्छ। केही भिडियोहरूमा रूसी महिलाहरूले त्यस्ता टोपी बनाइरहेको पनि देख्न सकिन्छ। आखिर रूसी महिलाहरूले किन यस्तो गरिरहेका छन्? सोशल मिडियामा आल्मुनियम पाताको टोपी लगाएका जुन महिलाहरू तथा समूहहरूका तस्विर भाइरल भइरहेका छन् ती सबै शिक्षिका हुन्। उनीहरूले यसो गर्नुको रोचक कारण छ। वास्तवमा यी महिलाहरूसँग एकजना ब्लगरले प्र्याङ्क गरेर त्यसो गराएका हुन्। त्यो प्र्याङ्कको वास्तविकता जान्दा जो कोहीलाई हाँसो लाग्दछ। एक बेलारुसी ब्लगरले दर्जनौं रूसी शिक्षकहरूलाई नेटोको स्याटेलाइटको विकिरणबाट बच्नका लागि आल्मुनियमको पाताबाट टोपी बनाएर त्यो लगाउन लगाएका हुन्। ब्लगर भ्लादिस्लाभ बोखान विभिन्न खालका मजाक तथा ख्यालठट्टा गर्नका लागि परिचित छन्। हाल उनी निकै चर्चामा छन् जब उनले दर्जनौं रूसी शिक्षिकाहरूलाई रूसको झण्डाले सजिएको आल्मुनियम पाताको टोपी लगाएका विभिन्न तस्विरहरू सार्वजनिक गरे। उनीहरूले रोसको बोरोनिस क्षेत्रका विभिन्न स्कूलमा सम्पर्क गरे। त्यसपछि आफूलाई देशको सत्तारूढ पार्टी युनाइटेड रूसको स्थानीय शाखाको एक अधिकारीको रूपमा परिचय दिए र हेलमेट अफ द फादरल्याण्ड नामक एक देशभक्ति शिक्षक कक्षा आयोजना गर्ने आदेश दिए। बोखानका अनुसार ती विद्यालयहरूमा काम गर्ने शिक्षिकालाई नेटो उपग्रहको विकिरणबाट आफूलाई बचाउनका लागि आफ्नो तत्परताको प्रदर्शन गर्न र त्यसका लागि आल्मुनियम पाताको टोपी बनाउन भनियो। उनले सम्पर्क गरेका मध्ये 7 स्कूलले कुनै सवाल नै नगरिकनै उनका आदेशको पालना गरे। ती ब्लगरले शिक्षिकाहरूसँग भने कि नेटो सदस्यले रूसी जनताहरूलाई शारीरिक तथा जैविक रूपबाट विकिरणमा पार्ने योजना बनाइरहेका छन्, त्यसैले शिक्षकहरूले आल्मुनियम पाता टोपी जस्ता प्राचीन सुरक्षा साधनहरूको सहयोगबाट त्यसको विरोध गर्न सिक्नुपर्छ।
शिक्षिकाहरूले गुगल नगरून् र आल्मुनियम पाताको टोपी सम्बन्धी उनको वाहियात प्रयाङका बारेमा थाहा नपाउन् भन्नका लागि उनले च्याट जिपिटीको प्रयोग गरेर टोपी बनाउने गाइडको कपी शिक्षिकाहरूलाई दिए। अन्तत उनको योजनाले काम गर्यो र सातवटा स्कुलका शिक्षिकाहरूले नेटो विकिरणबाट सुरक्षाका लागि तत्कालीन साधन बनाउने विषयमा मास्टर क्लासको आयोजना गरे। त्यसमध्ये केहीले आफ्नो हातले बनाएको हेड गियरलाई सजाए र आफ्नो टाउकोमा लगाएर पोज दिए। एकजनाले मास्टर क्लासमा डिप्लोमा वा सहभागिताको प्रमाणपत्र पनि मागे। बुखानलाई पठाएको एक भिडियोमा एकजना शिक्षकले भनेका छन्, आफ्नो हातले बनाएका हेलमेटलाई हाम्रो सुन्दर देशलाई बाहिरी शत्रुबाट बचाउने सुरक्षाको साधन बन्न दिनुहोस्। भ्लादिस्लाव बोखानले सुरुमा सोसल मिडियामा आफ्नो मजाकको खुलासा गरे र बोरोनिसको शिक्षा मन्त्रालयले पनि त्यस क्षेत्रका विभिन्न स्कुलमा उनको प्रयाङको शिकार भएको पुष्टि गरेको छ। यद्यपि रुसी अधिकारीहरूले पनि प्रयाङको शिकार भएका ती शिक्षिकाहरूको रचनात्मक दृष्टिकोण र देशभक्तिको भावनाको प्रशंसा गरेका छन्। ब्लगर बोखानका अनुसार उनले लेखक अम्बोर्टो इकोको एउटा निबन्धबाट प्रेरित भएर त्यो प्रयाङ गरेका हुन्। विश्व परिवेशमा अब राख्दैछौँ अर्को एउटा अनौठो प्रसङ्ग, अनौठो प्रतियोगिता, केही नगरी पुरस्कार जित्नुहोस्। अहिलेको समयमा मानिसहरू डिजिटल लतमा फसेका छन्। स्मार्टफोन लगायतका डिजिटल डिभाइसमा टाँसिरहने बानीले मानिसमा विभिन्न समस्याहरू पनि निम्त्याइरहेको छ। यही परिप्रेक्ष्यमा दक्षिण कोरियाले मोबाइल फोनको लत छुटाउनका लागि एउटा अनौठो उपायको खोजी गरेको छ। दक्षिण कोरियामा हरेक वर्ष एउटा यस्तो प्रतियोगिता गरिन्छ जसलाई स्पेस आउट भनिन्छ। 90 मिनेटसम्म आफैसँग समय बिताउने त्यो प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले 90 मिनेटसम्म केही पनि नगरिकनै बस्नुपर्छ। त्यो अवधिमा प्रतिस्पर्धीहरूले कुनै कुराकानी, हिडडुल वा कुनै विद्युतीय सामानको प्रयोग पनि गर्न पाउँदैनन्। उनीहरू केवल शान्त ढंगले बस्नुपर्छ र आफ्नो मुटुको धड्कनलाई अधिकाधिक नियन्त्रण गर्नुपर्छ। स्पेस आउट प्रतियोगितामा मुटुको चालको मापनका आधारमा विजेताको छनौट गरिन्छ। मुटुको धड्कन दर अर्थात् हार्ट रेट सबैभन्दा स्थिर हुने व्यक्ति नै विजेता बन्दछ। यो प्रतियोगिताको उद्देश्य मानिसहरूलाई तनावमुक्त बनाउनु तथा डिजिटल दुनियाँबाट केही राहत दिनु हो। आजको भागदौडपूर्ण जीवनमा मानिसहरूले मोबाइल फोनबाट कति पनि छुटकारा पाउन सकिरहेका छैनन्। यस्तो अवस्थामा मानिसहरूलाई ध्यान तथा शान्तिको शक्ति सिकाउने प्रयास यो प्रतियोगिताले गर्नेछ। त्यो अनौठो प्रतियोगिताका तस्विरहरू यति बेला सोसल मिडियामा निकै भाइरल पनि बनिरहेका छन्। दक्षिण कोरिया आफ्ना कठोर कार्य संस्कृतिका लागि विश्वमै परिचित छ, जहाँ विकसित देशहरू मध्येमा सबैभन्दा लामो कार्य घण्टा रहेको छ। सन् 2023 सरकारले साप्ताहिक कार्य समयको सीमा बढाएर 69 घण्टा पुर्याउने प्रस्ताव राखेको थियो, जसको तीव्र विरोध भयो र अन्तत सरकार पछि हट्नु परेको थियो। यस्तो अवस्थामा स्थानीय कलाकार ऊ सुपले जीवनलाई फरक दृष्टिबाट हेर्नका लागि त्यो कार्यक्रमको आवश्यकता महसुस गरे र सन् 2014 त्यो प्रतियोगिताको सुरुवात भएको हो। त्यस यता हरेक वर्ष व्यापक स्तरमा सो कार्यक्रम आयोजना हुन्छ। कोरियाको सरकारी सर्वे अनुसार त्यहाँका 19-34 वर्ष उमेरका 1/3 युवाहरूले आफ्नो कार्यस्थलमा शारीरिक, मानसिक तथा संवेगात्मक थकान अर्थात् बर्न आउटको महसुस गर्नेछन्। त्यस्तो अनुभूतिको कारणमा चिन्ता, कामको अत्यधिक दबाव, कामप्रतिको निराशा तथा काम र व्यक्तिगत जीवन बीचको सन्तुलन लगायतका रहेका छन्। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक, अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

0: यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको यो कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग अचम्मको छ। गाडेर गरियो कारको अन्तिम संस्कार। गाडी थोत्रो र चल्दै नचल्ने भयो भने त्यसलाई कवाडीमा दिनुको विकल्प हुँदैन। तर कोही मानिसले आफ्नो गाडीलाई यति धेरै माया गर्दा रहेछन् कि आफ्नो त्यो प्यारो गाडीलाई कवाडीमा दिनुको साटो मृतक मानिसको जस्तै गरी अन्त्येष्टि गरेर चिहानमा गाड्छन्। हालै एउटा भारतीय परिवारले आफ्नो पुरानो सुजुकी कारको भव्य अन्त्येष्टि कार्यक्रमको आयोजना गर्यो। गुजरातको पादरसिंह गाउँमा बस्ने पोलारा परिवारले आफ्नो 18 वर्ष पुरानो त्यो प्रिय कारलाई विदाई गरेका हुन्। उनीहरूले एक अन्त्येष्टि कार्यक्रमका बीच त्यो कारलाई जमिनमा खनिएको खाडेलमा गाडेर अन्तिम संस्कार गरेका हुन्। त्यो कार अन्त्येष्टि कार्यक्रममा 1500 जना पाहुनाहरू सहभागी भएका थिए। त्यो लोकप्रिय मोडेलको कार आफूहरूको लागि लक्की कारको रूपमा रहेको भन्दै उनीहरूले कवाडीमा दिनुको साटो त्यसलाई राम्रोसँग विदाई गर्न चाहे। कार धनीहरूका अनुसार उनीहरूसँग अहिले धेरैवटा अरू महँगा कार पनि छन्, तर उनका लागि त्यो पुरानो कार निकै विशेष थियो किनभने त्यो कार किनेदेखि नै उनको परिवारको भाग्य चम्किन थालेको थियो। यो कारको अन्त्येष्टिका लागि 15 फुट गहिरो चिहान खनिएको थियो र बिस्तारै कारलाई त्यो खाडलमा राखियो। त्यसपछि कारको माथि फुलका पत्रसँगै रङ्गी बिरङ्गी मालाले सिङ्गारेर सङ्गीतको धुन बजाइएको थियो। त्यसपछि परिवारजनले त्यो कारलाई हरियो कपडाले छोपे र हिन्दू परम्परा अनुसार अन्त्येष्टिको संस्कार पूरा गरियो। त्यसपछि त्यो कारलाई माटोले पुरियो। त्यो अन्त्येष्टि समारोहमा करिब $4,500 खर्च भएको बताइएको छ। त्यो कारको माथि समाधि समेत स्थापित गरिएको छ। यो कारका मालिक भन्छन्, यो कार केवल सवारी साधन मात्रै होइन, यो हाम्रो सफलतातर्फको यात्राको एक हिस्सा थियो। यसलाई बेच्नुको साटो हामीले यसलाई भावी पुस्ताको स्मरणका लागि समेत सम्मान गर्न चाह्यौं। यो कारका मालिक भारतका एक निर्माण व्यवसायी हुन्। विश्व परिवेशमा अब राख्दैछौ अर्को एउटा रोचक प्रसङ्ग, संसारकै अग्ली र होची महिलाको चिया पार्टी। संसारका हरेक मानिस विशेष हुन्छन्। प्रकृतिले सबै मानिसलाई केही यस्तो विशेषता प्रदान गरेको हुन्छ कि सोही विशेषताले उसलाई खास बनाउँछ। गिनिज वर्ल्ड रेकर्डले यस्तै मानिसहरूलाई कीर्तिमानको पुस्तकमा दर्ज गरेर राख्दछ र संसार सामु उनीहरूको कीर्तिमानको खुलासा गरिदिन्छ। हालै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स दिवसका अवसरमा एउटा विशेष तथा रोचक घटना भएको छ। त्यो दिवसमा लन्डन स्थित एक होटेलमा विश्वकी सबैभन्दा होची महिला र सबैभन्दा अग्ली महिला बीच भेटघाट र चियापान भयो। त्यो चिया पार्टी सहितको भलाकुसारीका तस्विर तथा भिडियोहरू इन्टरनेटमा निकै भाइरल बनिरहेका छन्। विश्वकी सबैभन्दा अग्ली महिला रुमेसा गेल्गी हुन्। 27 वर्षीय यी टर्किस महिलाले वेब डेभलपरको पनि काम गर्दछिन्। उनको उचाइ 7 फिट 1 इन्च रहेको छ। त्यसै गरी विश्वकै होची महिला चाहिँ भारतकी ज्योति आम्गे हुन्, जसको उचाइ 2 फिट 1 इन्च रहेको छ। गेल्गी र आम्गे बीचको यो रोचक भेटघाटको फोटो तथा भिडियोहरू गिनिज वर्ल्ड रेकर्डले आफ्नो इन्स्टाग्राममा पनि सेयर गरेको छ। गिनिज वर्ल्ड रेकर्डसँग कुराकानी गर्दै गेल्गीले ज्योतिसँग पहिलो पटक भएको भेटघाट अद्भुत रहेको बताएकी छिन्। ज्योति निकै सुन्दर महिला रहेको र उनीसँग भेट्न आफू लामो समयदेखि प्रतीक्षा गरिरहेको उनको भनाइ छ। तथापि आफूहरू बीचको उचाइको अन्तरले गर्दा आँखामा आँखा जुधाएर कुराकानी गर्न गाह्रो भएको उनको अनुभव छ। त्यस्तै ज्योतिले पनि विश्वकै अग्ली महिलासँग भेट्न पाउनु आफ्ना लागि खुसीको कुरा भएको भन्दै भनेकी छिन्। आम रूपमा मैले मानिसहरूलाई हेर्नका लागि माथितर्फ नै हेर्नुपर्छ, तर आज मैले माथितर्फ हेर्दा विश्वकै सबैभन्दा अग्ली महिलालाई हेर्न पाउनु खुसीको कुरा थियो। विश्व परिवेशमा आवाजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ। यो अनौठो प्रसङ्ग रहेको छ, अनौठो अफर। रोमान्स गर्नुहोस्, पार्टनर रोज्नुहोस्। एक चिनियाँ कम्पनीले आफ्ना कर्मचारीका लागि एउटा यस्तो गजबको अफर ल्याएको छ जसका बारेमा सुनेर जो कोहीलाई थकथकी लाग्न सक्छ। वास्तवमा यो प्रविधि कम्पनीले आफ्नो डेटिङ एपमा रोमान्स गर्नका लागि आफ्नै कर्मचारीहरूलाई नगद प्रोत्साहन दिइरहेको छ। यो कम्पनीले आफ्ना कर्मचारीहरूलाई कामका दौरान रोमान्स गर्नका लागि पनि प्रोत्साहित गरेको छ। दक्षिण चीनको सेनझेनमा रहेको Insta360 नामक त्यो कम्पनीले आफ्ना कर्मचारीहरूलाई एकअर्काको नजिक ल्याउन तथा खुसी वृद्धि गर्ने प्रयासमा एउटा डेटिङ कार्यक्रम सुरु गरेको हो। त्यो कार्यक्रम अन्तर्गत कर्मचारीहरूले कम्पनीको अनलाइन डेटिङ प्लेटफर्मको माध्यमबाट कुनै बाहिरी व्यक्तिलाई पार्टनर बनाएर ल्याउन सकेमा नगद पुरस्कार दिइनेछ। साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्ट अनुसार कुनै पनि कर्मचारीले डेटिङ एपमा गरेको कुनै पोस्टका कारण कम्पनीभन्दा बाहिरको कुनै पनि एकल व्यक्ति त्यो डेटिङ एपमा कोहीसँग परिचित भएमा पनि हरेक पोस्टका लागि सम्बन्धित कर्मचारीहरूलाई 66 युआन पुरस्कार दिइनेछ। यदि कुनै पनि कर्मचारीले यस एपमा कम्पनी बाहिरको कोही व्यक्तिसँग जोडी मिलाएर 3 महिनासम्म सम्बन्ध कायम राख्न सकेमा त्यो कर्मचारी र उसको पार्टनर दुवैलाई 1000 युआन पुरस्कार प्राप्त हुनेछ। समाचार अनुसार यो अफर सुरु भएदेखि हालसम्म कम्पनीको त्यो फोरममा करिब 500 पोस्ट प्रकाशित भइसकेका छन्। साथै त्यसरी पोस्ट गर्नेहरूका लागि कम्पनीले अहिलेसम्म 10000 युआन पुरस्कार प्रदान गरिसकेको छ। कम्पनीको यो अफरलाई कर्मचारीहरूले निकै रुचाएर प्रशंसा पनि गरिरहेका छन्। एकजना कर्मचारीले भनेका छन्, कम्पनी मेरो लागि मेरी आमा भन्दा पनि धेरै उत्सुक छ। कम्पनीको त्यो अनौठो कार्यक्रमका विषयमा चिनिया सोसल मिडिया प्लेटफर्म डुइनमा विभिन्न मिश्रित प्रतिक्रिया आएका छन्। मानिसहरूले सरकारी तहबाट पनि त्यस्तै अफर ल्याउनु पर्ने मत प्रकट गरेका छन् र सो कम्पनीमा आफूले पनि जागिर खान चाहेको बताइरहेका छन्। तर कतिपयले भने प्रेमलाई पैसासँग तुलना गर्न नमिल्ने बताएका छन्। Insta360 नामक त्यो कम्पनीको अफर यस्तो समयमा आएको छ जति बेला चीनमा विवाह तथा जन्मदर दुवैमा उल्लेख्य गिरावट आएको छ। हालै सार्वजनिक भएको सरकारी आँकडा अनुसार सन् 2024 पहिलो त्रैमासिकमा चीनमा केवल 47,40,000 जोडीहरूले मात्रै विवाह दर्ता गरेका छन्। यो अघिल्ला वर्षहरूको अवधिको तुलनामा 16.6% कम।
1: अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक अनौठा प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हवस् त आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

अब सुनाउँछौ अन्जु पन्त र राजेश पायल राईको स्वर, प्रमोद ढुङ्गानाको रचना र सम्बोधित बास्कोटाको संगीतमा रहेको मेरो के गति हुने हो चलचित्रबाट गीत। यो गीत पछाडि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 10 बजे नेपालीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
4: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय। विदेशमा

यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताउनु भएको छ। सर्वोच्च अदालतमा हिजो साँझ पदभार ग्रहण गर्दै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शङ्का उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानूनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ, यहाँहरूका गीतहरू सुन्नेछौँ, हाम्रा गीतहरू सुनाउनेछौँ कार्यक्रम लेखबेसीमा। त हामी कार्यक्रम लेखबेसीमा सधैँ केही न केही जानकारीमूलक कुराकानी पनि राख्दै आएका छौँ। त ती कुराकानी गत साता पनि हामीले राखेका छौँ। गत साता हामीले नुन र कतिको जरुरी छ हामीलाई भन्ने कुरा राखेका थियौँ, होइन, कति खाने कति नखाने त्यो कुरा पनि राखेका थियौँ। र आज पनि हामी यस्तै यस्तै जानकारीमूलक कुरा छोटो कुराकानी हामीले जोड्नेछौँ। आज भने स्वास्थ्यको लागि तितो अथवा तर्रो खाना कतिको लाभदायक हुन्छ या कतिको हानिकारक हुन्छ, होइन, यो हामीले केही माध्यमहरूमा साभार गरेर लिएका हौँ यो पनि। र यी कुराहरूको आज हामी जानकारी गर्नेछौँ। कति कुराहरू हामीलाई थाहा भएर पनि हामीले त्यसको प्रयोग गरेका छौँ, तर कति नहुने कुराहरूलाई पनि हामीले प्रयोग गरेका छौँ। त कहिलेकाहीँ ती साना साना कुराहरूले पनि हामीलाई सकारात्मक ऊर्जा पनि दिन्छ। के रहेछ, कस्तो रहेछ, स्वास्थ्यलाई कुन चिज फाइदा हुन्छ या कुन हुँदैन, कहिलेकाहीँ सानसाना कुराकानीमा पनि हामी त्यसबाट केही फाइदा लिन सक्छौँ। त आज हामी यही तितो तर्रो खानेकुरा स्वास्थ्यलाई कतिको लाभदायक छ त, कति खाने कति नखाने, होइन, अब तितो चिज बढी खाँदाखेरि हामीलाई ह्याम्पर हुन्छ, खराब गर्छ पनि हामी सुन्छौँ, तर तिनै तर्रो र पिरो, होइन, तितो खानेले स्वास्थ्यलाई कहिलेकाहीँ फाइदा पनि पुर्याइरहेको हुन्छ। त आज हामी गुलियो नुनिलो र मसलेदार खाना हरेक दिन नै खान्छौँ, तर तितो र तर्रो खानेकुरा हामीलाई खासै मन पर्दैन, मिठो पनि लाग्दैन र दैनिक खानामा समावेश गर्दा पनि गर्दैनौँ। हामीलाई मिठो लाग्ने खानेकुराको सूची तयार गर्ने भने सबभन्दा मिठोबाट क्रमशः नमिठो खानेकुरातिर आउँछ। त गुलियो नुनिलो पिरो अमिलो तितो टर्रो अब यो मिठोको सूचीलाई ठिक पछाडिबाट राखियो भने ती खानेकुरा स्वास्थ्यका लागि प्राथमिकतामा पर्न जान्छन्। अर्थात् स्वास्थ्यका लागि क्रमशः टर्रो तितो र अमिलो फाइदाजनक पनि मानिएको छ र गुलियो खानेकुरा स्वास्थ्यको लागि कम प्राथमिकतामा पर्छ। सन्तुलित खानाको लागि हामीलाई टर्रो तितो अमिलो पिरो गुलियो सबै किसिमको स्वाद आवश्यक पर्छ र हामी जति गुलियो नुनिलो खानेकुरा खान्छौँ त्यति नै तितो टर्रो खानेकुरा खाँदैनौँ, त्यसलाई अभोइड गर्छौँ। तर गुलियो नुनिलो खानेकुरासँगै तितो र टर्रो खानेकुरा पनि दैनिक शरीरलाई चाहिन्छ नै। तितो टर्रो खानेकुरा यति नै मात्रामा खाने भनेर अनुसन्धान त भएको हामी पाउँदैनौँ, तर हामीले पहिलादेखि नै मेथीलाई तरकारीमा चाहन्छौँ, पड्काएर खान्छौँ, काँचो केराको तरकारी अचार खाने गर्छौँ, त्यसरी नै हामी ती चिजलाई पनि प्रयोग गर्न सक्छौँ। तितो टर्रो खानेकुरामा के हुन्छ त, किन हामी त्यति प्रयोग गर्दैनौँ र गर्दा के हुन्छ त, काँचो खानेकुरा प्राय टर्रो स्वादको हुन्छ। काँचो फलफुल र तरकारीमा प्रशस्त भिटामिन खनिज एन्टिअक्सिडेन्ट र पकाइएका खानाको तुलनामा बढी हुन्छ। दैनिक भोजनमा फलफुल र सागसब्जी जस्ता धेरैभन्दा धेरै काँचो खानेकुरा मिसाएर खाने बानीले

पाचन प्रणालीलाई फाइदा पुग्छ भनिएको छ। त तिनै तितो खानेकुराले शरीरबाट विषाक्त पदार्थ हटाउँछ। तितो खानामा धेरै एमिनो एसिड, भिटामिन र मिनरल्स हुन्छ जसले दिमागलाई ताजा पनि बनाउँछ। तितो खानेकुराले तन्तुबाट विषाक्त पदार्थ निकालेर पेटलाई राहत पनि दिन्छ। तितो खानेकुराको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ, साथै पाचन प्रणालीलाई स्वस्थ राख्न र मधुमेह एनिमिया जस्ता गम्भीर रोगहरूबाट छुटकारा दिलाउन पनि यसले मद्दत पुग्छ भनिएको छ। त तितो टर्रो खानेकुरा खानुको फाइदा पनि त होला, के छ त्यसको फाइदा पनि होइन? तितो खानेकुराले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ, तर त्यसलाई हामीले कसरी खाने त्यसलाई लिमिट चाहिँ हामीले गर्नुपर्छ। विशेष गरी करेला, मेथी जस्तो तितो खानेकुराले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्छ। यी खानेकुराले इन्सुलिन छोड्न र राम्रो ग्लुकोज नियन्त्रण बढाउन मद्दत गर्छ। त तितो टर्रो खानेकुरामा एन्टिअक्सिडेन्ट गुण बढी पाइन्छ, जुन छालाको लागि निकै फाइदाजनक पनि हुन्छ। यस्तै हृदय रोग र मधुमेह जस्ता रोगहरूको जोखिम कम गर्न पनि मद्दत गर्छ। यसले क्यान्सरको जोखिम निम्ताउने फ्री रेडिकलसँग पनि लड्न सहयोग पुऱ्याउँछ। त्यस्ता खानेकुरामा फाइबरको राम्रो मात्रा हुन्छ। फाइबर पेटको लागि धेरै लाभदायक पनि मानिन्छ। यसले भोकलाई पनि नियन्त्रण गर्छ। यो तौल घटाउनमा पनि उपयोग हुन्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ पनि। चिसो र ज्वरो जस्ता भाइरल सङ्क्रमणबाट बचाउन निकै सहयोग गर्छ यस्ता चिजले, र हाम्रो स्वास्थ्यको लागि रोग प्रतिरोधात्मक क्षमता राम्रो चाहिँ हुनुपर्छ। त्यस्ता खानेकुरा खानु स्वास्थ्यको लागि लाभदायक छ, तर कुनै पनि कुराको अत्यधिक सेवनले हानि गर्छ। त्यसैले फाइदा गर्छ भनेर एकैपटक धेरै मात्रामा तितो टर्रो खानेकुरा हामीले खानु पनि हुँदैन, र ती खाना खाँदाखेरि हाम्रो स्वास्थ्य कस्तो छ, स्वास्थ्यले त्यसलाई डाइजेस्ट गर्छ कि गर्दैन, त ती कुरालाई हामीले पहिला बुझ्नु जरुरी हुन्छ। यदि खानै परिहाल्यो, खानुपर्छ, हामी खान्छौँ भने पनि त्यस्ता शरीरमा केही रोगहरू छन् र जुन रोगले कुनै खानेकुरा खान अभोइड गरेको छ भने हामीले त्यस्ता खाना खाँदा डक्टर अथवा चिकित्सकसँग परामर्श लिएर हामीले प्रयोग गर्यो भने अझ अति उत्तम, राम्रो र स्वास्थ्यलाई पनि फाइदा हुन्छ। त यो थियो तितो टर्रो खानेकुरा स्वास्थ्यलाई कति हानिकारक छ र कति फाइदा, छोटो कुराकानी गऱ्यौँ। कति कुराहरू लाग्न सक्छ, कति कुरा नहुन पनि सक्छ, तर पनि केही न केही ज्ञान पक्कै पनि यस्ता कुराहरूबाट हासिल गर्न चाहिँ सक्छौँ। त यो थियो अब भने कार्यक्रमको थालनीमा यो छोटो जानकारी गरायौँ। अब हामी एउटा गीत राख्छौँ, यो मिठो भाका पुरानो श्रष्टाको स्वरमा रहेको गीत यहाँलाई सुनाउँछौँ। त्यसपछि म बयालिस र 2127 र 42 र 36 आउँछु र यहाँसँग कुराकानी गरेर यहाँको गीत

0: छ भने माया छपक्कै लगाइदेऊ, छैन भने माया मोहो नि फुकाइदेऊ। गणेश रसी, उर्मिला श्रेष्ठ, हिरण्य भोजपुरी र साथीहरूको स्वरमा रहेको निकै पुरानो मिठो भागा कार्यक्रमको थालिन मैले यहाँहरूलाई राखौँ। अब भने यहाँहरूसँग यस्तै गीत सुन्ने सुनाउने सँगसँगै कुराकानी गरौँ। यतिखेर कोही साथी टेलिफोनमा आइसक्नुभएको छ, काँडा कुन हुन्छ? हेलो, हजुर नमस्ते पोखरेली, नमस्ते।
1: साथै प्रदेशमा यसो कार्यक्रमहरू नि सहभागिता जनाउँछु। रेडियो नेपालको अब प्रायः जस्तो सबै सञ्चारकर्मी टेक्निसियन मित्रहरूले चिन्नुहुन्छ है, यही नै खुसी लाग्छ दाइ। हजुरहरूको आवाज सुन्न पाउँदा मनै गर्व हुन्छ दाइ। नेपालले यहाँसम्म बोलाउन पाउँदा, अब हजुरले यति मिठो पुरानो कार्यक्रम सुन्नुभयो त, पुरानो हराएको गीतहरू पनि रेडियो नेपालले संरचना गरेछ, अनि त्यो विगतको अल्लाह रे पैसाको गीतहरू आज पनि सुन्दा एकदम थापी गर्व भएर आउँछ दाइ।
0: एकदम एकदम हजुरको खुसी रहिरहनु होला, एकदम भाषा नै हाम्रो अब केही बेरमा हुन्छ यहाँसँग।
1: हजुर पनि बिस्तारै खानु होला, मैले त खाएर अनि दाइ कतिखेर आउनुहुन्छ होला भनेर यसो कान थापेर बसिरहेको थिएँ दाइ। ल दाइ, अब म पनि गुनगुनाउँछु है।
0: ओके, हजुर हजुर।
1: मलाई जहिले पनि मनपर्ने हाम्रो आदरणीय दाइ कृष्ण विक्रम थापा, उहाँ यो धरतीमा नरहेन, उहाँको गीत चाहिँ गुनगुनै राख्नु मन लाग्छ क्या।
0: ओके,
1: सिन्धुली गढी घुमेर हेर्दा, सिन्धुली गढी घुमेर हेर्दा, सुन्तली मै कतिमा राम्रो दरबार, मार्यो नि मायाले मार्यो, भैसमलाउर गए पनि, भैसमलाउर गए पनि, सुन्तली मै आउँछु म त फर्केर, मार्यो नि मायाले। यति नै भने त साथीहरूले छोटो छोटो प्रस्तुति राखिदिनु होला, सबै साथीहरूलाई धेरैलाई सहभागी त जनाउनु पर्ने हुन्छ। रेडियो नेपालको जय हस्। हस् त दाइ पोखरेली, नमस्कार।
0: नमस्कार, भक्तपुरबाट हुन्थ्यो जीवन कार्की। अर्को साथी फेरि आइसक्नु भएको छ, उहाँसँग कुरा गरिरहेको छु। काँडा खोल्नु हुन्छ? हेलो हेलो हेलो फोन हेलो हेलो हेलो हेलो घाँटी एकदम खसखस गरिरहेको छ क्या? खसखस खा आ गर्दै हुनुहुन्छ त भने नि, बिहान हुँदैछ, कुखुरा पनि कराउँदैछ छेउछाउतिर। कुखुरा खेदाउँदै यता फोन लाउँदै बोल्दा त सर्केला नि त, फेरि कहाँबाट को बोल्नु भयो त?
2: यसो गेस गर्नु त दाइ।
0: हजुर,
2: गेस गर्नु न।
0: धनकुटाबाट जस्तो लाग्छ। हजुर, धनकुटाबाटै ठ्याक्कै बिर्सेँ हो नाम चाहिँ मैले, फेरि सबिनाजी। हजुर हजुर, त्यस्तै त्यस्तै लाग्यो, ठ्याक्कै कन्फ्युज भयो क्या। सबिनाजी आरामै धेरै पछि आउनुभयो नि तपाईँ त।
2: धेरै पछि नै हो दाइ, लगभग एक वर्ष अलिक भएको छैन होला।
0: हजुर,
2: लामो समयको अन्तराल पछि नै फोन लाग्यो। सुन्नु चाहिँ अब मिलेसम्म चाहिँ सुनिरहेको थिएँ, यसो टाइम मिलाउँदै अब कामतिर नि व्यस्तै थिएँ।
0: ए हजुर हजुर,
2: अनि
0: एक वर्षसम्म के काममा व्यस्त रहनु, यस्तो के थियो यस्तो काम?
2: ए त्यस्तै हो दाइ, पुरानै हो, नयाँ नौलो चाहिँ केही गर्नु सकेको छैन, पुरानै हो।
0: बिस्तारै हुन्छ नि सबै चिज, एकैचोटि त कहाँ हुन्छ नयाँ होइन,
2: बिस्तारै हुँदै जान्छ भनेर आशु गर्दैछु दाइ।
0: अनि परदेशीको मान्छेको अनि यतै हुनुहुन्छ कि आइसक्नु भयो त?
2: परदेशी गइसक्नु भयो।
0: ए त्यही भएर बिचमा ग्याप भएछ क्या?
2: होइन
0: हजुर,
2: होइन त्यस्तो त, घर हुनुभएको बेलामा नि बोल्छु म, बोल्नु त मिडियातिर थाहा छ, म मिडिया रेडियोहरू सुन्छु बोल्छु भनेर नि उहाँलाई थाहा छ।
0: हामीलाई उहाँबाट फोन गर्दा पनि लाग्छ, उहाँबाट पनि फोन गर्दा मिल्छ, अनलाइन पनि छ हाम्रो होइन।
2: उहाँले चाहिँ त्यति गर्नुहुन्न, सुन्नु चाहिँ सुन्नुहुन्छ, मन पराउनुहुन्छ, अनि गीतहरू पनि मैले गाएको गीतहरू पनि मन पराउनुहुन्छ।
0: ए ए, भनेपछि तपाईँले गाएको बेलामा गीत सुन्नुहुन्छ उहाँले?
2: सुन्नुहुन्छ मिलेसम्म चाहिँ।
0: कहिले काहीँ झगडा परेन, गीत गाएर फकाउनुहुन्छ कि तपाईँले? अनि रिस दुईजनाको साम्य हुन्छ त्यसपछि? ओके, अनि आज कस्तो गीत सुनाउनुहुन्छ त?
2: आज खै कस्तो सुनाउनु दाइ,
0: अब पहिला पनि सुनाइरहनु भएकै हो होइन?
2: त्यही पहिले के अरे उहाँको सम्झनामा गएको थिएँ नि मैले।
0: हजुर हजुर,
2: अनि केही गाउँ कि जस्तो लागेको छ।
0: अब फेरि अब भर्खरै भेटभाट भेट भएको रहेछ, भर्खरै छुट्टिनु भएको छ, अब त सम्झना त बाँकी नै होला नि, कि अब सम्झिरहनु पनि छ र अझ नि
2: सम्झिनु पर्छ नि, सम्झेर त कहिले नि अब थाक्दैन
0: थाकिँदैन है, र पनि त्यति पुरानो भइसकेको छैन नि त, अब त भर्खर भर्खर छुटेको भनेपछि त
2: भयो नि भन्दा नि निकै नै भइसक्यो नि त।
0: ए त्यही त्यही सम्झनामै सुनाउ नि त त्यसै।
2: अँ त्यही उहाँको सम्झनामा तयार गरेकै थोरै थोरै मैले आफूले लेखेकै सुनाउँछु नि त
0: हजुर। तर धेरै लामो होइन, ठिक है, छोटो है त।
2: हुन्छ
0: हस् ल हस्
2: काम दिनु नि त
0: हस्। 3, 2, 1 गो
2: ल। हुन्छ। तिमी गयौ विदेशै भनेर

0: भनेर दिन रातैमा ए हजुरको सम्झना तस्बिर साथैमा ए हजुरको सम्झना तस्बिर साथैमा
1: धन्यवाद। ल यति मिठो गीतको लागि यहाँलाई धेरै धन्यवाद। यस्तै सम्झना गर्दै गर्नु अहिले छुट्टी है त
2: दाइ, एउटा मेसेज छोड्छु ल।
1: हजुर,
2: आज मेरो साथी चाहिँ यात्रामा हुनुहुन्छ, यहाँ धनकुटाबाट काठमाडौँसम्मको यात्रामा। उहाँ चाहिँ वैदेशिक रोजगारको लागि जाँदै हुनुहुन्छ, मेरो साथी जमुना राई। उहाँलाई चाहिँ शुभ यात्रा, राम्रोसँग जानुहोला भन्दै उहाँलाई अनि आफ्नो कामको शैक्षिक सफलताको कामना गर्दै छुट्टिन्छु ल। नमस्ते, बाबाई।
1: नमस्ते, बाबाई। सबिना मगर धनकुटाबाट निकै पछि कुराकानी भएको थियो, धेरै धन्यवाद मलाई। अर्को साथी फेरि एक्सन भएको छ। हेलो हेलो
3: हेलो
1: हजुर, नमस्कार।
3: नमस्कार,
1: को बोल्नुभयो कताबाट?
3: महोत्तरीको बर्देवासबाट।
1: साइकलवाला हो क्या? त्यस्तै सेला ठ्याक्कै के रे नाम चाहिँ के भन्नुभएको थियो
3: हजुर?
1: नाम चाहिँ बिर्सिहालेँ मैले।
3: राजु शर्मा।
1: मलाई साइकल चाहिँ याद थियो क्या। अनि तपाईँको साइकलको यात्रा कहाँ पुग्यो त?
3: यात्रा चाहिँ जहाँको त्यहीँ छ।
1: त्यहीँ छ त्यो साइकल? साइकल गुडेको छैन?
3: गुडेको त होला, अब मैले देखाएको छैन त्यहाँदेखि।
1: तपाईँले गुडाउने प्रयास गर्नुभयो कि भने त्यसलाई बनाउने प्रयास गर्नुभएन?
3: मैले गुडाउने प्रयास त गरेको, मान्छे भेटिनु पर्यो नि त।
1: मान्छे भेटिया छैन,
3: फेरि पनि भेटियो भने अनि त्यसपछि गुडाउने प्रयास गर्नु पर्ला।
1: सम्पर्कमा रहनु पर्यो नि त।
3: अब सम्पर्क नम्बर छैन नि त।
1: अब त्यो अब कुन या बाटो कुन यात्रा थियो त्यो यात्राको यसो सोधखोज गऱ्यो भने त भेटिएला त।
3: त्यो प्रयासमा छु।
1: त्यही त पक्का हाम्रो पनि तर्फबाट यहाँलाई शुभकामना, चाँडो यहाँको यात्रा शुभ यात्रा तय होस्।
3: हजुर,
1: शुभकामना। अनि के छ नयाँ नौलो राज्य?
3: नयाँ नौलो केही पनि छैन, यस्तै छ। मधेसतिर गर्मी छ।
1: कतिको छ अहिले गर्मी थियो बर्दिवासतिर महोत्तरीमा?
3: एकदमै छ भन्नुपर्छ।
1: एकदमै भने कति जति होला अहिले? के बस्नै नसकिने त छैन होला?
3: बस्नै नसकिने त होइन, तर अहिले खप्न सक्ने छ।
1: खप्न सक्ने छ। अब त्यो खप्न नसकिने त अब बिस्तारै आउँदै होला होइन?
3: अब त्यो आउँदैछ, बाटैमा होला।
1: बाटोमा होला अब कहाँ नै तपाईँको यात्राको रोकेको जस्तै होला त्यो पनि।
3: तर म स्वागत गर्न तयार छु गर्मीलाई, अब के गर्ने, नआउनु भन्दा पनि आइहाल्छ त।
1: त्यो त पक्कै आउँछ, खुसी लागेर यसो कुरा। र नि राजी, आज कस्तो गीत सुनाउनु त?
3: आज पनि म तपाईँलाई भोजपुरी गीत सुनाउँछु।
1: ओके ओके ल।
3: दोहरा जैसन सुंदर लैके कहाँ मा

0: लो इनकार, काहे करे लो इनकार, तनम तू कवना बात के गम बा, हमनी के जोड़ी सुनहे करे जा, मम्मी के हमरा पसंद बा। धन्यवाद।
1: हाँ, यही सम्झना भयो क्या गीत पनि।
0: के बुझ्नु भयो सरले, के बुझ्नु भयो गीतमा?
1: अब खै आमालाई पनि यो मन परेको छ होइन, यो पसन्द छ भन्ने जस्तो कुरो चाहिँ बुझेँ मैले, हल्का फुल्का होइन।
0: त्यही त, त्यही त,
1: माया प्रीतिकै कुरा जोडिएको जस्तो लाग्यो यसमा पनि।
0: अब यस्तो भन्न खोजेको, तिमी जस्तो राम्री केटी चाहिँ मैले कहीँ पनि देखेको छैन, अनि किन तिमी मान्दैनौ मसँग माया गर, माया लाउनलाई? किनभने तिमी त मेरो मम्मीलाई पनि मन परेको केटी हो भन्न खोजेको।
1: मैले अलिअलि हो कि जस्तो त्यो हिन्ट चाहिँ पाएको थिएँ क्या मैले।
0: हजुर हजुर।
1: ओके, यो प्रस्तुतिसँग यहाँलाई धेरै धेरै धन्यवाद राजी, यस्तै सम्पर्क गर्नु होला हामीलाई, यस्तै मिठा भाकाहरू सुनाउँदै गर्नु अहिले यहाँसँग छुट्टी है त।
0: ओके
1: बाबा, राजु शर्मा म उत्तरी बलिवासबाट हुनुहुन्थ्यो, अर्को साथी फेरि आइसक्नु भएको छ, कहाँको हुनुहुन्छ? हेलो
2: हेलो, नमस्कार भाइ, नमस्कार, नमस्कार हजुरलाई, हाम्रो टेक्निसियन सरलाई, दुवैजनालाई दुई हात जोडी दशमलाको नमस्कार, अनि हरेक जिल्ला जिल्लामा संसारभरि दिदी नेपाललाई सबैको कान कानमा स्वागत छ हजुरको आवाज।
1: एकदमै मेरो तर्फ धेरै धेरै धन्यवाद यहाँलाई। दीपिका
2: थापा,
1: थापा कुलेश्वर
2: हजुर,
1: आराम हुनुहुन्छ?
2: म एकदम आराम छु, हजुरहरूको साथ छ, भगवान्जीको आशीर्वाद छ, एकदमै ठिकठाक छु। हजुरहरू आराम हुनुहुन्छ?
1: एकदम हामी ठिक छौँ। अब हामी हाम्रो साथ भन्दा पनि अब सबैलाई साथ त माथिकै होला होइन, माथिकै साथ हो होइन। त्यो साथमा यहाँ तल कसरी त्यसलाई म्यानेज गर्ने मात्र कुरो, हामीले चाहिँ म्यानेज गर्ने मात्र कुरो हो होइन, तर अरू सबै कुरा समन्वय गर्ने त माथि कुरा होला नि होइन।
2: हजुर, अब त्यही भन्नुपर्छ होइन, साथ त तल पनि चाहिन्छ, एक अर्काको साथ सबैलाई
1: चाहिन्छ।
2: हजुरले बेसीमा आएर साथ दिनुभएको छ, प्रादीप सरले भित्र फोन रिसिभ गरेर साथ दिनुभएको छ, यो पनि महत्त्वपूर्ण साथ हो नि।
1: यो समायोजन जसले माथिबाटै गरिएको होला नि त, उहाँले साथ दिनु, मैले बोल्न आएँ, मलाई यो बोल्ने नै भन्नुभएको थियो होला, भनेको थियो होला,
2: बोल्न
1: आएँ, कोही प्राविधिक हुन्थ्यो, प्राविधिकलाई तैँले प्राविधिक गर्नुपर्छ है भन्नुभएको थियो होला
2: होइन।
1: र तपाईँहरू हाम्रो यो समन्वय यसरी अब एउटा सञ्जालभित्र हामीलाई गर्नुपर्छ भनेर जुन म्यानेजमेन्ट थियो त्यो त माथिबाटै पठाएको थियो होला नि त होइन र?
2: एकदमै सर, धेरै मनकै कुरा गर्नुभयो, मेरो सोच पनि त्यही हो, हामीलाई माथिबाट चुनेर आज हामीलाई आफ्नो परिवार नभए पनि हामी रेडियो नेपालको परिवार छौँ नि त होइन सर।
1: हो, एकदम एकदम एकदम एकदम। अनि आज कस्तो गीत सुनाउँछ दिपिकाजी?
2: आज एउटा यता सिन्धुपाल्चोकतिर जाउँ जस्तो लाग्यो कि मलाई।
1: तर एउटा गुनासो के छ भने साथीहरूको, मलाई के भएको थियो भने कोही कोही साथीहरूले लामो गीत गाउँदा हामी फोन कुर्दा कुर्दा चाहिँ हाम्रो पैसा पनि सकिन्छ, कुरा गर्न पाइँदा मनको रहर त्यसै मरेर जान्छ, त्यो चाहिँ नगरिदिनु होला। अब साथीहरू जो लामो गीत गाउनुहुन्छ उहाँहरू चाहिँ भनिदिनु होला, छोटो सबैलाई पालो पाउने गरी गीत गाइदिनु होला भन्ने गुनासो चाहिँ मलाई आएर सबै साथीहरूलाई चाहिँ मेरो जानकारी मैले गराएको है। यो चाहिँ फेरि
2: ए हुन पनि सक्छ, उहाँहरू म आज गाउँछु, आज म केही भन्नु छ, म बोल्छु दाईसँग भनेर मन उत्साहित गरेर आउनु भयो होला, उहाँहरूलाई त्यो सूचना भनिदिनु भन्नेलाई पनि धेरै धेरै धन्यवाद, यो राम्रो कुरा हो। म पनि एकै टुक्का गाउँछु है त।

0: स्कुल जाँदा यही बाटो हिँड्थेमा, तिम्रो माया हे मेरो सानो छ मलाई छैन त, मेरो माया छ छैन भन त, तिम्रो माया हे मेरो सानो छ मलाई छैन त, मेरो माया छ छैन भन त, आई मेरो माया छ छैन भन त।
1: पक्कै पक्कै हाम्रो माया सबैलाई छ, सधैँ माया रहिरहनेछ, गरिरहनेछौँ। यदि मिठो प्रस्तुति दिनुहोस्
0: दादा। नमस्कार, नेपाली सरलाई नमस्कार, हजुरलाई छुटेर गए नमस्कार।
1: हस् नमस्कार, गुलेश्वर बाट दिपिका थापा हुनुहुन्थ्यो, छोटो मिठो गीतसँगै छुट्टिनु भएको छ। अर्को साथी फेरि आइसक्नु भएको छ, उहाँसँग कुरा गरिहाल्छु। काँडाको हुनुहुन्छ, हेलो। नमस्ते, गुड मर्निङ। धरान विष्णु पादुकाबाट ठ्याक्कै थाहा भइहाल्छ है। आराम हुनुहुन्छ रोशनजी?
2: म एकदमै आरामै छु।
1: के छ हौ धरानतिर? अनि
2: धरानतिर आज अलिकति मौसम धुमिए पनि एकदमै गर्मी गर्मी भएको महसुस भइरहेछ।
1: अब अहिले त सबैतिर यस्तै यस्तै होला होइन, गर्मी अलिकति बढेकै जस्तो छ। हाम्रो यहाँ पनि गर्मी नै छ यतिखेर होइन, मन्द मन्द काम छ र पनि तातो महसुस छ सबैलाई यहाँ भित्र पनि होइन, तातो चाहिँ भइरहेको बेला पनि आयो होइन।
2: तातो
1: तातो छ यतिखेर, तातै छ काठमाडौँमा पनि,
2: काठमाडौँतिर चाहिँ
1: तातै छ, तातै छ, यति तातै भएको छ, अलिकति बढेको छ। हिजो अस्तिबाट चाहिँ तातो बढेकै छ, राति पनि अलिकति तातै छ, यता चाहिँ बुझ्योस् दुई चार दिन चाहिँ तातो बढ्दै आएको छ।
2: यता पनि एकदमै मौसम त धुम्मिएको छ, पानी आउने आउने खालको चाहिँ मौसम छ कि।
1: मौसम त्यस्तै थियो, हिजो पनि यहाँ यस्तै थियो, आज पनि त्यस्तै त्यस्तै मौसम, अघि बिहान भएको थियो तर त्यो फेरि फाटेर गयो, पानी पनि त्यस्तो देखिएको छैन, बिहान एकछिन पर्ला जस्तो भएको थियो तर भएन।
2: यहाँ पनि त्यस्तै हो, पानी चाहिँ आएको छैन आउन चाहिँ, तर एकदमै हबी गर्मी क्या।
1: हजुर, यहाँ त्यस्तै छ, गर्मी चाहिँ हबी छ, अब समय यस्तै हो, गर्मी बढ्ने बेलै हो होइन, यसलाई त हामीले अब नआओस् भनेर पनि भन्न सक्दैन, जब प्रकृतिले दिएको चिजलाई हामीले नकार्न सक्दैनौँ होइन, त्यसलाई स्वीकार्नै पर्छ। अनि आज कस्तो गीत ल्याउनु भएको छ रोशनजी? आज
2: अब म त बढी पूर्वेली भाकै गाउने हो, पूर्वेली लोक भाका, थोरै एक टुक्रा सुनाउँछु नि।
1: ओके हस् हस्
2: ल, म थोरै सुनाउँछु ल।
1: हस् फोन डिस्कनेक्ट भएको छ। विष्णु पादुका धरानबाट हुनुहुन्थ्यो, रोशन फुलाङलाई हुनुहुन्थ्यो, गीत सुनाउँछु भन्दा भन्दै फोन डिस्कनेक्ट भएको छ। अर्को साथीसँग कुरा गर्छु, फेरि फोन लाइन पक्कै विष्णु रोशनजी सबै पक्कै कुरा गर्छु है त म। यतिखेर अर्को साथी हुनुहुन्छ, को हुनुहुन्छ? हेलो,
3: सेवारो नमस्कार। हजुर
1: सेवारो नमस्कार, पूर्वैबाट जस्तो होला आवाज चाहिँ।
3: हजुर म सुमी लिम्बू,
1: सुमी लिम्बू तेह्रथुमबाट। सुमी जी आराम हुनुहुन्छ?
3: हजुर एकदम आरामै। हजुरलाई के छ?
1: एकदम म पनि ठिकठाक छु। के छ अनि तेह्रथुमतिर चाहिँ?
3: हजुर एकदमै घाम लागिरहेको छ, रमाइलो छ, घमाइलो छ भन्नुपर्छ है त आजको दिन
1: चाहिँ। हजुर है, अब तेह्रथुम त सबभन्दा बढी प्रजातिका गुराँस फुल्ने ठाउँ होइन भने?
3: हजुर हजुर।
1: यतिखेर के झरी टिपिसक्यो कि झरी
3: सक्यो? अब हामी बसेको आसपास क्षेत्रमा चाहिँ लगभग गुराँस फुलिसकेर झरी पनि सक्यो, अब माथिलो भेगतिर अलिकति माथि लेख साइडतिर चाहिँ सायद अझै पनि छ होला,
1: सेतो गुराँस बढी त्यहाँ फुल्छ भन्ने सुनेको थिएँ मैले।
3: हजुर हामी बसेको आसपास क्षेत्रमा चाहिँ रातो बेसी हुन्छ, माथि माथितिर चाहिँ हुन्छ सेतो पनि धेरै।
1: झन्डै 100 भन्दा बढी प्रजातिका गुराँसहरू चाहिँ तेह्रथुममा पाइन्छ, माथि माथि होला पाइन्छ भन्ने मैले सुनेको थिएँ कि। त्यहाँ जति यहाँले सुन्नु भएको थियो, अब गुराँसकै छेउछाउमा हुनुहुन्छ होइन, यो गुराँस धेरै हुन्छ, त्यो गुराँसलाई सबै खेरैमा जाने हो कि अथवा त्यसलाई चाहिँ केही प्रयोगमा पनि ल्याइन्छ कि त्यसको केही बन्छ या त्यस्तो के छ त्यहाँतिर गुराँसको प्रयोग गरिन्छ गरिँदैन?
3: त्यस्तो खासै त त्यस्तो प्रयोग त अहिलेसम्म मलाई यो थाहा छैन गरेको होइन,
1: मैले धेरै ठाउँमा देखाएको छु होइन, अब पश्चिममा देखाएको छु मैले, गुराँसको जुस पाइन्छ होइन, गुराँसको जुस बनाएर बेच्छन् होइन, त्यो किनभने त्यो खेर जानुभन्दा त्यसलाई टिपेर ल्याएर अथवा झरेको जुन हुन्छ त्यसलाई नउलिसकेकाले ल्याएर त्यसलाई फेरि जुस बनाएर बजारमा त्यसलाई केही रकममा होइन आफूलाई आर्थिक उपाय पनि हुने गरेको सुनेको। त्यही अब यता पनि यो पूर्वमा यो तेह्रथुमको माथि साइडमा धेरै प्रजातिका फुलिन्छ होइन गुराँसहरू, त्यसलाई चाहिँ त्यसलाई प्रयोगमा ल्याइन्छ या ल्याइँदैन या त्यत्तिकै छोडिन्छ के छ यहाँ तपाईँ नजिक भएको हिसाबले मैले तपाईँलाई यसो सोधेको मात्रै?
3: खोइ यता हाम्रो बसेको आसपास क्षेत्रमा चाहिँ त्यस्तो हल्का चाहिँ थोरै त्यो फुलहरू टिपेर सुकाएर चाहिँ घाँटिएर धुँदाखेरि अथवा के हुन्छ त्यस्तो हुँदाखेरि चाहिँ खाने गरिन्छ।
1: खास त यसलाई अब गुराँस त अब माछाको काँडा अड्कियो भने गुराँस भन्दा पनि हुन्छ, अथवा गुराँसको झोल खाँदा पनि हुन्छ, त गुराँसको फुल खाँदा पनि हुन्छ भनिन्छ, अब त्यो हो होइन त्यो त अब जसलाई भएको छ उसलाई थाहा होला, होइन त्यतिखेर हामीलाई थाहा भएन. जस्तो अब अड्केको बेला गुराँस भनेर अथवा गुराँस खुवाएर त्यो हड्डी पग्लेको अथवा भित्र निलिएको होला या भएन त्यो चाहिँ थाहा भएन. होइन तैपनि हामीले सुनेको कुरा चाहिँ गुराँसको नामले हो नि माछाको काँडालाई चाहिँ विशेष गरी चाहिँ त्यो औषधि हो, त्यसले नाम लिँदा पनि हुन्छ अथवा घरमै छ भने खाँदा पनि त्यो गुराँसको माछाको काँडा चाहिँ अड्केको छ भने निस्किन्छ अथवा भित्र जान्छ पग्लिन्छ भन्ने चाहिँ सुनिएको है सुमीजी.
3: हजुर पक्कै पनि.
1: ओके अनि आज के छ भने पूर्वेली भाकै सुन नि त भन्ने.
3: आज म एउटा गीत छोटो मिठो गाउने प्रयास गर्छु है.
1: गीत मिठो हो कि भाका मिठो?
3: यो त शब्दहरू पनि मिठो छ, गीत पनि मिठो छ एकदमै.
1: अनि गीत शब्द अनि लय चाहिँ त्यसपछि के हुन्छ? त्यसपछि लय गीत मिठो लय झनै मिठो है. भनेपछि यो गाउने मान्छे झनै मिठो होला.
3: हजुर हजुर.
1: ओके
3: हजुर ल.

0: सासुरीले सुसिल्दैछ रानी बनाइमा बन्ती बाजा नौमती राखौँ।
1: हाँ, फोन डिस्कनेक्ट भएको छ। पञ्चे बाजा नौमती राखौँ भन्दा भन्दै सुमीजी जस प्रयास गर्नुभयो यसको लागि पनि धेरै धन्यवाद। फेरि फोन लाग्यो भने अथवा अर्को साता फेरि यो बाँकी अंशलाई हामी सुन्ने प्रयास गर्छौँ। अहिले भने यहाँसम्म छुट्टेँ, यहाँ त छुट्टिसक्नु भएको छ। तेह्र थोकबाट हुन्थ्यो सुमी लिम्बू, अर्को साथी फेरि आइसक्नु भएको छ।
2: हेलो
1: हेलो
2: सेवारू नमस्कार।
1: सेवारू नमस्कार, को बोल्नुभयो कताबाट?
2: पाँच थरबाट सुभाष लिम्बू भन्नुपर्छ।
1: सुभाष लिम्बू, सुभाषजी आराम हुनुहुन्छ?
2: एकदमै फिट एन्ड फाइन
1: भन्नुपर्छ है, फेरि
2: हजुर हुन्छ। अब अहिले मौसमको कुरा गर्नुपर्दा एकदमै अत्याधिक गर्मी पो बढेको छ
1: है। अब अहिले त सबैको मुखबाट यही सुनिएको छ, जताततै सोच्यो भने गर्मी अत्याधिक बढेको छ, निकै गर्मी छ भन्ने सुन्यो। अब यो बेला पनि त्यही हो, बढ्ने बेलै हो नि त, होइन? अब आफूले ख्याल गर्नु होला, गर्मी धेरै बढ्दा अब अलिकति डिहाइड्रेसन हुनसक्छ, पानीको मात्रा बढाउनु होला,
2: होइन?
1: धेरै चिसो पनि नखाइदिनु होला, धेरै तातो पनि नखानु होला, होइन? चिसो पानी धेरै छ भने त्यसलाई अलिकति कम चिसो बनाएर खानु होला, तातो खानु पानी छ भने पनि त्यसलाई सेलाएर मन तातो बनाएर पानी अलि बढी पिउनु होला, स्वस्थ रहनलाई चाहिँ, होइन? गर्मीको बेला बढी डिहाइड्रेसन हुनसक्छ, होइन? जति पानी पियो त्यति फाइदा हुन्छ, होइन? अनि अरू के छ नयाँ नौलो तपाईँको चाहिँ?
2: नयाँ नौलो एकदमै अब राम्रै छ, ठिकै छ भनौँ। अब त्यस्तो अब स्योर गर्ने लायकको चाहिँ अब छैन, होइन? ठिकै छ, परानै छ, नयाँ नौलो बेस्टो छैन भन्नुपर्छ।
1: ओके, अनि आज कस्तो गीत लिएर आउनु भएको छ त? आज पूर्वेली भाकै सुन्नु हो त?
2: पूर्वेली छोटो मिठो गीत गाउनु पर्छ होला
1: भाइ। ओके, हस् हस्
2: हस् हुन्छ।
0: गम पनि डुब्यो, दुख पनि डुब्यो, गम पनि डुब्यो, दुख पनि डुब्यो, औँसीको रातैमा गाउँ घरको माया बिर्सनी भरी, गाउँ घरको माया बिर्सनी भरी, एलै जाउँ हिरा साथैमा, एलै जाउँ हिरा साथैमा,

0: धन्यवाद.
1: छोटो मिठो यो भाकाको लागि धेरै धन्यवाद. यस्तै सम्झेर गर्दै गर्ला, फोन गर्दै गर्नु होला, अहिले म छुट्टेँ है त. पाथर हुनुहुन्थ्यो सुभाष लिम्बुजी, धेरै धेरै धन्यवाद. मलाई अर्को साथी फेरि काँडाको हुनुहुन्छ. हेलो
2: हजुर, नमस्कार.
1: नमस्कार, कताबाट को बोल्नु भयो?
2: हजुर, म इटरी जिल्लाबाट युवराज पोखरेल भन्दैछु सर.
1: युवराज पोखरेल,
2: हजुर.
1: आराम हुनुहुन्छ युवराजी?
2: हजुर, अहिलेसम्म आरामै छ.
1: अनि के अनि तपाईँको अलिकति राम्रोसँग आवाज आइरहेको छैन, तपाईँको नेटवर्क अलिक समय रहेको छैन. यताउति अलिकति हल्लिनुहुन्छ कि यताउति निस्किनुहुन्छ कि?
2: म त बेग्लै छु त हजुर.
1: अब अहिले चाहिँ आयो, अहिले चाहिँ बुझ्यो तपाईँको आवाज.
2: ए हजुर.
1: अनि युवराजी के छ अनि इन्टरतिर कतिको तातो बढ्या छ?
2: तातो, गर्मी चढो, मच्छर बढो हजुर.
1: ए गर्मी चढ्यो, मच्छर बढो है?
2: हजुर,
1: मच्छर मोटाउने बेला आयो त्यसबेला.
2: अहिले त मच्छर गर्ने बेला
1: भयो. अब डेङ्गु सेङ्गु हुनसक्छ, अब मच्छर बढाएको छ भने गरिम बढेकै छ. गरिम बढेपछि अब घर वरिपरि फोहोर गर्नु भएन, पानी जम्न दिनु भएन, होइन? जहाँ जहाँ फोहोर छ, अब पानी जम्ने ठाउँ छ भने त्यसमा चुनाहरू हालिदिनु पऱ्यो, त्यसका फुलहरू मारिदिनु पऱ्यो, होइन? आफू पनि सुरक्षित रहनु, घरमा पनि अब मच्छर लागिसकेको छ भने झुल हाल्नु पऱ्यो अथवा धुपको प्रयोग गर्नु पऱ्यो. अब गर्मी, अब इटरी त गर्मी हुने बेला पनि हो, होइन? सबैतिर गर्मी नै छ यतिखेर, होइन? अब पानी, अब शरीरलाई पनि चाहिने पानी बढी जान सक्छ, गर्मीमा पसिनाबाट बढिरहन्छ, त्यसले डिहाइड्रेसन हुनसक्छ, होइन? त्यसले गर्दा पानी पनि बढी पिउनु पऱ्यो, आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नु पऱ्यो गर्मी भएपछि, होइन?
2: हजुर, सहन सक्ने क्षमता हुनु पऱ्यो हाम्रो. हजुर,
1: त्यही त, अब सहनलाई स्वस्थ रहनु पऱ्यो, आफू स्वस्थ, शरीरलाई पनि स्वस्थ राख्नु पऱ्यो नि. त्यसले अनि पो सहन सक्छ, आफू शरीरलाई स्वस्थ राख्न सक्यो भने त त्यसले सहँदैन नि, होइन?
2: हजुर हजुर,
1: त्यसले गर्दा आफू पहिला स्वस्थ रहनु पऱ्यो, होइन? ओके बुराजी, अनि के छ आज, कस्तो गीत सुनाउनु त?
2: हजुर,
1: आज गीत के लिएर आउनु भएको छ? गीत सुनाउने त
2: गीत, हजुर, एउटा लोकगीत सुनाउ पुऱ्याउनु भनेर. हजुर,
1: ल, धेरै लामो चाहिँ हुँदैन, सबै साथीहरूले गुनासो गरेका छन् धेरै लामो लामो गीत गाएर हाम्रो पालो आएन भनेर, होइन? छोटो मिठो ठ्याक्कै सुनाउने है त. ओके
2: हजुर,
1: ल हस्.
2: हिउँ चुलीमा हिउँ खाने तामाङ छ, दाजै हिउँ खाने तामाङ छ, बल्ल आज दर्शनमा कान्छीलाई सलाम छ, दाजै कान्छीलाई सलाम छ, बारीको डल्ला घामैले हुर्की फुटाउनु सर छ, आज कल कान्छीको दर्शन पाहुनालाई घर छ, बल्ल आज दर्शन पाएँ कान्छीलाई सलाम छ, दाजै कान्छीलाई सलाम छ, कान्छीलाई सलाम छ, दाजै गल्लीलाई सलाम छ, सल्यनी

0: बल्ल अझ दर्शन पाए कान्छेलाई सलाम छ दाजै कान्छेलाई सलाम छ ए कान्छेलाई सलाम छ दाजै कान्छेलाई सलाम छ
1: ल पक्कै पक्कै कान्छेलाई सलाम पनि गर्नु होला अब यो गर्मी बढेको छ यसबाट पक्कै शीतल छहारीको आवश्यक पर्छ आफूलाई स्वस्थ रहनु होला पानी पिउनु होला धेरै होइन ल यति मिठो प्रश्न दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद भएर जय यहाँसँग छुट्टी है
0: हवस् हजुर हवस्
1: हस् इठारीबाट हुन्थ्यो युवराज पोखरेलजी धेरै धन्यवाद उहाँलाई अब साथीहरूको धेरै गीत सुन्यौँ हामीले होइन कुराकानी पनि गऱ्यौँ अब हाम्रो गीत राख्छौँ हाम्रो गीत यहाँलाई सुनाउँछौँ कमल विके र शक्ति कुमार श्रेष्ठको युग स्वरमा निकै पुरानो भाका यो पनि यहाँको लागि राख्छु त्यसपछि फेरि म आउँछु 42/7 21 र 42/7 36

0: सम्हाली राखौँला जुनीभरिलाई, सबै चिज सम्हालेर त के राख्न सकेर राख्यो, त्यो चिजहरू सम्हाल्दा सम्हाल्दै पनि बाहिरिन्छ र पनि मिठो फाका कमल बिके निर्मोही र शक्ति कुमार श्रेष्ठको समा थियो कार्यक्रम लेखपिसीमा यहाँले यस्तै पुराना श्रेष्ठका पुराना मिठा फाकाहरू सुन्न सक्नुहुन्छ। हामी सकेसम्म पुराना श्रेष्ठका गीतलाई यहाँहरूसम्म पुर्याउने जमर्को पनि गरिरहेका छौँ। त्यतिखेर अब कोही साथी आइसम्मसम्म कुराकानी गरिहाल्छु। हेलो
1: सर नमस्कार, म रामबहादुर खड्का चितवनबाट।
0: रामबहादुर चितवनबाट, रामबाजी आराम हुनुहुन्छ?
1: आराम छ हजुर।
0: अनि के छ हौ चितवनतिर? अनि
1: चितवनतिर पानी परै छ अहिले, उसले ट्याङ्कमा पानी पर्छ, ट्याङ्क ट्याङ गर्छ, धान पाकेको छ, काट्नु पाइएर छ।
0: ल अब त्यहाँ चाहिँ पानी परेको छ भने चाहिँ चिसै होला त्यसो होइन?
1: अब घाम पनि लागेको छ, त्यो गरिब छ, त्यसलाई अब घाम जुन पानी आउँछ डर लाग्दो गरी काँटा चुटुङ गरेर फाइन साइन उठेर हान्छ पनि।
0: अनि अब गर्मीको बेला पानी एकछिन पर्नु शीतल हुन्छ, फेरि गर्मी त मजै भयो नि त होइन र? कति ठाउँमा
1: पर्ने धान पाकेको बोकै उब्रिनु हो कि सर?
0: ए अनि के धान ढलिसकेर सबै पानीले?
1: अब हाम्रो छोटे धान भन्ने छिटो पाक्यो, अर्को चैते पाँच भन्ने चाहिँ अब 15-20 दिनपछि पाक्छ।
0: ढल्या त छैन नि पानीले, धान ढाल्या त छैन नि,
1: त्यो ढल्ने खालको चाहिँ हुन्छ, छोटे नामै छोटे हुन्छ,
0: नामै छोटै ढल्दैन त्यो,
1: त्यसलाई डल्ला कोटिनी भन्छन्, प्यार पनि छोटै नै भन्छन्, त्यसको भाउ चाहिँ अलि हल्का सस्तो हुन्छ, चैते पात चाहिँ अलि आउनुहुन्छ, खानु मिठो हुन्छ। त्यो डल्लाकोटी भनिन्छ दाउलो रोटी सेल बुढाबुढीलाई दुध भात खुवाउनु राम्रो हुन्छ।
0: ए अनि के अब त्यो उत्पादन आफ्नो खेतमा उत्पादन त्यो डल्ले चामल चाहिँ अनि के बजारसम्म पुर्याउने कि आफूलाई मात्र खाइसक्ने हो?
1: आफूलाई यसो हेरेर चाहिँ राखेर अनि बजार पनि अलि लगिन्छ हजुर।
0: ए बजारतिर बिक्री हुन्छ?
1: हजुर हजुर, फ्लोर त 3,000 क्विन्टल छ, अहिले कस्तो लाग्छ भाउ के हुन्छ?
0: ए भनेपछि विशेष गरी यो अलिकति अशक्त मान्छेहरूको लागि प्रयोग हुन्छ कि यो चामल?
1: यो चामल चाहिँ दाउलो खानालाई हजुरको भुराबुलाई खिर पकाएर खुवाउन अनि बुढाबुले दुध भात बोकेर खुवाउन राम्रो हुन्छ।
0: ए हजुर हजुर हजुर,
1: भनेपछि कस्तो भने अनमी चामल जस्तो ट्याक्क त्यो अलि गिलगिलो हुन्छ, पुर्र हुन्छ त्यो।
0: अनि तपाईँकोतिर अनची चामल पनि हुन्छ र?
1: त्यो एउटा चाहिँ त्यो मानिसमा चाहिँ थारू चाहिँ खाने अनमी के भन्छ नि एउटा हुन्छ
0: अनची भनेर, तपाईँ त्यो काँचै पनि खान हुने खालको अलिक गुलियो गुलियो हुन्छ।
1: हजुर हो, हाम्रो यो पनि यस्तो अलिकति च्याप्टो च्याप्टो हुन्छ, यो
0: अलिकति रातो रातो खालको हुन्छ त्यो अनति भन्ने, त्यो चाहिँ त्यो फल्दैखेरि त्यो पाकेर त्यो भुटिया जस्तो खाने किसिमको स्वाद हुन्छ क्या त्यो?
1: हजुर त्यो हुन्छ, हाम्रो चाहिँ अब अलिकति नरम पाराको गिलो गिलो हुन्छ, फुर्रो पाउँदैन।
0: अब ठिक छ, अब अर्ग्यानिक खाना पाइएन नपाइने भयो भने अब तपाईँलाई फोन गरेर अब तपाईँसँगै भन्नु पर्ला, सम्पर्क गर्नु पर्ला नि। अब त
1: मैले त तटेला लाग्छु त्यो वन जङ्गलतिर हो नि, अर्ग्यानिकै अलिकति प्रायः मल हाल्छु, युरिया त अलिअलि हाल्छु, म त्यस्तो पनि ट्याङ्की त हान्दिनँ आफ्नो घर खेतीलाई, म व्यापार गर्नु छैन अनि अर्ग्यानिक जस्तो लौका भयो चिचिन भयो यिनीहरूलाई गाई बस्तु मल मात्रै हुन्छ, हल्का युरिया फालिन्छ।
0: त्यही त अब हामीलाई यसो चाहियो भने अब रामजी लौ न, अब चामल त्यतातिर पाइएन पठाइदिनुहोस् भने त पठाइदिनु हुन्छ होला नि त।
1: धानलाई त त्यही रोपेर पोटास पोटास डिएपी हाल्यो अनि धानलाई त अरू खासै त्यति हालिने केही पनि, अनि युरिया हालिन्छ अनि पतेरको बालालाई पतेरको
0: त्यही त अब त्यो कम औषधि हालेको धान त अब हामीले किन्न पाइन्छ होला नि, तर राम्रो चाहिँ किन्न पऱ्यो भने त पठाइदिनु हुन्छ नि, किन्न पाइयो नि
1: 50 पाइन्छ हजुर, हामी राखेर कन्ट्याक्ट पठाउन सक्छौँ
0: एकदम होइन। ल अब हामीलाई चाहियो भने पक्कै रामबाजीलाई हामी सम्झ चितवनमा रामबाजीसँग पाउनुपर्छ भनेर सम्झिन्छु है।
1: हजुर हजुर, 2-4 क्विन्टल पठाउन सक्छु।
0: ए 2-4 क्विन्टल त के गर्नु र, हामीलाई त्यो त धेरै भयो होइन, हामी बेच्ने होइन,
1: बाँडेर खाने हजुर त्यहाँतिर।
0: ए बाँडेर खाने है,
1: मैले ल्याएको फलाना दिएको भन्ने ओल्ला घर पल्लाघर, यहाँ त म तरकारी बाँड्छु नि फेरि।
0: ए हो, ओके ल पक्का ल, त्यो पनि अब त्यो पनि कुनै समयमा यहाँसँग सम्पर्क गरेर भनौँला है त रामरजी। अनि आज कस्तो गीत सुन्नुहुन्छ आज?
1: म एउटा सुने अहिले हजुर,
0: लो
1: चलेर नबोले चलेर नबोले नि आज के हो त, मुखमा नपुगेछु फुलुक भाइछु म त सालको सुलुक, मुखमा नपुगेछु फुलुक भाइछु म त सालको सुलुक।
0: ल छोटो मिठो गीत, धेरै धन्यवाद रामजी, यस्तै हामीलाई सम्झना गर्दै गर्नु, फोन गर्दै गर्नु, अहिले छुट्टी है।
1: नमस्कार सर।
0: हजुर नमस्कार, चितवनबाट रामबहादुर खड्का दिन्थ्यो, निकै रमाइलो हुनुहुन्छ, धेरै धेरै धन्यवाद उहाँलाई। अर्को साथी फेरि आइसक्नुभएको कुरा गरिहाल्छु, काँडाको हुनुहुन्छ। हेलो
2: नमस्ते राजन सर, शुभ बिहानी, गुड मर्निङ।
0: नमस्ते शुभ बिहानी, गुड मर्निङ, को बोल्ने कताबाट?
2: श्रीराम दाहाल भक्तपुरबाट।
0: श्रीरामजी आराम हुनुहुन्छ?
2: म आराम छु सर, हजुरलाई कस्तो छ?
0: एकदम ठिक छु श्रीरामजी, म पनि अब गर्मी बढेको छ, त्यहाँतिर कस्तो छ गर्मी, कतिको बढेको छ?
2: होइन अब गर्मी त सिजनले हुने नै भयो, तर आज अलिक बादल बादल छ, त्यति गर्मी छैन।
0: अब यहाँ चाहिँ घाम लागेको छ होइन, यहाँ पनि बिहान त पानी पर्दा जस्तो भएको थियो, रुमुममा भएको थियो होइन, तर यतिखेर मजाको घामै लागेको छ। यतिखेर निकै भित्र बस्दा पनि तपाईँको पसिना आएर चाहिँ गर्मी भइरहेको छ, अहिले हामी भित्र स्टुडियोमा छौँ।
2: फेरि यस्तो सर, पानीमा भिज्दै भिज्दै पनि पसिना आउने खाले सिजनै हो।
0: त्यस्तो सिजन त आउँदैछ नि, त्यस्तो त अब अझै आउँदैछ साउन, अब भदौ साउनमा त फेरि त्यस्तै हो नि त।
2: त्यस्तै हो अब, तर तर यहाँ चाहिँ अब अहिले भित्र बस्दा चाहिँ त्यति पसिना छुट्ने चाहिँ भइसकेको छैन
0: छैन है
2: हजुर।
0: ओके, अनि अरू नयाँ अरू के छन्?
2: ठिकै छ सर, राम्रै छ, प्रोग्राम सुन्ने छ हजुरको आवाजहरू, साथीहरूको आवाज सुन्ने छ, एकदम रमाइलो छ भन्नुपर्छ।
0: सधैँ राम्रो भइरहोस्, हामी पनि कामना गर्छौँ सबै साथीहरूलाई।
2: आवाज पनि यस्तै यस्तै गरी सधैँभरि सुनिरहन पाइयोस्, हाम्रो पनि हजुरलाई कामना।
0: एकदम धेरै धन्यवाद यहाँलाई पनि। अनि कस्तो के सुनाउनु त आज?
2: हुन्छ, म अघि हजुरले गुराँसको महिमा गर्दै म एउटा हाम्रो वासुदेव मुनालजीले गाउनु भएको गुराँसको
0: गुराँस फुलेर
2: है गुराँस फुलेर मत मायालु संसार डुलेर गुराँस फुलेर आको मत मायालु संसार डुलेर जाडो महिना घाम प्यारो गर्मी महिना जुन प्यारो बाह्रै महिना लाग्छ मलाई मायालुको मन प्यारो जाडो महिना घाम प्यारो गर्मी महिना

0: को मत मायालु संसार डुलेरा गुरस फुलेरा आको मत मायालु संसार डुलेरा
1: कस्तो चिज होला यो माया भन्ने, जहाँ संसार जहाँ गए पनि भुल्न नसक्ने चिज, कस्तो मन होला है। अब
0: चाहिने चाहिँ फेरि सबै चिज होइन, सबैलाई बिर्सन चाहिँ त्यही माया रहेछ,
1: माया बिर्साउने पनि त्यही माया, सम्झाउने पनि त्यही माया, छोड्न पनि नसक्ने, छोडिहाले पनि फेरि चाहिने होइन, अचम्मको चिज है। ओके, मिठो मिठो मिठो प्रकृतिले दिएको चिज होइन, भगवान्ले बनाइदिएको होइन मान्छेको मन। ठिक है, यति मिठो प्रश्न दिनुभयो रामजी, यहाँको लागि धेरै धन्यवाद। अहिले यहाँसँग छुट्टी है त।
0: नमस्ते
1: हजुर, नमस्ते, श्रीरामदार भक्तपुरबाट हुनुहुन्थ्यो। अर्को साथी फेरि कुन छ, कहाँबाट, हेलो, फोन डिस्किनु भएको छ, अर्को साथीसँग कुरा गर्छु म फेरि। असलामजी हुनुहुन्छ टेलिफोनमा, कुरा उठाउँदै पनि हुन्छ, अर्को साथीसँग कुरा गर्छु। हेलो,
2: हेलो, नेपाली नमस्कार आजन सर।
1: नेपाली नमस्कार है मेरो तर्फबाट, को बोल्नु कताबाट?
2: म रेडियो नेपालकै चिरपरिचित श्रोता, लामो समयपछि बोल्दैछु, भोजपुर आमचोकबाट चक्रकान्त राई।
1: ओहो, चक्रजी आराम हुनुहुन्छ?
2: हजुर, ठिकै छु। अब सामान्य बाँचिएकै छ, अब रेडियोभित्र पसेर हल्ला खल्ला गर्न सकिएको छ, ठिकै छु भन्नुपर्छ।
1: अनि के छ भोजपुरतिर चाहिँ के छ?
2: भोजपुरतिर ठिकै छ, मौसम चाहिँ एकदमै ठिक छ,
1: अहिले सबैतिर यस्तै छ।
2: यो साल अब हामी तपाईँलाई बर्सातले नै सतायो, अब यस्तै हो, प्रकृति हो, के भन्न सकिन्छ र।
1: एकदम एकदम। अनि आज के भोजपुरतिरकै भाका सुनाउने कि के सुनाउने त आज चक्रजी?
2: अब कार्यक्रममा प्रवेश भइयो, अब नियम अनुसार एकदमै गुनगुनाउनै पर्छ नि।
1: एकदम एकदम एकदम चक्रजी,
2: हुन्छ।
1: ओके,
2: तपले जुङको पाठी भरा क्षेत्र धामको खोटाङमा पर्यो हलेसी डाँडा अन्तु डाँडा घामको ए औ है माया जाउँ कामझुल केसी देखिन्छ है मै दुखीको गाउँ उकालीको टेक्ने लौरो प्रपिपलको छाया सुपारी भन्दा रसिलो छ बुढेसकालको माया ए औ है माया जाउँ कमजुल केसी देखिन्छ है मै दुखीको गाउँ चौरी चर्ने पाता लै

0: भाइ माया जाउँ कमजोर केसी देखिन्छ है मै दुखीको गाउँ। यति नै गुनगुनाए है राजन सर।
1: हजुर यति मिठो प्रस्तुतिलाई धेरै धन्यवाद शङ्करजी। अहिले यहाँ छुट्टी है त,
0: लामो समय पछि प्रवेश भयो अब रेडियो नेपाल परिवार र यो समय रेडियो भित्र पसेर बोलिरहनु हुने सुनिरहनु हुने र म चक्रकान्त तराईको नाम र आवाजसँग परिचित हुने
1: धन्यवादलाई। अब हामी साथीसँग कुरा गर्ने समय त रहेन, अब हामी जाँदा जाँदै नारायण रायमाझीको स्वरमा रहेको यो मिठो भाका यहाँसम्म छोड्दै कार्यक्रम लेखबेसीबाट छुट्टिनु पर्ने नै भएछ। कार्यक्रम लेखबेसीबाट प्राविधिक मित्र मोहम्मद असलम अनि यो प्रस्तुता राजन छेत्रीले पनि बिदा दिनुहोस्। 11 बजे समाचार सुन्न सक्नुहुन्छ रेडियो नेपाल सुन्दै गर्नुहोला।
2: बाबा तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
3: ए त्यसो पो भनेछन् डाक्टरले, सुन स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो, यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी, स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ, ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ, अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा वन जङ्गल घाँस बारी चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ, घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ, साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ, औषधि सेवन पछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
2: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सेतो पुतलीदेखि सावधान रहौ।
5: सापु कस्तो रोग हो?
4: सापु एक दृष्टिनाशक रोग हो, विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
5: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
4: सापु रोग के कारणले लाग्छ?
5: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
4: सापु रोगका लक्षणहरू के हुन्?
5: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
4: उज्यालोमा हेर्न नसक्नु,
5: आँखा दुख्नु,
4: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
5: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
4: सापुको रोकथाम कसरी गर्ने?
5: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
4: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
5: साँझ र राति झ्याल ढोका बन्द गर्ने।
6: यो रेडियो नेपाल हो, अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताउनु भएको छ। सर्वोच्च अदालतमा हिजो साँझ पदभार ग्रहण गर्दै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शङ्का उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा हस्तक्षेप नहुने उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोनी बागेले सुशासन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने भन्दै सरकार प्रणाली सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढेको स्पष्ट पार्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले सरकारले अघि सारेका अर्थतन्त्रको पुनर्संरचना र एकीकृत पूर्वाधार लगायतका प्राथमिकताले हजारौं युवाहरूका लागि रोजगारी सिर्जनाका साथै नागरिकको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनुभयो। सरकारले सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूलाई पुनस्थापनाका लागि प्रति परिवार 25,000 रुपियाँ दिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनस्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। हुम्लाको चङ्खेली गाउँपालिका 5 नेप्का गाउँमा गैराति खसेको पहिरोले चङ्खेली 5 डाँफे स्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ। 81-80 पानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षतिग्रस्त भएको चङ्खेली 5 बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिनुभयो। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरोटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीश द्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरोटीमा थुनामुक्त गर्न आदेश गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूर्व मन्त्री गुप्तालाई धरोटीमा छाड्न आदेश भएको हो। यसको लिखित आदेश भने आउन बाँकी छ। र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ बीच बेजिङमा भेटवार्ता भएको छ। यो भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गरेर फर्केको केही दिनमै भएको हो। पश्चिमा प्रतिबन्धका कारण अलग हुँदै गएको रुसका लागि चीन मुख्य साझेदारका रूपमा देखिएको छ। चीन अहिले रुसको सबैभन्दा ठूलो तेल खरिदकर्ता हो र ऊर्जा व्यापारमा प्रमुख भूमिका खेल्दै आएको छ। यस पृष्ठभूमिमा दुवै देशबीच ऊर्जा सहयोग विस्तार गर्ने विषय वार्तामा प्राथमिकतामा रहेको छ। यस क्रममा साइबेरिया क्षेत्र हुँदै चीनतर्फ लैजाने नयाँ प्राकृतिक ग्यास पाइपलाइनबारे पनि छलफल हुने अनुमान गरिएको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
7: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैली। 11:40 सुनाउनेछौँ केही लोकगीतहरू। 12:00 सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। 1:00 सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। 2:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6:00 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 2:03 अपराह 4 र 5:00 केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँले सुन्नुहुनेछ कार्यक्रम बदलिदो जीवनशैली।

0: यो कार्यक्रम तपाईँ रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिन दैनिकी, हाम्रो खानपान, रहन सहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा पनि कुराकानी गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनैतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी कार्यस्थलमा महिलाहरू किन पछि परिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्नेछौँ। समयको अभाव, घर र कार्यालयको दोहोरो जिम्मेवारी, त्यसले महिलाको करियर तथा सिङ्गो जीवनशैलीमा पार्ने प्रभावका विभिन्न पक्षहरू आज हामी कार्यक्रममा समेट्नेछौँ। साथै जब श्रीमान श्रीमती दुवै कामकाजी हुन्छन् र घरको काम पनि सँगै बाँडिन्छन्, त्यसले जीवनशैली र सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा पनि हामी कुराकानी अनि छलफल गर्नेछौँ। हालै युनिभर्सिटी अफ इस्ट लन्डनका प्रोफेसर तोयिन आदिसा र उनको टोलीले गरेको एक अनुसन्धानले देखाएको छ कि महिलाहरू कार्यस्थलमा पछि पर्नुको कारण क्षमता वा महत्वाकांक्षीको कमी होइन, बरु हिडन टाइम ग्याप अर्थात् समयको अभाव हो। इन्टरनेसनल जर्नल अफ म्यानेजमेन्ट रिभ्यूमा प्रकाशित यस अध्ययनले 88 अनुसन्धानको विश्लेषण गर्दै देखाएको छ कि धेरै महिलाहरू वास्तवमा दुईवटा जागिर गरिरहेका छन्। एउटा त कार्यालयको पारिश्रमिक पाइने काम र अर्को घरभित्रको बेतलबी काम। यही दोहोरो कार्यभारका कारण उनीहरूसँग करियर विकासका लागि आवश्यक अतिरिक्त समय नै बाँकी रहँदैन। कामकाजी महिलाहरूका लागि घर र कार्यालय बीच सन्तुलन मिलाउनु आफैमा ठूलो चुनौती बनेको छ पछिल्लो समय। समयको अभाव, दोहोरो जिम्मेवारी र निरन्तरको दबावले उनीहरूको दिनचर्या नै निकै व्यस्त र थकानपूर्ण बन्दै गएको छ। जब यो जिम्मेवारी बाँड्ने कोही हुँदैन, न घरको काममा साथ दिने न सन्तानको हेरचाहमा सहयोग गर्ने, त्यति बेला एउटी महिलाले यी सबै भूमिका एक्लै निर्वाह गर्नुपर्छ। सन्तान र करियर बीच सन्तुलन मिलाउँदै अघि बढ्नु यस्ता महिलाहरूका लागि केवल दैनिकी मात्रै होइन, एक प्रकारको निरन्तर सङ्घर्ष बन्न पुग्छ। कार्यक्रमको सुरुमा सुनौ यस्तै वास्तविकता बोकेकी एक कामकाजी महिलाको अनुभव।
1: लक्ष्मी पौडेल, ड्युटीफुल भएर ड्युटी पनि सकाऊ, जागिरको काम पनि गर, अनि त्यसमाथि घर व्यवहार बालबच्चा पनि सँगसँगै सम्हाल्नु चाहिँ मानसिक रूपमा टर्चर हुन्छ। कस्तो टर्चर भने देखिँदाखेरि चाहिँ त्यो पागलपन होइन, बौलाहापन होइन, तर त्यसले त्यो कामको प्रेसर, अनि त्यसपछि बिहान उठ्न नपाउँदै, सास पनि फेर्न नपाउँदै, सारा काम भ्याउनु पर्दा, रेस्टरुम जान नपाई, अरू काम भ्याउनु पर्दा, ड्युटी आउनु पर्दा, फेरि अनि ड्युटीमा कामहरू कहिलेकाहीँ अझ यति प्रेसर हुन्छ, काम बिग्रिन्छ कहिलेकाहीँ, त्यो खालको प्रेसरले चाहिँ जिन एकदम चिडचिडाहट हुने, रिस धेरै उठ्ने, म्याक्सिमम रिस त यति धेरै उठ्छ कि हातमा भएको भाँडाकुँडा कति फुट्छ फुट्छ है। अनि त्यसपछि झर्को लाग्ने मान्छेहरूसँग पनि, कहिलेकाहीँ आफ्नो मुड ठिक छ भने त्यो मान्छे बोलेको ठिक लाग्छ, मुड ठिक छैन, रिस उठिरहेछ, त्यो व्यस्तताले आफूलाई गाँजिरहेछ भने त्यो मान्छेले सही नै बोलिरहेछ कसैले भने पनि इरिटेट हुने, एकदम इरिटेट हुने, रिस मात्र होइन त्यो मान्छेसँग नै, कहिलेकाहीँ यस्तो कुरा चाहिँ त्यही धेरै मान्छेहरूसँग सम्बन्ध पनि बिग्रिन्छ। मलाई यस्तो यस्तो असर परिरहेछ भन्ने थाहा छ, यो कारणले परिरहेछ भन्ने पनि थाहा छ, तर कन्ट्रोल गर्ने यसरी हो भन्ने पनि थाहा छ, तर सकिँदैन, म्यानेज गर्न सकिँदैन, आफैले आफैलाई कन्ट्रोल गर्न नि सकिँदैन।
2: हजुर चाहिँ एउटा बच्चाको आमा,
1: म चाहिँ एउटा बच्चा
2: कामकाजी हुनुहुन्छ,
1: कामकाजी,
2: अनि घर परिवारमा बालबच्चा कसरी हेर्नुहुन्छ?
1: एकदम थोरै सदस्य, हामी परिवारको सदस्य पनि थोरै, अनि गर्दाखेरि अब त्यो सामान्य हेऱ्यो भने बुझ्यो भने कसले जब बच्चा हुर्काएको छैन, कसले गराएको छैन भन्ने विषय हुन्छ होइन, तर त्यही नै हो त, तपाईँले जसरी देख्नु भएको छ र मलाई क्वेसन सोध्नु त्यो त्यही नै हो कि सबैले चाहिँ बालबच्चा पनि स्याहार स्याहार सुसार गर, उसको खानपान लवाई खवाई स्वास्थ्य सरसफाई ध्यान देऊ, प्लस आफ्नो पनि ध्यान देऊ, फेरि घर परिवारको पनि ध्यान देऊ,
2: अनि फेरि अफिस
1: फेरि कार्यालयको पनि काम गर होइन, एकदमै इरिटेट, त्यो मानसिक रूपमा चाहिँ त्यसले एकदम धेरै असर परिरहेको हुन्छ। यसको असर अहिले एकदम धेरै चर्चामा आइरहेको छ क्या पछिल्लो समय, यो बच्चा भएको तपाईँले केस निकाल्नुभयो, बच्चा भएपछि अधिकांश महिलाहरू 1-2 वर्षसम्म चाहिँ एक खालको डिप्रेसनबाट गुज्रिरहेका हुन्छन् क्या। अनि त्यो डिप्रेसन भनेको कस्तो भने व्यक्त गर्दाखेरि कसलाई अरूको हुँदैन र अथवा सामान्य रूपमा बुझ्ने मान्छेहरू, बुझ्नेले बुझिहाल्छ, नबुझ्ने जो सामान्य

0: परिवारको सदस्यहरू अथवा आम साधारण मान्छेहरूले कसको हुँदैन र उसको मात्र भयो जस्तो भन्ने तरिकाले रियाक्ट गरिदिनु भयो भने त्यसमा झनै धेरै ठुलो मानसिक असर चाहिँ पर्छ। मैले काम गर्दा गर्दै मलाई किन चाहिँ सपोर्ट मिलिरहेको छैन त, मैले यत्रो गरिरहेको छु मलाई किन सपोर्ट मिलिरहेको छैन, मैले यत्रो गरिरहेको छु भन्ने कुराले चाहिँ धेरै असर पार्दछ।
1: परिवारबाट साथ पाउन यस्तो एउटा बच्चाको आमालाई, त्यसमाथि पनि अलिकति कामकाजी महिलालाई कतिको जरुरी हुन्छ, यसमा परिवारको भूमिका कस्तो
0: कस्तो कुरा गरिदिनु भयो भने तैँले गरिरहेछ, तँलाई गाह्रो पनि भइरहेछ, हामी बुझेका छौँ है मात्र भनिदियो भने पनि तनावको 50% चाहिँ भाग घट्छ क्या, तर कति नै गरिरहेछस् र भनिदियो भने अर्को 100% थपिन्छ क्या। होइन है तैँले गरिरहेछस् तँलाई गाह्रो भएको छ थाहा छ हामीलाई यस्तै छ मात्र भनिदियो भने पनि त्यसको चाहिँ 50% तनाव घट्छ भने आफै बुझ्नु अब कतिसम्म सपोर्ट कतिसम्म चाहिँ सपोर्टको आवश्यक कति त भन्ने कुरा मान्छेलाई बोलिदिएर के हुन्छ, सपोर्ट गर्ने कुरा त गर्न सकिँदैन मसँग केही छैन भन्ने तरिकाले होइन कि यसरी पनि सपोर्ट गर्न सकिन्छ। सघाउ त्यसमा चाहिँ व्यावहारिक रूपमै अब सघाउने कुरा त अर्कै छुट्टै भइगयो होइन, त्यो बाहेक कहिलेकाहीँ बोलिदियो भने मात्र पनि भनिदियो, साथीभाइले के गराएछस् कहिल्यै टाइम निकाल्दैनस् भन्नु र तँलाई कस्तो बिजी छस् म बुझिया छु म आउँछु ल तँथि भन्नुमा आकाश जमिनको फरक हुन्छ क्या। एउटा साथीले चाहिँ त के नै गरा कहीँ कोही खुब कति नै एउटा छोरी भएको भेट्न पनि आउँदैन भन्नु र तँलाई गाह्रो छ हेर म बुझ्छु त भएको ठाउँमा म आउँछु नि त भनिदियो भने आज त्यो साथी आउँछ यार भनेर पनि मान्छेले चाहिँ आधा तनाव चाहिँ कम गरिरहन्छ। त्यो म मेरो जीवनको एकदमै कहिलेकाहीँ आफू सँगसँगै जोडिएका विषयवस्तुहरू मलाई जस्तै जे भइरहेको छ अर्काले त्यही भोगिरहेको अथवा अर्काले अर्को तरिकाले प्रयोग गरिरहेको देखिरहेको हुन्छु अनि यस्तो ममा पनि भइदियो हुन्थ्यो भन्ने खालको फिलिङ्सहरू स्वभावैले मान्छे हो आउँछ जति पनि आउँछ त्यसले असर प्रभाव पनि पार्छ। त्यसको असर प्रभाव चाहिँ देखिन्छ कहिलेकाहीँ त्यही भएर फला यस्तो पनि हुन्छ यी भनेर देखाउन मन लाग्छ आफ्ना नजिकका ना आफन्तलाई यस्तो पनि हुन्छ नि त मेरो जीवनमा यो किन भएन टाइपले चाहिँ उसँग व्यवहार गरिन्छ आफ्ना आफन्त परिवारका सदस्यहरूलाई देखाइन्छ मलाई यो चाहियो भन्ने खालको व्यक्त गरिएला नगरिएला तर त्यो त्यही ध्येयले देखाइएको हुन्छ अनि त्यसपछि चाहिँ असर पर्छ त्यसले चाहिँ धेरै कुरा असर पर्छ। सँगसँगै मैले तपाईँले जोड्नु भयो मैले यहाँ भन्नु पनि अब मन लाग्यो कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने हामीलाई अर्थी उपदेश हामीले सामाजिक सञ्जालबाट धेरै लिन्छौँ तपाईँ हामीले पनि धेरै दिन्छौँ फेरि स्वभावैले हामीले बढी अर्थी उपदेश दिन्छौँ अर्काले पनि हामीलाई नै अर्थी उपदेश दिन्छ फेरि होइन तर यस्तो फेलुर भइदिन्छ कि त्यो कुरा चाहिँ यति खत्तम भइदिन्छ कि हामीले जीवनमा जे भोगिरहेको छौँ अर्काले दर्शन त छाँटिदिएर भनिदिएर चाहिँ त्यसले हामीलाई मोटिभेट गर्दैन बरु उल्टो चाहिँ आक्रामक गराउँछ कहिलेकाहीँ छुँदैन कहिलेकाहीँ चाहिँ किनभने हामीले जे भोगिरहेको छौँ त्यो भन्ने व्यक्तिले चाहिँ भोगेर हाम्रै कुरा भोगेर भने हो भन्नेमा हामीलाई त विश्वास लाग्दैन नि त हामीलाई भर लाग्दैन विश्वास लाग्दैन कतिपय कुराहरू अब जस्तो प्यारेन्टिङको कुरा आउँछ तपाईँ सब मेक्सिमम प्यारेन्टिङको कुरा आउँछ जबको कुरा आउँछ प्रायोरिटीको कुरा आउँछ सिकाउँछन् क्या यस्तो हुन्छ उस्तो हुन्छ सबै कुराहरू कतिपय कुराहरू थाहा हुँदा हुँदै पनि गर्दा गर्दै पनि भने जस्तै अथवा अर्काले हेरे जस्तै नहुनसक्छ तर आफूले गरिरहेको चाहिँ सही हुनसक्छ आफूले जुन वेबाट गरिरहेको छ त्यो आफूलाई सही लागिरहेको हुनसक्छ भन्ने जस्तो लाग्छ।
2: तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बदलिदो जीवनशैली सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु म खुमा ओली। कार्यक्रममा हामी कार्यस्थलमा महिलाहरू किन पछि परिरहेका छन् यी र यस्तै विषयमा केन्द्रित रहेर चर्चा गरिरहेका छौँ। कामकाजी महिलाहरूको अनुभवसँगै घर र कार्यालयको जिम्मेवारी बीच सन्तुलन मिलाउने अर्को अभ्यास पनि हाम्रो समाजमा देखिन थालेको छ जहाँ केवल महिला माथि मात्र होइन दम्पति दुवैले आफ्नो जिम्मेवारीलाई साझा रूपमा स्वीकार गर्दै घरको काम पनि मिलेर गर्ने प्रयास गरिरहेका छन्। यस्तो अभ्यासले केवल घर आएसी जीवनलाई मात्रै सहज बनाएको छैन सम्बन्धमा आपसी समझदारी सम्मान र सहकार्यको भावना पनि बढाएको देखिन्छ। श्रीमान श्रीमती दुवै कामकाजी भएको अवस्थामा घरको कामलाई बाँडफाँड गर्दा उनीहरूको जीवनशैली र सम्बन्धमा कस्तो परिवर्तन आउँछ त यही बुझ्नका लागि हामीले एक दम्पतिसँग कुराकानी गरेका छौँ। सुनौ उहाँहरूका अनुभव।
3: दुवैजनालाई कार्यक्रममा स्वागत छ।
4: धन्यवाद, नमस्ते।
3: सुरुमा त तपाईँहरूको दिनचर्या चाहिँ कसरी बितिरहेछ अहिले?
5: अहिले हाम्रो दिनचर्या त्यस्तै हल्का फुल्का अहिले त हामी त्यस्तो बिधि दौडादौडी चाहिँ गर्दैनौँ अब चाहिँ रिटायर्ड लाइफ हो कि जस्तो लाग्छ आफूलाई।
3: हजुर,
5: काम त जे होस् अलिअलि हल्का फुल्का त गरिन्छ बसेर चाहिँ गरिँदैन। मैले चट्टकै काम चाहिँ छोडेको छैन।
3: हजुर,
5: काममा जान्छु बिहान बेलुका खाना साना बनाउने यताउता बच्चाहरूको फोन सोन आउँछ यतै यस्तै यसरी नै बितिरहेछ मेरो दिनचर्या
3: भनेको बाहिर काम पनि गर्नु
5: बाहिर काम पनि गरिरहेछु मैले
3: देवेन्द्र सरतिर भयो म
4: चाहिँ मुनाजीले भनेको जस्तै अहिले खासै हामीले 10-5 अफिसमै गएर चाहिँ काम गर्ने त्यो खालको चाहिँ काम चाहिँ छैन अहिले गरेका छौँ हामीले एउटा रिटायर्ड लाइफ जस्तै नि अहिले हाम्रो चाहिँ र हाम्रो दुवै बच्चाहरू पनि नेपालभन्दा बाहिर भएको हुनाले उनीहरूलाई हामीले समय चाहिँ केही समय उनीहरूलाई पनि दिने गरेका छौँ जस्तो भर्खरै मात्रै हामी बाहिरबाट आएको 1 महिना मात्रै भएको छ भने आइसके पछाडि पनि अब करिब 1-1.5 घन्टा दिनमा त फोनमै उनीहरूसँग नै बितिरहेको हुन्छ प्लस अनि घरको सामान्य कामहरू घरकै सामान्य कामहरू पनि हुन्छ र मुनाजीको यिनले विगत 14-15 वर्षदेखि नेपाल लाइफ इन्सुरेन्स कम्पनीमा एजेन्सी म्यानेजर रूपमा काम गर्ने भएको हुनाले पनि यिनको कामहरू पनि केही नै हुन्छ र त्यो कामलाई मैले पनि सहयोग गरिरहेको हुन्छु यसरी नै अब दैनिकहरू बितिरहेको छ
3: जस्तो बाहिर अफिसियली काममा पनि तपाईँले यसरी सपोर्ट गर्नुहुँदो रहेछ दुवैजनाले कमाउने अथवा आमदानीका हिसाबले दुवैजनाले कमाउँदै गर्दा दुवैजनाले आर्थिक आमदानी गर्दै गर्दा चाहिँ त्यसले चाहिँ आर्थिक रूपमा पनि परिवारमा कस्तो खालको प्रभाव पार्दो रहेछ नि
4: साँच्चै नै भन्नुपर्दा श्रीमानले मात्रै कमाएर त्यो घरको त्यो दैनिकी चल्नु पर्ने कतिपय ठाउँहरूमा त्यो पनि देखिन्छ श्रीमानले मात्रै कमाउने र श्रीमती चाहिँ विशुद्ध गृहिणी भएर घरकै कामहरू गर्ने आफ्नो बच्चाहरूलाई स्याहारेर बस्ने घरकै सरसफाइमा लाग्ने त्यो पनि हुन्छ तर दुवैजना श्रीमान श्रीमती नै कमाउने माध्यममा उनीहरू दुवै श्रीमान श्रीमतीले नै कमाउन थाल्यो भने अवश्य पनि त्यो घरको आर्थिक अवस्था अन्य घरको तुलनामा माथि नै जान्छ त्यो हामीले अनुभव गरेको कुरा पनि हो जस्तो मैले पनि हामी दुवैजनाले हामी विवाहको सुरुवाती दिनहरूमा केही अब एउटा गाउँले परिवेशमा हुर्किएका हामीहरू बढेका हामीहरू त्यो गाउँले परिवेशमा त्यही खालको एउटा सङ्घर्षहरू थिए आमदानीको स्रोतहरू एकदम सीमित थिए त्यो सीमित स्रोतमा सीमित आवश्यकताहरू पुरा गर्नुपर्ने बाध्यता त्यतिहरूको थियो र हामी जब त्यो गाउँले परिवेशबाट सहर केन्द्रित भयौँ त्यसपछि हामी साँच्चै नै एउटा जीवनसँग एकदम नै साक्षात्कार भयौँ सङ्घर्ष कसरी गर्ने हाम्रा सङ्घर्षको दिनहरू त्यहाँबाट सुरुवात हुन्छ अनि त्यो क्रममा यिनी सरकारी स्कुलमा पढाउने म चाहिँ त्यस बच्चाहरू मेरो चाहिँ गाउँमा निजी विद्यालय थियो निजी विद्यालय करिब 10 वर्ष मैले निजी विद्यालयमा आफै फाउन्डर प्रिन्सिपलको रूपमा म बसेर काम पनि गरेँ बच्चाहरूलाई पढाएँ पनि अनि विभिन्न अभिभावकहरूको बच्चाहरूलाई पढाएर पनि बसियो माओवादी द्वन्द्वकालमा जब विद्यालय बन्द गर्ने अवस्था आयो त्यसपछि हामी आफ्नै बच्चालाई पनि पढाउने समस्या भइसके पछाडि सरकारी विद्यालयले त्यो सम्पूर्ण निजी विद्यालयको विद्यार्थीहरूको त्यो भार ठिक्न नसकेपछि विकल्प खोज्न थाल्यौँ हामीले कतिपय अभिभावकहरू चाहिँ सदरमुकाम जानुभयो भने मैले चाहिँ काठमाडौँलाई चाहिँ रोजेँ काठमाडौँलाई रोजेर साना साना बच्चाहरू 3 र 4 पढ्दै गरेको बच्चाहरू लिएर चाहिँ म काठमाडौँ आएँ जतिखेर म काठमाडौँ आएँ त्यतिखेर मेरो मिसेस यिनी चाहिँ सरकारी स्कुलमा पढाउँथिन् सरकारी स्कुलमा गाउँमै पढाउँथिन् काठमाडौँमा आएर म बच्चाहरूसँग बस्ने गर्दा मैले एउटा विदेश जाने अपर्च्युनिटी पनि पाएँ म चाहिँ विदेश गएँ गइसकेपछि बच्चाहरूको हेरचाहको लागि पनि यिनले सरकारी विद्यालयको जागिर छाडेर राइनाम दिएर फेरि बच्चाहरूसँग बस्न थालिन्
3: भनेको गाउँको त्यो
4: हजुर
3: पढाउँदै गरेको गर्दै गरेको पेसा छाडेर
4: यिन पनि काठमाडौँ आइसके पछाडि अनि फेरि यिनकै पनि सङ्घर्षको दिनहरू सुरु भयो त्यहाँबाट मेरो कमाइले नै हामी 4 जनाको परिवारलाई बच्चाहरूलाई पढाएर काठमाडौँमा बसेर खाएर चाहिँ त्यो हामीले त्यो इनफ हुँदैन थियो त्यो त्यसले चाहिँ हामीलाई धान्नलाई दैनिकी धान्नलाई गाह्रो अवस्था नै थियो त्यसै क्रममा यिनी चाहिँ बिमा कम्पनीतिर काम गर्ने यिनको सोच यिनी पहिलेदेखि नै केही गर्नुपर्छ सामाजिक रूपमा आर्थिक रूपमा पनि केही गर्नुपर्छ भन्ने एक खालको सोच भएको हुनाले पनि यिनलाई चाहिँ त्यसले प्रेरित गर्यो काम गर्नुपर्छ भन्ने यिनी मोड त्यो सोचमा भएको हुनाले यिनले काम गर्न थालिन् यसरी गर्दाखेरि हामीलाई अलिकति सहज भयो हाम्रो दैनिक अलिकति सहज हुँदै गयो त्यही क्रममा हामीले काठमाडौँ एउटा घडेरी जोड्न सफल भयौँ गर्दै जाँदाखेरि घर बनाउन सफल भयौँ अनि बच्चाहरू अब हायर एजुकेसन पढ्ने भए र यसले गर्दाखेरि हजुरको यो श्रीमान श्रीमती नै आय आर्जनमा लागेको परिवारहरूलाई चाहिँ अवश्य पनि उनीहरूको आर्थिक अवस्था अन्य परिवारको तुलनामा जो जहाँ श्रीमान मात्रै कमाउनुहुन्छ अथवा श्रीमती मात्रै कमाउनुहुन्छ त्यो परिवारको तुलनामा अलिकति सहज चाहिँ हुँदो रहेछ भन्ने हामीले महसुस गर्यौँ
3: हजुरका एकछिनमा आउला म मुना नामतिर जान्छु दुवैजनाले कमाउने आर्थिक रूपमा अलिकति राम्रो त भयो परिवारमा त्यो सँगसँगै तपाईँलाई चाहिँ घरको काममा चाहिँ कतिको गाह्रो भयो कसरी व्यवस्थापन गर्नुभयो त्यो टाइममा
5: धेरै गाह्रो हुन्छ त्यो गाह्रोभित्र पनि खुसी हुन्छ कि त्यो जति जुन समस्या जति धेरै समस्या हुन्छ नि त्यो समस्याभित्र पनि मिठो खुसी हुन्छ कि मेरो उद्देश्य थियो नि त मैले यो गर्छु म यसपछि यो गर्छु यो यस गर्छु भनेर एउटा मेरो उद्देश्य थियो होइन समस्या धेरै आयो धेरै बाधा अडचन धेरै आउँछ हाम्रो ठुलो परिवार छ त्यो ठुलो परिवारभित्र मलाई लाग्छ अहिले चाहिँ म यहाँसम्म आउनलाई चाहिँ मैले धेरै फलामको चिउराहरू चपाएँ मैले धेरै गाह्रो हुन्छ त्यो गाह्रोभित्र पनि खोज्नुपर्छ खुसी कि त्यहीँ रमाउँथेँ म बिहान म मेरो उठ्ने समय भनेको 4:30-5 बजे हुन्थ्यो होइन, त्यसो मेरो त्यो त दैनिकै नै भइहाल्यो होइन, त्यो दैनिक त्यसलाई दैनिकै बनाइसकेपछि त्यो रुटिन बनाइसकेपछि सजिलै हुन्छ, त्यस्तो धेरै समस्या भएन।
3: त्यो टाइममा चाहिँ तपाईँले पहिला एक्लै गर्दा त्यतिखेर गर्नु र अनि पछि गर्नुमा चाहिँ के फरक भयो? सरले केही सघाउनु भयो अथवा सरले त्यसमा तपाईँलाई सपोर्ट गर्नुभयो घरको काम?
5: हाम्रो जमाना कस्तो थियो भने नानु, के श्रीमतीले मात्रै गर्नुपर्छ, श्रीमानले भित्रको काम गर्नुहुन्न भन्ने खालको जमानाको मान्छे हामी होइन।
3: त्यो त अहिले पनि छ,
5: अहिले पनि छ। परिवारभित्र फेरि पनि कस्तो छ भने छोराले काम गर्नु हुँदैन, भित्रको काम गर्नु हुँदैन, बुहारीले गर्नुपर्छ भन्ने खालको जमानाको मान्छे हामी त्यस्तो थियो। अहिले त अलिकता मोडिफाई भएको छ, अहिले त अलिकता मान्छेहरूले भनौँ न अलिकता चेन्ज चाहिँ भएको छ। त्यति बेला चेन्ज थिएन, त्यो एकदम
3: बुहारीहरू छोरीहरू बाहिर काम गर्न जाने थिएन।
5: मेरो ससुराले मैले पढ्छु भन्दाखेरि मेरो ससुराले हाम्रो घरको परिवार छोरी बुहारीले छोरीले भन्दा नि बुहारीले पढ्न पाइँदैन,
3: छैन
5: तिम्रो माइतमा जति पढ्यो पढ्यो, अब तिमीले यहाँ पढ्न मिल्दैन, अब यहाँ तिमीले घर धन्दा सम्हाल्नुपर्छ भनेर भन्सिन्थे कि। त्यति त्यो त्यति भने तापनि मैले लुकी छिपी यताउता गरेर नि मैले पढ्नुपर्छ, मैले यस्तो गरेँ, यहाँ त उहाँले भनेको भन्दा पनि म आफूले जबरजस्ती गरेर मेरो चाहिँ आय अर्जन गर्नुपर्छ भन्ने चाहिँ मेरो हो कि म यस्तो समाजमा हुर्केको मान्छे हो कि त्यहाँ मिक्स थियो
4: समाज,
5: मिक्स थियो जस्तो छेत्री बाहुन होइन, गुरुङ मगर इत्यादि सब सम्पूर्ण थियो। त्यसले गर्दाखेरिमा उहाँ सबै त्यस्तो मिक्स समाजमा हुर्केको मान्छेलाई चाहिँ के हुन्छ भने सजिलो नै छ, सजिलो चाहिँ हुँदो रहेछ कि होइन, उहाँबाट बाहिर निस्किने हुन्न निस्किएपछि भन्ने खालको थियो त्यति बेला होइन। एकजना मेरो मित्र साइनो पर्थ्यो पुलिसमा हुनुभएको रहेछ कि, अनि त्यो मामा भन्नु पर्यो, त्यो मामाले चाहिँ म भान्जीलाई नि लान्छु भन्दाखेरिमा मेरो आमाले दिसेन कि, हुँदैन कहाँ हुन्छ छोरी मान्छे त्यसरी जानु हुँदैन भन्दाखेरि मलाई भित्र कस्तो लाग्यो नि, म पुलिस भर्ती हुन पाएँ, पुलिसमा जाइरहनु पाएँ म, अनि अलि धेरै पढ्न पाए हुन्थ्यो, वकिल पढ्न पाए हुन्थ्यो होइन, त्यो खालको म त्यस्तो सोच चाहिँ आउँथ्यो, सोच्न त पाइहालिन्थ्यो होइन, त्यस्तो खालको सोच चाहिँ थियो, त्यस्तो थियो। अनि
3: दुवैजना बाहिर काममा हुनुहुन्थ्यो,
5: हजुर,
3: घरमा बच्चाहरू पनि हुनुहुन्थ्यो, अनि घरको काम चाहिँ कसरी म्यानेज गर्नुहुन्थ्यो? दुवैजनाले गर्नुहुन्थ्यो या फेरि पनि तपाईँ एक्लैले गर्नुहुन्थ्यो?
5: दुवैजनाले गरिन्थ्यो, त्यसमा काम हजुरले यो गर्नुपर्छ मैले गर्नुपर्छ भन्ने खालको चाहिँ हुन्थेन, उहाँले पनि देखेको काम गरिहाल्छन्थ्यो कि, यो म केटा मान्छे
3: जस्तो भान्साको
5: कुरा पनि उहाँले गर्छिन्थ्यो, किनकि हाम्रो प्रचलन कस्तो छ भने महिनावारी भयो भने किचनमा जानुहुन्न भन्ने खालको त छ नि त, हाम्रो थियो नि त, त्यसले गर्दा उहाँले गर्छिन्थ्यो। त्यति बेला चाहिँ केटा मान्छे भए पनि यो छोरी मान्छेले गर्ने काम मैले गर्नुहुन्न भन्ने चाहिँ थिएन, उहाँले चाहिँ गर्छिन्थ्यो।
4: अनि हामी यिनी नेपाल लाइफमा काम गर्दै गर्दा अब ठिक दुईजना भएर काम गरौँ त भने यिनी फुल्ली जान्थिन् अफिसमा, अनि मलाई यिनलाई अलिकति समस्या परेको बेलामा कहीँ क्लाइन्टलाई भेट्न जानुपर्ने अवस्थाहरू भयो भने मैले यिनलाई एसिस्ट गर्थेँ। अनि अब त्यही हो, घरमा चाहिँ सम्पूर्ण कामहरू हामी मलाई त्यस्तो कुनै लाग्दैन नानु काम गर्नुको लागि चाहिँ होइन, यो भाँडा माझ्नु हुँदैन, सफा गर्नु हुँदैन, खाना पकाउनु हुँदैन भन्ने नै छैन, मजाले गर्छु म अहिले पनि। आज पनि हाम्रो घरमा बिहान काम गर्ने एकजना बहिनी आउनुहुन्थ्यो, बिमारी हुनुभएछ, सधैँ बेलुकाको भाडा बिहान माझ्ने उहाँले, आज बिमारी हुनुभएछ, बिहान 4 बजी फोन गर्नुभयो, म आउन पाउँदिनँ बिमारी भयो भन्नुभयो। अनि फेरि म चाहिँ मणिको हामी मणिको जान्थ्यौँ दुवैजना, यिनी चाहिँ पूजाको भाँडाहरू मान्नुपर्छ म भनेर गइनन्, म चाहिँ मणिको गएर आएर ठुल्ठुलो सानसानो भाँडा यिनले माझ्यो नि त, कुकरहरू के थियो सबै थियो, त्यो म आएर फेरि माझेँ। अब त्यो के भन्दा अब एक जम्मा दुईजना छ नि त, अब उसलाई त्यो छोडिदिनु भने उसलाई मात्रै भार पर्छ फेरि होइन, त्यसले गर्दा उनको त्यो मैले के आधा काम मैले गरिदिएँ भने त यिनलाई सजिलो पनि हुन्छ। हामी त्यसरी हरेक कामहरू एकदमै डिभाइड गरेर गर्छौँ,
3: घरको काम पनि हामीले गर्नुपर्छ, हाम्रो पनि यो दायित्व हो भन्ने खालको चाहिँ तपाईँको त्यो सोच चाहिँ पहिल्यैदेखि कि पछि?
4: पहिल्यैदेखि हो, कस्तो भन्दा हामी असाध्यै ठुलो परिवारको मान्छे, अब त्यो भन्न हुन्छ हुँदैन, यो अन इयरमा मेरो चाहिँ बुबाको 5 श्रीमती, बुवाको मेरो बुवाको 17-18-19 छोराछोरीहरू छौँ, त्यसमा जेठो छोरो म, बुबाको हामी प्रति त्यो फुल्ली सपोर्ट भएन कि, परिवार ठुलो छ नि त, त्यो एउटा मात्रै श्रीमतीलाई अथवा एउटा मात्रै श्रीमतीको छोराछोरीलाई समय दिनलाई उहाँलाई सम्भव पनि भएन, फेरि राजनीति गर्ने मान्छे अब कहिलेको कहाँ कहिलेको कहाँ, हाम्रो फेरि एउटा परिवारसँग त्यो 2-3 महिना उही विदेशबाट चाहिँ छुट्टीमा आए जस्तो हामीलाई त्यस्तो फिल हुन्थ्यो बुवाको। 15 पानी बोक्ने त्यो त सामान्य सबैले, चाहे त्यो एउटा धनी मान्छेको छोराछोरी होस् अथवा गरिब मान्छेको छोराछोरी, सबैले गर्ने त्यही नै हो गाउँमा, मैले त्यस्तो गरेँ भनेर चाहिँ त्यो ठुलो क्रेडिट लिनै पर्दैन थियो, त्यो माहौलले त्यसरी हामीलाई चाहिँ आफ्नो काम आफै गर्नुपर्छ भन्ने कुराहरू सिकायो। फेरि म परिवारको जेठो छोरो भएको हुनाले पनि त्यो दायित्व
3: अलि धेरै
4: अटोमेटिकली त्यो बढी हुँदो रहेछ आफूमा। अनि जब हामी सेपरेट भयौँ परिवारसँग दाजुभाइसँग सेपरेट भइसकेपछि अनि जति जिम्मेवारी झन् बढ्न गयो आफैमा पनि बढ्न गयो अनि त्यसले गर्दाखेरि पनि अनि हामीले चाहिँ त्यो आफ्नो काम आफै गर्नुपर्छ भन्ने चाहिँ लाग्यो। अहिले पनि त्यो निरन्तर छ एकदमै हामी आफ्नो काम चाहिँ हामी आफै गर्छौँ त्यस्तो
3: अहिले चाहिँ जस्तो तपाईँहरूले घरमा भाँडा माझिरहनु भएको होला कपडा धुनेहरू घरको काम जति पनि सँगै मिलेर गर्नुहुन्छ भन्नुहुन्छ त्यति बेला चाहिँ जस्तो आफन्तहरू पाउन

0: आमाहरू इष्टमित्रहरू आउने हुन्छ नि, उहाँहरूको प्रतिक्रियाहरू चाहिँ के हुन्छ, कसैले केही भन्नुहुन्छ कि कस्तो खालको
1: स्वाभाविक नानु? त्यो त स्वाभाविक, त्यो अनि त्यसरी इष्टमित्रले कसैले देखे भने र फलानाको छोराले फलानाको छोरीले यस्तो काम गरेको सुहाउँदैन नगर भन्ने खालको चाहिँ प्रतिक्रियाहरू पनि आउँथ्यो, स्वाभाविक पनि हो। तर पनि त्यस्तो प्रतिक्रिया आउने जस्तो अवस्था भयो भने हामी लुकेर पनि काम त गर्नु पऱ्यो नि त, आफ्नो काम त। कसैले केही भन्छन् कि भन्ने जस्तो लाग्यो भने बरु उनीहरू गएपछि अथवा उनीहरू उनले नदेख्ने गरेर उसको पछाडि चाहिँ त्यो काम चाहिँ गर्थ्यौँ र गर्नु पनि पर्छ, गर्नु पनि पर्थ्यो। त्यो त स्वाभाविक त भइहाल्छ, त्यो त्यस्तो प्रतिक्रिया त आइहाल्छ नानु।
0: हाम्रो त सिकाइ नै त्यही अनुसार भएर हो कि तपाईँहरूलाई के लाग्छ चाहिँ?
1: एकदमै त्यो वास्तविकता नै त्यही हो नानु, किनभने हाम्रो समाज भनेको पितृसत्तात्मक समाज, अनि हाम्रो समाजमा चाहिँ के छ भने हाम्रै इभन बाबा आमाले पनि हामी एउटै आफ्नै छोराछोरीलाई छोरा र छोरीमा पनि त्यो विभेदहरू गरेको देखिया छ कि हामीले। छोरीले चाहिँ विद्यालय नपठाउने, घरमा पाकेको मिठो मसिनो चाहिँ छोरालाई दिने, छोरीलाई चाहिँ कम दिने, अब यो देखिएको छ। किनभने यो पितृसत्तात्मक यो जुन एउटा ऊ छ संरचनाको चाहिँ यो परिणाम हो यो भनेको, त्यसको चाहिँ असर नै हो यो। तर जुन चाहिँ हुनु हुँदैन थियो, अब त्यो चाहिँ त्यो यद्यपि अझै पनि त्यो समाजमा त्यसको अवशेषहरू
0: घरमा आफ्नो सन्तानलाई चाहिँ सिकाउनु पर्छ भन्ने लाग्यो कि लागेन?
1: जस्तो हामीले स्वयं गरिरहेछौँ भने हामी छोराछोरीले पनि त्यो कामहरू हामीले जे गरिरहेछौँ त्यो तिमीहरूले पनि गर्नुपर्छ भन्ने खालको शिक्षा चाहिँ हामीले दिएकै हो। तर कतिपय कुराहरूमा त्यो स्वभावले पनि म्याटर गर्दो रहेछ, कतिपय कुराहरूमा
0: है
1: स्वभावले पनि। जस्तो एउटा शिक्षकले पढा एउटा कक्षा कोठामा पढाएका सबै विद्यार्थीहरू फस्त हुँदैन नि त, कोही फेल पनि त हुन्छ नि। शिक्षकले त्यो कुनै विद्यार्थीलाई स्पेसल्ली पढाएको र अर्कोलाई पनि नपढाएको त पक्कै पनि होइन। त्यस्तै हामीले आफ्नै छोराछोरी भए पनि ल यो विभेद हुनु हुँदैन, यो सबै कामहरू आफ्नो आफूले गर्नुपर्छ तिमीहरूले भनेर यद्यपि त्यो खालको शिक्षा दिए पनि त्यो स्वभावले अलिकति केही प्रभाव चाहिँ पार्दो रहेछ त्यहाँ, त्यो चाहिँ हुन्छ नि। तर हामीले आफूले सकेसम्म चाहिँ यो चाहिँ त्यो फरक नपरोस् नहोस् विभेद नहोस् भन्ने चाहिँ हाम्रो त्यो चाहिँ प्रयास चाहिँ छ र थियो छ र हुनेछ पनि, त्यो स्वाभाविक पनि हो।
0: यसरी काम गर्दा चाहिँ मिलिजुली घरको काम गर्दा अथवा बाहिर त आफ्नो आफ्नो छँदैछ दायित्व, घरमा मिलिजुली काम गर्दा चाहिँ श्रीमान श्रीमतीको सम्बन्ध पनि बलियो हुन्छ कि जस्तो लाग्यो?
2: त्यो हो, त्यो एकदम अभियसली त्यो हुन्छ, किनकि म काम गरिरहेको छु ऊ बसिरहेछ भन्ने खालको त्यो खालको हुँदैन नि त, होइन? अनि माया लाग्छ बिचरा मैले पनि गरिरहेको छु उसले पनि गरिरहेको छ नि त भन्ने खालको त्यो त हुन्छ कि, राम्रो हुन्छ। दुवैजनाले गर्दा त धेरै राम्रो हुन्छ नि, धेरै सजिलो हुन्छ, धेरै अगाडि बढ्न साह्रै सजिलो हुन्छ, काम धर्न छिट्टै समयमा भ्याइने भयो होइन। के अरे एक दुईजनामा एकजना बिरामी भयो भने एउटालाई मात्रै काम जानेको छैन नि त, त्यहाँ त गाह्रो हुन्छ नि त बिरामी भयो भने। त्यही भएर मलाई लाग्छ परिवारमा सबैजना सक्षम भइदियो भने होइन सजिलो चाहिँ हुन्छ, सबैजनाले सबैले काम सिक्नै पर्ने हुन्छ, जान्नै पर्ने हुन्छ। हाम्रो जस्तो हाम्रो नेपाली सामान्य एउटा काम पनि जाने होइन भन्न नपरोस् कि। मैले त छोराछोरीलाई पनि त्यही खालको स्कुलिङ गर्थेँ, मलाई आमाले पनि मेरो माइतीमा पनि आमाले हामीलाई केही पनि जाने होइन भन्न चाहिँ पार्नु हुन्थेन कि, त्यस्तो खालको दिनुहुन्थ्यो कि,
0: सबैहरूलाई मात्रै पार्नुहुन्थ्यो कि, दाजुभाइहरूलाई पनि
2: भाइलाई कहाँ केही जान्दैन मेरो भाइले, त्यस्तो भाइ छोरालाई माया गर्ने चलन थियो कि, छोरालाई एकदम माया गर्ने चलन थियो हाम्रो होइन घरमा, माइती
0: विभेद
2: विभेद थियो, आमाहरूले गर्नुहुन्थ्यो त्यो विभेद। पछि चाहिँ अलिकता परिवर्तन चाहिँ भएको छ होइन,
0: छोरा होस् या छोरी दुवैलाई चाहिँ भान्साको काम पनि आउनु
2: पर्यो, मैले त्यस्तो देख्दिनँ। पहिला चाहिँ हामीहरू त्यस्तो समाजमा हुर्किएको कि, विभेद एकदमै विभेद हुन्थ्यो।
0: पछिल्लो पुस्ता चाहिँ बाहिर काम गर्न मिल्छ पाइन्छ, तर त्यो सँगसँगै बुहारी छोरीहरूले चाहिँ अफिसको काम त छँदैछ, फेरि घरमा आएर अर्को ड्युटी सुरु हुने खालको, यसलाई चाहिँ के भन्नुहुन्छ तपाईँहरू अन्तिममा?
2: त्यो महिलालाई बाहिर अफिसको काम पनि गरेर आउँछन् होइन, भोक लागे हुन्छ, थकै लागे हुन्छ, त्यो अफिसको टेन्सन हुन्छ होइन, टेन्सन हुन्छ, घरमा घरभित्र छिरेपछि झन् घरको कामले गर्दा अझ बढी प्रेसर हुन्छ कि, त्यसले गर्दा घरमा बस्ने जो कोहीले पनि अथवा श्रीमानले सपोर्ट गरिदियो भने खुसी पनि लाग्छ उसलाई, त्यो टेन्सन पनि अलिक कम हुन्छ। त्यसले गर्दा दुईजनाले मिलेर काम गर्यो भने दुईजनाले नै त्यो भनौँ न त्यहाँ भएका कामहरू दुईजना मिलेर गर्यो भने रात चाहिँ हुन्छ कि। बच्चाहरूले त आमालाई खोज्छन् नि अझ बढी, त आमा धेरै टेन्सन त आमालाई हुन्छ, बच्चाहरू साना बच्चा हुन्छन् आमा आउने देख्ने बित्तिकै
0: आमा
2: रुने कराउने खाजा होइन डिमान्ड गर्ने चलन हुन्छ नि बच्चाहरूमा। अनि त्यो अवस्थामा श्रीमानले पनि सपोर्ट गरिदियो भने होइन दुवै दुवैजनाले मिलेर गर्यो भने धेरै सजिलो हुन्छ।
1: जुन परिवारमा त्यो खालको चाहिँ घटना हुन्छ नि नानु, त्यहाँ चाहिँ त्यही विवादहरू भइरहेको हुन्छ, उनीहरूको चाहिँ एउटा सम्बन्धमा केही न कहीँ न कहीँ दरारहरू आइरहेको हुन्छ क्या त्यहाँनिर। त्यो देखिया छ, धेरै देखिया छौँ हामीले पनि, इभन हामीले अस्ट्रेलियामा पनि त्यो देख्यौँ क्या। त्यहाँ चाहिँ फ्यामिली श्रीमान कामबाट आउनुभयो अनि अब श्रीमान चाहिँ मोबाइल लिएर बस्ने, मोबाइलमा झुन बस्ने, श्रीमती किचन पनि सम्हाल्नु परेको छ, बच्चाहरू पनि सम्हाल्नु परेको छ। ओहो, त्यो त्यो महिलालाई त्यो उसको चाहिँ त्यो समस्या देखेर हामीलाई पनि दङ्ग पर्ने सम त्यस्तो लाग्थ्यो कि एकदमै। यो किन मिलेर नगरेको होला, मिलेर गरिदिए त कति सहज हुन्थ्यो। बच्चा कमसे कम बच्चा स्याहारिदिए पनि त श्रीमती खाना बनाउँथिन् त, शैलीसँग खाना बनाउँथिन्, अथवा आफूले खाना बनाइदिए पनि त बच्चा त स्याहार्थिन् नि श्रीमतीले। यो किन नगरेको होला भन्ने चाहिँ हामीलाई फिल हुन्थ्यो। त्यो त्यो देखियो, त्यो घटनाहरू त्यहाँ पनि देखियो, समस्या त्यो नहुँदा राम्रो।
0: घरको काम गर्नु श्रीमान श्रीमती अथवा छोराछोरी सबैको
1: दायित्व एकदम नै हो नानु।
0: श्रीमान श्रीमती दुवैले कामकाजी जीवनसँगै घरको जिम्मेवारी पनि मिलेर बाँड्दा उनीहरूको अनुभवले एउटा महत्वपूर्ण सन्देश दिएको छ। सहकार्यले केवल कामको बोझ घटाउँदैन, सम्बन्धलाई पनि अझ नजिक र समझदारीपूर्ण बनाउँछ। जहाँ जिम्मेवारी बराबरी रूपमा बाँडिन्छ त्यहाँ तनाव मात्र होइन आपसी विश्वास र सम्मान पनि बढ्ने उहाँहरूको अनुभवबाट प्रष्ट हुन्छ। अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तुता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब करिब 12 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका लोकगीतहरू सुनाउनेछौँ यो पहिलो गीत राख्दैछौँ तारा देवी धर्मराज थापाको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ नातिकाजीको

0: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष

अहिले सुनायो मन्जु केसीको स्वरमा रहेको लोकगीत सङ्कलन रहेको थियो गायिका स्वयंकै। अब अर्को लोकगीत राख्दैछौँ यहाँहरू माझमा पाण्डव सुनवार राम थापाको स्वरमा रहेको छ भने बाबु काजी थापाको सङ्कलनमा।

अहिले सुनायौँ लालबहादुर खाती तीर्थकुमारीको स्वरमा रहेको लोकगीत, लालबहादुर खातीको सङ्कलनमा रहेको थियो भने अब अर्को लोकगीत राख्दैछौँ यहाँ माझमा, मधु छेत्री सुन्दर श्रेष्ठको स्वरमा रहेको यो लोकगीत।

लोकगीतहरू सुनाउने क्रममा अब अन्तिम लोकगीत राख्दैछौँ यहाँहरू माझमा। राम थापा तारा थापाको स्वरमा रहेको छ भने सङ्कलन रहेको छ सुभाष चन्द्र ढुङ्गेलको। यो लोकगीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
1: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सेतो पुतलीदेखि सावधान रहौ।
3: सापु कस्तो रोग हो?
2: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: सापु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: सापु रोगका लक्षणहरू के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: सापुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यान आकर्षण गराइरहनु भएको छ। बैठकको सुरुमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसदप्रति सरकार जवाबदेही हुनुपर्नेमा जोड दिनुभयो। तत्पश्चात सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन आग्रह गर्दै अभद्र व्यवहार नगर्न चेतावनी दिनुभयो। सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधि सभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताउनुभयो। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने प्रष्ट पार्नुभएको छ। सर्वोच्च अदालतमा हिजो साँझ पदभार ग्रहण गर्दै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शङ्का उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिनुभयो। उहाँले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा हस्तक्षेप नहुने उहाँले बताउनुभयो। सर्वोच्च अदालतले भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा थुनामुक्त गर्न

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट, सहकर्मी साथी विद्या र म रमेशको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजीको समाचारपछि करिब 1 बजेसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट र रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ र साथसाथै हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। यसका साथै अनलाइन र फेसबुकका माध्यमबाट

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू थिए राजेश पाल राई र मिलन अमातेको स्वर, त्यसै गरी अर्को गीत सरिता सुनवारको स्वर, अर्को रहेको थियो रोशन राईको स्वर, त्यसै गरी प्रिया भण्डारी र अर्जुन सापकोटाको स्वर, प्रतीक मोक्तान र काजल तामाङको स्वर, अन्तमा रहेको थियो महेन्द्र विका र इस्पु सन्ज्यालको स्वर। यी गीतहरू रजाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको एउटा अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ मेलिना राई र निहर बुढाथोकीको स्वर, निहर बुढाथोकीको रचना र सङ्गीत।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको सुरुवात गरिसक्यौँ गीतबाट। मेलिना राई नेहार बुढाथोकीको स्वरमा रहेको थियो भने नेहार बुढाथोकीकै गीत रचना अनि सङ्गीतमा रहेको गीतबाट आजको कार्यक्रम म्युजिक एन्ड क्विजको सुरुवात गरिसकेका छौँ। यहाँहरू भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालका साठवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। 0142 11 7 21 र 7 36 को लाइन पनि हामीले खुल्ला गरिसकेका छौँ। आज पनि सदा झैँ यो बुधबारको बसाइमा हामी तिनजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट,
1: म रमेश
0: अनि म विद्या उपस्थित भइसकेका छौँ। यहाँहरू जहाँ जस्तो सुकै व्यवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त रहनुहोला र सकारात्मक सोचको साथमा बस्नुहोला। ट्राफिक नियमको एकदमै पालना गर्नुहोला र घरबाट बाहिर निस्किँदै हुनुहुन्छ भने होइन छाता, पानीको बोतल अनि मास्कको एकदमै साथमा रहनु राख्नुहोला, लिएर हिँड्नुहोला भन्दै।
1: कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: नमस्कार, प्रणाम।
1: हजुर नमस्कार।

0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सर्लाहीबाट लक्ष्मण कुमार यादव।
0: लक्ष्मण कुमार यादव,
1: हजुर।
0: अनि लक्ष्मणजी, सर्लाहीतिरको खबर सुनाउनुहोस्, के छ?
1: म त सर्लाहीतिरको खबर त भन्नुपर्दा चाहिँ एकदमै राम्रो छ। म खासमा दृष्टिबिन व्यक्ति हो,
0: हजुर।
1: तर मेरो घर चाहिँ सर्लाही हो, अनि काठमाडौँ आउँदाखेरि तपाईँको रेडियो नेपालमा सुन्दै थियो,
0: हजुर।
1: तर त्यो फोन लगायो, फोन लागेन, आज बल्ल फोन लागिसक्यो।
0: एकदमै खुसी लाग्यो लक्ष्मणजी सम्झिनु भयो, काठमाडौँ आएको बेला भेटौँला समय मिल्यो भने। अनि गर्मी कतिको छ?
1: गर्मी त ठिकै ठिकै छ।
2: आँपहरू पनि फलेको होला नि सर्लाहीमा त टन्नै।
1: त्यो त हो,
0: तर यतिर जे होस् यो बेला आँपको सिजन हो। हुन्छ, अब एउटा प्रश्न राख्छौँ है।
1: हुन्छ, विद्या दिदीको हाम्रो तर्फबाट पनि नमस्कार छ है त।
2: ल, एकदमै धेरै धेरै नमस्कार छ यहाँलाई। लक्ष्मणजी,
1: हजुर।
2: प्रश्न यस प्रकार रहेको छ, नेपालको कुन स्थानमा खाना पकाउने प्रयोजनार्थ हरित हाइड्रोजन ग्यासको सफल उत्पादन गरिएको छ? बुझ्नुभयो प्रश्न? चारवटा अप्सन रहेका छन्। यो चाहिँ बागलुङ जिल्ला नै रहेको छ होइन, अनि पालिका भन्नुपर्ने हुन्छ। अप्सन एमा रहेको छ बडीघाट गाउँपालिका, अप्सन बीमा रहेको छ ढोरपाटन नगरपालिका, अप्सन सीमा रहेको छ तारा खोला गाउँपालिका, वा अप्सन डीमा रहेको छ निसी खोला गाउँपालिका।
0: निसी खोला पालिका गाउँपालिका भन्नुभयो, तर मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र सुटिन्छौँ। लक्ष्मण यादव आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सर्लाहीबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ?
2: हेलो, नमस्कार।
3: हजुर नमस्कार, सेवा
2: नमस्कार। हामी दुवैजनाको तर्फबाट कहाँबाट बोल्दै हुनुहुन्छ?
3: एकदमै
0: हामी सन्चै छौँ, एसपिजीसँग बेला बेला कुराकानी भइरहेको छ। इलाम पुगेको जस्तो महसुस हुन्छ तपाईँसँग कुराकानी गर्दा।
2: इलाम पुगेर इलामको छुर्पी चकलेट चिया
0: है, एकदमै प्रख्यात ठाउँ, सुन्दर ठाउँ है नेपालको इलाम। अनि के छ, अलिअलि पानी परिरहेको छ, पर्यो भनेर भन्नुभयो है? यसपालि तराईतिर चाहिँ अलिक गर्मी नै छ, जे होस् काठमाडौँतिर भयो अनि पूर्वी भागतिर चाहिँ पानी परिरहेको छ, जे होस् बर्खा हो कि यो गर्मीको हो, मौसम छुट्याउन गाह्रो
3: गाह्रो।
0: जे होस् शीतल छ यसपालि,
3: अब जेठ 18 गतेदेखि चाहिँ अब एकदम खरिदी चल्छ भनेर भनिरहेछ है, के भन्ने।
0: त्यही त, यो प्रकृतिले चेन्ज भइरहेको छ भनौँ, पानी पर्ने सिजन बेला भनौँ न, नपर्ने कुनै बेला धेरै पर्ने, यस्ता प्राकृतिक विपत्तिहरू आइरहेछन्, हामीले सजगता आफूले अप्नाउनु पर्ने हुन्छ। हुन्छ, यसपछि अब प्रश्नतिर लागौँ।
3: हुन्छ,
2: प्रश्न यस प्रकार रहेको छ, नेपालको कुन स्थानमा खाना पकाउने प्रयोजनार्थ हरित हाइड्रोजन ग्यासको सफल उत्पादन गरिएको छ? बुझ्नुभयो है प्रश्न? तिनवटा अप्सन बाँकी रहेका छन् हामीसँग। यो चाहिँ बागलुङ जिल्लामा नै रहेको छ, यहाँले पालिका भन्नुपर्ने हुन्छ। अप्सन एमा रहेको छ बडीघाट गाउँपालिका, अप्सन बीमा रहेको छ ढोरपाटन नगरपालिका, र अप्सन सीमा रहेको छ तारा खोला गाउँपालिका।
3: एक नम्बरकै जस्तो लाग्यो,
0: बडीघाट गाउँपालिका एकदमै सही उत्तर हो। यो बागलुङ जिल्लाकै हामीले राखेका थियौँ, यो विक्रम सम्बत 2083 साल जेठ 1 गतेदेखि उत्पादित ग्यासलाई चाहिँ सिलिन्डरमा भरेर बाल्न सुरु गरिएको छ, यो पनि हामी जानकारी गराउन चाहन्छौँ। अब एउटा गीत सुनाउँछु तपाईँलाई, आशा छ तपाईँले गायक वा गायिकाको नाम भन्नुहुन्छ होला।
3: हुन्छ, म कोसिस गर्छु, खै गीतमा त सक्दिनँ होला।

0: यो निकै चर्चामा रहेको गीत हो एसपीजी. यो मैले अर्को कार्यक्रममा पनि बजाएको छु, यो कार्यक्रममा पनि यो गीत बजाएको छु. हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ. हाम्रो टेलिफोन सम्पर्कमा एसपी राई आउनु भएको थियो इलामबाट. फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ.
1: हेलो,
2: नमस्ते सिस्टर.
1: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: यो पास्टर छिदिमबाट तारा शङ्करको आवाज भन्नुपर्छ है त.
1: तारा शङ्कर,
2: हजुर.
1: कस्तो राम्रो, दुईटा नाम एउटै एकै व्यक्तिको के.
2: हजुर हजुर,
0: तारा पनि शङ्कर पनि
2: होइन, मेरो थर चाहिँ शङ्कर हो, नाम चाहिँ तारा है.
1: अनि के छ नि पाँच थरको हालखबर?
2: पाँच थरको हालखबर अहिले चाहिँ घाम लागेछ, आज चाहिँ घरैसी काम गर्दैछु भन्नुपर्छ है त सिस्टर.
0: किन आज पसल बन्द गर्नुभयो?
2: आज यसो दोहोरो मकै के अरे एकरो मकै लाउने बेला भएको छ कि सर.
0: हजुर हजुर,
2: अनि यसो घरैसी काम पनि त गर्नु पर्यो नि त, होइन र सर?
0: हो त नि, अस्ति मेलामा एक वर्षलाई पुग्ने व्यापार पनि गरिसक्नुभयो.
2: हजुर
0: हजुर, यसपालि जस राम्रो भयो व्यापार भन्दै
1: ताराजी. हाम्रो रमेश सर कस्तो जाने इन्ट्रेस्ट गर्नु भएको थियो, जान पाइन भनेर गुनासो पोख्दै हुनुहुन्थ्यो कि.
0: होइन,
2: अन्त हाम्रो सिस्टर र हाम्रो सरहरू नै कुनै कुनै कुनै आउनु भएन, हाम्रो देश कुमाकलाई त धेरै इन्को गर्नुभयो क्या हजुरहरूले.
0: होइन, एकचोटि पाँच थर घुम्ने मौका चाहिँ मिलेको छ, फेरि यदि त्यस्तो मौका जुर्यो भने अवश्य भेट हुन्छ. अब प्रश्नतिर लागौँ.
2: हुन्छ सर,
1: प्रश्न यस प्रकार रहेको छ, संयुक्त राष्ट्र सङ्घ दिवस कहिले मनाइन्छ? बुझ्नुभयो?
2: हजुर हजुर,
1: यो चाहिँ धेरै पटक रिपिट भइसकेको छ यो कार्यक्रममा है. यो प्रश्न चारवटा अप्सन रहेका छन् हामीसँग. यो चाहिँ अक्टोबर महिना नै रहेको छ, तारिक भन्नुपर्ने हुन्छ. 24 तारिक, 25 तारिक, 26 तारिक वा 27 तारिक.
2: 24 तारिक भन्नुपर्छ है त.
0: कस्तो यो थाहा पाउनु भएको थियो कि यो पनि अनुमान हो?
2: अनुमान नै झटारो होला.
0: झटारो यसो झटारो गरेपछि तपाईँका झटारोहरू कतिको जीवनसँग मेल खान्छन्?
2: मेल त खाँदैन
0: खाँदैनन् है,
1: तर आज चाहिँ खाइसक्यो है.
0: एकदमै सही. तर अक्टोबर 24 तारिक संयुक्त राष्ट्र सङ्घ दिवस मनाइन्छ प्रत्येक वर्ष. अब गीत त सुन्नुभयो होला, फेरि सुनाउँछु म तपाईँलाई. तपाईँले निकै चर्चामा रहेका गीतहरू छन् उहाँका, गीत सुनाउँछु, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ.
2: हुन्छ सर.

0: सुन्नुभएको थियो यो गीत?
1: हजुर हजुर।
0: तपाईँले म आसमा छन्त्यालको युगल सुर रहेको छ, यसमा गायक आफ्नै सङ्गीत पनि रहेको छ, गायकको आफ्नै सङ्गीत पनि हो।
1: हजुर।
0: यो गीत चाहिँ शिव हमालले लेख्नु भएको हो, निकै लोकदोरी भाकाहरू, चर्चित भाकाहरू उहाँले लेख्ने गर्नुहुन्छ। लोकदोरीमा शिव हमाल भनेपछि प्रायः लोकदोरी सुन्ने मान्छेले उहाँका सिर्जनाहरू एकदमै राम्रा हुन्छन्। तपाईँले गायकको नाम भन्नु पर्यो।
1: कमल सापकोटा भन्नुपर्छ होला है त।
0: कमल सापकोटा।
1: हजुर।
0: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। तारा शङ्कर आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा पाँच थरबाट। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ र कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142711721 र 42711736, र कुनै मित्र आइसक्नु भएको छ।
2: हेलो।
1: हजुर नमस्कार।
2: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? सबिन कि प्रवीण?
0: सबिन तामाङ खोटाङबाट।
1: हजुर।
0: ए खोटाङ दिक्तेल बजार नजिक नजिकै हुनुहुन्छ कि टाढा हुनुहुन्छ? टाढा हुनुहुन्छ। के छ खोटाङतिरको मौसम यतिखेर, कस्तो छ?
1: हजुर मजाले घाम लागिरहेछ।
0: मजाले घाम लागिरहेछ त्यसो भए। अब जे छ, अस्ति पनि कुराकानी भएको थियो सबिनजीसँग, कुराकानी भइरहेको छ, खुसी लाग्छ। अब प्रश्नतिर लागौँ है।
2: सबिनजी, प्रश्न यस प्रकार रहेको छ, अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न?
1: फेरि एकपल्ट।
2: अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? योगाहरू गर्नुहुन्छ कि नै? हो त्यही, अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ भनेर प्रश्न राखेका छौँ हामीले, बुझ्नुभयो है? चारवटा अप्सन रहेका छन्, जुन 21 तारिक, जुलाई 21 तारिक, अगस्त 21 तारिक वा सेप्टेम्बर 21 तारिक। चारवटा अप्सन रहेका छन्, जुन महिनाको 21 तारिक, जुलाई महिनाको 21 तारिक, अनि अगस्त महिनाको 21 तारिक र सेप्टेम्बर महिनाको 21 तारिक।
0: जुन, जुलाई, अगस्त, सेप्टेम्बर, चारवटा महिना हुन्, 21 तारिक। मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा सबिन तामाङ आउनु भएको थियो खोटाङबाट। अब एकैछिन गीत सुनाउने बेला भएको छ। राजेश पाल राई र मिलन अमात्यको सुर, गोविन्द प्रसाद उपाध्यायको रचना रहेको छ यो गीतमा, दीपक गौतमको सङ्गीत रहेको छ यो गीतमा। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, यो मन रङ्गिन खोज्दैछ तिम्रो मिठो मिठो कुरामा भन्दै हुनुहुन्थ्यो राजेश पायल राई र मिलन मातेले। गोविन्द प्रसाद उपाध्यायको गीत रचना रहेको थियो भने दीपक गौतमको सङ्गीत रहेको गीत राखेका थियो। यहाँहरू कार्यक्रम म्युजिक एन्ड क्विज सुन्दै हुनुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, ढिला नगरिकन उहाँलाई स्वागत गरिहालौँ। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार।
1: नमस्कार हजुर, म दोलखाबाट बच्चुराज कार्की।
0: दोलखाबाट
2: बच्चुराज कार्की। बच्चुजी आरामै हुनुहुन्छ?
1: आरामै सर।
2: अस्ति अस्ति पनि कुराकानी भएको थियो है?
1: हजुर।
2: दोलखाको खबर सुनाउनुहोस्, के छ?
1: ठिकै छ सर, अहिले पानी पर्ला जस्तो छ, हल्का बादल लागिरहेको छ, घाम लागेको छैन।
2: पानी परिरहेछ आज भोलि?
1: पर्ला जस्तो छ, हिजो चाहिँ परेको थिएन, अस्तिको दिन चाहिँ परेको थियो, आज पर्ला जस्तो छ यतिसम्म।
0: पानीमा चाहिँ नरुज्नु होला है त बच्चुजी।
1: हजुर।
0: सैलुङतिर घुम्न जानु भएको छ कि नै?
1: सैलुङ गएको छु।
0: नजिकै छ कि टाढा? कस्तो राम्रो ठाउँ छ है?
1: यहाँबाट टाढै पर्छ हजुर, 2 घन्टा जति पर्छ।
0: टाढै रहेछ है?
1: हजुर, तामाकोसी गाउँपालिका हो हाम्रो।
2: टाढा त 2 घन्टा त खासै मलाई त टाढा लागेन। हाम्रो लागि चाहिँ बच्चुजी टाढा हो कि?
1: हजुर हजुर।
2: सैलुङ चाहिँ यस्तो सुन्दर ठाउँ छ, नेपालको एउटा पर्यटकीय क्षेत्र भनौँ, धेरै जसो मान्छेहरू गइरह हुन्छन्, त्यहाँको तस्बिर चाहिँ हेर्ने मौका मिलेको छ धेरै। हजुर, जिरी हो,
1: जिरी पनि राम्रो छ नि सर।
2: दोलखा के का लागि प्रख्यात छ खासमा यो उत्पादनका लागि?
1: उत्पादन त अब सबै आलु हो, एउटा आलु हो।
2: हजुर, जिरीको
1: आलु, अब धानहरू गहुँहरू अन्त आफ्नो लागि व्यापारिक दृष्टिले चाहिँ आलुहरू हुन्छ, आलु अनि सुन्तला।
2: हजुर
0: बच्चुजी, अब प्रश्नतर्फ लागौँ। अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न?
1: बुझेँ हजुर।
0: एउटा अप्सन चाहिँ गइसकेको छ, 3 मात्रै बाँकी रहेका छन् हामीसँग अप्सन। अप्सन एमा रहेको छ जुन महिनाको 21 तारिक, अप्सन बीमा रहेको छ जुलाई महिनाको 21 तारिक, र अप्सन डीमा रहेको छ सेप्टेम्बर महिनाको 21 तारिक।
1: सेप्टेम्बर भन्छ हजुर।
2: मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। बच्चु कार्की आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा दोलखाबाट। अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? अब 2 अप्सन मात्रै बाँकी रहेका छन्, जुन 21 वा जुलाई 21। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ?
0: हेलो,
3: नमस्ते,
2: के अधिकारी भन्नुभयो? टाढीबाट तिलक अधिकारी। तपाईँको फोनमा अलि समस्या आज जस्तो लाग्दैछ, अलिअलि कटेर आइरहेको छ तिलकजी।
3: हजुर, म
2: के छ, केरा लाउनु भएको छ कि आलु लाउनु भएको छ? चितवनतिर प्राय जसो केरा खेती र आलु खेती एकदमै धेरै जसो भनौँ न लगाइन्छ नि।
3: हजुर,
2: हजुर, उत्पादनका हिसाबले चितवन चाहिँ एकदमै राम्रो मानिन्छ चितवन जिल्ला।
3: हजुर,
2: अनि केमा व्यस्त हुनुहुन्छ, के गर्नुहुन्छ?
3: म प्रायः अहिले लगाएको
2: ए गीत र गजलहरू लेख्नुहुन्छ,
3: लेखिरहन्छ।
2: अनि के प्रकाशन पनि गर्नु भएको छ आफ्ना सिर्जनाहरू?
3: बिस्तारै
2: ए तयारीमा हुनुहुन्छ। हुन्छ, अब त्यसो भए यो प्रश्न रहेको छ, अन्तर्राष्ट्रिय योग दिवस सायद तपाईँ पनि गर्नुहुन्छ होला, यो प्रत्येक वर्ष मनाइन्छ जुन 21। के भन्नुभयो?
3: जुलाई 21,
2: तर जुन 21 तारिक हो। अब तपाईँले गलत भनिसक्नुभयो। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा तिलक अधिकारी आउनु भएको थियो चितवनबाट। 2 टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142 11 721 र 42 11 736। कुनै मित्र हुनुहुन्छ?
0: हेलो,
4: हेलो,
0: नमस्कार हजुर।
4: नमस्कार हजुर, म सुरज पन्त बौद्ध काठमाडौँबाट।
2: कति सजिलो है, सुरज पन्त बौद्धबाट।
4: हजुर,
2: तपाईँको पनि यो कार्यक्रममा लगभग सहभागिता भइरहेको छ, खुसी लाग्छ।
4: अनि हजुर
2: नजिकै हुनुहुन्छ, गर्मी कतिको छ?
4: गर्मी बढेको छ,
2: अलिअलि दिउँसो बढेको छ है।
4: हजुर,
2: अनि जस पानी परेर शीतल चाहिँ शीतल छ यसपालि?
4: यसपालि पानी परेर चाहिँ अलिक शीतल छ, तर दिउँसो चाहिँ एकदम गर्मी,
0: दिउँसो चाहिँ गर्मी छ है सुरजजी।
4: हजुर,
0: आफ्नो ख्याल गर्नु होला। अब प्रश्नतर्फ लागिहालौँ। विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न?
4: बुझ्यो।
0: यो चाहिँ मे महिना नै रहेको छैन, तारिक भन्नुपर्ने हुन्छ यहाँले, 14 तारिक, 15 तारिक, 16 तारिक वा 17 तारिक?
4: 15 तारिक
2: मिलेन सुरज जी, अलि हतार गर्नुभयो क्या हो? हुन्छ, टेलिफोन गर्नुभयो, त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनुभएको थियो बौद्धबाट। विश्व दूर सञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ? अब तिनवटा अप्सन बाँकी रहेका छन्, मे महिना हो, 14, 16 वा 17। कुनै मित्र हुनुहुन्छ?
0: हेलो,
5: हेलो,
0: नमस्कार।
5: नमस्कार,
0: नमस्कार हजुर, रेडियोको भोल्युम थोरै कम गरेर अलिकति पर गइदिनुहोस् न।
5: ए हस् हस्।
0: कहाँदेखि? हजुर हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
5: म त आज फर्स्ट टाइम तपाईँको प्रोग्राम सुन्दैछु, ट्याक्सीमा जाँदैछु म ससुराली गाउँ काभ्रे।
2: हजुर,
5: अनि फोन लगाइहालेँ, धेरै बिजी रहेछ, ठ्याक्क लाग्यो।
2: कस्तो सायद है, ससुराली जाँदा पनि बाटोमा हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, खुसी लाग्यो। तपाईँको ससुराली यात्रा एकदमै भव्य रहोस् है।
5: हजुर, मेरो ससुराली काभ्रे नवबुद्ध हो।
2: हजुर,
5: घर चाहिँ मेरो बौद्ध हो।
2: अनि बौद्ध, शुभ नाम? शुभ, तपाईँको शुभ नाम चाहिँ?
5: मेरो नाम निरज दाहाल।
2: निरज दाहाल, अहिले बाटोमा हुनुहुन्छ, ठ्याक्कै कहाँ पुग्नुभयो?
5: म सागा, ठ्याक्कै सागा,
2: सागा शिवको मन्दिर हेर्दै यात्रा छ। केमा यात्रा गर्दै हुनुहुन्छ? केमा यात्रा गर्दै हुनुहुन्छ?
5: हाम्रो दाई हुनुहुन्छ यहाँ।
2: हजुर,
5: हामी ट्याक्सीमा जाँदैछौँ।
2: ए ए, ल राम्रोसँग जानु होला, शुभ यात्रा पनि भन्न चाहन्छौँ।
0: आजको दिन राम्रो पनि होस्।
5: श्रीमती लिन गइरहेको छु, मेरो छोरी पनि भर्खर भएको हो।
2: हजुर,
5: अनि श्रीमती र छोरीलाई ल्याउनको लागि ससुराली जाँदै हो।
2: एकदमै राम्रोसँग जानु होला, यात्रा एकदमै रमाइलो होस्, तपाईँको आजको दिन एकदमै शुभ होस्। अब हामी प्रश्नतिर लाग्छौँ।
0: प्रश्न यस प्रकार रहेको छ निरजजी, विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न? विश्व दूरसञ्चार तथा सूचना समाज दिवस कहिले मनाइन्छ? बुझ्नुभयो है? तिनवटा अप्सन बाँकी रहेका छन्, यो चाहिँ मे महिना नै रहेको छ, तारिक भन्नुपर्ने हुन्छ यहाँले, 14 तारिक, 16 तारिक वा 17 तारिक।
2: एकदमै सही उत्तर, बाटोमा हुनुहुन्छ, त्यही पनि ठ्याक्कै विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मे 17 तारिकमा मनाइन्छ। अब तपाईँलाई म एउटा गीत सुनाउँछु, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ।
5: ए हजुर, हुन्छ हुन्छ।

0: निरजजी
1: हजुर हजुर
0: गीत सुन्नुभयो नि?
1: गीत सुने
0: अनि नभए भने उतापट्टि ट्याक्सी चालक दाइलाई सोद्धा नि हुन्छ कि सहयोग लिन पाउनु पनि तपाईँले यात्रा गर्दै हुनुहुन्छ हुन्छ गायकको नाम

0: नागा पुगे भनेर भन्दै हुनुहुन्थ्यो, घर चाहिँ बौद्ध। र फेरि एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ, र कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो, नमस्ते। नमस्ते हजुर,
0: रुबिना राई। कुन ठाउँ तपाईँ पनि कतै बाटोमा हुनुहुन्छ कि?
1: टेलिफोन लाइनले त्यसै भनिरहेछ है,
0: टेलिफोनले ठ्याक्कै त्यस्तो बना हिँडेको जस्तो हो, हिँड्दै हो तपाईँ रुबिना
2: चाहिँ?
0: एकछिन अलि दायाँ बायाँ गएर कुराकानी गऱ्यो भने राम्रोसँग सुनिन्थ्यो होला।
2: मेरो
0: तपाईँको फोनमा चाहिँ समस्या छ नेटवर्कमा, तर हामीले अलि मिलाएर बुझिरहेछौँ। हुन्छ, अब प्रश्नतिर लागौँ।
2: हुन्छ,
1: अहिले चाहिँ कस्तो स्पष्ट क्लियर आयो है रुबिनाजी? प्रश्न यस प्रकार रहेको छ, राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस कहिले मनाइन्छ? बुझ्नुभयो प्रश्न? राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस कहिले मनाइन्छ? बुझ्नुभयो
0: रुबिनाजी?
1: हेलो, अप्सन चारवटा रहेका छन्। यो चाहिँ दुई गते नै रहेको छ, होइन महिना मात्रै फरक छ। वैशाख महिनाको दुई गते, जेठ महिनाको दुई गते, असार महिनाको दुई गते वा साउन महिनाको दुई गते?
0: वैशाख, जेठ, असार, साउन, तपाईँलाई कस्तो सजिलो के? किन यो महिनाको सुरु भएर हो क्या वर्षको पहिलो? तर होइन, वैशाख दुई गते चाहिँ रेडियो सुन्दै गर्नु होला, अवश्य थाहा पाउनुहुनेछ। रुबिना आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा, रुबिना राई इलामबाट, उहाँ पनि सहभागिता जनाइराख्नुहुन्छ यो कार्यक्रममा। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
3: हजुर, नमस्कार।
1: नमस्कार हजुर।
3: हजुर नमस्कार।
0: नमस्कार हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म सर्लाही जिल्लाको हरिपुर दुईबाट सक्खम एउटा ध्रुव प्रसाद पर्सा। हजुर
1: ध्रुवजी नमस्कार। नमस्कार
3: हजुर, नमस्कार।
1: के छ नि हालखबर?
3: यतातिर ठिकै छ, हजुरको के छ?
1: हाम्रो पनि एकदमै ठिकठाक छ। अनि सर्लाहीको?
3: सर्लाहीको अब घाम दुई चार दिन अगाडि पानी परिरहेको थियो, अनि घाम पनि बढिरहेछ, गर्मी बढिरहेछ। अब त्यस्तै खेतीपातीको समय छ, मकै हाइब्रिड मकै भित्र्याउने अलिकति बाधा पर्ला जस्तो छ खेती भित्र्याउनलाई।
0: हो, यसपालि अलिक मौसमले त्यस्तै गरिरहेछ। अनि आँपहरू कसरी भनौँ न, कस्तो छ अहिले फल्ने, राम्रो फलिरहेछ या रोग किराहरूले कतिको नोक्सानी गरिरहेछ?
3: आँप प्रायसो अहिले अब सब फुल राम्रै थियो, पछिबाट दाना झर्यो, रोग लागेर दबाई छिर्दा के अलिअलि गर्दा पनि जे गर्दा पनि त्यही पनि ठिकै छ, पातलो पातलो ठिकै छ आँपहरू।
0: के मालदा लगाउनु भएको छ कि धेरै दसरी आम छ तपाईँसँग?
3: मालदा, बम्बई, अगाडि पाक्ने बम्बई हो, त्यहाँबाट मालदा, विभिन्न थरी दुई चार आठ दसवटा घरमा खानलाई यसो राखेको छ। अनि एउटा आफ्नै गाउँदेखि उतापट्टि बागवानी जस्तै भनौँ न, सामुदायिक वन पनि लगाएको छ जम्मा 10 बिघामा।
0: बम्बई भन्ने, बम्बई आम भन्ने बित्तिकै बास्ना त्यसको याद आउँछ कि?
3: हजुर, बम्बई अलि अगाडि पाक्छ, राम्रो हो, आँपमा मिठो
0: त्यसमा, अनि बास्ना पनि छुट्टै अर्कै हुन्छ नि,
1: टाढैबाट आउँछ है त्यसको बास्ना
3: चाहिँ।
0: हजुर, हुन्छ, कुराकानी भयो, खुसी लाग्यो। अब प्रश्नतिर लागौँ।
1: प्रश्न यस प्रकार रहेको छ ध्रुवजी, राष्ट्रपति चुरे तराई मधेस संरक्षण दिवस कहिले मनाइन्छ? बुझ्नुभयो नि? तिनवटा मात्र हामीसँग अप्सन रहेका छन्। यो अप्सन बीमा रहेको छ जेठ दुई गते, अप्सन सीमा रहेको छ असार दुई गते, वा अप्सन डीमा रहेको छ साउन दुई गते।
3: साउन दुई गते,
0: साउनतिर पुग्नुभयो तर मिलेन। हुन्छ, ध्रुवजी टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ, छुट्टिन्छौँ। ध्रुव प्रसाद प्रसाई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा सरलाईबाट। फेरि हामीले गीत सुनाउने भनेका थियौँ, अब लास्टमा सुनाउनेछौँ गीत। टेलिफोनमा यतिखेर कुनै मित्र हाम्रो आइसक्नु भएको छ भनौँ न, उहाँलाई स्वागत गरौँ।
1: हेलो,
4: हेलो दिदी, नमस्कार।
1: नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
4: म सुर्खेतदेखि दिदी।

0: बहादुर चौधरी हो।
1: राम राम हो।
0: राम राम ठिक बा दिदी दाजु।
1: अरे दाजु हो दिदी कैसी आपने
2: दिदी बना दिलो ना
1: क्या हो कलवा खा सिकले
0: कलवा त खा सिकले दाजु
2: कई बजे खैलो आज
1: हाम्रो टेलिफोन सम्पर्कमा दिलबहादुर चौधरी हुनुहुन्छ सुर्खेतबाट। उहाँसँग कुराकानी भयो, खाना खानुभयो कि नाइ, के गर्दै हुनुहुन्छ भन्ने। अब प्रश्नतिर लागौँ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण दिवस कहिले मनाइन्छ? अब दुईवटा अप्सन बाँकी रहेका छन्, जेठ दुई गते वा असार दुई गते।
0: असार दुई गते।
1: एकदमै सही उत्तर दिनुभयो। अब तपाईँलाई म गीत सुनाइहाल्छु।
0: हजुर पैसा बराबर दाजु हो कि
1: हुन्छ। हाम्रो टेलिफोन सम्पर्कमा दिलबहादुर चौधरी आउनु भएको थियो सुर्खेतबाट। उहाँले ब्यालेन्स सकियो र म गीतको सुन्नेर भन्नै सक्दैन भन्ने कुरा गर्नुभयो। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो हेलो नमस्कार हजुर।
3: हेलो
2: नमस्कार।
3: नमस्कार।
2: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: बर्दिवासबाट।
1: बर्दिवास चोकबाट।
3: हजुर हजुर
1: नजिकै हुनुहुन्छ के अरे भनौँ न बर्दिवास हुँदा नजिकै हुनुहुन्थ्यो। नाम चाहिँ ठ्याक्कै
3: भनेपछि मेरो माया मर्दै गएको छ
1: तपाईँको ठ्याक्कै लोकेसन समेत भनिदिन्छु। माया मारे छैन
3: राजु शर्मा।
1: राजु शर्मा भनौँ कि नभन अर्का नाम भनिदियो भने फेरि रिसाउनु होला भन्ने चिन्ता छ कि
2: त्यही भएर नभन्नुभएको
1: हो भनेको। मलाई अगाडिको साँच्चीकै भन्नुपर्दा राजु चाहिँ राजु नै हो, तर पछाडि चाहिँ कन्फ्युज भएको थिएँ कि मैले।
3: अब याद गर्नु न
1: शर्माउनु नै हुँदैन नि, शर्माउने मान्छे जहिले नि भोको हुन्छ रे।
3: एकदम
1: त्यही भएर शर्माउनु चाहिँ कहिल्यै हुँदैन रे। यो जब मान्छे शर्माउँछ अनि भोको बस्छ
2: भोको बस्छ
1: खाएको हो भने पनि खाएको हो भने त सक्यो नि
2: नखाँदै पनि है राजुजी।
3: रमाइलो कुरा गर्नु पनि एउटा कुरा याद हजुर सुन मन लागिहाल्यो।
1: हजुर
3: मलाई जहिले स्कुलमा सरले भन्नुहुन्थ्यो कि राजु शर्मा सधैँ बस्छ घरमा जहिले भन्नुहुन्थ्यो।
1: हजुर
2: राजुजी।
3: हजुर
2: अब प्रश्नतर्फ लागौँ है त।
3: एकदम समय छैन।
2: शालिग्राम संग्रहालयको निर्माण कहाँ गरिएको छ? कति सजिलो प्रश्नमा पर्नु भयो राजुजी।
3: आए त सजिलै हुन्छ, नयाँ अप्ठ्यारै हुन्छ नि।
2: यो प्रश्न पनि यो कार्यक्रममा धेरै पटक हामीले रिपिट गरिसकेका छौँ है त। चारवटा अप्सन रहेका छन् होइन, बागलुङ जिल्ला, कास्की जिल्ला, पर्वत जिल्ला वा म्याग्दी जिल्ला।
3: बागलुङ जिल्ला।
1: एकदमै तपाईँलाई सजिलो राख्यो क्या, धेरै गफ
3: गरेँ।
1: एकदमै शालिग्रामको लागि एकदमै प्रख्यात हो बागलुङ जिल्ला। अब गीत आज आउँछ कि, अब तपाईँबाट एउटा गीत सुनाउँछु मैले, गायकको नाम भन्नुपर्ने हुन्छ।
3: हुन्छ हजुर।

0: हजुर राजुजी,
1: हजुर,
0: उहाँका थुप्रै गीतहरू चर्चित छन्।
1: हजुर, म थुप्रै गीतहरू सुनेको पनि छु, मलाई मन पनि पर्छ, उहाँ गीतहरू राम्रो लाग्छ, तर ठ्याक्कै नामै भन्न चाहिँ मैले सकिनँ, पास गरिदिएँ।
0: हो र, खत्तम गर्नुभयो त्यसो भए।
1: ओके भाइ भाइ,
0: अब आजलाई कार्यक्रममा भन्छु पनि है,
2: राजु शर्मा
0: बर्दुवासबाट, उहाँका मौसम गुरुङ हो उहाँको नाम, उहाँ सङ्गीत पनि भर्नुहुन्छ, कौडा गीत टप्पादेखि लिएर धेरै गीतहरू उहाँका चर्चित छन्। अब आजलाई कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ, अन्तमा हामी एउटा गीत राख्दैछौँ, महेन्द्र विकर र इस्पु सञ्जालको सुर रहेको छ, जोहन बमको रचना र सङ्गीत हो। आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म रमेश
2: अनि म विद्या
0: छुट्टिन्छौँ। एक बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ, रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।

0: सेतो पुतलीदेखि सावधान रहौँ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा 1 वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
6: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
5: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
7: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
9: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
8: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
9: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
8: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
9: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शंका लागेमा तल्ला गरेकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ हैन छोरी?
8: हजुर बुझे बाबा, अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड सहित विरोध जनाएपछि सभामुख अर्यालले विरोधको शैली असंसदीय भएको भन्दै व्यवहार सच्याउन चेतावनी दिनुभयो। सभामुख अर्यालले प्रतिनिधि सभाको मर्यादा पालना गर्नु सबैको कर्तव्य भएको पनि बताउनुभयो। बैठकमा सभामुख अर्यालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री तथा मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाब दिनुपर्ने बताउनुभयो। सांसदहरूले विभिन्न प्राकृतिक प्रकोप, सुकुम्बासी व्यवस्थापन लगायत विभिन्न कारणबाट घरबार विहीन बनेका सबैलाई वर्षा अगावै व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले सरकारले बिना तयारी र भरपर्दो बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई घरबार विहीन बनाएको, स्थायी बसोबासको व्यवस्था गर्नुपर्नेमा निकै न्यून पैसा दिने र अव्यवस्थित रूपमा होल्डिङ सेन्टरमा राखेर अमानवीय व्यवहार देखाएको बताउनुभयो। प्रतिनिधि सभाको बैठक जारी छ। अछामको साफेबगर नगरपालिका दुई स्वार बाँडा स्थित पहलमान सिंह स्वार मार्गमा बोलेरो जीप दुर्घटना हुँदा चालक सहित पाँचजना घाइते भएका छन्। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको से एक ज 541 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब 60 मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइते सबैको अछाम स्थित बयलपाटा प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हुम्लाको चङ्खेली गाउँपालिका 5 नेप्का गाउँमा गैराती खसेको पहिरोले चङ्खेली 5 डाँफे स्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ। असिना पानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठमा पनि क्षति पुर्याएको चङ्खेली 5 बासिन्दा छक्क बहादुर तामाङले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा चितवन जिल्लामा 13 औलो रोगका बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि पुगेका 3093 जनाको नमूना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग लाग्ने गर्दछ। रोग लाग्दा ज्वरो आइरहने वा दिन बिराएर ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जाडो हुने, कम्पन छुट्ने, पसिना आएर ज्वरो घट्ने लक्षण देखिने गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 17 पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाबाट 4, सिरहा र कैलालीबाट 3, मकवानपुर र ललितपुरबाट 2 तथा उदयपुर, कपिलवस्तु र पर्साबाट 1 जना छन्। लागू औषध ब्युरोको टोलीले उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल बरामद गरेको हो। एक वृद्धालाई बोक्सीको आरोप लगाउँदै गाली गलौज र कुटपिट गरेको अभियोगमा पर्सा प्रहरीले 3 महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका 32 चोर्नी बस्ने 38 पिङ्की देवी, 44 पानामती देवी र 54 शान्ति देवी धानुक रहेका छन्। उनीहरूलाई बोक्सी आरोप कसुर र सजाय ऐन 2072 अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ बीच बेजिङमा शिखर वार्ता सुरु भएको छ। यो भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गरेर फर्केको केही दिनमै भएको हो। पश्चिमी प्रतिबन्धका कारण अलग हुँदै गएको रुसका लागि चीन मुख्य साझेदारका रूपमा देखिएको छ। चीन अहिले रुसको सबैभन्दा ठूलो तेल खरिदकर्ता हो र ऊर्जा व्यापारमा प्रमुख भूमिका खेल्दै आएको छ। यस पृष्ठभूमिमा दुवै देशबीच ऊर्जा सहयोग विस्तार गर्ने विषय वार्तामा प्राथमिकतामा राखिएको छ। यस क्रममा साइबेरिया क्षेत्र हुँदै चीनतर्फ लैजाने नयाँ प्राकृतिक ग्यास पाइपलाइनबारे पनि छलफल हुने अनुमान गरिएको छ। अब खेलकुद। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टी20 अन्तर्राष्ट्रिय खेलमा पराजित गरेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई 2 विकेटले पराजित गरेको हो। जितका लागि मलेसियाले दिएको 68 रनको लक्ष्य पछ्याएको नेपालले 17.3 ओभरमा 8 विकेट गुमाउँदै पूरा गर्यो। एसियन छनौट तथा एसएसी प्रिमियर कप खेल्न मलेसिया पुगेको नेपाली टोलीले मलेसियासँग 2 अभ्यास खेल खेल्न लागेको हो। नेपाल र मलेसिया बीचको दोस्रो खेल यही जेठ 8 गते हुनेछ। अब मौसम। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही वायुको प्रभावले आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
4: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
5: अनि म समीक्षा बडाल।
4: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले

0: कम गर्न प्रयोग भएको खाद्य तत्त्वहरूको समुचित सदुपयोग नभए नियमित रूपले झारपात हटाई बगैँचा सफा राख्नु पर्दछ। दुई लाइनको बीचमा मिनिटिलरबाट खनजोत वा हेगा नलगाई वा झारपात नाशक विषादी प्रयोग गर्न सकिन्छ। केराका पुराना पहेँला रोगी तथा किराले खाएका सुकेका पातहरू नियमित रूपमा बेला बेलामा हटाउने कार्य गर्नुपर्दछ। त्यसै गरी केराका कोथा सकर हटाउने कार्य पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। केराका बोटमा आएका अनावश्यक कोथा सकर हटाउनु पर्दछ। एक पटकमा एउटा मात्रै केरा पसाउने गरी राख्ने गर्नुपर्दछ। त्यसै गरी माउ हुर्किसकेपछि 6 महिनामा एउटा मात्रै कोथा राख्ने र घरि पसाएपछि अर्को कोथा राख्न सकिन्छ। सामान्यत 2-2 महिनामा कोथा काटेर हटाउने वा काटेको ठाउँबाट आएका मुना समेत हटाउने गर्नुपर्दछ। माउ बोटबाट उत्पादन लिएपछि माउ बोटलाई फेदबाट काटी हटाउन जरुरी हुन्छ। कोथा काट्दा बिरुवाको लाइन नबिग्रिने गरी काट्नु पर्दछ। बगैँचा व्यवस्थापन अन्तर्गत केराको बोटमा उकेरा लगाउने कार्य पनि उत्तिकै महत्वपूर्ण रहन्छ। यस कार्य अन्तर्गत बढी पानी पर्ने तथा हावाहुरी चल्ने क्षेत्रका केरा बगैँचाको बोट बिरुवाहरूको वरिपरि माटोको उकेरा दिनुपर्छ। सामान्यत युरिया मलको टप ड्रेस गरिसकेपछि उकेरा दिनु राम्रो हुन्छ। त्यसै गरी केराको घरीमा टेका दिने काम पनि उत्तिकै महत्वपूर्ण छ। बोटलाई हुरी बतासबाट हुने क्षतिबाट जोगाउन केरा पसाएपछि बाँसको वा रुखको हाँगाको कापो बनाएर टेका दिनुपर्छ। हावाहुरीबाट बचाउन हावा चल्ने दिशातर्फ पश्चिम दिशामा बकाइनो, इपिलिपिल आदि छिट्टै बढ्ने बिरुवा लगाएर छेकबारको रूपमा प्रयोग गर्न सकिन्छ। त्यसै गरी केराको काइयो बनेपछि बुङ्गो काटेर हटाउनु पर्छ। यसले गर्दा फलको वृद्धि विकास हुने गर्छ। बुङ्गो हटाउने कार्यको लागि घरीमा कोसा लाग्न छाडेपछि हँसियाले 2-3 इन्च तल छोडेर काट्नु पर्दछ। बुङ्गो हटाउने कार्यबाट घरीको तौल 2-5% वृद्धि हुन सहयोग पुग्छ। बुङ्गो हटाउने कार्यले केराको उत्पादन वृद्धिको लागि एक पटक केरा लगाएपछि 3-4 वर्षसम्म मात्र कायम गर्नुपर्दछ। केराको बगैँचा व्यवस्थापन अन्तर्गत घरी छोप्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ। केराको घरीलाई निलो कालो प्लास्टिकले छोप्न सकिन्छ। घरीको तल्लो भाग खुल्ला राखिन्छ। घरी छोप्दा चिसोबाट, घामबाट, धुलोबाट छर्दा आएका विषादीको अवशेष, किरा, चरा र असिनाबाट बचाउन र फलको गुणस्तर बढ्दछ। घरी छोप्दा घरीभित्रको तापक्रम बढ्छ र फल छिटो पकाउन सहयोग पुग्छ। फल 5-7 दिन अघि तयार हुन्छ। केरा बालीको बगैँचा व्यवस्थापन अन्तर्गत मलखाद र खाद्य तत्त्व व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। केरा बालीको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका रहन्छ। मुख्य तत्त्वहरू नाइट्रोजन, फस्फोरस, पोटास तत्त्व बढी मात्रामा चाहिन्छ भने सूक्ष्म खाद्य तत्त्वहरू क्याल्सियम, म्याग्नेसियम, जिङ्क, बोरन, तामा जस्ता तत्त्वहरूको पनि जरुरत पर्दछ। जुन तत्त्व माटोबाट मलखादको रूपमा दिइन्छ, बिरुवा रोप्ने बेलामा प्रति खाडल 10-15 केजी कुहिएको कम्पोस्ट मल, 200 ग्राम नाइट्रोजन, 435 ग्राम युरिया, 150 ग्राम फस्फोरस, 250 ग्राम पोटास दिनुपर्दछ। बिरुवा रोप्नु भन्दा अगाडि खाद्य तत्त्वको विश्लेषण गर्नु आवश्यक छ। माटोको उर्वरा शक्ति हेरी वार्षिक रूपमा एक पटक केरा रोपिसकेपछि 5 केजी कम्पोस्ट मल, 200 ग्राम नाइट्रोजन, 150 ग्राम फस्फोरस र 250 ग्राम पोटास दिनुपर्छ। केरा बालीमा मलखाद प्रयोग गर्दा नाइट्रोजन 3 पटक दिनुपर्छ। यसरी नाइट्रोजन दिँदा पहिलो पटक 2 महिनामा, दोस्रो पटक रोपेको 4 महिनामा र तेस्रो पटक रोपेको 6 महिनामा दिनुपर्छ। फस्फोरस र पोटास सुरु र केरा पसाउने बेलामा प्रयोग गरी सिँचाइ दिनुपर्छ।
1: श्रोताबिन्द, अबको प्रस्तुतिमा केरामा लाग्ने प्रमुख रोग र किराहरू र तिनीहरूको व्यवस्थापन विधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। केरा खेतीमा अन्य समस्याहरू भन्दा रोग र किराको समस्या बढी देखिन्छ। केराका मुख्य शत्रु किराहरू केराको गवारो, खपटे किरा, थ्रिप्स, निमाटोड तथा पात र गुबो खाने किराहरू हुन्। केराको गवारोबाट 20-90% क्षति हुने गरेको छ। खपटेले कलिलो गुबो र फलमा कोतरेर दाग बनाएर गुणस्तर बिगार्ने र गुणस्तर कमजोर हुन्छ र मूल्य घटाउने गर्दछ। केरामा लाग्ने गवारो किरा केराको मुख्य विनाशकारी शत्रु किरा हो। यसको माउ र बच्चा दुवैबाट बढी हानि नोक्सानी पुग्छ। यसलाई केराको घुन भनेर बढी चिनिन्छ। गवारो किराको माउको शरीर पहेँलो टाउको रातो खैरो हुन्छ भने लार्वाको शरीर सेतो टाउको रातो रातो खैरो र खुट्टा विहीन हुन्छ।

0: गहरो किराबाट आक्रमण भएको थाम चिरेर हेर्दा भित्रभित्रै छेडेर बनाएको सुरुङ देखिन्छ र सुरुङको मुखबाट र्याल जस्तो च्यापच्याप लाग्ने पदार्थ निस्किरहेको देखिन्छ। गहरोको माउखिराले सडे गलेको वस्तु खाएर बाँच्छ र खुकुलो भएका पात र बोक्राबाट भित्र पसेर अण्डा पार्दछ। गहरो लागेका बोटहरू कमजोर र सानो हावाहुरीले पनि ढल्ने गर्दछ। गहरो किराको व्यवस्थापन गर्न को लागि किरा मुक्त सकरहरूको मात्र प्रयोग गर्ने, बगैँचा बोटको राम्रो सरसफाई, सुकेका लत्रेका पातहरूको राम्रो काटछाट गर्ने, गहारो किरा लागेको पुरानो थामलाई टुक्रा टुक्रा पारेर सुकाउने र कुहाउने गर्नुपर्दछ। त्यसै गरी गहारो किराबाट बचाउन केराको बिरुवालाई रोप्नु अघि कीटनाशक विषादी क्लोरोपाइरिफोस 2 ml प्रति लिटर पानीमा मिसाई घोलमा डुबाई उपचार गर्ने। हुर्किसकेका बोटमा गहारोको पालहरू देखिएमा एक बोटमा एक चौकी सेल्फोस फेदमा पालमा राखी बन्द गर्ने। केरामा लाग्ने गानोको गहारो किराको माउ तथा बच्चा दुवैबाट नोक्सानी पुर्याउने गर्दछ। गहारो किरा थामको गहारोसँग मिल्दो जुल्दो तर माउ किराको रङ अलि चम्किलो कालो हुन्छ। गानोको गहारो किराबाट हुने हानि नोक्सानीको प्रवृत्ति थामको गहारोसँग मिल्दो जुल्दो हुन्छ तर यसको असर गानोबाट सरेर माथि खाँदै जान्छ, पछि डाँट खाइदिन्छ र कालो दाँत देखिन्छ। माउ किराले केराको गानो अण्डा पार्दछ। यसको आक्रमणबाट साना बोट बिरुवाहरू बढ्न सक्दैनन् र हुर्किएका बोटका पातहरू पनि पहेलिन्छन् र सुक्छन्। गानोको गहारो किराको व्यवस्थापन गर्नको लागि किरा मुक्त सकरहरूको मात्र प्रयोग गर्ने, बगैँचा बोटको राम्रो सरसफाई, सुकेका लत्रेका पातहरूको राम्रो काटछाट गर्ने गर्नुपर्दछ। किरा लागेका पुरानो थामलाई टुक्रा टुक्रा पारेर सुकाउने वा कुहाउने गर्नुपर्दछ। त्यसै गरी केरा रोप्नु भन्दा अगाडि कीटनाशक विषादी क्लोरोपाइरिफोस 2 ml प्रति लिटर पानीमा मिसाई घोलमा डुबाई उपचार गर्नु पर्दछ। केरामा लाग्ने सिन्दुरे किरा, यो किरा अति सानो शरीर, नरम र हल्का पहेँलो हुन्छ। केराको सिन्दुरे किराले कलिलो केराको फललाई क्षति गर्दछ। यो किराले क्षति गरेपछि केराको बोक्राको रङ परिवर्तन हुन्छ र केरा सानो र खस्रो हुन्छ र केराको गुणस्तर बिग्रन्छ। केराको सिन्दुरे किरा व्यवस्थापन गर्नको लागि बगैँचाको सरसफाई नियमित गर्ने, घरीको हातालाई ढाकेको पत्र हटाइदिने, सुर्तीको झोल घरी पसाउन थालेपछि डेसिस वा रिपकार्ड 1 ml प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ। त्यसै गरी केरामा लाग्ने अर्को महत्वपूर्ण किरा हो पात तथा कोसामा दाग लगाउने खपटे किरा। यो किराको माउ खपटे किरा सानो, खैरो, कालो रङको हुन्छ। यसले कलिला पात, गुबो र कलिला फलको बोक्रामा कोत्रेर खान्छ। यो किराहरू प्राय गुबो तथा केराको हातामाथि ढाकिने पत्र मुनि लुकेर बस्दछ। यो किरा दिनमा देखिँदैनन् तर रातमा आक्रमण गरी फल कोत्रे खाए कालो दाग बनाउँछ। स्वाद तथा सुगन्धमा खासै असर नपारे पनि यो किराले गुणस्तर भने घटाउने गर्दछ। यो किराले बोटको फेद नजिकै फुल पार्दछ। लार्भाहरू केरा तथा अन्य झारपातका जराहरूमा आएर हुर्कन्छन्। प्युपा अवस्थामा माटोमा गई माउ किरा बन्दछन् र जमिन माथि आई बिरुवालाई आक्रमण गर्दछन्। पात तथा कोसामा दाग लगाउने खपटे किराको व्यवस्थापन गर्नको लागि बगैँचाको नियमित सरसफाई, केराको घरीलाई नियमित सरसफाई गर्नुपर्दछ। सम्पर्क विष जस्तै क्लोरोपाइरिफोस 1.5 ml प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ। केरामा लाग्ने लाई किरा। केरामा लाग्ने लाई किराले बिरुवाबाट रस चुसेर खान्छ र भाइरस बोकी बन्चिटप नामक रोग सार्छ। केरामा लाग्ने लाई किरालाई केराको जुम्रा पनि भनिन्छ। लाई जुम्रा भन्दा केही ठुला र विभिन्न रङका हुन्छन्। केरामा लाग्ने लाई किराको शरीर सजिलै किचिने खालको हजारौं संख्याको झुण्डको रूपमा पात, गुबो र पत्र, डाँट एवं फलको भेट्नु वरिपरि बसेर रस चुस्ने गर्दछन्। लाई किराले मधुरस निकाल्दछ र यसमा कालो ढुसी लाग्दछ। रोग लागेको ठाउँबाट लाई किरा उडेर आएमा बन्चिटप नामक रोग सार्दछ। किराबाट ग्रसित भएको बोटको पातहरू पहेलिन्छन् र बोटको वृद्धि रोकिन्छ। केराको लाई किरा तापक्रम कम भएको समयमा बढी देखा पर्दछ। केरामा लाग्ने लाई किराको नियन्त्रण गर्नको लागि घरेलु कीटनाशक विषादी जस्तै एक भाग गहुँतमा पाँच भाग पानी मिसाई छर्ने र प्रकोप बढी भएमा दैहिक विषादीको प्रयोग गर्ने गर्नुपर्दछ।
1: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
2: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
1: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
1: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: ए, सूचीकरण त गर्नै पर्ने हो।
1: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम, खास गरी ग्रीष्म र वर्षा ऋतु, मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।

0: ठुलो आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौँ, सचेत रहौँ, स्वस्थ रहौँ।
3: श्रोतावृन्द, आजको कार्यक्रममा हामीले केरा बालीको बगैँचा व्यवस्थापन विधि, केरा बालीमा लाग्ने प्रमुख किराहरू र तिनको व्यवस्थापन विधि कसरी गर्न सकिन्छ सोको बारेमा जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै थप सल्लाह, सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np मा इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1600 मा सम्पर्क गर्न सक्नुहुनेछ। हस् त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, कार्यक्रम संगीत साधनामा यहाँलाई स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा। संगीत साधना कार्यक्रम यहाँहरूले रेडियो नेपालका मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज, त्यस्तै www.radionepal.gov.np www.onlineradionepal.gov.np का साथै तपाईँले रेडियो नेपालको एपलाई आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना, कालजयी, सफल र चर्चित संगीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै संगीत साधनाका पलहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौं। आजको संगीत साधनाभित्र हामी वरिष्ठ गायिका सुशीला कंसकारका जीवन अनुभवसँगै संगीत साधनाका प्रसङ्गहरू अनि उहाँकै स्वरहरू यहाँहरूलाई सुनाउनेछौँ।

सुशीला कंसकारको स्वर, गोपाल योञ्जनको रचना र संगीत रहेको थियो यो गीतमा। नेपाली गीत संगीतको आकाशमा थोरै त्यस्ता स्रष्टाहरू हुनुहुन्छ जसले नेपाली गीत संगीतको एउटा छुट्टै मर्म बोक्नु भएको छ। यस्तै मर्म बोकेका केही कलाकारहरू मध्ये सुशीला कंसकार पनि एक हुनुहुन्छ जसले आफ्नो शैशवकालदेखि नै गीत संगीतको यात्रा सुरु गर्नुभयो। जीवनका उकाली ओह्रालीका मोडहरूले संगीतको यात्रालाई मोडे पनि उहाँको गीतप्रतिको मोह कहिल्यै टुटेन। अरू कलाकारहरूले जस्तो सुशीला कंसकारले धेरै गीत गाउनु भएन, तर जति गाउनुभयो ती सबै सुमधुर बने, कालजयी बने। यस्तै सुमधुर स्वरकी धनी सुशीला कंसकारसँग भएका कुराकानी आजको कार्यक्रममा हामी प्रस्तुत गर्नेछौँ। जीवनका 7 दशक बिताइसक्दा पनि उस्तै उर्वर देखिनु भएकी क्रियाशील सुमधुर स्वरकी धनी सुशीला कंसकार यतिखेर के गर्दै हुनुहुन्छ, अनि विगतमा उहाँले गीत संगीतको क्षेत्र सँगसँगै अन्य के कामहरू गर्नुभयो, जिन्दगीका उकाली ओह्रालीका मोडहरू कस्ता थिए, यिनै सन्दर्भ सँगसँगै उहाँको गीतप्रतिको मोह, लगाव र उहाँका स्वरका चर्चा आज हामी गर्नेछौँ। तर त्योभन्दा अगाडि फेरि पनि सुशीला कंसकारकै स्वरमा रहेको यो गीत राख्छौँ, त्यसपछि हामी उहाँसँग भएको कुराकानीको त्यो प्रसङ्गलाई जोड्नेछौँ।

0: सबैभन्दा पहिला चाहिँ दिदीलाई कार्यक्रममा स्वागत गर्छु। यहाँलाई धेरै धेरै स्वागत छ हाम्रो स्टुडियोमा।
1: दुर्गा बहिनीलाई धेरै धेरै धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: यति बेलाका दिनहरू कसरी बितिरहेका छन् दिदी?
1: अहिले त नर्मल हो।
0: दिनभरि के गर्नुहुन्छ?
1: घरैमा व्यस्त हुन्छ, घरको कामै धेरै हुन्छन् होइन। घरको अब खानापिना गर्नु पर्यो, त्यसपछि अब तल बगैँचामा हेर्नु पर्यो, नाति नाति नानीलाई हेर्नु पर्यो, त्यस्तै जेनरली नि त्यस्तै बितिरहेछ।
0: घर आएपछि जिन्दगी सँगसँगै गीत सङ्गीत पनि त गुनगुनाइरहनुहुन्छ होला।
1: त्यो त छ, त्यो त भइरहन्छ, त्यो त
0: रियाज अहिले पनि गरिरहनुहुन्छ?
1: अलिअलि आफ्नै खुसीको लागि, गीत गाउँदाखेरि रमाइलो हुन्छ नि होइन, अलिअलि रियाज भयो भनेदेखि त्यस्तै मात्रै हो, अरू केही छैन। खास गरी एक्लै भयो भने म आफ्नो मनपर्ने गोपाल दाईकै गीत भयो, धेरै गोपाल दाईको गीतहरूमा के हुन्छ, एउटा प्रेरणा हुन्छ, एउटा लाइफ छ नि त्यसमा, लाइफसँग संलग्न भए जस्तो हुन्छ। त्यो गीत गाउँदाखेरि आफूलाई रमाइलो हुन्छ कि, त्यो फिलिङ्सहरू त्यो गीतले त्यस्तो पार्छ, त्यसकारण उहाँको गीतहरू नै म यसो पढ्छु गाउँछु त्यस्तो।
0: यहाँको जन्मथलो काठमाडौँ हुने होइन?
1: काठमाडौँ हजुर।
0: नेवार समुदायकी चेली
1: हजुर।
0: त्यही नेवार समुदायको बाहुल्यता, असम क्षेत्रको बसोबास, मठ मन्दिरहरू वरिपरि, यिनै कुराहरूले त होला नि, तिनै भजन कीर्तन यिनै कुराहरूले त होला नि यहाँलाई गीत सङ्गीतप्रति हौस्याएको त होइन?
1: त्यो मात्रै होइन कि हाम्रो बाल्यकालमा चाहिँ नेवार समुदायले नेवारी संस्कृतिलाई बचाउनु पर्छ भनेर हामी बाल कलाकार भनौँ न, त्यस्तो गरेर चाहिँ नेवारी साहित्यलाई उठाउनको लागि हामीलाई प्रोत्साहन दिएको थियो, र एउटा नासखल भन्ने पनि खोलेको थियो, अनि त्यहाँ हामी चाहिँ सबै नेवारी गीतहरू नेवारी नाचहरू त्यहाँ प्र्याक्टिस गर्थ्यौँ सिक्थ्यौँ है। टाइम टाइममा चाहिँ अब एकचोटि चाहिँ चौवेनलाई यहाँ आएको थियो है, त्यस्तो बेलामा चाहिँ नासखलले चाहिँ हाम्रो संस्कृति के छ त भनेर संस्कृतिहरू देखाउँछन्। यही सिंहदरबारको नाचघरमा अनि उता ग्यालेरी बैठकमा त्यस्तो प्रदर्शन गर्थ्यो, त्यसैबाट चाहिँ अनि अलिअलि गीत पनि गाएको। मैले डान्स त गरेको छैन है
0: हजुर,
1: त्यही बेला अलिअलि नेवारी डान्सहरू गरेको थिएँ एउटा दुइटा, त्यसपछि चाहिँ डान्समा चाहिँ म लागेको छैन
0: हजुर,
1: अनि त्यसपछि म रेडियो नेपालमै आएर एउटा दुइटा गीत गाएको
0: हजुर। त्यो बच्चापन बालापनदेखि नै गीत सङ्गीत भनेपछि चाहिँ यहाँलाई एकदमै मन पर्थ्यो
1: हजुर।
0: विशेष गरी त्यतिखेर चाहिँ के गाउनुहुन्थ्यो भजनहरू?
1: नेवारी फोक सङहरू।
0: ए,
1: नेवारी फोक सङहरू,
0: नेवारी लोक भाकाका गीतहरू,
1: लोक भाक भाकाका हजुर
0: हजुर। समूहमा गाउनुहुन्थ्यो कि एक्लै पनि गाउनुहुन्थ्यो?
1: एक्लै एक्लै गाउँथे, समूहमा पनि एउटा दुइटा छ त्यस्तो।
0: अनि यहाँको आवाज मिठो रहेछ, गीत अझै गाउनु पर्छ भनेर अरूले हौस्याउनु पनि त हुन्थ्यो होला नि यहाँलाई?
1: कहिले काहीँ भन्नुहुन्छ, अब भन्नेहरू पनि बितिसक्नु भयो अहिले,
0: त्यतिखेर भन्नेहरू बितिसक्नु भयो। यहाँको घरमा त पक्कै पनि साङ्गीतिक वातावरण त थियो होला?
1: छैन छैन, मसँग हार्मोनियम पनि छैन, केही पनि छैन, खालि म अब गीत गाउनु पर्यो भनेदेखि अब जुन ठाउँमा जे काम गर्नुपर्ने हो त्यहीँ गएर चाहिँ प्र्याक्टिसहरू हुन्थ्यो, अनि सिद्धिएपछि सिद्धियो, घर आयो, घरैको कार्यक्रममा व्यस्त हुन्छ होइन, अनि पछि कहिले के गर्ने हो त्यो चाहिँ त्यही बेलामा त्यहाँ गयो, अलिकति प्र्याक्टिस गर्यो अनि गायो त्यस्तो
0: सक्यो। बुवाहरू सङ्गीतमा हुनुहुन्न थियो?
1: छैन छैन, कोही पनि छैन।
0: भनेपछि सङ्गीतको घराना यहाँको होइन?
1: होइन, मुख्य चाहिँ त्यही हो, नेवारी कल्चरलाई चाहिँ जोगाउनु पर्छ भनेर बुवाले चाहिँ नेवारी गीतहरू त्यो नासखला संस्थामा पठाएर
0: हजुर,
1: त्यो त सबैले संरक्षण गरे जस्तै हाम्रो मामाहरू सबै लागेको त्यसमा
0: हजुर हजुर,
1: दुर्गालाल दाईहरू, मानिकलाल श्रेष्ठ उहाँहरू सबै नै लाग्नु भएको छ, अनि बासु पासा, पुरानो पुरानो नाउँ अहिले सम्झिएको सम्झिरहँदैन, एउटा दुइटा झट्टै देखेकोलाई सम्झ्यो त्यस्तो।
0: यहाँको औपचारिक शिक्षा स्कुल पनि त यहाँले पढ्नु?
1: स्कुलको सानो सानो क्लासमा चाहिँ मैले आर्टिस्ट भएर काम गरेँ होइन, गीत गाएँ, एउटा दुइटा डान्स पनि गरेँ, त्यसपछि चाहिँ अनि मैले डान्स त गर्दै गरेन तर गीत चाहिँ पछि आएर पनि गाएँ
0: हजुर हजुर।
1: एसएलसी पास भइसकेपछि आइएससी पढेको बेलामा जस्तो छ, आइएससी आइए पढेको बेलामा यही सागरको छाती गएको त्यो बेलामा।
0: यहाँको पहिलो रेकर्डेड गीत चाहिँ त्यही थियो, सागरको
1: सागरको छातीमै थियो, तर त्यो चाहिँ नाचघरमा भएको थियो,
0: ए राष्ट्रिय नाचघरमा भएको थियो,
1: पुरानो राष्ट्रिय नाचघरमा भएको थियो, तर त्यो बेलामा त्यहाँ ठाउँ लिएको थियो, कुनै के भएर हो मलाई थाहा भएन,
0: रेडियो नेपालले आयोजना गरेको तर राष्ट्रिय नाचघरमा भएको थियो प्रतियोगिता
1: त्यस्तो लाग्छ। अनि श्री पाँच महेन्द्र
0: हजुर
1: उहाँले हामीलाई पुरस्कार पनि दिनुभयो, मेडल दिनुभएको थियो। त्यो बेलामा किरण खरेल दाई हुनुहुन्छ, शिवशङ्कर दाई, गङ्गा राणा, प्रेम ढोज दाई उहाँहरू पनि हुनुहुन्थ्यो।
0: यो गीतको रचना र सङ्गीत,
1: रचना त रत्न शमशेर थापा हो
0: हजुर,
1: अनि सङ्गीत चाहिँ प्रेम मानिक, प्रेम ढोज दाई र मानिक,
0: प्रेम मानिक भनेर त्यतिखेर डुएटमा उहाँहरू गर्नुहुन्थ्यो, प्रेमध्वज प्रधान र मानिक रत्न चाहिँ दुईजनालाई त्यसरी पनि भनेको थियो त्यतिखेर होइन। यो गीत गाइसकेपछि जुन रेकर्ड भयो होइन, त्यसपछि कस्तो खालको रेस्पोन्स आयो यहाँलाई?
1: धेरै राम्रो छ, गाउनुपर्छ गाउनुपर्छ भन्नुहुन्छ सबैले होइन
0: हजुर।
1: तर अब स्कुल पनि मेरो अब त मारौँ क्लासहरू बढ्दै गयो, उता उता पनि ध्यान दिनु पर्यो। सिमल जस्तै उठ्दै जाने गीत गाएको पनि त्यही ताका जस्तो लाग्छ, मतलब 23-24 सालतिर हो कि साल ठ्याक्क ठ्याक्क मैले सम्झिन सकेन। त्यसपछि फेरि अरू बिचबिचमा गाएको गीतहरू त अहिले यहाँ छँदै छैन, त्यही एउटा चाहिँ बाँकी थियो।
0: त्यो पहिलो गीत चाहिँ अब होइन छातीभरि त्यो गीत गाउनुभयो, त्यो गीत त चर्चित भयो नि
1: हजुर,
0: एकदमै सुरिलो आवाज, मिठो आवाज कि धनी भनेर सबैले यहाँलाई चिन्नु पनि हुन्छ। त्यतिखेर पनि प्रशंसा सबैले गर्नु नै
1: मन पराउनु भयो।

0: अहिले पनि यति मिठो आवाज छ, तर अहिले किन यहाँका गीतहरू आइराखेका छैनन् बजारमा?
1: मैले नै प्रयास गरेका छैन।
0: गाउँ फेरि पनि स्टुडियोमा गएर गाउँ केही गरौँ भन्ने हुँदैन यहाँलाई अहिले?
1: कहिले काहीँ लाग्छ, तर अब सबै मिल्नु पर्यो नि, नमिलेको भएन नि।
0: हजुर हजुर,
1: त्यही हो,
0: सबै थोक वातावरण मिलेको छैन। घरबाट यसरी यस्तो राम्रो आवाज भएको मान्छे अब फेरि पनि गाउनु पर्छ भनेर हौसला दिनुहुन्न, घरबाट भन्नुहुन्न यहाँलाई?
1: मैले त आफैले इनिसिएटिभ लिने हो, तर होइन जस्तै कि अब गोपाल दाईको गीत भयो त्यस्तै प्रपर भयो भनेदेखि म कोसिस गर्छु, मलाई मनपर्छ। यस्तै बाहिरै नगाए पनि आफैले गाएर सन्तुष्ट लिनलाई पनि त हुन्छ, त्यस्तो राम्रो राम्रो गीत भयो भनेदेखि त्यही हो।
0: त्यस्तो राम्रो गीत पाउनु भयो भने अझै पनि गाउने मन छ।
1: हजुर,
0: त्यतिखेर त नेपालमा सङ्गीतको शिक्षा लिने पद्धति पनि थिएन होला, जुन पछि पछि अहिले त नेपालमा सङ्गीतको शिक्षा लिन पाइन्छ, शास्त्रीय सङ्गीतको ज्ञान लिन पाइन्छ। तर यहाँहरू हुर्केको बढेको बेलामा, यहाँहरूले गाउने बेलामा त्यतिखेर सङ्गीतको शिक्षा नेपालमा लिन पाइन्थ्यो त?
1: थिएन, तर पछि आएर स्कुल स्कुलमा चाहिँ सङ्गीतको पनि क्लास छ अरे भन्ने सुने, त्यस्तो मात्रै हो।
0: यहाँले त त्यसरी औपचारिक शिक्षा लिन त पाउनु भएन?
1: लिएन, मैले लिएको थिएन।
0: खास पढ्नु भएको स्कुल?
1: कन्या मन्दिर हाई स्कुल।
0: कन्या मन्दिरबाट त्यसपछि हाई स्कुलको पढाइ सकिसकेपछि आइए पढ्नको लागि अथवा आइए आइएससी पढ्नको लागि कलेजमा भर्ना आउनुभयो?
1: हजुर, त्रिचन्द्र कलेज गएँ।
0: त्रिचन्द्र कलेजमा पढ्नुभयो?
1: त्यहीँबाट पुरा भयो।
0: त्यो कलेज लाइफमा त्यतिखेर त यहाँ जवानी हुनुहुन्थ्यो होला, त्यतिखेर चाहिँ गीत गाउनुहुन्न थियो?
1: त्यतिखेरै आएर गीत गाएको हो, त्यो सिमल जस्तै तिनीहरू एउटा फाटफुट प्रेमदोज दाईहरूको सङ्गीत भएको जवानी रात शीतल जुन छहरा छमछम प्यारो मौसम आउँछ याद भन्ने त्यो गीत पनि रत्न शमशेर थापाले नै बनाउनु भएको हो। त्यो भयो, अनि मगमगाउँदो बासना पनि उहाँकै हो, अनि बिचबिचमा हमिङ गरेको त्यो अहिले तारदेवले गाइराख्नु भएको छ, त्यो तारदेव र प्रेमराज दाई।
0: जुन बेला यहाँ उर्वर उमेरको समयमा हुनुहुन्थ्यो त्यतिखेर ती गीतहरू आए यहाँका, तर त्यति धेरै गीतहरू चाहिँ यहाँले गाउनु भएन छ। जति गीतकारहरू गाउनु भयो ती सबै पपुलर भए, मिठा भए, तर धेरै लग्गा लगी एक पछि अर्को आउने क्रम चाहिँ रहेन छ।
1: त्यतिमै सन्तुष्ट थिएँ नि म,
0: अरू केहीले बाधा त पुगेको होइन?
1: होइन होइन,
0: त्यतिखेरका सहकर्मी अथवा भनौँ न गीत गाउने सहकर्मी, त्यतिखेरका सहपाठीहरू भनेको त प्रेमदोज प्रधान अनि उहाँहरू नै होला, गोपाल योञ्जन उहाँहरू नै हुनुभयो।
1: त्यो बेलामा थिएन, प्रेमदोज दाईहरू त धेरै अगाडि, गोपाल दाईसँग त त्यो चिनाजानी भएको त्यही 27, 28, 29 सालतिर होला। त्यसपछि उहाँको गीत गाएको त यो 30 को 30 देखि 33 सम्ममा
0: 30 को दशकमा भनौँ न,
1: 29 30 को दशकमै भनौँ न। त्यसपछि फेरि चाहिँ त्यो क्रम छुट्यो मेरो नि।
0: हजुर,
1: दुईवटा त्यो गीत गरेँ, मलाई मर्नु न बाँच्नु र उडी जाउँ भने, त्यो दुईवटा है।
0: हजुर,
1: त्यो सकिएपछि म फेरि अर्को काममा लागेँ।
0: हजुर,
1: त्यसपछि फेरि छुट्यो, अब बिर्स्यो यो कुरै बिर्स्यो, अनि फेरि अलिकति फुर्सद भएको बेलामा फेरि जोडिन गयो त्यहाँ गोपाल दाईकै 46-47 सालतिर, अनि फेरि एउटा दुइटा गीत गाएँ त्यस्तो मेरो।
0: विशेष गरी गोपाल योञ्जनका रचना सङ्गीतमा यहाँले गीत गाउनु भएको रहेछ?
1: हो,
0: लगभग 3 वटा। त्यसपछि प्रेमदोज प्रधानको सङ्गीतमा पनि यहाँले गाउनु भएको छ?
1: पहिला यहाँ यी रेडियोमा त्यो गाएको थिएँ, त्यो त अब यहाँ छैन पनि होइन। अनि फर्स्ट गाएको चाहिँ त्यही भयो, त्यो त छ, अनि पछि हामी फेरि यहाँ आएर पनि रेकर्ड गऱ्यौँ कि, त्यो बिग्रियो रे यहाँ भन्दाखेरि, अनि त्यो एउटा यहाँ फेरि आएर हामीले रेकर्डिङ गरेका थियौँ, सागरको छाती चाहिँ एउटा याद छ, पुनरिटेक गरेको त्यो। पहिलाको सबै हरायो भने कि बिग्रियो भने कि त्यस्तो जे भए पनि त्यस्तो भयो।
0: उडी जाउँ भने पनि गोपाल योञ्जनकै होइन?
1: हजुर,
0: त्यो गीत पनि उहाँले नै रचना सङ्गीत गर्नुभएको दुइटै।
1: त्यो गीत गाउँदाखेरि म पनि महेन्द्र पुलिस क्लबमा चाहिँ त्यो थिएँ, उहाँले पनि त्यहाँ काम गर्नुहुन्थ्यो है।
0: हजुर, एकदमै मिठो गीत छ नि यो त।
1: हजुर, सबैले मन पराउनुहुन्छ, त्यसमा रियालिटी पनि छ, गीत गाउँदा फेरि पनि रमाइलो छ होइन।
0: हजुर,
1: अनि फेरि सबैलाई आफ्नै जिन्दगीमा पर्या हो कि जस्तो छ नि त्यो,
0: हो वास्तविक जीवनको कहानी जस्तो।
1: गोपाल दाईको प्रायः गीत त्यस्तै छन् कि, त्यसैले त्यो गीत गाउँदाखेरि आफूलाई रमाइलो लाग्छ, एकदम मजा लाग्छ त्यस्तो।

0: यहाँले गीत गाउँदाखेरि छनोट गरेर पनि गाउनुहुन्थ्यो, जस्तो यो गीत गाउँछु यो गीत गाउन्न भन्ने पनि हुन्थ्यो?
1: थिएन, खोइ छैन,
0: जुन आयो त्यही गाउनुहुन्थ्यो?
1: त्यही हो, त्यस्तै भइरहेछ अहिलेसम्म, है? क्वान्टिटी पनि धेरै छैन नि, त्यो पनि यादै थिएन, त्यसै छोड्नुहुन्छ, आफ्नो एउटा दुइटा गीत त कलेक्सन गरेर राख्नुपर्छ भनेर त्यसो भनेपछि मात्रै मैले ल हो बा भनेर अनि त्यो सङ्कलन गर्न थालेको
0: हो नि त। यस्तो आवाजको धनी हुनुहुन्छ, यति मिठो गीत गाउन सक्ने कला छ, यो कलालाई यत्तिकै छोपेर राख्नुभयो नि। उडी जाउँ भने यो गोपाल योञ्जनको गीत भयो, यहाँले गाउनुभयो होइन, त्यो गीतको रेकर्डिङ चाहिँ कहाँ भएको थियो त?
1: रेडियो नेपालमै भएको थियो,
0: यी रेडियो नेपालमै
1: डेटै दिएर यहीँ गरेको। त्यो पनि अनि मलाई मर्नु न बाँच्नु पनि, अनि त्यो यो उडी जाउँ छ नि, त्यहाँ गोपाल दाईले नै बाँसुरी बजाउनु भएको थियो, दुवै गीतमा उहाँ आफैले बजाउनु भएको थियो।
0: हजुर, उहाँ त बहु प्रतिभाको धनी मानिस नि त, सबै थोक बाजा रिदमहरू सबै आउने होइन।
1: त्यो मैले गाएको गीतहरूमा उहाँले आफैले बजाउनु भएको।
0: हजुर,
1: हिँड रेडियो नेपालमै गरेका थिएँ।
0: त्यतिखेर गीत रेकर्ड गर्दा कस्तो हुन्थ्यो दिदी? जस्तो अहिले त अब कम्प्युटरहरूले जोडजाड गरेर पनि बनाउने चलन छ, सुरतालहरू खुस्कियो भने पनि बनाउने सिङ्गार्ने चलन छ, मिक्सिङहरू हुन्छ,
1: डाइरेक्टै हामी
0: डाइरेक्टै
1: लिने। अरू एउटा अम्बर गुरुङ दाईको पनि एउटा गीत छ,
0: हो हो,
1: आकाशमा चोइटिएको है, त्यति हो। यो पनि ढिँ आएर गीत गाएको,
0: आकाशमा चोइटिएको
1: पनि रेडियो नेपालमै आएर गीत गाउन आएको। त्यसपछिको चाहिँ अनुताप पनि यहीँ आएर गीत गाउन आए जस्तो लाग्छ, त्यो विनेलामा हुनुहुन्छ त्यो कम्पोजर।
0: हजुर हजुर,
1: म्युजिक कम्पोजर।
0: जे होस्, जति रेकर्ड भयो रेडियो नेपालमै रेकर्ड भएका रहेछन् गीत।
1: एउटा त्यही हो, म फुल थिएँ, एउटा चाहिँ गोपाल दाईको स्टुडियोमा।
0: हजुर,
1: त्यहाँ भएको थियो।
0: ए, त्यो गीत चाहिँ उहाँको
1: स्टुडियोमा
0: आफ्नै गोपाल योञ्जनको त घरमा स्टुडियो थियो।
1: त्यही रेकर्ड गरेर अनि यहाँ प्रोग्राममा दिएका थिएँ नेपाललाई,
0: यहाँ ल्याउनु भयो। गोपाल योञ्जनका तिनवटा गीत यहाँले गाउनुभयो, मलाई मर्नु न बाँच्नु बनायो पिरतीले एउटा, अर्को उडी जाउँ भने दुईटा, अर्को म फुल थिएँ, तिनटा गीत गाउनुभयो, तिनटै चर्चित भए गीत।
1: हजुर,
0: होइन,
1: तर मैले त्यो म फुल थिएँ त्यतिको सुन्दिनँ त, अहिले युट्युबमा पनि देखिँदैन म फुल थिएँ। म त रेडियो नेपालमा छैन कि त्यो गीत हरायो किन भन्ने सोचेको थिएँ मैले के
0: छ। अब यी तिनवटा गीत मध्ये यहाँलाई साँच्चै नै दिलमा बसेको गीत आज एक टुक्रा सुनौँ न त अहिले।

यो गीत चाहिँ गोपाली योञ्जनको रचना र सङ्गीतमा रहेको छ। सुशीला कंसाकारले गाउनु भएको छ यो गीत, र यो एकदमै कालजयी गीत हो, पुरानो गीत हो, मिठो गीत हो। यो गीत हामी एकैछिन श्रोतालाई राख्छौँ, त्यसपछि हामी कुराकानीलाई अगाडि

0: आज हामीसँग अतिथिको रूपमा एकदमै प्रतिष्ठित गायिका सुशीला कंसकार स्टुडियोमा आमुन्ने सामुन्ने हुनुहुन्छ। उहाँलाई हामीले धेरै आग्रह गरेर स्टुडियोसम्म ल्याएका छौँ र उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। खासमा सुशीला कंसकारले धेरै गीत गाउनु भएको छैन, तर जति गाउनु भएको छ ती सबै गीतहरू कालजयी बनेर बसेका छन् र यी गीतहरू पनि आजको कार्यक्रममा हामी प्रस्तुत गर्दै जानेछौँ, कुराकानी सँगसँगै हामी जोड्दै नै जानेछौँ। अब हामी कुराकानीलाई नै अगाडि बढाउँ। गोपाल योञ्जनसँग, प्रेमदोज प्रधानसँग यहाँले काम गर्नुभयो, त्यस्तै अरू पनि यहाँका त्यतिखेरका कलाकार साथीहरू, सर्कलहरू अरू पनि हुनुहुन्थ्यो होला नि, होइन?
1: कलाकार साथीहरू,
0: हजुर,
1: साथीहरूमा सङ्गीता प्रधानजी पनि थियो त्यो बेलामा, उहाँलाई भेटेका थिएँ, उहाँसँग पनि अलिअलि सिकेका थियौँ हामीले सरगमहरू।
0: 2022-23 सालको चाहिँ एकदमै पपुलर गायिका, यहाँले स्टेजमा पनि गाउनुहुन्थ्यो अरे त?
1: त्यही नेवारी लोकगीतहरू स्टेजमा गाएको थिएँ, त्यो भनेको धेरै अगाडि नै रेड नेपालै आएको थिएन त्यो बेलामा, त्यो बेलामा मात्रै स्टेजमा गाएको थिएँ।
0: ए, नेवारी फोक सङ्गहरू, नेवारी लोकभाकाका सङ्गहरू चाहिँ, गीतहरू चाहिँ
1: स्टेजमा स्टेजमा गाएको छु,
0: गाउनुहुन्थ्यो? मैले सुनेअनुसार स्टेजमा पनि गाउनुहुन्थ्यो 22-23 सालतिर भन्ने सुनेको, होइन?
1: 22-23 सालतिर भनेको त्यही सागरको छात्री स्टेजमा होला।
0: हजुर हजुर हजुर, त्यतिखेर महेन्द्र राजाले पनि यहाँलाई राम्रो छ स्वर भनेर भन्नुहुन्थ्यो अरे नि, हो?
1: त्यस्तै खोइ अस्ति भुवनजीले त्यही भन्नु पो, मलाई त थाहा छैन।
0: भुवन चन्दले
1: अस्ति एउटा तारादेवी कोष भनेर एउटा थियो नि, त्यहाँबाट एउटा सम्मान दिएको बेलामा त्यही सिलसिलामा तिमीले गीत गाउन छोड्यो यस्तो यस्तो छ भनेर फोनले भन्नुभएको थियो कि त्यसरी।
0: राजा महेन्द्रले समेत तारिफ गरेको मान्छे हौ भन्नुभएको थियो होला। त्यतिखेरकै सहपाठी नै हुनुहुन्छ होला भुवन चन्द पनि, होइन?
1: हामी कन्टेम्पोररी नै हो, त्यस्तै त्यस्तै
0: सँगसँगै
1: सँगसँगैको
0: पहिल्यैदेखिको चिन्जान थियो
1: थियो।
0: भुवन चन्द पनि गाउनुहुन्छ, अहिले उहाँ अभिनय क्षेत्रतिर बढी प्रख्यात हुनुभयो, तर गीत पनि गाउनु भएको छ भुवन चन्दले। यी गीतहरू सँगसँगै अब यहाँका आफ्ना जिन्दगीका दिनचर्याका कुराहरू पनि थोरै गर्छु है म। जस्तो यहाँले आफ्नो पढाइ पुरा गरेपछि सडक विभागमा पनि काम गर्नुभयो क्यार, होइन?
1: हजुर, 30 वर्ष जति काम गरे
0: सडक विभागमै हुँदाखेरि यहाँको विवाह पनि भयो।
1: अब त्यो त 30 वर्षसम्म त्यहाँ काम गरेको, होइन?
0: हजुर,
1: हुँदाखेरि त्यही अवधिभित्र अनि
0: विवाह पनि भयो।
1: भयो,
0: हजुर। इन्जिनियर हुनुहुन्थ्यो
1: हजुर
0: यहाँको श्रीमान, होइन? दुवैजना एउटै विभागमा काम गर्नुहुन्थ्यो,
1: एउटै विभागमा।
0: रमाइला थियो होला त्यतिखेरका दिनहरू?
1: रमाइलै भन्नु पर्यो, अब जस्तो दिन आउँछ त्यस्तै बिताउनु पर्छ, होइन र?
0: हजुर, यिनी जागिरी जीवनहरूले गर्दा, पारिवारिक जीवनहरूले गर्दा यहाँलाई गायन क्षेत्रमा सक्रिय हुन उति समय दिन नपाउनु भएको हो कि?
1: मुख्य त त्यही हो, अब अफिस आवर भेटाउनु पर्यो, त्यसपछि बच्चाहरू भयो, होइन, बच्चाहरूलाई हेर्नु पर्यो, उनीहरूलाई सबै स्कुलहरूको हुन्छ, होइन, त्यो सबै गर्दाखेरि अनि भ्याउँदै भ्याउँदैन यतातिर, त्यसपछि उनीहरू ठुल्ठुलो भइसकेपछि गएको हो त्यो
0: गीतहरू। पहिला चाहिँ गर्न पाउनु भएन, पछि बच्चाहरू अलि ठुलो भएपछि चाहिँ, अहिले चाहिँ छोराछोरीहरूले भन्नुहुन्न गीत गाउनु अब भनेर भन्नु,
1: मनपर्छ भने गाउनुपर्छ भन्छ, अब उनीहरूले भनेर पनि त भएन, रियाजै गर्नुपर्छ नि, रियाज नगरिकन गीत गाएर त हुँदैन नि,
0: हुँदैन
1: है, इच्छा भए पनि।
0: छोराछोरीहरू चाहिँ यहाँका कतिजना हुनुहुन्छ?
1: दुईवटा छोरा छोरी छैन,
0: छोरा बुहारीहरू घरमा हुनुहुन्छ अहिले?
1: छ,
0: सबैजना हुनुहुन्छ,
1: सानोको त बिहा भएको छैन।
0: परिवारमा अहिले चाहिँ छोरा बुहारी अनि हजुर यति नै,
1: नातिनी दुईटा छन्।
0: पारिवारिक जिन्दगी चाहिँ चलिरहेछ?
1: चलिरहेछ।
0: गीत गाउने क्रममै पनि यहाँले जस्तो राष्ट्र गानका सङ्गीतकार अम्बर गुरुङको आकाशमा छुटेका बादलका टुक्रा,
1: आकाशमा चोइटिएका बादलका टुक्राहरू,
0: सुनिल देउजाको रचना,
1: सुनिल देउजाको रचना, सङ्गीत अम्बर गुरुङ,
0: अम्बर गुरुङको,
1: हजुर,
0: यो गीत गाउनुभयो। यो चाहिँ कहिलेतिर गाउनु भएको गीत हो?
1: ए, उडी जाउँ गीत गाएको भन्दा पछि गाएको त्यो, पछि 38 होइन, 39-40 सालतिर होला,
0: 39-40 सालतिर गाउनुभएको।
1: उहाँ सुनिल देउजाले नै सबै एरेन्ज गर्नुभएको त्यो त,
0: ए हजुर।
1: अम्बर गुरुङ सर कहाँ गएर यो सबै सङ्गीत राख्ने त्यो सबै उहाँले तयारी पारेपछि गीत गाउनु मात्रै मलाई दिनुभएको। अम्बर गुरुङ सर कहाँ गएर सिक्न गएँ,
0: हजुर,
1: अनि यहाँ रेडियोमा गएको।

0: यसरी नै यहाँका गीतहरू जति छन् त्यति नै यसरी नै चले। बाहिर पढ्न विदेशतिर पनि जानुभयो?
1: गएको थिएँ, त्यहाँ इन सर्भिसमै गएको म। नारी दिवसमा एउटा सिट पाएको थिएँ कि,
0: हजुर,
1: नारी दिवसमा हरेक मन्त्रालयमा एउटा एउटा नारीहरूलाई भनेर एलोट गराएको थियो त्यो सिट, त्यसमा चाहिँ अनि मैले पाएको थिएँ। त्यहाँ कोही पनि नारीहरू नभएकोले, म एकजना मात्रै भएकोले, अनि त्यहाँबाट म अस्ट्रेलिया पढ्न गएको थिएँ। त्यहाँ मैले ट्रान्सपोर्ट इकोनोमिक्स भन्ने सब्जेक्ट लिएर पढेको दुई वर्ष।
0: यसरी जागिरे जीवन, साङ्गीतिक जीवन हुँदै हुँदै घर परिवारतिर होमिनु भयो, त्यसपछि होइन यहाँको विवाह भयो अनि सन्तानहरू भए, होइन? अब यहाँको परिवारको कुरा गर्दा, यहाँले गाउनुभएका गीतहरूमध्ये यहाँको परिवारलाई राम्रो लागेको, आहा यो कस्तो राम्रो गीत छ है हजुरको भनेर कहिले काहीँ भन्नुहुन्छ होला नि, त्यस्तो भनेको कुनै गीत छ?
1: त्यो सागरको छाती गाएको राम्रो छ भन्नुहुन्थ्यो, त्यो गीत त्यस्तो त्यसरी कुरा गरिराख्नै कोही पनि, त्यति स्वर राम्रो छ गीत गाए पनि हुन्छ भन्छ, त्यति हो। अब आफूले कन्टिन्यू गर्न पाउँदैन भनेर पनि के गर्ने।
0: साङ्गीतिक जीवनलाई फर्किएर हेर्दा यहाँले के पाएँ के गुमाएँ जस्तो लाग्छ, आफ्नो सङ्गीतको त्यो जीवनलाई त्यो समयलाई फर्केर?
1: म त अब गीत गाउने भनेको आफै रमाएर गीत गाउने मन पराउँछु, के गुमाएँ के पाएँ भन्ने त्यसमा मैले सोचेकै छैन,
0: हजुर,
1: त्यसरी विचारै गरेका छैन। मैले कुनै गीत गाउँदाखेरि मलाई आनन्द लाग्यो भने त्यही हो मलाई सबभन्दा खुसी लाग्ने कुरा। उसले गाऊ भन्दाखेरि पनि आफैले गाएपछि मलाई सन्तुष्टि हुन्छ, आफैले आफ्नो लागि गायो भने सन्तुष्टि हुन्छ, अरूको लागि भन्दा पनि त्यस्तो मनमा आउँछ के।
0: अब बाँकी दिनहरूमा चाहिँ अब त परिवारमा पनि भइसक्नुभयो, छोराछोरी पनि हुर्किवरी नाति नातिनासम्म भइसक्नुभयो, एक खालको फुर्सदिलो जीवन पनि भन्छन् यो जीवनलाई, होइन? अब बाँकी नयाँ सृजनाहरू ल्याउने मन छैन यहाँलाई?
1: छ, अब कोसिस गर्दैछु।
0: उमेर त यहाँको
1: म 70+ भइसक्यो,
0: 70 वर्ष+ भइसक्नुभयो, तर पनि अझै पनि भरभर उमेर देखिनुहुन्छ, एकदमै हराभरा देखिनुहुन्छ। फेरि पनि गीतहरू यहाँका सुन्न पाऊँ हामी यही चाहन्छौँ, होइन? आफ्ना श्रोताहरूलाई जसले चाहिँ सुशीला कंसाकार, जो यति मिठा मिठा गीतहरू कि गायिका हुनुहुन्छ, यति मिठो स्वर कि धनी हुनुहुन्छ, फेरि पनि उहाँहरूले सुन्न चाहनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?
1: मेरो गीत सुनेर मन पराइदिनु भएकोमा धेरै धेरै आभारी छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: एउटा प्रश्न, जस्तो यहाँको यस्तो राम्रो प्रभाव, यस्तो राम्रो यो सङ्गीतको प्रभाव, होइन, यस्तो राम्रो प्रतिभा, यहाँको सन्तानमा यो प्रभाव चाहिँ परेको छ कि छैन त?
1: प्रभाव परेछ,
0: परेछ,
1: गरिरहेछ। अहिले अल्बट्रस भनेर छ नि मेरो छोरा गीत गाउने ब्यान्ड छ, त्यसको फ्रन्टम्यान उसले चाहिँ गीत गाउँछ, अरू एकजनाले गिटार बजाउँछ, एकजनाले बेस बजाउँछ, एकजनाले ड्रम बजाउँछ, तिनीहरू चारजना मिलेर एउटा ब्यान्डै खोलेको छ अल्बट्रस भनेर, शिरीष दली उसको नाम।
0: यहाँको सङ्गीतको प्रभाव छोरालाई पर्यो
1: त्यही भनौँ कि के भनौँ, ऊ चाहिँ अब अलि आर्टिस्टिकमै ढल्किया छ कि, आर्टिस्टै छ ऊ, काम पनि त्यस्तै त्यस्तै छन् उसको,
0: आर्टतिरै बढी इन्जोय गर्नुहुन्छ,
1: हजुर, आफैले रचना गर्छ सबै गीतहरू, आफैले बनाउँछ, आफैले ट्युनिङ राख्छ, आफैले गीत गाउँछ,
0: हजुर,
1: उनीहरू ब्यान्ड स्यान्ड खोलेर, होइन, अर्कै किसिमले भयो। अब म चाहिँ अलग्गै भएँ जस्तो लाग्छ, उसको सङ्गीत र मेरो सङ्गीत एउटै होइन जस्तो लाग्छ,
0: होइन, मिल्दैन,
1: मिल्दैन।
0: यहाँका सदाबहार गीतहरू भए,
1: हजुर,
0: खुसी लाग्यो यहाँसँग यतिका कुराहरू भए, होइन, गीत सङ्गीतका कुराहरू भए, पारिवारिक जीवनका कुरा भए, हाम्रो स्टुडियोसम्म यो उमेरमा, 70 वर्षको उमेरमा पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, यसका लागि हामी यहाँप्रति आभारी छौँ।
1: तपाईँहरूले पनि अब यहाँसम्म मलाई चाहिँ बोलाएर दुई कुरा राख्नलाई निम्तो दिनुभयो, होइन, त्यसको लागि पनि तपाईँहरूलाई धन्यवाद छ।

अहिले सुन्नुभयो सुमधुर स्वर कि धनी सुशीला कंसकारसँग भएको यो कुराकानी। यहाँहरूलाई संगीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई यहाँहरूका मनका खुलदुलीहरू सँगसँगै आफूले सुन्न चाहनुभएका संगीत साधकहरूका बारेमा लेखेर इमेल पठाउन सक्नुहुनेछ। हामी यहाँहरूले नै रोज्नुभएका खोज्नुभएका संगीत साधकहरूका जीवन यात्रा र संगीत साधनाका कुरा लिएर अवश्य नै यही समयमा आउनेछौँ।

हौस् त आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। अर्को हप्ता अर्कै सङ्गीत साधकका जीवन अनुभवसँगै साधनाका प्रसङ्गहरू लिएर तपाईँहरू माझ आउने बाचा गर्दै प्रविधिमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, तपाईँका हरेक पल

0: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
1: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
0: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
1: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
0: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
1: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
0: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: सेतो पुतलीदेखि सावधान रहौ।
3: साँपु कस्तो रोग हो?
2: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: साँपु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: सापु रोगका लक्षणहरू के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: साँपुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झण्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: ए, सूचीकरण त गर्नै पर्ने हो।
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि

0: पाइन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
1: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी अनि म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवनदबु सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ। अब सुनौ स्वदेश गान लेखराज गुरुङ र एनबी चाम्लिङको स्वरमा। युवराज पौडेलको रचना रहेको छ भने एनबी चाम्लिङको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनतर्फ हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सङ्गीत तपाईँमा झाउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 खरिब 3 बजेसम्म। अनि मित्र, यो एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो शैली स्वरूप सुनाउँदैछु शिव परियारको स्वरमा सजिएको यो गीत। गीत रचना केदार पनेरुले गर्नुभएको हो भने सङ्गीत कीर्ति नेपानेको रहेको छ।

मित्र, जीवनले हाम्रो परीक्षा लिन्छ। त्यसमा कहिले हाम्रो जित हुन्छ त कहिले हार हुन्छ। जित भयो भने हामी धेरै खुसी हुन्छौँ, तर हार भयो भने हामी अति नै दुःखी हुन्छौँ। कुनै पनि काममा असफल हुँदा, कुनै पनि काममा हार हुँदा हामीलाई छटपटी हुन्छ, पीडा हुन्छ, फलस्वरूप हाम्रो आँखाबाट आँसु झर्छ। त आजको कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा स्रष्टा सर्जकहरूले आँसुसँग सम्बन्धित रहेर कसरी आफ्नो कलम अनि गला चलाएका छन् त भने त्यही वरपर रही आँसु सम्बन्धी गीतहरू प्रस्तुत गरी तपाईँलाई यो समयमा भरपूर मनोरञ्जन गराउने कोसिस हामी गर्छौँ। त आउनुहोस्, कार्यक्रममा हामी अर्को गीत सुनाउँदैछौँ। देविका वन्दनाको स्वरमा सजिएको गीत रचना यादव खरेलले गर्नुभएको हो भने सङ्गीत सम्भुजित बासकोटाको रहेको छ।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
3: हजुर, यो सन्देश पश्चात फेरि पनि स्वागत गर्छु। कार्यक्रम समय सँगै सुनिरहनु भएको छ तपाईँ। यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ। अनि मित्र, कार्यक्रम समय सँगै तपाईँलाई थाहा नै छ, प्रत्येक हप्ता हामी भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ भनेर होइन। त यसै क्रममा आज हामी आँसुसँग सम्बन्धित रहेर गीतहरू सुनाइरहेका छौँ। मित्र, जीवनले हाम्रो परीक्षा लिन्छ, त्यसमा कहिले हाम्रो जित हुन्छ त कहिले हार हुन्छ। जित भयो भने हामी खुसी हुन्छौँ, तर हार भयो भने हामी दुःखी हुन्छौँ। कुनै पनि काममा असफल हुँदा, हार हुँदा हामीलाई छटपटी हुन्छ, हामीलाई पीडा हुन्छ, फलस्वरूप हाम्रो आँखाबाट आँसु झर्छ। त आजको यो कार्यक्रममा स्रष्टा सर्जकहरूले आँसुसँग सम्बन्धित रहेर कसरी आफ्नो कलम अनि गला चलाएका छन् त भनी त्यही वरपर रही आँसु सम्बन्धी गीतहरू तपाईँलाई यो समयमा हामी सुनाइरहेका छौँ। त आउनुहोस्, यही क्रमलाई नै हामी निरन्तरता दिन्छौँ। अन्जु पन्तको स्वरमा सजिएको यो गीतबाट गीत रचना रमन गायकले गर्नुभएको हो भने सङ्गीत पनि रमन गायककै रहेको छ।

मित्र, माया भन्ने कुरा अचम्मकै छ। कसैलाई माया गरिसके पश्चात उसले आँसु हाँसो जे दिए पनि हामी सहन तयार हुन्छौँ कि कसो मित्र? यस्तै हो, होइन? मायामा नै संसार अडेको छ। माया बिना संसारको कल्पना समेत पनि गर्न सकिँदैन। त्यसैले मित्र, सच्चा माया गर्ने गरौँ, चोखो माया गर्ने गरौँ, निस्वार्थ भई माया गरौँ। अनि मित्र, जुन कुरा हामीसँग छ त्यसको महत्त्व बेलैमा बुझ्न पनि हामीले अति जरुरी छ है। साथ रहँदा चाहिँ त्यसको महत्त्व हामी त्यति बुझ्दैनौँ, अनि जब साथ रहेको व्यक्ति भनौँ, साथ रहेको चिज हामीबाट टाढा जान्छ नि, त्यसपछि बल्ल हामीलाई चाहिँ उसको महत्त्वको बारेमा ज्ञान हुन्छ। यसो नगरौँ है। जब ज्ञान हुन्छ तब एकदमै धेरै ढिलो भइसकेको हुन्छ। त्यसैले जुन कुरा हामीसँग छ त्यसको बेलैमा महत्त्व बुझ्न सिकौँ, यही आग्रह गर्छौँ हामी कार्यक्रम समय सङ्गीत मार्फत। अनि मित्र, मानिसको जीवनमा विभिन्न किसिमका मोडहरू आउँछन्। त्यसलाई प्यार गर्ने क्रममा जित्नेको ओठमा हाँसो हुन्छ, मनमा उमङ्ग छाउँछ, तर हार्नेको आँखामा आँसु अनि मनमा पीडा हुन्छ। कुनै पनि कुरामा सफल हुनका लागि कोसिस गर्नै पर्छ मित्र। सबैभन्दा ठुलो कुरा भनेको कोसिस गर्नु नै हो। कोसिस गर्यो भने असम्भव भन्ने कुरा नै छैन। त्यसैले यदि तपाईँ जीवनमा जित हात पार्न चाहनुहुन्छ भने कोसिस गर्न नचुक्नुहोस्। लगातार कोसिस गरेको खण्डमा सफलता अवश्य पनि हात लाग्छ। यही भन्दै कार्यक्रममा अब अर्को गीत सुनाउँछौँ हामी। भूपाल खालिङको स्वरमा सजिएको गीत रचना यासेली योङहाङले गर्नुभएको हो भने सङ्गीत गायक स्वयंकै रहेको छ।

0: सुन्नुहोस् है, सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं। जिल्ला आर्थिक गणना कार्यालय मुगु।
2: हजुर, यो सन्देश पश्चात फेरि पनि कार्यक्रममा स्वागत गर्छु म। कार्यक्रम सुनिरहनु भएको छ समयसँगै, तपाईँलाई थाहा नै छ कार्यक्रम समयसँगै तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, यो कार्यक्रममा हामी प्रत्येक हप्ता भिन्दाभिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। यसै क्रममा आज हामी आँसुसँग सम्बन्धित रहेका छौँ। त मित्र, आँसु पनि अचम्मकै छ जीवन जिउने क्रममा। दुःख पर्दा पनि आँखाबाट आँसु झर्छ, अनि सुख पर्दा पनि आँखाबाट हर्षका आँसु झर्छ है। कहिलेकाहीँ मुखबाट बोली ननिस्कँदा पनि मनको कुरा आँखाले अनि आँखाबाट झर्ने आँसुले बोल्ने गर्छ। त मित्र, जीवन सङ्घर्षशील छ। जीवनमा सङ्घर्ष नगरिकन केही पनि प्राप्त हुँदैन, होइन? आँसु हाँसो मिलन बिछोड जीवनको रित नै हो। जीवनमा जे परे पनि हामीले तिनीहरूलाई सहँदै, अँगाल्दै, पन्छाउँदै अगाडि बढ्नुपर्ने हुन्छ। त हामी सकेसम्म चाहिँ आफ्नो कारणले अरूको आँखाबाट आँसु नझरोस् भन्ने कुरामा सदैव होसियार हुनुपर्छ मित्र। सदैव हामी यही कुरामा सजग रहौँ कि हाम्रो कारणले अरूको आँखामा आँसु नआओस्। यही आग्रह गर्दै, यही कुरा सम्झाउँदै तपाईँलाई आजको यो श्रृङ्खलाबाट बिदा हुन्छु म। आज जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भन्छु। अनि मित्र, तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी रहेको छ fanbox2077@gmail.com। यो इमेल आइडीमा तपाईँले निर्धक्कसँग आफ्ना मनका कुरा लेखेर पठाउनुहोस् भन्ने आग्रह गर्दै प्रविधि संयोजनमा साथ दिनुभएकोमा पराग पोखरेललाई धेरै धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा यो बजिरहेको स्वरूप राजुलीको स्वरमा सजिएको गीत सुनाउँछु म। गीत रचना भूपेन्द्र खड्काले गर्नुभएको हो भने सङ्गीत राम सिटौलाको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले यो गीतको साथ केही सूचना विज्ञापन सुन्न सक्नुहुन्छ। अनि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न नबिर्सनुहोला भन्दै सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल को यो कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा हुन्छु।

0: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
1: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सेतो पुतली देखि सावधान रहौ।
3: सापु कस्तो रोग हो?
2: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
3: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
2: सापु रोग के कारणले लाग्छ?
3: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
2: सापु रोगका लक्षणहरू के के हुन्?
3: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
2: उज्यालोमा हेर्न नसक्नु,
3: आँखा दुख्नु,
2: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
3: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
2: सापुको रोकथाम कसरी गर्ने?
3: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
2: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
3: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
2: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
3: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
2: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
3: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
4: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे, स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले, यो कस्तो रोग रहेछ?
8: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
7: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
8: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
7: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
8: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ, अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरे काकालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नुपर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ, बुझ्यौ होइन छोरी?
7: हजुर, बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2075 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामारू 50 लाखसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने विशेष अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले समयमै ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन सूचित गर्दछौ। साथै 2076 साल वैशाखदेखि हालसम्मका खराब वर्गमा रहेका कर्जा ग्राहक तथा हाल नियमित रहेका कर्जा ग्राहकहरूले बुझाउनु पर्ने सम्पूर्ण सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएकोले ब्याङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमै ब्याज छुट सुविधाको लाभ लिनुहुन सूचित गर्दछौ। यो विशेष ब्याज छुटको योजना विक्रमसम्म 2082 साल असाढ मसान्तसम्म मात्र लागू हुनेछ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संसदमा प्रस्तुत हुँदा सभाको मर्यादा कायम राख्न सभामुख डुलप्रसाद अर्यालको आग्रह। प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको उद्घोष। मध्य प्रदेशमा बालबालिका र महिलाहरूमा कुपोषण र रक्त अल्पत्ताको समस्या बढ्दो। र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा शिखर वार्ता। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो। त्यसअघि मन्त्री गौतमले प्रस्तुत गर्नुभएको दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना नपरेका कारण विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डुलप्रसाद अर्यालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड सहित विरोध जनाएपछि सभामुख अर्यालले विरोधको शैली असंसदीय भएको व्यवहार सच्याउन चेतावनी दिनुभयो। सभामुख अर्यालले प्रतिनिधि सभाको मर्यादा पालना गर्नु सबैको कर्तव्य भएको बताउनुभयो। बैठकमा सभामुख अर्यालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने बताउनुभयो। बैठकको आकस्मिक समयमा सांसदहरूले शिक्षा स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार गर्नुपर्ने, सुकुम्बासी र घरबार विहीनका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउने भने पनि आम नागरिकसम्म स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको भन्दै समयमा नै स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन माग गर्नुभयो। सांसदहरूले विभिन्न प्राकृतिक प्रकोप, सुकुम्बासी व्यवस्थापन लगायत विभिन्न कारणबाट घरबार विहीन बनेका सबैलाई वर्षा अगावै व्यवस्थापन गर्न माग गर्नुभयो। सूचना तथा संचार प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री तिमल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। उहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताको साथ लिने सुझावको आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री तिमल सिन्हाले प्रेस स्वतन्त्रता स्वच्छता होइन, स्वतन्त्रतासँगै जवाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले संविधानले दिएको अधिकार ढुक्क भएर प्रयोग गरी आफ्नो पेसागत गरिमा र सीमाभित्र रहेर पत्रकारिता गर्न अनुरोध गर्नुभयो।
1: प्रेस स्वतन्त्रता प्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन, प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौँ। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: उहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको मीडिया क्षेत्रलाई स्वच्छ जवाबदेही गौरव गर्न सकिने क्षेत्रको रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले नेपालको दुर्गम र बढी व्यवसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउन बजेट तथा कार्यक्रम सहित व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवाहरूलाई देशभित्र नै रोजगारीको अवसर उपलब्ध गराउने विषय मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्र नभई स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवा शक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थाप्रति सरकार पूर्ण रूपमा चनाखो रहेको भन्दै विभिन्न कारण विदेशका अस्पतालहरूमा उपचाररत नेपाली श्रमिक तथा उद्धारको प्रतीक्षामा रहेका नेपालीहरूको विषयमा मन्त्रालयले अत्यन्तै संवेदनशील भएर काम गरिरहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीको नाममा हुने शोषण, ठगी र अनियमितता का प्रति सरकारको जिरो टोलरेन्सको नीति रहेको स्पष्ट पार्नुभयो। अन्य प्रदेशको तुलनामा मध्य प्रदेशमा बालबालिकाहरू बढी कुपोषित हुनुका साथै महिलाहरूमा रक्त अल्पताको समस्या बढ्न थालेको छ। मध्य प्रदेश खाद्यान्नको भण्डार भए पनि जनचेतनाको अभाव तथा खाना खाने तरिका र पौष्टिक आहारमा ध्यान नदिँदा कुपोषण र रक्त अल्पताको समस्या बढ्न थालेको जनस्वास्थ्यविदहरूले बताएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
2: मधेस प्रदेश अन्नको भण्डार भए पनि यस प्रदेशमा कुपोषित बालबालिकाको संख्या अत्यधिक रहेको छ। महिला बालबालिकाहरूमा रक्त अल्पताको अवस्था भयावह रहेको छ। मधेस प्रदेशमा 29% 5 वर्ष मुनिका बालबालिका

0: भएको बताउँदै मधेस प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्र।
1: मधेस प्रदेशमा महिलाहरू अशिक्षित भएकै पनि एउटा कारण हो। जति तेलमा छानेर दिन्छ त्यति हाम्रो हेल्थलाई चाहिँ इम्प्याक्ट गरिरहेको छ, त्यसलाई अब मिनिमाइज गर्ने।
0: कर्णाली पछि दोस्रो सबैभन्दा बढी बाल बालिकाहरू मधेस प्रदेशमा कुपोषित रहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह।
2: हामीले मधेस प्रदेश भरि खाना प्रतिको शिक्षा, हरेक बार खाना चार र हरेक चार खानामा पनि चार प्रकार जुन हामीले भनेका छौँ त्यसलाई लागू गर्नुपर्छ। उहाँहरूको घर र किचनसम्म पुगेर हामीले पाकेको खानाहरू हेर्नुपर्छ, टेस्ट गर्नुपर्छ। बच्चाहरूलाई खान योग्य खाना छ कि छैन, तेल मसला धेरै छ कि, हाम्रो आमाहरूलाई शिक्षित गर्यौँ भने र घरमै भएको कुराहरूलाई कसरी पकाउने र बच्चाहरूलाई खाना खुवाउने भनेर हामीले क्याम्पेन नै गर्यौँ भने मात्रै भयावह स्थितिबाट बाहिर आउन सकिन्छ।
0: मधेस प्रदेशमा खाद्यान्नको कमी नभए पनि घरेलु खानाभन्दा बढी पकेटको खानेकुरा खाने, पकाउँदा अत्यधिक भुट्ने र तारेर खाने प्रवृत्ति देखिएको छ। खाना

0: मान्यता र आदर्श अनुरूपका कामलाई साकार बनाउन स्थानीय तह सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनु पर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूका सचिव र उपसचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्ने बताउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई कमर्स प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि, कृषियोग्य भूमि र वन क्षेत्रको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकता दिँदै यस क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढाउनु पर्ने आवश्यकता उल्याउनुभयो। पाल्पा जिल्ला नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको छ। सरकारले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सुरक्षित मातृत्व तथा संस्थागत प्रसूति कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गतका सबै मापदण्ड पूरा गरी पाल्पा नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको हो। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: पाल्पाका 10 स्थानीय तहले निश्चित मापदण्ड पूरा गरिसकेपछि पालिका हुँदै जिल्लालाई पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला घोषणा गरिएको हो। पाल्पा नेपालमै पहिलो पटक पूर्ण संस्थागत प्रसूति युक्त जिल्ला भएको हो। यो उपलब्धि हासिल गर्न ग्रामीण स्वास्थ्य स्वयंसेविकाको सबैभन्दा ठूलो भूमिका रहने गरेको हुन्छ। तेलगाकी स्वास्थ्य स्वयंसेविका सृजना विष्टले गर्भ जाँच र सुत्केरी सेवा लिन स्वास्थ्य संस्थामै पठाउने गरेको बताउनुहुन्छ। पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला हुन सबैभन्दा पहिला वडाले मापदण्डका सूचकहरू 90% पार गरेको हुनुपर्छ। त्यसपछि पालिका र जिल्लाको टोलीले पटक पटक अनुगमन र मूल्याङ्कन गरेपछि मात्र एक स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका हुन्छ। त्यसपछि जिल्ला भरिका सबै स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त भएपछि जिल्लाको घोषणा गरिन्छ। कैनालेबी छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन
2: सुत्केरी कहाँ भएको हो र कति पटक सुत्केरी जाँच भयो सबै कुरा सोध्छौँ। त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौँ, फेरि यो ठिक छ कि छैन यकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। लुम्बिनी प्रदेशले प्रजनन सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेको छौँ।
1: भग्नासकली गाउँपालिकाले 2076 नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका भएको बताउँदै सबै पालिकाले मापदण्ड पूरा गरेपछि जिल्ला घोषणा गरेको बताउनुहुन्छ। भग्नासकली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी,
3: हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर जिल्लामा पेश गरिसके जिल्ला पनि घोषणा भएको छ।
1: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले अन्य 11 जिल्ला पनि घोषणा गरेर प्रदेशलाई नै पूर्ण संस्थागत प्रसूति सेवायुक्त प्रदेश बनाउने तयारी रहेको बताउनुभयो।
4: नेपालमै पहिलो घोषणा गरिरहँदाखेरि अब पाल्पा जिल्लाबाट सुरुवात भएर बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसूति युक्त सेवायुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका।
1: जनगणना 2078 अनुसार नेपालमा मातृ मृत्यु दर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 रहेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
5: नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलि

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिङपिङ बीच बेजिङमा शिखर वार्ता शुरू भएको छ। यो भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गरेर फर्केको केही दिनमै भएको हो। पश्चिमी प्रतिबन्धको कारण अलग हुँदै गएको रुसको लागि चीन मुख्य साझेदारको रूपमा देखिएको छ। अब खेल। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टी20 अन्तर्राष्ट्रिय

राष्ट्रिय खेलमा पराजित गरेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई 2 विकेटले पराजित गरेको हो। नेपाल र मलेसिया बीचको दोस्रो खेल यही जेठ 8 गते हुनेछ। अब मौसम। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही वायुको प्रभावले आज कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। संसदमा प्रस्तुत हुँदा सभाको मर्यादा कायम राख्न सभामुख डोलप्रसाद अर्यालको आग्रह। प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको उद्घोष। मधेस प्रदेशमा बालबालिका र महिलाहरूमा कुपोषण र रक्त अल्पत्ताको समस्या बढ्दो र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा शिखर वार्ता। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभाग आज बैठकमा सभामुख डोल प्रसाद अर्याले सभाग मर्यादा धरेले सांसद लखलाई अनुरोध गर्ल रहेस। श्रम संस्कृति पार्टी सांसद लखे प्ले कार्ड सहित विरोध जनानेछु। सभामुख अर्याले विरोधक शैली असंसदीय हकलबास्ती व्यवहार सचिवालय चेतावनी दिती प्रतिनिधि सभाग मर्यादामा नै सेव्य कर्तव्य हकलबाजल हो। बैठकमा सभामुख अर्यालक सँगै समय माग गरेको श्रम संस्कृति पार्टी अध्यक्ष हर्कराज राई प्रधानमन्त्री तसो मन्त्री संसदमा जिम्मेवार बने पर्लार अन्सो आफ्नै उठाला विषयमा उत्तर दे पर्लार बाजिरे लग। बैठकक आकस्मिक समयमा सांसद लखे शिक्षा स्वास्थ्यमा आम मानुषक पहुँच बढ्या पर्लार सुकुम्बासी तसो घरबार नयखलारक समस्या चाँडो हट्या पर्लार थिके विषयमा सरकारक ध्यान तान दिल र छाट। सांसद लखे संविधानले हरेक मानुषलाई स्वास्थ्य सेवाक पहुँच पुरालार बाज्नु पनि आम मानुषसम्म उसे पहुँच पुगे नै पार्लबाजी थरीथरी प्राकृतिक प्रकोप सुकुम्बासी व्यवस्थापन तसु घरबार नयखला सेब्बेले बर्खा लागै आगुने मिल्यालाई माग गर्ल र छत। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले नेपाललाई सम्पत्ति शुद्धिकरणक बारेमा ग्रे लिस्टकबाट बार निकालेलाई सरकारले सेव्य पार्लार समग उपाय कर्लार बाजिरे लग। प्रधानमन्त्री तसो मन्त्री परिषद कार्यालय समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजना गर्ल एसिया पेसिफिक ग्रुप अन मनी लाउन्डरिङ एजिपी भित्रक इन्टरनेसनल कोअपरेसन रिभ्यू ग्रुप आइसिआरजी कामक योजनाबारे छलफलमा उही नेपाललाई ग्रे लिस्टकबाट बार निकाले सरकार पूरा रूपमा कट्टर रहल बाज्ल हो। प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन आन्ति विकासले आगो बढालार प्रयास गरी धरल उल्लेख गर्दै मन्त्री वागले जनताक भोटक मुख्य आशा बोल्लने सुशासन नै रहल बाज्ल रहेस। अर्थमन्त्री वागले ग्रे लिस्टकबाट बार निकालेले चारो तसु लगातार रूपमा करै पर्लार कामलग उही सङ्घिक सरकारी निकायलाई आगु बढा धरल तसु लगातार मूल्याङ्कन भइधरल जानकारी दिल र छाट। छलफलमा अर्थ मन्त्रालय प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालय नेपाल राष्ट्र बैङ्क सहित उही सङ्घिक निकाय अधिकारी लखक सहभागिता रहेको छ। सूचना तसु संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हे प्रेसलाई चुट्ने पार्लार तसु रोकलार कुनो मनसाय नै रहल बाजिरे लग। प्रतिनिधि सभा बैठकमा आज सांसद लखे उठाल प्रश्नमा उत्तर दिति उसे बाज्ल हो। उही संविधानले दिल अधिकार रखेको सरकारले चाहेको पनि प्रेस स्वतन्त्रता उल्टो ज्या नै पार्लार बाजिरे लग। पत्रकारिता कर्लारले उही आफ्नै गरिमा तसु सीमाभित्र रहेको जिम्मेवार रखेको काम करेले अनुरोध गर्ल रहेस। मन्त्री तिमल सिन्हे प्रेस काउन्सिल नेपाल तसु चलचित्र सेन्सर बोर्डले बलियो बान्याले सरकार कट्टर रहल बाजिरे लग। यसनिकै उही सरकारक नीति तसु कार्यक्रम अन्सो बजेटक आगु ढर्ल विषयमा आफ्नै मन्त्रालयसँगै उय सङ्घिक सुझाव अन्सो प्रश्नलाई मनन कर्लार विश्वास दिला दिल र छात। राष्ट्रपति रामचन्द्र पौडेले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसिदानेसो स्थानीय सरकारक महत्व तसु गरीमा बर्के तसु गहिरो अख्ल बाजिरे लग। सुनसरी कोशी गाउँपालिकामा बन्ल लौकहिर सिटी हल उद्घाटन भेलालाई सम्बोधन गर्दै जनताक चुटिनेमा पनि चुट्ने आधारभूत चैलार अंशो जनताक चाहना अनुसार विकासक कामलाई आगु बढाएको संघीय लोकतान्त्रिक गणतन्त्र मूल्य मान्यता तसु आदर्श अनुसारक कामलाई सफल बान्यालाई स्थानीय तहै सधौँ लागि धरे पर्लार बाज्ल हो। राष्ट्रपति पौडेले 2065 सालमा कोशी बाँध फुट्नेसो बस्ती नै सर्ल ठाउँमा फेरि बस्ती बनाएको विकासक काम करिधरला देख्दै आफ्नैले खुसी लाग्ल बास्ती तिनेता तहक सरकार घातेमा लोकबाट बाढी पीडित खतरामा रहल ठाउँमा विपद व्यवस्थापनक पहिला कर्लार तयारी व्यवस्था करेले ध्यान पुरालार आशा आफ्नै कर्ल बाजिरै लग। युवा श्रम तसु रोजगार मन्त्री रामजी यादवले स्वदेशमै चैँदो जागिर दिएको बठनियालाई देशभित्र नै जागिरक अवसर मिलालार विषय मन्त्रालय पहिला विषय रहल बाजिरै लग। प्रतिनिधि सभाग भिन्न भिन्न समयमा सांसद लगे उठाल विषयमा उत्तर दिति मन्त्री यादवले विदेशमा कर्लार जागिरले सुरक्षित तसु भरपर्दो बनालार मात्रै नयखेको स्वदेशमै चैँदो जागिर दिलार वातावरण निकालेको बठनिया शक्तिलाई जागिरक अवसर मिला दिलार मन्त्रालय पहिला विषय रहल बाज्ल हो। मन्त्री यादवले आइला दिनमा ठगी शोषण रोकलार तसु विदेशमा जागिरक सेव्य प्रणालीले पूरा रूपमा डिजिटल अनुसार कर्लार नीति रहल सदनमा जानकारी काराल रहेस। चालु आर्थिक वर्षमा चितवन जिल्लामा 13 जनामा औलो वा मलेरिया रोगक बिरामी भेटाल र छिक। औलो रोग लाग्ल शङ्कामा जाँचक लागि आइल 3093 जनाक नमुना जाँच्दै उसे रोग लाग्ल पुष्टि हक्ल हो। जनस्वास्थ्य कार्यालय किरा रोकला राम केसी अनुसार एनिकु लाग्ल विदेशमा जैको फर्कलारमा देखन जैरेलिक। औलो रोग एनोफिलिस जातक
पोथी लामखुट्टे टोक्ते लाग्छ। यी रोग लाग्ते ज्वरो आई ढर्लार वा दिन बिराको ज्वरो आइलार, टाउको बेसको बाठालार, ओकाट लाग्लार, जाडो हखलार, थरथरालार, पसिना आइलार, ज्वरो घटलार लक्षण लग देख्लार हक्छ। यी रोग लागै नैदेले गाउँघर तसु समुदाय सफा धरेको लामखुट्टे दिमा पार्ला ठाउँलाई पुर्लार, सुत्ते सधौँ झोल भित्र सुत्ला, ठिके काम करे आवश्यक रहल कार्यालय केसी बाजिरे लग। सर्वोच्च अदालतक न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त भइरहेक। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन हक्लसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्ल हो। संवैधानिक परिषदक सिफारिसमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्ति व्यवस्था रचेक। अनुमोदन अखै बित्तिकै शर्मा नियुक्ति अख्ल हो। उही जैल कानुनले पद तसु गोपनीयताक शपथ लिएको पदक जिम्मेवार सम्हालिरहेक। सर्वोच्चमा काम गरिधरल न्यायाधीश मध्ये रोलै सुडी ठाटे चौथा नम्बरमा रहल शर्मालाई संवैधानिक परिषदक बैठकले वैशाख 24 गते प्रधान न्यायाधीशमा सिफारिस गर्ल र लिग। मुलुकक फेरन्जैते जैल अवस्थालाई समेटलारको सरकारी स्कुल तहक पाठ्यक्रम सुधारला प्रक्रिया सुरु गरिरहेक। सुरुक छोडाटे विकास ईसीडी सो कक्षा 12 सेव्य पाठ्यक्रममा समय अनुसारक सुधार गरे लाग्दो हो। एकरक लागि शिक्षा तसु खेलकुद मन्त्रालय काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनक डिन प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलक संयोजकत्वमा पाठ्यक्रमक रूप फेरलार कामक दल गठन गर्न रचेक। 9 सदस्यीय कामक दलले जैल कानु शिक्षा मन्त्री स्मित पोखरेलसँगै पहिला बैठक गरेको औपचारिक रूपमा काम आगु बढाएर लिग। कामक दलले 6 महिनाभित्र प्रतिवेदन ठिक पार्लारको काम आगु बढाएर लिग। उदयपुरक त्रियुगा नगरपालिका 3 मोतीगढामा रहल स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरिरहेक। जैल कानु खाद्य तसु गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाट सहित जिल्ला प्रशासन कार्यालय टोली दिठाते उसे उद्योगमा मापदण्ड उल्टो पानी फिल्टरिङ गरेको, मानसिक स्वास्थ्यमा असर पार्लार काम अख्ल भेटाएको सिल गर्ल प्रशासनले जनाएर लिग। यी भन्दा आगो उसे उद्योगमा मापदण्ड उल्टो काम गरेको, चुटी चुटी सजाए जरिवाना गर्ल तर धेरै पल्ट निर्देशन दिते पनि अटेरी गरेको, किन्लार स्वास्थ्यमा नोक्सान अख्लार काम गर्न पाइल कारण यी पल्टा भने उद्योगले सिल गर्ल खाद्य तसु गुणस्तर नियन्त्रण डिभिजन कार्यालय जनाल रचिग। लगातार गर्ल गस्तीमा पुलिसक टोली देशक भिन्न भिन्न भागकबाट लागू औषध सहित 17 समातिरेलात। केन्द्रीय पुलिस संचार कोठाक अनुसार झापाकबाट 4 सिराहा तसु कैलालीबाट 3-3 मकवानपुर अंशो ललितपुरकबाट 2-2 तसु उदयपुर कपिलवस्तु तसु पर्साकबाट 1-1 समात्ल हो। लागू औषध ब्युरो टोली ओलखकबाट लागू औषध खैरो हेरोइन तसु गाँजा सहित डाक्टरक सिफारिसमा मात्रै किने पाइलट ट्रामाडोल तसु स्पास्मो समातिरै लिग। मोरङक विराटनगर महानगरपालिका 14 कोशी लोकमार्गमा हक्ल मोटर दुर्घटनामा बाब्याक बेटे हक ज्यान जैरे लिग। हनुमान मन्दिर आगो विराटनगरकबाट रानिकपट्टि जैटिकरले एलपी ग्यास बुलेटे साइकललाई ठक्कर दिएको दुर्घटना हक्ल हो। दुर्घटनामा परेको विराटनगर 14 जतुवाक 45 शिवचरण ठाकुर तसु ओखरक 13 बेटे गरिमा ठाकुरक ज्यान जैल मोरङ ट्राफिक पुलिस मुख्य इन्सपेक्टर सन्तोष नेउपाने जानकारी दिल र छाट। पुलिसले ग्यास बुलेट तसु चालालार भारत घरक र 45 रामलाल सहनीले समातिको घटनाबारे छानबिन भइदरल पुलिसले जनाल रछि। उतै अछामक साफे बगर नगरपालिका 2 स्वार बाडाक पहलमान सिंह स्वार बाटमा बोलेरो जीप दुर्घटना अख्ते चालालार सहित 5 घाइते भइरहेला। आज बिहानी धनगढीबाट बाजुरागपट्टि जैटिकरल बोलेरो जीप नियन्त्रणमा आने नै पारेको बाटकबाट 60 हेड खस्ल पुलिसले जनाल रछिक। दुर्घटनामा परेको घाइते अख्ल सेबेक बयलपाटा प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँच भइधरल पुलिसले जनाल रछिक। आजुलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक गरिनु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुनौँ यति बेला भोजपुरी भाषामा सोहन थापाको स्वर रहेको छ यस गीतमा। सङ्कलन हो सञ्जय श्रीवास्तवको।

अहिले सुनायौं थारू भाषामा यो अर्को गीत तुलसीराम चौधरीको स्वर तथा संकलनमा। अब सुनाउँदैछौँ झाँगड भाषामा यो गीत, ठक्कुदेवी झाँगडको स्वर रहेको छ भने करमलाल उडाउको संकलन।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं कुलुङ राई भाषामा भरत कुलुङको स्वर तथा संकलन रहेको थियो। अब सुनाउँदैछौँ धिमाल भाषामा यो अर्को गीत, भुवानी धिमाल र राजकुमार धिमालको स्वर रहेको छ, संकलन भुवानी धिमालको।

फेरि सुनायौं तामाङ भाषामा यो अर्को गीत जीवन कुमार लामाको स्वरमा मान बहादुर दोङको संकलन. अब सुनाउँदैछौ राई भाषामा माधव राईको स्वर रहेको छ, संकलन हो कैलाश थापाको.

अहिले सुनायो नेपाल भाषामा यो अर्को गीत बुद्धिमान श्रेष्ठको स्वर तथा सङ्कलनमा. अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ गुरुङ भाषामा मोहनराज गुरुङको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा. यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ. सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ. नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ. शेर्पा भाषामा समाचार सुनिसकेपछि नेपाल भाषामा कार्यक्रम जीवन्त सुन्न सक्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो.

0: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 98513547001 र 98513547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौँ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2075 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामारू 50 लाखसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने विशेष अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले समयमै ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन सूचित गर्दछौ। साथै 2076 साल वैशाखदेखि सम्मका खराब वर्गमा रहेका कर्जा ग्राहक तथा हाल नियमित रहेका कर्जा ग्राहकहरूले बुझाउनु पर्ने सम्पूर्ण सावा, ब्याज बुझाई, कर्जा चुक्ता वा नियमित गरेमा समेत विशेष छुटको व्यवस्था गरिएकोले ब्याङ्कको शाखा कार्यालयमा सम्पर्क गरी समयमै ब्याज छुट सुविधाको लाभ लिनुहुन सूचित गर्दछौ। यो विशेष ब्याज छुटको योजना विक्रमसम्म 2082 साल असाढ मसान्तसम्म मात्र लागू हुनेछ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो। त्यसअघि मन्त्री गौतमले प्रस्तुत गर्नुभएको दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना नपरेका कारण विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको मनसाय नरहेको स्पष्ट पार्नु भएको छ। प्रतिनिधि सभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाब दिँदै मन्त्री डाक्टर तिमल सिन्हाले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित सुझाव र प्रश्नलाई मनन गर्ने विश्वास दिलाउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कार्यलाई तीव्रता दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र आदर्श अनुरूपका कार्यहरू सबल बनाउनु पर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको बताउनुभयो। पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढेको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ। आर्थिक वर्ष 2070-71 2080-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढाव देखिएको हो। केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटान्मुख देखिएका छन्। सरकारले प्रतिवर्ष कृषि क्षेत्रमा 10.7% बजेट बढाउँदै लगेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान चामल भारतबाट, कोदो फापर चीन र अर्जेन्टिना मलेसिया लगायत मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान र चामल गरी 7,53,305 मेट्रिक टन, मकै 2,79,999 मेट्रिक टन, कोदो 8,443 मेट्रिक टन र फापर 698 मेट्रिक टन आयात भएको छ। चालु आर्थिक वर्षमा चितवन जिल्लामा 13 जना औँलो रोगका बिरामी भेटिएका छन्। औँलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि पुगेका 3,093 जनाको नमुना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो। जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले ठोक्दा औँलो रोग लाग्ने गर्दछ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
1: *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रुस र चीनबीच बहुचर्चित पावर अफ साइबेरिया 2 प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा के प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अरबौँ डलरको उक्त ऊर्जा परियोजना निष्कर्षविहीन बनेको हो। सन् 2022 युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूको प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढाएको रुसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढाउन दबाव दिँदै आएको छ। तर चीनले भने परियोजनाप्रति सावधानीपूर्ण र सीमित रुचि मात्र देखाउँदै आएको विश्लेषण गरिएको छ। रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालिन आङसिरिङ लामा शेर्पाने सेरिकेकी साङ्गुर सेन्ड्रोनाङ प्रतिनिधि सभाकी आरिङ सगुला प्रतिनिधि सभा छोक्मी ओदेम पहिलो संशोधन विधेयक नितोङ गेजुग्या सुमतङ मतदाता नामावली पहिलो संशोधन विधेयक नितोङ गेजुग्या सुम जाङवाय सगदुला सिलोन बालेन्द्र साहकी छोक्ने ठिम डिक्ठिम तेजिन सिथु कोर्की लोनपो सोभिता गौतमकी प्रतिनिधि सभा छोक्मी ओदेम पहिलो संशोधन विधेयक जाक्नागुपिन दिसिनाङगमला प्रतिनिधि सभाकी आरिङ सगुला छोक्सो डोलप्रसाद अर्यालकी सक्दु सिधे दङ टडीको तुप खोरियुक्ला जिङक्योङ कितुप्ला रोक्रमकी गोला छोकमितिवाला सुनाङवाए सक्दुला श्रम संस्कृति सोखी छोकमितु प्ले कार्ड खुर्ने गोकुल क्यासीमा छोक्सो अर्यालकी तुकै सुङ्लप नङ्गुइन् सक्दुला श्रम संस्कृति सोखी चिक्याप हर्कराज राईकी सिलोनताङ लोनपो तुई टसोक्ला दङदगपी लेगेन लङ्गो ताङ छोकमितुई ट्यु ट्युकी लेन ग्यागो सुङसुङ छोकदुकी आकस्मिक तुसोला छोकमितुई लोबजुङ ताङ ठोदेनला मेमाङ तुई सुक ग्यासा जोगो ताङ सुकुम्बासी तुई कले मेता जोगो कोर्ला सुङला सु नाङवाए छोकमितुई एमबी सठिमकी एमबी मि बङ्गीला ठोतेन सेवाकी सुक क्योलु सिक्याउ इन्सिनाङ एमबी मितेरीला ठोतेन सेवा क्योल माथोपु सुङिन तुसोला रङ ठोतेन सेवा क्योलगो सुवाजाक नाङवाए दुग्राङ क्याने रङजुङ कले ताङ सुकुम्बासी टडिकी जोसालेन्सी कलेला सुरूप तेरीला यर्बी तुसो सिनाङ गोमाला रङ टडिकी गो सुवाजाक नाङवाए छोकदुला प्रतिपक्षी सोखी गोठित विष्मराज आङदेम्बेकी सत्य निरूपण तेजिन मेलमिलाप छोकपा ताङ तोरूप मितिवा छोलुप छोकपी कुसप्तिवा ङमु कसेकी गोला सुङला सुवाजाक नाङवाए प्रतिनिधि सभाकी याम्बा सोक्दु सला छुजो चुचिक्ला देतु गनवाए दलेन तेजिन ग्याङसिङ लोनपो डाक्टर विक्रम तिमलिसिनाकी प्रेसला ओङछा जोकु मिक्युल सुङगीति मेतुप सलुजो नाङवाए प्रतिनिधि सभाकी छोकदु नाछोक्ला छोकमितुई ग्याङसिङ लोनखाङताङ क्यान डलोतुप कोर्ला जोकु टिवाकी लेन ग्याक नाङ्गिन लोनपो डाक्टर तिमलिसिनाकी प्रेसकी ओङछाला सुङकी खेलन होतुप सुङवाए खोङकी प्रेस काउन्सिल नेपाल ताङ चलचित्र सेन्सर बोर्ड रम्बुजपला सुङकी खेलन होतुप सुङिन सुङकी सिचु ल्यारिम ताङ बजेटकी कोर्ला ग्याङसिङ लोनखाङताङ क्यान डलो होतुप टोङ्गु ताङ टिवातिवाला खाक्सेन पोसेप ख्यान्तोक नाङसुङ जन्दा श्रम तेजिन रोजगार लोनपो रामजी यादवकी ग्यालखप नाङला रङ जन्दा तेउला लाका कितुप कोकप जोप्ला लोनखाङकी खक्सन पोची उसुङवाए प्रतिनिधि सभाकी छोकदुला छोकमितुइ ट्यु ट्युआकी लेन ग्याक नाङ्गिन लोनपो यादवकी छिग्याल्ला लाका कितुप्ला सुङग्योपकी नेताङ जोप्ताङ रङयुल्ला रङ लाका नेतुप कोकप जोप्ला लोनखाङकी खक्सन पोची उसुङसुङ लोनपो यादवकी छिग्याल्ला लाका कितुप्ला ओतुप एम्बी मितुइ सुङग्योप ठोतेन ताङ नेताङला सुङकी नासम ताङने लाका कि ओतुप ख्यान्तोक नाङसुङ नोर लोनपो डाक्टर स्वर्णिम वाकले कि यम्बुला ग्रे लिस्ट तेमा थेन्दुप्ला सुङकी हुर्ता क्याने लाका कितुप सुङवाए सिलोन तेजिन लोनसोक ल्याखुङकी सिग्डिला आरिङ नोर लोनखाङ

0: नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

हजुर निरामी भाजुम बेस्मी चिकिम्छे निनाचु नान्दीको ख रेडियो नेपाल अले थौ बुधबार जीवन दबु प्राविधिक पासा पराग पोखरेल अले पुष्प ब्रजाचार्य नापजी उपेसुयाचना अले थौ थन स्टुडियो स प्राध्यापक डाक्टर कविन्द्र ब्रजाचार्य झायादिगुदु लस्कुसदु हजुर निनामी भाजमेजमी वेक नाप सल या न्यने वेक फच्चा मसिका चिक्त न्यवे वेक कविन्द्र ब्रजाचार्य वेक कन्सल्टेन्ट पेडेट्रिक अप्टोमोलोजिस्ट वो एकाडेमिक डाइरेक्टर लुम्बिनी मिखा इन्स्टिच्युट थन वेकलाई चाहिँ इङ्ग्लिस चुयादिगुले जे इङ्ग्लिस नेपाली न थन त्यहाँ अहिले रिसर्च सेन्टर वेक चाहिँ छ म निर्देशक कथा प्राविधिक प्राज्ञिक निर्देशक कथा वेकमा चाहिँ जाइनाचु नादिगु दु धासा गथिकी वेकल चाहिँ बुद्धिजम चाहिँ वेक पिएचडी नकथिनु वेकलाई चाहिँ पिएचडी न यानादिला लुम्बिनी बुद्धिस्ट अर्थाट लुम्बिनी बौद्ध विश्वविद्यालय वेकलाई नकथ्ने पिएचडी न यानादिला अहिले उनी त्रिभुवन विश्वविद्यालय वेक चाहिँ बुद्धिजम चाहिँ गोल्ड मेडलिस्ट न ख तासे गथेकी वेकलाई चाहिँ थन थिति कथ वेक गथेकी मिखायुपट्टि विशेष वेक विशेषज्ञ जुगु हुने चाहिँ वेकलाई चाहिँ यको यको थन शिर्पा न अहिले अवार्ड न क्यादिगु दु वेक यो बच्चा मसिकेको न्यने गथेकी वेक या त चाहिँ सोगला गोल्ड मेडलले वेकलाई चाहिँ क्या दिनु धासा चाहिँ प्रोफेसर यासु तानो ट्राभल ग्रान्ड अवार्ड हङकङ पाखे 2018ले बेस्ट पोस्टर अवार्ड अपाओ हङकङ 2018 अथे थन थिति कथ वेकलाई चाहिँ योको अवार्ड न क्या दि धङ्कुको दु ओलिसलिस गथेकी वेक चाहिँ छ म नेपाल पेडेट्रिक अप्थलमोलोजी वो स्ट्राउस चिन्त प्रोनासन स्याथन थाक्छन सोसाइटी र वेक चाहिँ मु छ्यान्जिन ख अहिले एक्जिक्युटिभ मेम्बर वेक साग सोसाइटी अफ स्ट्रम्बस र पेडेट्रिक अप्थलमोलोजी या वेक चाहिँ एक्जिक्युटिभ मेम्बर ख अहिले वेकलाई चाहिँ निगो चाहिँ थगो चाहिँ रिसर्च आर्टिकल एकदम डबल ब्लाइन्ड प्योर रिभ्यू पाएँ वेकमा चाहिँ जर्नलले वेकमा थको चोसुन पिटना दि रङ्गल धासा चाहिँ वेकमा चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय कन्फरेन्स चाहिँ वेकमा चाहिँ स्विगो ज्यापौन न्यवादी रङ्गल वेक ख प्राध्यापक डाक्टर कविन्द्र ब्रजाचार्य यहाँ बाजमेजमी वेकलिसे थोए विशेष निनकन यागुजी तासे वेकमा चोयादिगु वेक यो चोसा यो छपो नेपाल भाषा मेतयादि त जी प्राविधिक भाषा त इनापेना

0: खन्यौँ ठ्याउ ठ्याउ चाहिँ यो समस्या त मस्तेर नजिउडु अहिले उयो विशेष रूपमा स्वयं लागि नेपाल पिपेमा जिठ्याँ जापी पेडियाट्रिक अफेमोलोजी डुगा ठाउँको
1: पिपेमा
0: हजुर अहिले जे चाहिँ ठु पेडियाट्रिक अफेमोलोजी सोसाइटी भाइस प्रेसिडेन्ट ठाउँको नै
1: हजुर ए भाइस प्रेसिडेन्ट
0: हजुर हजुर ओके कारण जे ठुकै सम्बन्धी विशेष चाहिँ सिउका चाहिँ ठो देश ठो सम्बन्धी यो कोठा चाहिँ ठु सेवा चाहिँ मरु
1: हजुर यो कोठा चाहिँ मरु
0: हजुर
1: धाबले चाहिँ पी च्यामा मध्ये चाहिँ छिछम्न चाहिँ वरिष्ठ विशेषज्ञ जो हुने चाहिँ गोमा मस्ते तह चाहिँ आतक छिन् चाहिँ अपरेसन यहाँ दिनु
0: आतक दुनी जे मस्ते कम्ती न पेडोन्याडो
1: पेडोन्याडो
0: मिखायु मोतीबिन्दु जोपी मिखा चोटलापी अठिए मिखा चाहिँ ओ यार ज्या डोसिटी चाहिँ मिखा यार जोपी मिले यामाउ सिद्ध यामाउ अब मिखा यार जेपी चाहिँ मस्तको मुखका उके चाहिँ छि ल्याम्पी टरिकपी टन यार जोपी टन चिसाए स्वेउ ख एक अझ कोठा चाहिँ पेडोन्या रोटी चाहिँ मस्ते अपरेसन यार न अहिले चाहिँ टरी पिन्न पो हिसाब या खस सुई डोटी मिखायो चाहिँ सल्लिक्रिया याउ जिट अवसर चाहिँ चोलाउ ख
1: सुई डो मछि
0: हजुर
1: थोला छौ रेकर्ड हे जुइमा पनि थिए सुई डो चाहिँ अपरेसन यहाँ दिए रङ्ग जिन किप्ली चो म छिन किप्ली चो म झी पत्रकार छ्याठो झिपी गतकी झी नेवाट अझै विशेष त नेवा त हरेक क्षेत्र दु तर लिकुना चङ्गुडु छ्याथे चो छ्याता छि साहित्यकार न ख बुद्धिस्ट फिलोसफर न ख छि पिएचडी न यना दिङ्ल छ्याठो लिकना चङ्गु ख ठो
0: ठु अवसर ठाउँ चुलाट सम्भवत अब यो दिने चिसँग अझ न प्रचार प्रसारमा यो कुष्ठ ज्याओ पिजुया छिपी प्याओ फेमा आटाको दुनियाँ ठ्याटेसे गुले गुले मिडिया सटु गना गना गना तर चाहिँ आठ अवसर गु चुलाउँदो छिटन यो गु शुभा अब यो दिने छिपी यो प्रचार प्रसारमा सेवा नाउन फट्टा छ उहाँ चिसँग
1: सुख गति के छि धाया दिङलाई यार जुइगु पनि प्रिमेचर बर्थ जुइरङ्गा जुइगु पनि रेटिना चाहिँ बालको चाहिँ डेभलपमा जुया चाहिँ जुइ ठुङ्गो फुक्यो न त्यो उपचार सम्भव दु
0: ठु मिखागु रेटनोप्याटी अफ प्रिमेजोरिटी नेलाए भुबी मस्त अथवा ओस्या न्यह भुबी मस्त हो मिखा यदि पर्दा असर जुल लाग्छ लेजर टेउपट्टि मिखा डुनी नु नस मै मर्गा चाहिँ ऊ इन्ट्रापेट्रल इन्जेक्सन लाइ इन्जेक्सन टेउपट्टि अहिले सोच्या पर्दा फाटे जो छ यो अपरेसन या हो ऊ सुविधा झिकेट हो एजु कारण यदि मिखा जाचे नाम जस्तो लाग्छ सिया चुनी मुखु मिखनाए उनी जुल समयले मिखा जाचाइ माउ कारण भए भुया पेउ हप्ता लिपाइ छ मिखा जाचाइको माउ अति आवश्यक डु अठिए मिखा गु क्यान्सर रेटनोब्लास्टमा जुल लाग्छ न छप मिखा जग क्यान्सर जुल मेउ मिखा सद्य जुल लाग्छ ऊ मिखा लिक्ना छ या ओके नक्कली मिखा टया उयो ज्यान नबचाए भई छप मिखालाई उयो जीवन चले जी तर ऊ अपरेसन मया चाहिँ सुचकाट ल लाग्छ ऊ चाहिँ शरीर फैले जा लिपो ज्यान ओके चाहिँ काई एजु कारण उपचार दु मोतीबिन्दु उपचारलाई डेडु जुल मिखा बाङ्गु जु उपचार डेडु अठिए चाहिँ मिखा छुन प्रकार उपरि इन्फेक्सन जुल अथवा एलर्जी जुल अथवा चाहिँ मिखा चोटपटक जुल लाग्छ उपचार दु समयले चाहिँ ठासे ठेङ्काउनु माउजको ख
1: त्यसले नखत छि धाइदिल मिखायो क्यान्सर चिनियो पसन्दै मिख तजेना मन त या त मिख तजेना छु थोए ख क्यान्सर मिखायो क्यान्सर
0: मिखायो क्यान्सर यो चाहिँ रेटनोब्लास्टमा रगाटायो होइन नच त होइन डु भाउजू मिख ठे न्यो न मिखा चिसम्म च्याकासो लास छौ छौ चाहिँ उके ह्याउ ह्याउ नौपट्टि पर्दा यो रिफ्लेक्स वे माउ ख ऊ मसे टुयुपट्टि रिफ्लेक्स वाला लाग्छ ओके क्यान्सर जग खला अथवा मोतीबिन्दुको खलाहरूका चाहिँ मिखायो पि विशेषज्ञ पिन्ठा के हुन् मलाई अहिले ऊ मिखा टजेना चाहिँ ऊ पि सम्भवत मिखा ऊ रोग फैले जुवा अठे ऊ पिन खेफु तर चाहिँ ठो रोग पाछ यो को यो कसरी झिप्री रोग लामुखु ऊ दसौँ हजार पन्ध्रौँ हजार डुनी छ म नि मस्ते के छौ चाहिँ वंशानुगत रूपमा वै उठ यदि मा बाबिङके म थो रेटनोब्लास्टमा बिमारी दस ठाउँ म चाहिँ 45% पिङ्के चाहिँ ठो रोग वेफु तर मा बाबुके ठो रोग मर्सान 1% पिङ्के चाहिँ ठो यो रेटनोब्लास्टमा हाम्रो बिमारी वेफु छौ वंशानुगत रूपमा वै ढल्ला छौ चाहिँ वंशानुगत रूपमा म हो अठ्याँ खण्ड यो बढी न डु अहिले छमेसिके म रेटनोब्लास्टमा खण्ड ढाँस ठ डजगिजा मा बा क्याम ह्यापी सक्षतया चाहिँ मिख जाचेना स्वयम्भाउ बढी जाउँ अवस्था ख
1: हजुर गति मिखयो विशेष खलायोले मिख कहाँ जुपट्टि यहाँ खुवाउँछु ल मिख कहाँ चाहिँ छुचु कार्न जुन छिन ल धाइदिनु ल विशेष त मिख कहाँ चुचु कार नजु गठे कि नापा जी मिख बालकै ख लिप चाहिँ चु एक्सटेन्ज जुल या त जे एकदम टाइफाइड जुल टाइफाइड जुया चाहिँ मिख छि कहाँ जुल धैबुटी न चेसे नियना जे थन झे पासमी छम्निम न डु नाप चाहिँ फुटबल मिटा चाहिँ गोट या चाहिँ आ चाहिँ निगो निपाए मिखा चाहिँ मखन न धैबुटी दु छुख
0: ठो चाहिँ सिके जिटा न्यौ चाहिँ बालाउ नि छिटाका छाएर जी म चाहिँ म मिखाइमजको विशेषज्ञ म हो जी चाहिँ मिखाइ नसाइन विशेषज्ञ न्युरो अर्थोलोजिस्ट है बेटा
1: न्युरो
0: जी ऊ विभागे 12 वर्ष जे हेर्नु ज्या जी ऊकै हेड अफ डिपार्टमेन्ट जोलोजी अहिले जी चाहिँ न्यु रिसर्च आर्टिकलमा पब्लिस हेर्नु ठो विषयले मिखा मुखनी ऊ कहाँ ज्या यो छौ चाहिँ भङ्सङ्गत रूपमा ए मिखा यो स्वेव दृष्टि नसा अप्टिक नब ढाइ ऊ विकास मधुसे जन्मजीवी डु एभि जन्मजाते कहाँ ज्यू मेउ चाहिँ चोटपटक जी नुगा छेने चोट लाट अथवा मिखा चोट जुल्ला लास ऊ मिखाई स्वेव नसा चाहिँ उसले मनाउ अलि बिस्तारै ऊ सुके जाउने अहिले ऊ मिखा मुखनी अठे चाहिँ चोटपटक जीव बाहेक न छेने डुनी क्यान्सर जुपिने प्रेसर बोरेज्या मिखा चाहिँ नसा मनाउया लिपा व सुके जाउने अठिए सुगर जुपिन्न एक वर्ष वर्ष दयाउन सुगर कन्ट्रोल मजु लास नसा चाहिँ असरेन डायबिटिक पेप्लोप्याथी ज्या नसा लिप सुके जाउने अठिए प्रेसर एकदम बढेजु लास न नसा सुके ज्या पहिला मनाउ अहिले लिप सुके जाउने अहिले गुली गुली चाहिँ टिबी वास नै भिन्डुने टिबी वास अहिले टिबी रोग आफै न मिखायु नसा चाहिँ सुके ज्याय ठै चाहिँ यो को कारण डु मिखायु पर्दा चाहिँ हिजमे जिउ लिपौना चाहिँ मनाउ या नसा सुके जिउ नसा सुके कि अहिले कहाँ जिउ अहिले छौ चाहिँ ठोजल ए मेउ चाहिँ थियो जलबिनु रहेको छौ रोग डु
1: जलबिन्दु हजुर
0: जलबिनु रहे मिखा प्रेसर बढे जिया अथवा प्रेसर बढे मजुसे खनिउपट्टि गु छिउ भिजुअल फिल्ड है चिसा गुली चकङ्ग खण्डे मख ऊ कम कम खण्डे त्यो पो झ्याप्प मखनियो मिखा अपोजिट चाहिँ प्रेसर बढे ज्या जिउ ज्या चाहिँ जलबिनु रह्यो प्रेसर बढे ज्या जिउ रोग घटाइ अहिले ऊकै कारण होइन होइन असर जिउ मिखाइ नसाएका
1: हजुर
0: जलबिन्दु प्रेसर बढे ज्या मिखाइ नसा सुके जिउ अहिले मिखा कहाँ जिउ हजुर विभिन्न कारण चाहिँ मिखा कहाँ जिउपट्टि अझ ढ्याउ खुवा छ मोतीबिन्दु न अपरेसन समयले मेट्टा छ ऊकै जलबिन्दु ज्या लिपा नसा चाहिँ सुके ज्याउनु फु एजा यो विविध कारण डु के चाहिँ नसा चाहिँ अझ एला टुनिपि अप चुरोट अप टुनिपि अझ बिन्ट न मिखायु नसा कमजोर जो चाहिँ खण्डु अहिले ऊ भिटामिन्स त्यो कमी ज्या गुली गुली वंशाङ्गत रूपमा ए मुखनीपट्टि रतन्दो रह्यो बिमारी डु रेटिनाइटिस पिगमेन्टो छ है एमोपट्टि नसा चाहिँ जन्मजातै कमजोर भने ज्यायो जुल अहिले हाना मायोपिया राउ टापो खनिमुख एकको पावर दुपिन्न नसा चाहिँ कमजोर खण्डु ठ्याउ विभिन्न कारणले चाहिँ मिखाइ नसा सुके ज्याउन मेख काँजोपी चाहिँ त्यो को वगा
1: त्यसले चाहिँ रतन्दो अहिले मोतियाबिन्दु माइपिया छिँ धाइदिल थुप्पुख नसुयो कारण
0: मायोपिया चाहिँ वास्तव एरर ढायो एउटा वास्तव नसाइयो मुख हो तर चाहिँ हाई मायोपिया रह्यो सिक्क यो कोही को पावर धुपेँ -20 पावर यो को डुपिन्यो चाहिँ नसा पर्दा साल्यु जुल पर्दा ए मिखायु नसा बने जिउ अहिले ऊ नसा चाहिँ कमजोर ज्या नि मौ ठो विभिन्न कारण चाहिँ नसा सुके ज्या कहाँ ज्या हो भी अहिले ठुवान गयो बिमार इरिभर्सिबल ब्लाइन्डनेस आएका होइन एउटा मतलब मखन ढुङ्गा उहिले खङ्क्यो उपाय मरू जस्तै जलबिन्दु ज्या चाहिँ मिखा मखन ढाँसो उहिले खङ्क्यो उपाय मरू तर मोतीबिन्दु जुल्ला लास चाहिँ ऊ लेन्स लिक्न आर्टिफिसियल लेन्स अनि चाहिँ चिसँग इम्प्लान्ट नाबिन्दा उहाँ पुरै ढाप्ने खने तर जलबिन्दु नाम मखमजु लाला चाहिँ उयो उपचार चाहिँ रिटर्न या फै मको गुली डु उल्टेको बचाए फै ओसिया फोल्डर चाहिँ झिसँग बचाए फै मको अझपट्टि चाहिँ अझ नसा चाहिँ टाइम टाइममा झिसँग किन माउ जरुरी खनागा
1: हजुर नकर्न छि चाहिँ नु शब्द क्वाइनी नाद ल आर्टिफिसियल लेन्स
0: हजुर
1: थो गुबे नाहे वो ख थो ल छो लेन्सले दिएका छौँ डाक्टर त्यसँग देखाएर नि नाच्नु ख चाहिँ आर्टिफिसियल लेन्स त गइजाउको लेन्स ख
0: ठो चाहिँ एक्सिडेन्टली फाइन जो ख छम चाहिँ ठो पाइलट सम्बन्धी यही झेना चाहिँ त्यो वारे उ मिखा चाहिँ ऊ गु ग्लास दही
1: हजुर
0: ऊ पिएमएमएर हाउपरी लेन्स टुक्रा छ को मिखा उसले नाम्रो अपरेसन एबले दुनी लेन्स त्यो चलाउनु मरुका जुन चाहिँ लेन्स चाहिँ लिउने घना छु अहिले अथवा ऊ लेन्स लिकायु अहिले स्वेटर टफ्यु चस्मा टेमाऊ अहिले दुनी लेन्स टेजुहरू आयो मस्यो तर चाहिँ एक्सिडेन्टली ऊ खाटोजना मिखा लाभले बाँध खण्डेर खण्डले चाहिँ अहिले अनुसन्धान जसले कि ठो मेटेरियल यदि मिखा डुन्टसलाउँ खनिउ जात न त घासिया चाहिँ अलि उयो त प्रयोग हिँड्छ सबले मिखा ढुनी चाहिँ एसेप्टरको उयो त इनर्ट है डुन रियाक्सन मजु जुबले अलि अब पिएमएमए लेन्स थियो 1949 पाके
1: 1949 हजुर त्यो लेन्सलाई पिने त्यो लेन्स दुनियाँ मह
0: मह ठो ठो लेन्स चाहिँ दुनियाँ इम्प्लान्ट यहाँबाट खा मिखा डुने इम्प्लान्ट यहाँ चाहिँ चिसँग मोतीबिन्दु शल्यक्रियाले गए रहेछ मिखा ऊ लेन्स दै
1: हजुर
0: ऊ लेन्स झन्चौँपट्टि भाग छौ टुक्रा लिक्न डुनी मोतीबिन्दु ज्या तोइसी चङ्गा गु ज्याचौँपट्टि ऊ लेन्स त लिकायो अलि ऊ गु ब्याग है ल्याउने चाहिँ झिल्ले दिएको छ नि उके यहाँ चाहिँ आर्टिफिसियल लेन्स चाहिँ इम्प्लान्ट नभ्यो अन्त त्यहाँ भ्यू कति छ ज्या मिखा डुनिए लेन्स त्यो ख अलि अझ लेन्स न अहिले पहिला एडभान्स ज्या न मोतीबिन्दु अपरेसन विशेष होइन लाटो याउ घाटा हिउँपट्टि छौ पछि टक्कु घाइन याउ अपरेसन एसआइसिएस है स्मल इन्सिजन क्याट्राक सर्जरी अनलिबा चाहिँ फेको राउपट्टि मेसिन अपरेसन याउ होला घुके चाहिँ चिकु घाले न डुन्चौँपट्टि लेन्स लिकाऊ अलि हान लेन्स एउटा चाहिँ फोल्ड हेर्न दुनी चाहिँ छोया अहिले दुनियाँ हान चकना चुनी ठ्याक्क प्रकार दुनियाँ आर्टिफिसियल लेन्स इम्प्लान्ट हेर्न चाहिँ खनिउपट्टि ठ्याक्क प्रकार चाहिँ मोतीबिन्दु शल्यक्रिया खो
1: त्यसले त्यो आर्टिफिसियल लेन्स त पनि बायोलोजिकल मुक्त
0: बायोलोजिकल मुखौट हो इनर्ट सब्सटेन्स ख छेउ चाहिँ पोलिमिथाइल मिठा एक्राइलेट ढाउपट्टि युज ज्याँ ठाउँको नै मेउ चाहिँ एक्रिलिक ढाउपट्टि लेन्स डु अठे चाहिँ सिलिकन जुल हाइड्रोजेल घाटा है उकेन ठाउँको नै हाइड्रोफोबिक हाइड्रोफिलिक ढाउपट्टि लेन्स त डु नेपालमा चाहिँ टिलगङ्गा आँखा अस्पताल अन्तर्गत फ्रेड हलोज फाउन्डेसन लेन्स उत्पादन अब एक्सपोर्ट नै नचौँ डु ढल्ला छ कैयौँ लेन्स चाहिँ छिटा भारत अठे चाहिँ जर्मनी जापान पाखेँ गुली गुली चाहिँ युके पाखेँ अलि अमेरिका चाहिँ ऊ लेन्स त झिन् नेपालले चाहिँ प्रयोग जाँचौँ डु
1: हजुर त निय मासुपट्टि छिन धाइदिरुङ्ला मिख कहाँ जु रङ्गा मिख सिने रङ्गा या त मिख कहाँ चाहिँ ध्यामसल ऊ जु रङ्गा चाहिँ हाक्न मिख चाहिँ खन्देको कोठा चाहिँ यो छुनो उपचार मरो चाहिँ धाइदिल तर मनो त मरे रङ्गा अब लेन्स के आँखा छु धाइ जुन
0: कोर्निया
1: कोर्निया उट्टै अहिले चाहिँ मिख खन धाइ थोपट्टि चाहिँ गरे खी
0: ठुन चिसो सिकेमा उपट्टि खख ठो चाहिँ झिउ मिखा मनो मरे ढुङ्गा
1: हजुर
0: निगर्नु मिखा डक्कै झन्चौँ गु हाकु भाग हो उयो कोर्निया घर है ऊ हाकु भाग हो अहिले छ को टु भाग न लिकना ऊ चिज चाहिँ गैजी रहला छ संसारे डक्लै पहिला चाहिँ ह्युमन बडी ट्रान्सप्लान्ट जोडियो है कोर्नियाका डोनर मरे ढुङ्गो मेस्यु कया मख मेस्युपट्टि यदि कोर्नियाले जग्गा डाग डुड्यो खस ऊ तुयो डाग ज्याचौँपट्टि कोर्निया चाहिँ उयो लेख्न बिहा अहिले नक्टिनी सी मेस्यु छ घन्टा बाह्र घन्टाभित्र काम आएको वान यो लेबाउपट्टि मजिलो अहिले ऊ उयो त बालको प्रिजर्भ होइन अहिले उके टेस्ट त्यहाँ भनेको हो रोग विभिन्न किसिमको उके रोग डुम खल मखला रहेका टेस्ट होइन रोग म मरुमपट्टि खर घा सिल्की अहिले नभए उके चाहिँ झिटा माउ इन्डोथेलियल सेल लाउँदै ऊ गु कोस त उके गुनी नम्बर दे माउ खो नम्बर ठिक जु ढ्यु खत्ता लाग्छ अहिले ऊ मोरमेसियोपट्टि नान्छ या डाग डुमेसियो डाग लिक्न अहिले अन्त चाहिँ टाका लगेन ट्याबियो जुबले बिचे गु डाग डे मखना चमेसियो आ खनियो जुल्ने एजु कारण मिखा पुरा चाहिँ ट्रान्सप्लान्ट जिउ मुख हो झिसम्म मिखा डानिया आउन पुरा मिखा लिकायु मुख हो झन्झौँ हाकु भागु टुयो छ लिकायु ख
1: मेन लेन्स लिकायु ख
0: लेन्स मुख कोर्निया
1: कोर्निया
0: लेन्स धाउ चाहिँ हिँड्दा धाइ मोतीबिन्दु जिउ ठ्याज ल ऊ चाहिँ झिउ डुन्चो नानी सानो लिउने अहिले पर्दा सानो झ्याने हो भिट्रस धाउपट्टि जेल दै ऊ सानो झ्याँदै हो लेन्स ढल्ला छ आचिसन नक्न खल्नु ट्रान्सप्लान्ट ढाउ चाहिँ झन्झौँ हाकुपट्टि भाग वा डाग ज्याचौँपट्टि उइटर लिक्न सफापट्टि ग्लास त्यहाँ ढोका चाहिँ चस्मा फेरि अब चस्मा कुले कुले कुरेजु लाला चाहिँ मेरो नुपट्टि चस्मा टाइपले चाहिँ खनि नि अठिए ऊ ट्रान्सप्लान्टेसनले चाहिँ यही उल्जिकै ख तर चाहिँ छमैस्यो न्यु मिखाटै उजुल अहिले मह पनि निमेस खङ्किदिल हान ठाउँको नै गयो सर्जरी बोल्ला छ ऊ कोर्निया 540 माइक्रोमिटर जग्गा दैपट्टि जाट न ब भएन ड्याउँचौँ छब चाहिँ ड्याउने डाग्नु मेस्तो ट्याउ लिउँचौँ छब चाहिँ डुन्छौँ इन्डोथेल सेल हाउ काउन्ट कमजुम यस्तो ट्याउँछ होइन छ उयो मिखा चाहिँ

0: मिखा मखना जोरङ ठो पुण्य योजना गेसका चिसा हि डान्याहरू यो चाहिँ ठो जीवन दान हेर्नु मिखा डान्याहरू हिँड्नु चाहिँ छौ महादान यो रूप चाहिँ चिसा क्याफै
1: हजुर धेरै आठो गुल्न त मिखा डान्या ढङ्गा गुली समेतको थो प्रयोग या चाहिँ छाराजिन थो लगभग 18-19 वर्ष झन थो मिख यो पनि मोटो मेस्यो चाहिँ लिक्नालाई छौ चिरो बट्याटिया चाहिँ यिङको चाहिँ खना गुली तको समेतको थो युज या जी
0: ठुके चाहिँ महत्त्वपूर्ण खडियो चाहिँ 6 घन्टा 12 घन्टा दुनी ऊ लिका माउलो झुल लिका ढुङ्गा उयो घटना प्रिजर्भ या हो प्रिजर्भेटिभ डाई यदि ऊ माइनस टेम्परेचर गुली माइनस टेम्परेचर उयो प्रिजर्भ या फट उसले टाहाको समेटको युज या भइबुटी चाहिँ ऊ जिउ झुल एजो कारण नक्टिने लिक्न नक्टिने प्रयोग याले रहेछ ऊ तुरुन्त तुरुन्तै यामा तर झियो कोल्ड चेन्ज मेन्टेन होइन सिक्क माइनस टेम्परेचर एफोर्ट आएको छ टाहाको समेटाको प्रिजर्भ होइन ऊ कर्नी आइट ज्याउकि जिउ अहिले छुइरहेछ ठन मिखा लिकाट उता खुवामुपट्टि टेम्परेचर मेन्टेन बक्स त कोल्ड चेन्ज मेन्टेन जस्तै कि झिराठन काठमाडौँ उसले टिलगङ्गा आकाश पाला सिक्क बाँलाउ झाइना चौँडु ठन चाहिँ गो जियो पशुपट्टि आर्यघाट मोरपिनि मिखा लिक्न ठन्जुको अस्पताल प्रयोग गरिमुख नेपालले डुने मेठा मेठान चाहिँ कर्निया सप्लाई आएगा झिउ अस्पताल होइन ठन छुया होगा झिउ अस्पताल होइन हविजाजे तयार छुया है अब कोल्ड चेन मेन्टेन नहैजु कारण अहिले उयो अठना चाहिँ प्रयोग गरिज्यो अझ न चाहिँ झिरा डिसेजको मुख बङ्गलादेश होइन सप्लाई आयो जाट्नु जिउ खुना टिलिङ्गा अस्पतालले छ हुना अहिले ऊ कर्णीय विभागे नहुना स्वय भलेलाई चाहिँ छौ नेपालमा मालवेहरू गयो छौ डुला छ छौ धार्मिक रूपमा मनु पनि मुस्लिम समुदायले चाहिँ मिखा लिकाऊ लिकाग्यु ए न मयु तर चाहिँ झि ठन गु बुद्धिस्ट समुदाय डु अरे हिन्दू समुदाय डु ठन चाहिँ मेखा डान चाहिँ याउ छौ पुण्य घ ढेखा चाहिँ काइरहला छ गुल्सियो गुल्सियो मेखा डानेरकै मेउ जन्म मेखा मरुम ज्या जन्म चाहिँ अठे छौ मिसकन्सेप्ट चाहिँ ज्याचौँ डु तर वास्तविक ठाउँ खासलाई डानिया मिसिलो झन् बाँलो मेखा ज्या जन्म जी जिसँग गयो कर्मेट अठे फल भइरहे पनि चिहो चाहिँ विश्वास ख एजु कारण चिहो धार्मिक ऊ छौ प्रभाव होइन चिठा मेखा डाने पछि डुगा
1: हजुर थोरै ख गठकि चाहिँ मरे ढङ्गा चाहिँ लास्यो पनि खरानीले चाहिँ मिखेनी गटेउपट्टि चाहिँ ठ्याक्कै ऊ चाहिँ फल दु ठ्याक्कै नाम होलो ऊ टेल भन अर्जुनी चाहिँ जित चाहिँ सपना चाहिँ बा या मा त चाहिँ मिख कहाँ जुइको ठाउँ मेरो पुनर्जन्म जुइ जुल धाइपट्टि झिउ समाज न दु नखट्ने ख छिन नखन धाइतला बौद्ध हो हिन्दू समाज नेपालले चाहिँ यो पनि दान बि पनि चलन दु छिन धाइतला गुल्तको ठुके अवेरनेस जुवा चौँ दु थो दान बिगु पनि जस्तै चाहिँ 18 वर्ष झ धङ्खा यो पनि गनम ख गुल्तक अवेरनेस जुवाचौँ दो थो पुण्य ख हिदान थिए थो मिखना दान जुइ मारेका यो गुल्तक जुवाचौँ
0: थो चाहिँ विभिन्न सङ्घ संस्था मार्फत अस्पतालले चोपी डक्टर पिँ अथवा टेक्निसियन पिँ हुना मिखा डान्यो महत्त्व यो पनि चाहिँ अवेरनेस या माथि छ अब एउटा कनमा कि थो ठैडल माल ढुङ्गो ख माल ढुङ्गो मिखा तर मे पनि ज्याव एजु कारण ठुटो सिटी मुङ्की मजिलो ठुटो चाहिँ चिसँग बच्चा फट्टा छ मेपिन्ड खङ्का बिज्यु उकेन झन् पुण्यलाई ठो बामलाउ मुखुटो झन् यामाउ ज्या ख ढ्यो किसिम चाहिँ विभिन्न टोल टोले जाउँ सङ्घ संस्था पाखे आकाशले पिण्ड सटा या चिसँग ठ्यो कार्यक्रम यामा ल अहिले उब्ले चाहिँ पहिला ढान्न टेज्युका जे 20 वर्ष दिन डट अचानक जे 80 वर्षले मरेको खसान जे आए ढान्न चाहिँ साइन न टेज्युका अहिले जे 80 वर्ष डे उमेर ठिपिसँग उनीहरू चाहिँ मिखा चाहिँ लिका हाँजिउ
1: सटमालको दान चाहिँ गर्नु
0: ऊ अस्पतालले फोन यामा अनि फोन ठन चाहिँ झिउ तिलगङ्गा नडु अठि टिचिङ हस्पिटल डु आखा अस्पताल डु गनगन अस्पतालले ठो कर्णिया सङ्कलन या डु अनन चाहिँ ठोज्याजी झिठा लुम्बिनी न ढाउ खस नाफा चाहिँ ऊ डु ख ठाउँकै प्रभावकारी रूपमा चाहिँ जुवाचौँ मरू दान या पनि यो कुडु मिखा कावर घाटाइबले चाहिँ काउनी टिम र चाहिँ एक्टिभेट मजिबले ठाकुवा चौँ डु तर आ हान चिसँग झियो अस्पताल होइन ठुटो चाहिँ या मल ढका नोपिन्ट चाहिँ ट्रेनिङ छ या ऊ ज्याजो चाहिँ उखी पाखिन सूर्य सुन डु
1: हजुर त्यसले थो पुण्य ज्या चाहिँ झि फुख झ्याने जुइ माला
0: हजुर
1: त्यहाँ आ छौ अवेरनेस यो ख छौ चाहिँ ला गति कि ठाउँको नि युट्युब दो फेसबुक दो फुक दो सोसियल मिडिया हेरङला मोबाइलै मस्त 18 घन्टा तकै चुन्यौँ युट्युबे क्लासका युपट्टि हरेक युट्युबे युट्युब पाखे जुवा चौँ दो मोबाइल ल्यापटप छु ध्यादि थो आ थो तल छौ अवेरनेस

0: नखा छि विशेषज्ञ जुली मस्ते विशेष सुध्या दिए विशेष
1: एकदम ठो समय न सापेक्ष ठो प्रश्न जुल 18 मे नसिक या ठो 24 ठो लगभग एक हप्ता फेरि चाहिँ मायोपिया विक ट्याडाई मायोपिया ढाई चाहिँ छुरा छ तापाको कम खन्यौँ लिको चाहिँ सफा खन्यौँ पे अझ पनि 2050 तक डुनी 50% मस्तेर ठो रोग जुइरहेका चाहिँ डब्लुएचओ न चाहिँ प्रेडिक्ट याद हुँला ऊ चाहिँ जिउले उत्सुया जु ढाबलाई चाहिँ अप्पो लिक्क जग ज्याइड नभए पनि जस्तो पिनी पिनी जग प्याउन चाहिँ गुल्जको पिन मिटाउनु छे वर्गा शर्मा हो आठौँले उल्टा जुवा होला पिनी मिटाउँले बाउ सक बुली मोबाइल डुन्दुक चुनाउँ काटाउँ होला एजो कारण चाहिँ आठौँको नै बरु डुन्दुक चुनमोटे पिनी बरु आउटडोर गेम ढाइ मलाई टापकको सेउ पुरी या मलाई छु लिक्क जग सोसो सोसो चाहिँ झन् झने लिक्क सफा खन्ड्याउनु टापक सेउ कम ज्याउँ उइट मायो प्यार काटायो एजो कारण झी मस्तलाई खाए खट त्यो तरिक बिहिन यो कुरा ठो मोबाइल त्यो स्वयो जिउजुला लाग्छ मायोपिया चाहिँ बढी जाउने मस्तै त विशेष नै जिउजुल अब यो सोमबार छौ छु कार्यक्रम टेर्सम्म ठो विषयले अहिले ऊ मायोपिया जुपिन्ड प्रि मायोपिया है मुजुनपिण्ड घटना बचाऊ जस्तै कि लिक्कजुको अपजिया सन्यु मुखु बुढी बुढी आठौँको नै मसोसिला मजिङ ल तर सर्टन समय छु समय जो प्रयोग चाहिँ या घिउ मेवले चाहिँ बरु आउटडोर पाखे चाहिँ प्रमोट याउ अहिले चाहिँ नेउपुटी सम्बन्धी न चाहिँ भज चिस बिजायामा निब्ले चुनिउपुटी जुल अहिले मायोपिया ढे डसान उपचार विभिन्न तरिका डुडु मिखा वासर टेउ लो डोज एट्रोपिन धाउडु अटे ठाउँ नै डिफोकस धाउ चस्मा भए चाउँदु अर्थो केरा हाउपुटी चाहिँ मिखा कन्ट्याक्ट लेन्स त्यहीपट्टि उकेना चाहिँ पावर वृद्धि मजिक्यु ठेउ ठेउ उपायहरू चाहिँ वेचाउँदु विशेष नै मिखा टाको जुल्की मायोपिया जिउका
0: हजुर
1: अहिले मस्तै मिखा ढिउलाई उमेर भरे जुल्सी मिखा टटक ज्याउने नि अहिले मस्त चाहिँ यदि सुया माइनस पावर चस्मा टेमाला जाउँदो रहेछ उयो उमेर भरे जुल्सी झन्झन पावर भरे ज्याउनेको हो मजबुले प्लस डुम्पटी चाहिँ उमेर भरे जुल्सी प्लस घटेकै ज्याउँ अहिले छिटो प्रश्न मा बाउ पनि छ कि थो चस्मा ट्यानो झन्झनै पावर भरे जाउनु डाक्टर साहब ढाइ तर ऊ चस्मा टाउ कारण भरेजु मखी मिखा हाइट भरेजु ठेन्डो मिखा साइज भरेज्यू अहिले साइज भरेजु चाहिँ पावर भरेज्यू अहिले ऊ साइज भरे मुजिकको लागि चाहिँ विभिन्न उपायबाट ठाउँको नै चाहिँ वाज आउँदु सतर्क ज्या समयले जाँचे आऊ अहिले मोबाइल लिक्क सेउपट्टि ग्याजेट्स चाहिँ अपप्रयोगमा आऊ उन छौ मायोपिया प्रिभेन्सन उपाय ख
0: हजुर डाक्टर साहब गर्थे कि आठो ऋतु धाउ बसन्त ऋतु न ख यो कुनैको चाहिँ एलर्जी तँ चाहिँ फसँगै एलर्जी तँ छो श्वास यो पनि एलर्जी नदाई थुकै समाधान छु जेफो
1: एलर्जी धाउन छौ हो तरमै समस्या ख चिरा आज मिङ बिरामी सुन मलाई लगभग गुली बिरामी सो उयो 60% चाहिँ एलर्जी मस्त भइहाल्छ मस्त एउटा विशेष होइन टु स्प्रिङ टु समर तानौ टाइम तानौ समयले पोलेन ग्रेन्स त चाहिँ मिखा उके एलर्जी टेम्परेचर बढेजिउ कारण एलर्जी अहिले ऊ एलर्जी त चाहिँ वासट या उयो कन्ट्रोल या चाहिँ जिउ एलर्जी वासट पुरा लनाउने मखु तर उयो कन्ट्रोल या अहिले खुवाउनु नसिके या उपट्टि जुल निब्ले हाकु चस्मा टेउपट्टि जुल अहिले मिखा वासन टाइम टाइममा मिलेन टल्ला छ ओके पाखा चाहिँ कन्ट्रोल यापट्टि सम्भावना दु तर पुरा लनाउने मखु हान सिजनल हान सतर्क
0: हजुर डाक्टर साहब छि मु यी ब्याधलाई जी निन्मु फुपु छि ध्यामा पनि छु दस एक मिनट छि ध्या दिए फेरि
1: लगभग थियो खजु विषयवस्तु त सिको भालाट पठे चुने बेले नाभलको बुइ नसे कया बुइ ढुङ्का बुइ साइड मेन मिखा मिखा खोबी उइपट्टि रोग जिपिन डु अहिले एउटा मसाज जगेन ऊ खोबी नली चाहिँ एक वर्ष दुनी चलाउने सम्भावना डै अझ रोग डुन डै अठे मिखा चस्मा टेमाउ समस्यालाई झिसा खै ल्याड्न मायोपिया ठेन्डो हाइपरमेट्रोपिया एस्टिगमेटिजम ढाउन डै अहिले समयले मस्ती त केना चस्मा टेमा ल्याटेकमा अहिले समयले मात्र लाग्छ मिखा अल्छी जियो मिखा अल्छी मजीको लागि चाहिँ चस्मा प्रयोग आऊ अहिले मिखा यार जुल्किन होइन कम खनाउने हुन टाइमे अपरेसन जान जिल्ला चस्मा टिया जिल्ला मिखा सिधै यागमा ल अठिए चाहिँ मिखा विभिन्न किसिमको चाहिँ मोती बिन्दु ठ्याउ झ्याउँ समस्या जुल्ला छ समयले चाहिँ मिखा जाँचे आऊ या जी सबैले डक्लै भाँला उपाय जिरहेको छ
0: हजुर मुवाङ्गु यी ब्यादलाई यो के सुहाद हो हजुर निर्णय भाजमेज वेख प्राध्यापक डाक्टर कविन्द्र प्रचाचार्य वेख मिखा विशेषज्ञ उके मध्ये न मस्ते उपरि मिखा विशेषज्ञ ख तासे झि गु ई कोचा त तिङ्गु हुने वेक्ल यो चोसा वेक वे लसे वेक्ल हालादिगु पनि मेचपु तसे थ ठाउँ यता ब्याले मेगु वाले उएका छ म बौद्ध विज्ञान बौद्ध विद्वान नख अले उएका साहित्यकार नख थोलिसिल सिस्न छिक्मु त आजी चाहिँ इनाप्या उएका यता आफ्नो मेगु यी देखा चाहिँ आफ्नो उएका त सटेको बचमा विषय ठाउँ ज्याजोले प्राधिक रूपमा त न पुष्प ब्रजाचार्यजी त ग्वाली नादिला उएको या त न यो कु सुभा दिशा चाहिँ ज्याजो न्याकामा उपेश मर्जन ब्या सुभा

0: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
4: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र, पुष्परत्न बज्राचार्य, उद्घोषगामी मनुका कुँवर, बलराम कोइराला अनि म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभयो। त्यसअघि मन्त्री गौतमले प्रस्तुत गर्नुभएको दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सूचना नपरेका कारण विधेयक प्रस्तुत गर्न अनुमति प्राप्त भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनसनरत रहनुभएकी अधिकार कर्मी रुबी खान र सरकारका प्रतिनिधिबीच 5 बुधे सहमति भएको छ। सहमति भएसँगै उहाँले आफ्नो 23औं दिनको अनसन अन्त्य गर्नुभएको छ। खानलाई प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनसन तोडाउनु भएको हो। बाँकेको नेपालगञ्ज स्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्स नेपालगञ्ज अस्पतालमा अनसनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। छिमेकी केही देशमा चार्टर उडान बाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झन्डै 22 अर्ब रुपियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेको छ। सन् 2023 जनवरी 1 यस विमानस्थलको उद्घाटन भएको थियो। सन् 2025 मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा लासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो लामो समय टिक्न सकेन। गत मार्च 23 हिमालय एयरलाइन्सले पोखरा लासा उडान सेवा बन्द गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताउनुभयो। पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि सरकार र सम्बद्ध निकायले प्रयास गर्दै आए पनि त्यसले सार्थक रूप लिन सकेको छैन। पछिल्ला 1 दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढेको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन भने घट्दै गएको छ। आर्थिक वर्ष 2070-71 2080-81 मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढाव देखिएको हो। केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली सङ्कटानुमुख देखिएका छन्। सरकारले प्रति वर्ष कृषि क्षेत्रमा 10.7% बजेट बढाउँदै लगेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान चामल भारतबाट, कोदो फापर चीन र अर्जेन्टिना मलेसिया लगायत मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान र चामल गरी 7,53,305 मेट्रिक टन, मकै 2,79,989 मेट्रिक टन, कोदो 8,443 मेट्रिक टन र फापर 698 मेट्रिक टन आयात भएको छ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 37 स्थान राहदानी सहित 1 जनालाई नियन्त्रणमा लिई आज सार्वजनिक गरेको छ। सिराहाको धनगढी माई नगरपालिका 13 घर भएका 38 वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण 17,000 भन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिएको छ। उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको हो। लस एन्जलसबाट 48 किलोमिटर उत्तर पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो। सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागि बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

लस फ्याफुल्ला तिनी मजुसी सम्म त 2862 तालु डफ्रेलाला छेपाब्ली विक्रमसम्म 2083 साल जेठलाला ढु नाबेग्री बुधबार चु रेडियो नेपाल हिन्न तामाङ साङ्गुरी राङ्द डेनमुला यहाँ सूर्य मोक्तान युलचोहर रामचन्द्र पौडेल छे युल संघीय लोकतान्त्रिक गणतन्त्र दोष जिम्बालिचा स्थानीय सरकारलाई महत्व लामन ले सिखाब मलाई विशेष संक्षेप मलाई सुनसरी जोङला कोशी गाउँपालिका रिसोभा लौकही सिटी हल ठङसेङ लाछिबान युलचोहो पौडेल छे युलबाला बेनन आधारभूत आवश्यकता थे युलबासे माइबा राङमान विकासलाई गेखोर गर्दै सँगसे संघीय लोकतान्त्रिक गणतन्त्रलाई मान्यता थिएन आदर्श अनुसारला गेलाबारी स्थानीय तहसे लामन झान्सी गेलाबारी खाम्दला विषय संक्षेप हिन्न युलचोहो पौडेल छे 2065 सालरी कोशीला माथिमा क्योङ्नु नाम्सा विस्थापित तसी जिन्मा ग्लारी दन्दे दिपेन छार सोसी जिन्बा थिन विकासलाई गेखोर गर्दै योनबीमा योन लाबन खाबा माङमा राङदा ताङबा खाबा मुला विशेष सुङसिबान गोरसोमनुन तहला सरकार डिक्से भाल पीडित टिबन खाबा ग्लारी विपद व्यवस्थापन र पूर्व तयारी लाबारिन ध्यान पिनमारी मोइजेनला शुभ मुला प्रतिनिधि सभालाई तिनीलाई चाहिँ साङ्री प्रतिनिधि सभालाई मुल्मी निर्वाचन गिक्ष संशोधन विधेयक 2083 थिएन मतदाता नामावली गिक्ष संशोधन विधेयक 2083 थान्ब मुला चाहिँ साङ्री काइब्लोन थिएन दिम्लोन बालेन्द्र शाह होना ग्याम ठिम न्याय थिएन संसदीय मामिला ब्लुन सोभिता गौतम से प्रतिनिधि सभालाई मुल्मी निर्वाचन गिक्ष संशोधन विधेयक थिएन मतदाता नामावली गिक्ष संशोधन विधेयक थान्छु बहिन्न सुबिमा यहाँ छ प्रतिनिधि सभालाई तिनीलाई चाहिँ साङ्री सुङबोन ढोलप्रसाद अरियाल छे सभालाई ठिम द तिनबारी सांसद गरेर मोइजेनला शुभ मुबा श्रम संस्कृति पार्टीलाई सांसद गर्दै से प्ले कार्ड पुइसी विरोधला बालिसा सुङबुन अरियाल छे विरोधलाबा तरिका संसदीय आमराङमा से थेदा पोबरी मोइजेनला बन प्रतिनिधि सभालाई ठिम्दा तेन्दोबा बेनन सांसद गरेला कर्तव्य हिन्न विषय सुङशुभ मुला चिसाङ्गे सुङबुन अरियाल द दुई किन्सी श्रम संस्कृति पार्टीलाई छो हर्कराज राई से काइब्लोन थेन ब्लोन गर्दै संसद रि जिम्मेवार तादोबा थेन राङसिङ प्रश्नलाई जवाब पिन्दोला विषय सुङशुभ मुबा सांसद गदेशे स्यार्थेन लुइथुमरी बेनन ह्युलबाला पहुँच तादोबा सुकुम्बासी थिएन दिम आरे बका देला समस्या दा योनबेमा योना छाङ्नेला बारी बाङ्ला दोबा रङबा ताम्री सरकारलाई ध्यान छेङ्नेला बुमला सांसद गदेशे ह्युलठिम्से बेनन ह्युलबाला लुइथुमरी पहुँच लेनाला बारी खाम्दोला विषय पाङमान खाब मुसाइनन् बेनन ह्युलबासे लुइसेवा थुम्री पहुँच लेनाला बारी आखामसे लुइसेवा दा बेनन ह्युलबा दोना दोनाला बारी माग्ला बुमला चुरानो रसी सांसद गदेशे लोलोलो प्राकृतिक प्रकोप सुकुम्बा व्यवस्थापन रङमा ताम्से दिमनाम आरेबा बेनादन बार्खाला तबबीमा गाँचन व्यवस्थापन लसी पिनमारिन मागला बमुला प्रतिनिधि सभालाई अर्को चिसाङ नाङ्गर सियोला चिसे गिज्ञामा देपेन्टेसाला तापमुला सूचना थिएन संसार ब्लोन डाक्टर विक्रम तिमल सिन्हासे प्रेस त नियन्त्रण नेकिमा सरकारलाई खाजी बनाउन सेम आरे विशेष संक्षेप मुला प्रतिनिधि सभालाई लोलोलो चिसाङ्री सांसद गदेशे राङला ब्लोनखाङ थिएन सम्बन्धित न्युब प्रश्नलाई जवाब दोन्सुबान ब्लोन डाक्टर तिमल सिन्हासे सरकार प्रेस राङबाङलाई फेरि खाइमदामान प्रतिबद्ध मुला विशेष संक्षेप हिन्न ब्लोन डाक्टर तिमल सिन्हासे प्रेस काउन्सिल नेपाल थिएन चलचित्र सेन्सर बोर्डा कोङमा सवारी सरकार सिद्धान्ते बाङ्लाबान खाब मुला विषय नन् संक्षेप मुला चुरानो लसै ब्लोन डाक्टर तिमल सिन्हासै सरकारलाई ठिम्थेन गेखोर थिएन बजेटलाई प्राथमिकतालाई तामी राङला ब्लोनखाङ थिएन सम्बन्धित निवेदन प्रश्न थिएन पिनमा सुझाव दा राङसे तेनमारी बाङ्ला सेला मुला बिसिनन् संक्षेप मुला चुरानो

0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 2 रहेको स्वाद कथा अन्तर्गत रहेर भाषिक संरचना, वर्ण विन्यास, भाषिक प्रकार्य तथा सिर्जना परियोजना कार्यमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
2: ए सुनेन, तिमी पनि गोठालो आए कि?
3: होइन, मेरा वस्तु भाउको चाहिँ मुखी छैन कि हो, घरमा एकैछिन पढौ न त भनेको, कराएर बसी खानु गरेनन्, त्यही भएर बरु गोठालो आए त पढ्न नि पाइने, यी पनि अगाउँछन् भनेर ल्याएको नि।
2: मैले चराउन ल्याउनै हुँदैन भनेर भनेको हो त, सल्लाह गरेर सँगै ल्याउन पाएको भए हुन्थ्यो नि भनेर सोचेको पो हुँ त। ऊ लहेर त मजासँग चर्न थालिहाले नि, घाँस पनि राम्रो छ। ल ठिक छ, हामी पनि अब बसेर नेपाली विषयकै यसो छलफल गरौँ न त।
3: तिमीले त हिजो कक्षामा पढ्यौ होला, आफू त हिजो स्कुल जानै पाइन, मलाई सकर्मक र अकर्मक क्रियापदका बारेमा राम्ररी बुझाइदिन्थ्यो कि भनेर आश गरेको छु है आज।
2: साह्रै राम्रो विचार सुनेन, हिजो हामीले कक्षामा बुझ्ने गरी सकर्मक र अकर्मक क्रियापदको पहिचान र सन्दर्भ परक प्रयोग गर्न पनि सिक्यौँ, अब त मलाई राम्रै आउने भयो।
3: खुसीको कुरा नि, अब आज म पनि सिकेपछि जान्ने हुन्छु नि, परेका बेला म पनि कुनै बेला सिकाउला नि।
2: त्यसरी पैँचो तिरे झैँ गर्नु पर्दैन क्या। ल ल अब सुन, हिजो हामीले एकजना सकर्मक र एकजना अकर्मक भनेर संवाद गरेका थियौँ, किताबमा पनि संवाद रहेछ, हामी पनि त्यही संवाद गरौँ न त, हुन्छ?
3: ओहो, सौरभ आइपुगेछन्। ल ल, तिमी र हामी संवाद पढौ न त है।
4: हुन्छ, के छ र, म पढिहाल्छु नि।
3: ल सौरभ, तिमी सकर्मक बन, म अकर्मक बन्छु है त।
4: नमस्कार अकर्मक क्रियाज्यू, तपाईँको नाम किन अकर्मक भयो?
3: नमस्कार। ल सकर्मकज्यू, तपाईँका क्रियाले कर्म लिन्छन्, त्यसैले तपाईँ सकर्मक भनेर चिनिनुहुन्छ। मेरा क्रियाका लागि कर्म नै चाहिन्न, त्यसैले त म अकर्मक हुँ।
4: ए त्यो सबो कसरी चिन्ने त तपाईँले क्रिया लिनुहुन्न भनेर?
3: ल सुन्नुहोस्, क्रियासँग के र कसलाई भनी प्रश्न सोद्धा उत्तर आउने भएकाले सकर्मक क्रिया भनिएको हो नि त। म भात खान्छु वाक्यमा के खान्छौ भनेर प्रश्न गर्दा भात उत्तर आयो, खान्छु क्रियाले भात कर्म लियो, त्यसैले खान्छु क्रिया सकर्मक क्रिया भयो नि। अझै भूतकालको क्रिया हुँदा त कर्तामा ले विभक्ति पनि लाग्छ, जस्तै मैले भात खाए।
4: ए त्यसो भए अकर्मक जीव चाहिँ क्रियाका अगाडि के र कसलाई भन्ने प्रश्नको उत्तर नआउने भएकाले अकर्मक हुनुभा?
3: हुन त हो, तर त्यति के र कसलाई प्रश्नको उत्तर नआउने आधारमा मात्र म अकर्मक भन्ने बुझ्नु हुँदैन है।
2: दधिरामले डुल्लुमा समरसिंहलाई भेटे, त्यहाँ गङ्गाराम गीत गाउँदै थिए, त्यहाँ मानिसहरू नाच हेर्दै थिए, मानिसले प्रतिभा देखाउँदैछ, यहाँ सकर्मक क्रिया कुन हुन् त?
3: तिमीले भनेका वाक्यमा कसलाई भेटे भन्दा समरसिंहलाई, के गाउँदै थिए भन्दा गीत, के हेर्दै थिए भन्दा नाच, के देखाउँदैछ भन्दा प्रतिभा भन्ने उत्तर आउँछ। यसरी के वा कसलाई भनी प्रश्न गर्दा उत्तर आएमा त्यस्तो क्रियालाई सकर्मक क्रिया भनिन्छ।
2: अब अकर्मक क्रियापदको उदाहरण भन न त सौरभ।
4: बब्बर प्रसाद नाच्दै थिए, कोही मानिसहरू हाँस्दै थिए, त्यसै बेला सानुमया साई जुरुक्क उठिन्, हामी कोही पनि नहाँसौ, दधिराम दनुवार दैलेख पुगे।
3: हो, यी उदाहरणहरूमा के वा कसलाई भनी प्रश्न सोधेमा उत्तर आउँदैन, त्यही भएर यी क्रियापदहरू अकर्मक हुन्।
2: कर्म लिएर आउने क्रियापद नै सकर्मक हुन् भने कर्म नलिने क्रियापद अकर्मक क्रिया हुन्। ऊ सुत्यो, बुबा जानुभयो, म डराउँछु, सीता नाच्ने छिन्, यी वाक्यमा कुनै पनि क्रियापदले कर्म लिँदैनन्।
4: त्यसो भए हाँस, बाच, हुँ, रु, आउ, मर, दौड, निदाउ, चल, बड, लड, सर, खोक, भुक, गल, झर, बस, उठ, हिँड आदि धातुबाट बन्ने सबै क्रियापदहरू अकर्मक क्रिया हुन्।
3: पढ, लेख, खा, राख, भन, जित, हेर, भेट, पिठ, बाट, धु आदि धातुबाट बनेका क्रियापदहरू सकर्मक क्रियापदहरू हुन्। जस्तै पढबाट किताब पढ्छ वाक्य बनाउँदा के पढ्छ भन्दा किताब भन्ने कर्म आउँछ, त्यसैले यो सकर्मक क्रियापद हो।
2: देख धातु सकर्मक कि अकर्मक के हो भन्दा देख्छको के देख्छ प्रश्न सोधेमा सपना देख्छ भन्ने उत्तर आयो, त्यसैले यो सकर्मक भयो।
3: साँच्चै सरले भन्नुभएको मैले सम्झेँ है। कुनै क्रियापदहरूले दुईवटा कर्म पनि बोक्छन्। जस्तै दियो क्रियापदमा रामले श्यामलाई पैसा दियो भन्दा यहाँ श्याम र पैसा दुईवटा कर्म आएका छन्। यसैले दि धातु दुई कर्मक हो।
2: सोध, बाँड, लेख आदि पनि सकर्मक क्रियापद हुन्।
4: भाइ हुन्छ, यो वाक्यको क्रियापदको रु धातु सकर्मक कि अकर्मक के हो?
3: क्या सजिलो प्रश्न। रु धातु अकर्मक हो किनभने यसमा के वा कसलाई भन्दा प्रश्न सोधेमा उत्तर आउँदैन।
2: होइन, अब त यसो अर्को विषयमा नि कुराकानी गरौँ न त। खालि कति सकर्मक र अकर्मक क्रियापदको मात्र कुरा गर्ने हो?
4: हामीले स्वाद कथामा पनि कथा रचना नि गर्न पर्ने कुरा दिएको छ, त्यसका बारेमा केही छलफल गर्दा हुँदैन र?
3: आहा, सही कुरा सन्दर्भ उठान भयो है। अब हामी कथा रचना गर्दा ध्यान दिनुपर्ने कुरा गरौँ है त।
4: ऊ त्यहाँ हेरौँ न, हामीलाई नेपाली पढाउने प्रकाश सर होइन त? उहाँ नै हो जस्तो देखिनुहुन्छ।
3: हो ए, सर पो आउनुभयो। भागौँ कि क्या हो? पढ्न छाडेर गोठालो आएको भन्नु होला फेरि।
2: भाग्ने हो त, बरु हामीले जे गर्दैछौँ त्यही गरेर बसौँ न। हामी एकातिर उहाँले पढाउने विषय नेपालीकै चर्चा गर्दैछौँ भने अर्कातिर गाई बाख्रा चराउँदै घरको काम पनि गर्दैछौँ।
4: हो, तिमीले सही कुरा गर्यौ। हामी सबैले सरलाई सही कुरा भन्नुपर्छ, नचाहिँदो के नै गरेका छौ र हामीले।
5: नमस्कार।
0: अनि तपाईँहरू यो चौरमा के गर्दै हुनुहुन्छ? हातमा किताब पनि छन्।
2: हामी सकर्मक र अकर्मक क्रियापद बारे कुराकानी गरेर अब कथा लेखन कसरी गर्ने भन्ने विषयमा प्रवेश गर्न आँटेकै थियौँ। सर आइपुग्नु भयो, हामीलाई त देउतै आइपुगे जस्तो पो भयो त।
0: ठिक छ, अब हामी छलफल गरौँला नि त। कथा कुनै पनि घटनालाई सिलसिला मिलाएर लेख्ने कहानी वा कथन हो।
3: कथामा हुनै पर्ने कुरा के हुन्? सरले भनिदिनु भयो भने हामीलाई कथा रचना गर्दा सहज हुन्थ्यो कि सर?
4: हो सर, हामीलाई कथा लेख्ने भनेपछि रहर त लाग्छ, तर के कुरा त्यसमा समेट्नु पर्छ त्यो कुरा भनिदिनु भए आभारी हुन्थ्यौ सर।
2: कथामा घटना त हुन्छ भन्ने थाहा भयो, अरू के हुन्छ त सर?
0: कथामा घटना अर्थात् कथानक, समय, स्थान, वातावरण, चरित्र वा पात्र, उद्देश्य र भाषा शैली हुन्छ। यसै गरी कथामा संवाद राख्दा पनि सुनमा सुगन्ध थपिन्छ।
2: कथाको ढाँचा चाहिँ कस्तो हुन्छ सर?
0: साह्रै राम्रो प्रश्न गर्नुभयो। वास्तवमा कथा लेख्दा यसको संरचनामा पनि ध्यान दिनुपर्छ। कथाको प्रारम्भ, मध्य र अन्त्य गरी तीन खण्ड हुन्छ।
2: कथाको प्रारम्भमा के लेख्नुपर्छ त सर?
0: कथामा कथाको पात्र र परिवेश अनुकूल घटनाको थालनी गर्नु वा कथाको बीजारोपण गर्नु नै कथाको प्रारम्भ हो।
4: घटनाको स्वाभाविक विकास र कौतूहल सृजना, सङ्घर्षपूर्ण विस्तार र चरम उत्कर्षक अवस्था पुग्छ। कथाको विस्तार गर्दै घटनालाई उत्सुकताको विषयमा लैजाँदै समस्या र समाधानको अवस्थातिर कथाको मध्य भागमा लैजानु पर्छ।
3: अनि कथाको अन्त्यतिर के गर्ने नि सर?
0: हेर्नुहोस् सुनैनाजी, कथाको अन्त्य भनेकै यसको अवतरण हो। कथाको अन्त्यमा सन्देशमूलक समापन र यसको उद्देश्य प्राप्तितिर लैजानु पर्छ र कथा समापन गर्नुपर्छ।
2: यसरी हेर्दा त कथाको संरचना कम्तीमा पनि तीन अनुच्छेद चाहिँ हुनु नै पर्ने रहेछ, होइन त सर?
0: हो, तर यति नै अनुच्छेद भन्ने भन्दा पनि आवश्यकता अनुसार तीन भन्दा पनि बढी अनुच्छेदमा कथा रचना गर्न सकिन्छ।
4: अब हामीलाई कथा लेख्दा ध्यान दिनुपर्ने कुराहरू बताइदिनुहुन्छ कि सर?
3: कति प्रश्न सोधेका होलान् भनेर जर्को नमान्नुहोस् है सर।
0: के भन्नुभएको सुनैनाजी तपाईँले? मलाई आफ्ना विद्यार्थीले जति जिज्ञासा राख्छन् त्यति नै आनन्द आउँछ भन्ने कुरा थाहा छैन र? यस्ता कुरामा झर्को मान्ने भए त म अघि नै एउटा बहाना बनाएर यहाँबाट हिँडिहाल्थे नि।
4: धन्यवाद सर, हामी आभारी छौँ सर।
5: कथा लेख्दा सर्वप्रथम कुन विषयमा कथा लेख्ने हो भनेर त्यसको कथानक बनाउनु पर्छ। बुँदामा आधारित भएर कथा लेख्ने भए बुँदाहरूको गम्भीरताका साथ मनन गर्नुपर्छ।
3: त्यसो भए कथा कि दिएको बुँदाका आधारमा लेखिदो रहेछ कि आफैले कथानक बुनेर कथा रचना गरिदो रहेछ, अघि सर?
5: हो त, कथामा आवश्यक पात्रहरू चयन गरी तिनका छोटा छोटा तर पात्रानुकूल सरल भाषामा संवाद गर्नुपर्छ। यसै गरी घटनाको क्रमिक विस्तारमा नयाँ नयाँ जिज्ञासा उत्पन्न गराउँदै कथामा आदि, मध्य र अन्त्यका लागि अनुच्छेद सम्बद्धता मिलाई कथा लेख्नुपर्छ।
4: कथामा सन्देश पनि दिनुपर्छ होइन र सर? तर त्यो कसरी कथामा प्रस्तुत गर्ने त सर?
5: लेखक आफैले सन्देशका बारेमा नबोली घटनाबाटै पुष्टि गर्नुपर्छ। कथाले कुनै न कुनै महत्त्वपूर्ण सन्देश दिएकै हुने हुनाले यो कथामा आएकै हुनुपर्छ।
2: अनि कथा लेख्दा एकादेशमा भनेर सुरु गर्ने हो त सर?
3: लोक कथा हो र, अहिलेका आधुनिक कथा यसरी कहाँ एकादेशमा भनेर सुरु गर्नुहुन्छ त?
4: कथा लेख्नका लागि बुदा दिएकै हुन्छ र सर? कहिले काहीँ त प्रश्न मात्रै पनि सोधिन्छ नि, होइन र?
5: हामीले कथा रचना गर्दा कथानक बुनेपछि कथा श्रृङ्खला तयार पार्नुपर्छ। बुँदागत रूपमा दिइएको विषयवस्तुमा सिँगार्ने काम गर्नुपर्छ। परीक्षा केन्द्री हुँदा कथा लेखन स्वतन्त्र भने हुँदैन।
2: कथाको शीर्षक राख्न कदापि पनि भुल्नु हुँदैन है सर? शीर्षक सठिक हुनुपर्छ, कथालाई समेट्ने खालको सुहाउँदो पनि हुनुपर्छ।
3: कथा रचना गर्न बुँदा दिएको छ भने चाहिँ कसरी लेख्ने हो सर?
5: निर्दिष्ट बुँदामा आधारित भई कथा लेख्ने भए त्यसैमा आधारित भएर लेख्नुपर्छ। तर त्यहाँ उल्लेख भएभन्दा बढी कथावस्तु बढाउने वा अनावश्यक पात्र कल्पना गरेर कथा रचना गर्नु हुँदैन।
4: कथा कति समयभित्र लेख्नुपर्छ? कुनै निश्चित समयमा नै सक्नुपर्छ भन्ने छ र?
5: परीक्षामा लेख्नका लागि 4 पूर्णाङ्क भए 8 देखि 10 मिनटभित्र लेख्नु ठिक हुन्छ। स्वतन्त्र रूपमा कथा लेखन गर्दा निश्चित समय तोकिएको हुँदैन, तर पनि एक बसाइमा पढ्न सकिने गरी समय मिलाएर लेख्नुपर्ने हुन्छ।
3: सामाजिक विषयवस्तुको पहिचान तथा कथा निर्माण र त्यसको सन्देश प्रस्तुत गर्न घटनाबाट पात्र स्वयंले पाठ सिकेको देखाउन सकिन्छ, होइन त सर?
5: विशेष गरी सामाजिक कथा रचना गर्ने भए समाजमा भएका, देखेका वा घटेका घटनालाई नै कथाको प्रारूपमा ढालेर कथा रचना गर्ने शिल्प हुनु नै कथाकारिताको शिल्प भएको मानिन्छ।
2: पाठमै दिएको परियोजना कार्यलाई हेर्दा त मलाई कस्तो कथा लेखु लेखु जस्तो लाग्यो सर। के म त्यही बुँदामा आधारित भएर कथाका लागि पहिलो वाक्य बनाउन सक्छु सर?
5: अवश्य हो, तिमीले जस्तै कथा लेख्नका लागि रुचि जगाउनु पर्छ। कथा लेख्छु भनेर आफूले कथाको घटना टिपोट वा मनन गरेपछि कथा लेख्न सकिन्छ। सर्वप्रथम सबैले निर्दिष्ट बुँदालाई पठन गरी कथाको कथानक मनन गर्नुहोस् त। दिइएका बुँदा पढी घटनाको मनन गरेपछि कथामा के हुँदो रहेछ भन्ने थाहा पाउनु भयो त?
4: हामीले बुझ्यौँ सर।
5: हो, अब कथाको प्रारम्भ कहाँदेखि कहाँसम्म राख्ने, त्यसपछि मध्यभागमा कुन घटनादेखि कुन घटनासम्म प्रस्तुत गर्ने र अन्त्यमा के सन्देश लेख्ने भन्नेसम्मको मनमनै योजना गर्नुहोस् र कथा रचना गर्नुहोस्।
3: बुदा पढ्दा, सन्तानले राम्रो गर्दा आमा बुबा पनि खुसी हुने र गौरव पनि बढ्ने रहेछ भन्ने सन्देश किसानको परिवारबाट प्राप्त भयो।
2: कथामा छोरीलाई रेस्टुरेन्टमा लगेर एक प्लेट मिठाई मगाई खाना दिएर आफू चाहिँ होटेलको चारैतिर हेर्छ। किसानलाई अरू के ल्याऊ भनेर सोधेको र वाद विवाद प्रतियोगितामा प्रथम भएकाले मिठाई खुवाएको कुरा गर्छ।
4: नमागे पनि होटेलवालाले एक प्लेट मिठाई उपहार भनेर ल्याएर दिएको देखि किसान ज्यादै खुसी भएको चर्चा गर्दै कथालाई संवाद सहित लेख्दा हुँदैन त सर?
5: हो, कथामा संवाद राख्दै घटना विस्तार गर्दै अगाडि बढाउँदा नै कथा रचना राम्रो हुन्छ।
3: सर, कथा लेख्ने बानी राम्रो हो त?
5: तपाईँले पनि 81 यस्तो प्रश्न गर्नुभयो। हँ, कथा लेख्ने गर्नु एकदम राम्रो हो नि। आफ्नै जीवनमा घटेका घटनालाई पनि आधार बनाएर कथा रचना गर्दा पनि हुन्छ, तर त्यसमा पात्रको नाम अर्को राख्दा कथा जीवन्त पनि बन्छ।
2: समाज, टोल, छरछिमेकमा देखिएका घटनालाई कथाको रूप दिँदा कथाले यथार्थ रूप लिन्छ, यसरी कथा रचना गर्दा सुन्दर पनि हुन्छ।
5: जे होस्, सामाजिक कथा रचना गर्न अब त पक्का सक्नुहुन्छ होला जस्तो लागेको छ। सबैले प्रयास गर्नुहोस् है त।
6: हस सर, हामी प्रयास गर्छौं नि।
5: के अब हामी छुट्टिने हो त? तपाईँहरूको वस्तुभाव कता कता छन् विचार गर्नुहोला, म चाहिँ गएँ है त।
0: हस्त श्रोताबिन्दु, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: नेपालको समावेशी आवाज।
0: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
1: Dear students, today we discuss the grammar topic focused on modals and conditional sentence type 2 and type 3 given in unit 2 of grade 9 compulsory English textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
9: Pranita, look, our sir is coming.
4: Yes, he is.
10: Namaste, sir.
11: Namaste. What are you doing here?
10: Just talking about our imagination.
11: That's good. Then, what are your imaginations?
9: Like flying in the sky as a bird.
4: And being the Prime Minister of Nepal.
11: That's great. In our previous class, we learnt many grammatical items. And today, we are going to learn a new grammatical item. Can you guess what are we going to learn today? It's related to your talk that is expressing imagination and some other things.
10: We are excited to learn, sir.
11: Good. For it, you have to turn to page number 19 and 20, okay?
10: Okay, sir.
11: Dear students, have you seen grammar 1 on page number 19?
10: Yes, sir.
11: Good. What is written there in A?
9: Study what the people in the picture are saying.
11: Yes, you are right. Now, you have to act out the conversation, okay?
10: Okay, sir.
11: Start then.
9: I failed my test.
4: Really? What do you think you should do in future?
9: I should study a little more.
11: Very good. You have acted out it very nicely. Can you tell me the modal verb used in the conversation?
10: Should, sir.
11: Very good. We are going to learn the use of should, ought to, and had better, okay?
10: Okay, sir.
11: Do you know the use of should?
10: No idea, sir.
11: Don't worry, I will help you. First, I want to give you examples. You listen to me and try to find the use of should, okay?
10: Okay, sir.
11: The examples are, Jagat should be here by 5 p.m. He should be bringing vegetables.
9: To express something that is probable.
11: Is he right, Pranita?
4: I think he is, sir.
11: Yes, you are right. We use should to express the action that can take place. Jagat can be here by 5 p.m. and can bring vegetables. Now, I want to tell you another example of should and try to find its use. The example is, should we start learning English now?
10: To ask questions, sir.
11: You are right. We use should to ask questions. Now, another example for you and again find its use. Example is, you should stop eating junk food.
9: To give advice or suggestion or recommendation.
4: To show obligation and give an opinion.
11: Very good. You have understood the use of should very nicely. Now, let's see the use of ought to. Do you have any idea?
10: No, sir.
11: Okay, I want to give you examples. Listen to me and try to get its use, okay?
10: Okay, sir.
11: Examples are, they ought to have more parks in the city center. We ought to eat lots of fruit and vegetables every day. Can you say the use of ought to?
9: No idea, sir.
4: Sorry, sir.
11: Don't be upset. Now, I want to tell you its use. You write it down in your exercise book. We use ought to when talking about things which are desired or ideal. Have you got the idea?
10: Yes, sir.
11: Now, we have one more model to learn, that is, had better. So, I want to give you an example. We had better take something to eat or we'll be hungry later. It's getting late. We use had better to give advice about specific things. Use should for general advice. It is followed by the infinitive without to. Have you understood?
10: Yes, sir.
11: Dear students, we are going to do a task given in B on page number 20. What is the instruction in B?
4: Choose the correct answer, sir.
11: First, you choose the correct answer You can do it in your book with your pencil. Then we'll discuss the answers, okay?
10: Okay, sir.
11: I hope you might have finished your work.
10: We have, sir.
11: Good. Let's start then. One should read the question and another should say the correct answer tone by tone, okay?
10: Okay, sir.
9: A. I need help, doctor. My baby doesn't sleep well. What dot dot dot? The options are 1. Had I better do? 2. Should I do? 3. I should do.
4: The correct answer is should I do, and the complete sentence becomes as I need help, doctor. My baby doesn't sleep well. What should I do?
11: You are right. Go ahead.
4: Now my turn to read the question. B. The aeroplane only allows 2 pieces of luggage. You dot dot dot pack too much or you will have to take it out at the airport. The options are 1. Had better not. 2. Better not. 3. Had not better.
9: The correct answer is had better not, because it is an advice for a specific thing, and correct structure is had better not.
11: The complete sentence becomes the aeroplane only allows 2 pieces of luggage. You had better not pack too much or you will have to take it out at the airport.
9: Number C. A. I think that the grade my teacher gave me on the test is wrong. Really? You dot dot dot to her after class today. The options are should to talk, ought to talk, ought talk.
4: Correct answer is ought to talk, because we have to use to after ought and it becomes really. You ought to talk to her after class today.
11: Wow, very good. Now, I want to read the rest of the questions and you say the correct answers, okay?
10: Okay, sir.
11: D. It's raining and I don't want to get my dress wet. I. Dot dot dot an umbrella. The options are 1. Had better not take. 2. Had better to take. 3. Had better take.
10: Had better take.
11: Very good. Now, number E. Dinesh loves chocolate, but he dot dot dot too much or he will put on weight. The options are 1. Shouldn't eat, 2. Should eat not, and 3. Should eat.
10: Shouldn't eat.
11: You are right. Now, number F. My mother isn't feeling well, so I told her that she dot dot dot to the doctor. The options are 1. Ought go, 2. Ought to go, and 3. Ought.
10: Ought to go.
11: You are right again. Next number is G. A. It's so hot. B. You dot dot dot your jacket. The options are 1. Should take off, 2. Should put on, and 3. Should to take off.
10: Should take off.
11: You are absolutely correct. The last one given in H is I'm going to visit your country. Where dot dot dot if I want to go shopping. The options are should I go, option 2 I should go, and option 3 ought to I go.
10: Should I go.
11: Bravo, you have done a great job. Now we are going to learn another item of grammar under grammar 2 given on page number 24 and 25. What do you see there under grammar 2?
9: Sentences with the highlighted words.
4: Yes, sir. There are the sentences having highlighted words.
11: You are right. One of you read the sentences A to C.
4: I want to read, sir.
9: Then I want to read the rest of the sentences.
11: All right. Go ahead then.
4: Number A. The king would be treated only if he came on foot to the holy man's residence. Number B. If Sarita had an Android mobile phone, she would join the virtual classroom. Number C. If the king had lived an active life, his health would not have worsened.
11: What are the highlighted words in the sentences, Gaurav?
9: In the first sentence, the highlighted words are would be and came. In the second sentence, had and would join. And in the third sentence, had lived and would not have worsened.
11: Good. Now, it's your turn to read, Gaurav.
9: Okay, sir. Number D. Had she studied hard, she would have secured the best result. Number E. If we had listened to the radio, we would have heard the news. Number F. It would not surprise me if he knew the answer.
11: Pranita, you say the highlighted words.
4: In the fourth sentence, had studied and would have secured. In the fifth sentence, had listened and would have heard. And in the last sentence, would not surprise and knew.
11: Yes, you are correct. These are called conditional sentences. They are conditional type 2 and type 3. In conditional sentence, there are two parts. One is if clause and another is main clause. Here, if clause does not give us a complete meaning. For example, in the fifth sentence, it is written, if we had listened to the radio, if I say only this part, does it give us complete meaning?
10: No, sir.
11: So, we need another main clause to get complete sentence. And if clause keeps condition to complete the meaning. Have you understood?
10: Yes, sir.
11: Very good. Can you tell me which are the conditional sentences type 2 in the above examples?
12: The sentences of A, B and F are of conditional sentences type 2.
9: And the sentences of C, D and E are of conditional sentences type 3.
11: Very good. There is past form of the verb in one part and there is would or could or should or might plus infinitive, verb 1, in another part in type 2. And there is past perfect of the verb in one part and would or could or should or might plus have plus past participle, verb 3, in another part in type 3. Okay?
10: Okay, sir.
11: If so, can you tell me when do we use type 2 and type 3?
10: No idea, sir.
11: Okay, don't worry. I'll tell you and please write in your notebook.
10: Okay, sir.
11: We use type 2 to express an unlikely or hypothetical condition and its probable result. Similarly, we use type 3 to express that the time is the past and the situation is hypothetical. Is it clear to you?
10: Yes, sir.
11: Dear students, let's do the task of B. You just write down the correct forms of the conditional sentences in your notebook first. Then, I will ask to share your answer, okay?
10: Okay, sir.
11: I hope you might have finished.
10: Yes, sir.
11: Okay. First, Gaurav says the first five sentences and Pranita will say the rest ones.
9: Shall I start, sir?
11: Sure. Proceed it.
9: Okay. Number A. I had seen Chiring a few minutes ago. If you had come round earlier, you would have seen him too. Number B. I wish I were a bird. If I were a bird, I would fly round the world. Number C. Provided that you were 20, you could play the match. Number D. George was happy that he came to Nepal. If he hadn't, he would not see Mount Everest. Number E. What would you do if you won the lottery of rupees 1 lakh?
11: Is he right, Pranita?
12: Yes, sir. He is right. I have also written the same.
11: Very good. Pranita, your turn now.
12: Okay, sir. Number F. Seema missed the bus to go home. If she had come in time, she would have caught the bus. Number G. She would lose weight if she did not eat a lot of sweets. Number H. They might have helped you if you had asked them. Number I. If he had driven more carefully, he might not have had that accident. Number J. If everyone turned off unwanted lights, we could save a lot of electricity.
11: Is she right, Gaurav?
9: Yes, sir. She is right.
11: Excellent. You are absolutely right. One thing you have to remember is, if we use if clause in the first part, then we should use comma before the main clause or another part. But if we do not use comma, if clause is used in the second part. Is it clear to you?
10: Yes, sir.
11: Now, we are going to do the task given in C. Dear students, in this task, you are free to write your own ideas, but the structure must be correct. You start writing your answers in your notebook, okay?
10: Okay, sir.
11: I hope you might have finished writing.
9: Finished, sir.
11: Good. Now, Pranita says her answers from A to E, and Gaurav will say from F to J, okay?
10: Okay, sir.
11: Let us start, Pranita.
12: Sure, sir. A. If you had studied well, you would have passed the exam. B. If you asked me, I would tell you the answer. C. If we had gone to the cinema, we would have easily spent the time. D. If you spoke English, you could improve it. E. If they listened to me, I would tell them my story.
11: Is she right, Gaurav?
9: She is absolutely right, sir.
11: Yes, she is absolutely correct. Then it's your turn, Gaurav.
9: Okay, sir. F. I would return to you if I had your address. G. If I had practiced dancing, I would have taken part in the contest. H. If we were free, we would walk to the museum. I. I could swim if there were not many sharks there. J. She would have reached in time if she had taken the right bus.
11: Is he right, Pranita?
12: Yes, sir. His answers are perfect.
11: Yes, you have perfectly done your task. Do you have any confusion about the use of conditional sentences type 2 and 3?
10: No, sir.
11: Good. If so, please keep them practicing, okay?
10: Okay, sir.
11: Dear students, we are at the end of our today's class. This much for today. Have a nice time. Goodbye.
10: Goodbye, sir.
0: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
13: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको छ बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। मध्य प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष आज महालेखा परीक्षा कार्यालयको 8 वार्षिक प्रतिवेदन पेश गरेको छ। जनकपुरधाम स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा महालेखा परीक्षक कार्यालयका नायब महालेखा परीक्षक तारा प्रसाद पाण्डेले आर्थिक वर्ष 2081-82 लेखा परीक्षण सम्बन्धी 8 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कर्णलाई बुझाउनु भएको हो। प्रतिवेदनमा प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, निर्देशनालय, स्थानीय तह तथा अन्य सार्वजनिक निकायहरूको आर्थिक कारोबार, राजस्व सङ्कलन, बजेट कार्यान्वयन, खर्च प्रणाली तथा वित्तीय अनुशासन सम्बन्धी विषय समेटिएको बताइएको छ। लेखा परीक्षणको क्रममा देखिएको बेरुचि, आर्थिक अनियमितता, प्रक्रिया मिचेर गरिएको खर्च तथा सुधार गर्नुपर्ने पक्षबारे प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कर्णले सुशासन प्रवर्धन, आर्थिक अनुशासन कायम तथा सार्वजनिक निकायलाई थप जिम्मेवार बनाउन महालेखा परीक्षणको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो। उहाँले प्रतिवेदनमा औलाइएका विषयलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक अध्ययन गरी सुधारका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो। प्रदेश प्रमुख कर्णले सार्वजनिक स्रोत र साधनको पारदर्शी तथा प्रभावकारी उपयोग हुनुपर्ने उल्लेख गर्दै आर्थिक कारोबारलाई नियमसम्मत, मितव्ययी र जनउत्तरदायी बनाउन सबै निकाय जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले लेखा परीक्षणबाट औल्याइएका कमी कमजोरी सच्याउन सके मात्र सुशासन र विकासप्रतिको जनविश्वास बलियो हुने बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 प्रादेशिक कुल गृहस्थ उत्पादनको प्रारम्भिक अनुमान अनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब 4.64 अर्ब पुग्ने जनाइएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले राष्ट्रिय कुल गृहस्थ उत्पादनमा 7% योगदान गर्ने अनुमान गरिएको हो। अघिल्लो आर्थिक वर्ष 2081-82 प्रदेशको योगदान 7.1% रहेको थियो। प्रादेशिक लेखाका अनुसार प्रचलित र स्थिर दुवै मूल्यमा मापन गरी सार्वजनिक गरिएको छ। प्रचलित मूल्यको कुल गृहस्थ उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छन् भने स्थिर मूल्यको कुल गृहस्थ उत्पादनबाट आर्थिक वृद्धि दर अनुमान गरिन्छ। हाल प्रकाशित स्थिर मूल्यका अनुमान आर्थिक वर्ष 2067-68 मूल्यमा आधारित रहेका र प्रादेशिक लेखा अनुमान गर्ने क्रममा आर्थिक वर्ष 2082-83 लागि पछिल्लो 6-8 महिनासम्मका उपलब्ध आँकडा तथा सूचना प्रयोग गरी बाँकी अवधिको अवस्था सामान्य रहने अपेक्षासहित तथ्याङ्कीय विधिबाट प्रादेशिक लेखाका प्रारम्भिक अनुमान तयार गरिएको कार्यालयका तथ्याङ्क अधिकृत कमलराज जोशीले जानकारी दिनुभयो। आज धनगढीमा आयोजित कार्यक्रममा सार्वजनिक प्रादेशिक लेखा अनुमान अनुसार स्थिर मूल्यमा मापन गरिएको प्रदेशको आर्थिक वृद्धि दर 3.28% रहने प्रारम्भिक अनुमान गरिएको छ। यो राष्ट्रिय औसत 3.85% भन्दा कम हो। प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी 33.43% रहने अनुमान गरिएको छ। त्यसपछि शिक्षा, व्यापार तथा अन्य सेवा क्षेत्रको योगदान उल्लेख्य रहेको कार्यालयले जनाएको छ। वर्षौँदेखि मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित

442 हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष 2081-82 अतिक्रमण मुक्त गरिएको छ। मध्य प्रदेश वन निर्देशनालय जनकपुर धामका अनुसार थप अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउने सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन्। निर्देशनालयबाट प्राप्त विवरण अनुसार धनुषामा 30 हेक्टर, सर्लाहीमा 175 हेक्टर, सप्तरीमा 111 हेक्टर, बारामा 54 हेक्टर, पर्सामा 45 हेक्टर, रौतहटमा 12 हेक्टर, सिरहामा 10 हेक्टर तथा महतरीमा 3 हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ। अतिक्रमित वन क्षेत्रमा खेतीपाती, गोठ निर्माण, होटल तथा पसल सञ्चालन घर समेत निर्माण गरी बसोबास भइरहेको थियो। निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले मध्य प्रदेशको 8 जिल्लाबाट अहिले पनि 16,500 हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिनुभयो। अतिक्रमित वन क्षेत्रको जमिन खाली गर्ने प्रक्रिया सुरु गरिएको तथा त्यसमा सबैको सहयोग आवश्यक रहेको निर्देशक जयसवालले बताउनुभयो। काठमाडौँ महानगरपालिकाले गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गु संक्रमण हुन थालेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। पछिल्लो समय काठमाडौँ महानगरपालिकाको 32 वाडामा डेङ्गुका बिरामी देखिन थालेकाले काठमाडौँ महानगरपालिकाले सावधानी अपनाउन आग्रह गरेको काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका महामारी रोगथाम तथा नियन्त्रण सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो। महामारी जन्य रोग नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले बढी जोखिम हुन सक्ने स्थान पहिचानको काम गरिरहेको सम्पर्क व्यक्ति भूषालले जानकारी दिनुभयो। जोखिम पहिचान गरिएका स्थानमा सोही अनुरूप अन्यत्र स्थानभन्दा थप सचेतनाको कार्यक्रम लैजाने तयारी छ। स्थान पहिचान गरी काम गर्दा सहज हुने काठमाडौँ महानगरपालिकाको विश्वास छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बागमती प्रदेशको महालेखा परीक्षकको 8 वार्षिक प्रतिवेदन 2083 पेश गरिएको छ। महालेखा परीक्षण कार्यालयको नायब महालेखा परीक्षक घनश्याम काफ्ले आज सो प्रतिवेदन पेश गर्नुभएको हो। गत आर्थिक वर्ष 2081-82 आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरेर तयार पारिएको 8 वार्षिक प्रतिवेदन 2083 प्रदेश प्रमुख सचिवालयमा दर्ता पनि गरिएको प्रदेश प्रमुख सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले बताउनुभयो। सोह्रौँ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता यही जेठ 15 र 16 गते बागलुङमा हुने भएको छ। प्रतियोगिताको व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको प्रदेश खेलकुद परिषदले जनाएको छ। प्रतियोगितामा गण्डकीका 11 जिल्लाबाट गरी झन्डै 1,100 खेलाडी सहभागी हुने परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो। नियमित गस्तीमा रहेका प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित 17 पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट 4, सिरहा र कैलालीबाट 3, मकमानपुरबाट र ललितपुरबाट 2-2 तथा उदयपुर, कपिलवस्तु र पर्साबाट 1-1 पक्राउ परेका छन्। लागु औषध ब्युरोको टोलीले उनीहरूको साथबाट लागु औषध खैरो हिरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने ट्रामाडोल र एस्पास्मो बरामद गरेको हो। यसैसाथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ। स्वरोजगार कार्यक्रमपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ प्रस्तुत गर्नेछौँ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि सङ्घीयता र समृद्धि कार्यक्रम पुनः प्रसारण गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू करिब राति 10 बजेसम्म। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण सुनाउनेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू करिब राति 11 बजेसम्म। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुर्याउनेछन्। तर रात्रिकालीन प्रसारण भने रातभरि नै जारी रहनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ भाइ बहिनीहरू। कार्यक्रम बालबाटिकाको पर्खाइमा बस्नु नै सम्पूर्ण सम्पूर्णमा आज पनि यो बुधबारको बसाइमा तपाईँहरूकै दिदी विद्या चौधरी उपस्थित भइसकेकी छु। प्रविधि संयोजनमा हुनुहुन्छ मिनर्वा बज्राचार्य। भाइ बहिनीहरू, यो कार्यक्रम यहाँहरूले रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। आज कार्यक्रम बालबाटिकामा म यहाँहरू जस्तै साथीहरूलाई भेट्न किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेकी छु। यति बेला सबै भाइ बहिनीहरू आफ्नो कक्षा कोठामा पढ्दै हुनुहुन्छ। अब म भने सात कक्षाको कोठामा प्रवेश गरिसकेकी छु। सबै भाइ बहिनीहरू पढ्दै हुनुहुन्छ। अब म एकजना तपाईँहरूकै साथीसँग गफगाफ गर्छु है। त तपाईँको साथीले कसरी पढ्दै हुनुहुन्छ अनि के केमा रुचि राख्नुहुन्छ अनि पढाइ बाहेक उहाँले के गर्न मन पराउनुहुन्छ त उहाँसँगको यो कुराकानी उहाँकै आवाजमा उहाँकै परिचयबाट है त भाइ बहिनीहरू।
1: नमस्ते, मेरो नाम आइसिंह ठकुरी, म कक्षा सातमा अध्ययनरत, विद्यालयको नाम चाहिँ वैष्णवी सेकेन्डरी स्कुल, किर्तिपुर सात भाजङ्गल। मलाई चाहिँ गीत गाउन मनपर्छ र गीत बाहेक खेलकुद पनि मनपर्छ।
0: कुन खेल मनपर्छ नि आयुषलाई?
1: मलाई क्रिकेट।
0: क्रिकेट मनपर्छ। क्रिकेटको बारेमा त मलाई अलि थाहा छैन, तपाईँ जस्तै साथीहरूलाई पनि थाहा नहोला होइन। थोरै क्रिकेटको बारेमा भनिदिनुहोस् न।
1: क्रिकेट एक चर्चित खेलकुद हो, विश्वमा धेरै चर्चित खेलकुद हो यो। क्रिकेटमा धेरै प्रचलित खेलाडीहरू रहेका छन्, त्यसैले मलाई क्रिकेट धेरै मन परेको।
0: तपाईँको मनपर्ने खेलाडी पनि हुनुहुन्छ होला?
1: हजुर।
0: कुन खेलाडी मनपर्छ नि?
1: सन्दीप लामिछाने।
0: उहाँलाई किन मन परेको नि?
1: उहाँको बलिङ।
0: बलिङ मनपर्छ हो। ठुलो भएपछि सन्दीप जस्तै बन्न मन छ?
1: हजुर।
0: अरू के गर्न रुचाउनुहुन्छ नि?
1: यति नै, गीत गाउन र खेलकुद खेल्न मन पराउँछु।
0: पढाइको सँगसँगै गीत गाउन अनि खेल पनि खेल्न रुचाउनुहुन्छ होइन। कसरी पढ्दै हुनुहुन्छ?
1: अहिलेसम्म राम्रोसँग पढिरहेको छु।
0: आयुषको घर चाहिँ कहाँ हो नि? यही काठमाडौँमै हो?
1: होइन, मेरो बझाङ सुदूरपश्चिम।
0: किर्तिपुरमा बसेर पढ्न लागेको कति जति भयो नि?
1: चार वर्ष हुन लाग्यो।
0: आयुषको घरमा को हुनुहुन्छ नि?
1: यता चाहिँ तिनवटा दिदी र म, गाउँमा बाबा मम्मी।
0: दिदीहरूसँग बसेर पढ्दै हुनुहुन्छ?
1: हजुर।
0: जङ्क फुडहरू खानुहुन्छ कि हुँदैन नि?
1: खान्छु।
0: जङ्क फुडले त असर गर्छ नि त?
1: हजुर।
0: होइन र, आयुषलाई गीत पनि गाउन मनपर्छ भन्नुभयो ल, आयुषको मिठो यो आवाजमा गीत पनि सुनौ हामी।

0: लाई पढाइको बाहेक अरू के गर्न मनपर्छ नि?
1: पढाइ बाहेक अरू चाहिँ त्यस्तै गीत कविताहरू गाउन त्यस्तै मनपर्छ।
0: आज यहाँले कार्यक्रम बालबाटिकामा गीत पनि गाउन पाउनुहुन्छ अनि कविता पनि भन्न पाउनुहुन्छ है त प्रतीक्षा?
1: हुन्छ।
0: तपाईँको त धेरै साथीहरू हुनुहुन्छ होला है तपाईँ जस्तै?
1: हजुर।
0: घरमा कतिको पढ्नुहुन्छ नि?
1: घरमा पनि टाइम भएको बेलामा पढ्छु, नभएपछि अब मम्मी बाबालाई सघाउने।
0: त्यसरी नै पढ्नु भएको छ है?
1: हजुर।
0: अनि पढाइको बाहेक अरू के गर्नुहुन्छ नि यहाँले?
1: पढाइ बाहेक अलि खाली टाइममा चाहिँ त्यस्तै गीतहरू गाएर आफ्नो मनोरञ्जन गर्छु।
0: अनि आज चाहिँ हामीलाई कविता सुनाउने कि गीत सुनाउने, दुबै सुनाउनुहोस् है, हामी त यही आग्रह गर्छौँ।
1: हस् हुन्छ, म चाहिँ कविता सुनाउँछु।
0: हस् ल सुरु गर्नुहोस्।
1: मेरो कविताको शीर्षक चाहिँ आदिकविको सम्झना रहेको छ। यो कविता चाहिँ शार्दूल विकृति छन्दमा रहेको छ। पृथ्वीले जब छिन्न भिन्न

0: धन्यवाद।
1: प्रतीक्षालाई एकदमै मिठो कविता सुनाउनु भयो, हामी एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ।
2: भाइ बहिनीहरू, अब भने म तपाईँहरूलाई नै पढाउने शिक्षक हुनुहुन्छ, अङ्ग्रेजी विषय पढाउनुहुन्छ। अब भने उहाँको अहिलेसम्म पढाउँदै गरेको अनुभव अनि विद्यार्थी भाइ बहिनीहरूले कसरी पढ्नुपर्छ अनि त्यसमा पनि घरमा अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई कसरी हेर्नुपर्छ र कसरी गाइड गर्नुपर्छ भन्ने कुरामा उहाँले आफ्नो अनुभव सुनाउँदै हुनुहुन्छ। ल, एकदमै ध्यानपूर्वक सुन्नुहोला है तपाईँहरू।
3: हजुर नमस्कार, म श्रीभक्त महर्जन। यो म चाहिँ वैष्णवी माध्यमिक विद्यालयको निवाबी अङ्ग्रेजी पढाउँछु, साथसाथै कम्प्युटर पनि पढाउँछु। बच्चाहरू अहिले पढ्दैनन् भन्ने चाहिँ सबैको सवाल छ। यहाँ चाहिँ नपढ्ने कारण के हो भन्ने कुरा चाहिँ हामीले चाहिँ अहिलेसम्म पनि हामीले चाहिँ खोजी नै गरिरहेछौँ, जसमा चाहिँ हामी अभिभावकहरू भएर अथवा शिक्षक भएर चाहिँ कसरी गर्नुपर्छ भन्ने कुरामा चाहिँ मलाई एउटा सानो कुरा राख्न मन लागेको छ, जसमा विद्यार्थीहरू पढेन भन्दाखेरि पनि उनीहरूलाई पढ्ने रुचि चाहिँ जगाउनु पर्छ जस्तो लाग्छ सबभन्दा पहिला। किनभने उनीहरूले रुचि नजगाइकन पढाउँदाखेरि हामी रुचि नभएको खाना खा जस्तै हुन्छ। त्यही भएर सबभन्दा पहिला शिक्षकहरूले चाहिँ पढाउनुभन्दा पहिला उनीहरूलाई पढ्ने रुचि चाहिँ जगाउनुपर्छ जस्तो लाग्छ। पढ्ने जब रुचि जाग्छ, हामीले 15-20 मिनट पढाए पनि उनीहरूले छिटो बुझ्छन् र त्यो पढाएको जति हो त्यति बुझ्न सक्छन्। धेरै पढाउने अनि धेरै बुझ्छन् जस्तो चाहिँ हामीले चाहिँ फिल गर्नु हुँदैन, हामीले जति थोरै जति राम्रो तरिकाले बुझायो त्यति बुझ्छन्। अनि सँगसँगै शिक्षक त्यसमा सचेत हुनु पर्यो, साथसाथै अभिभावक पनि केस बुझ्नु पर्यो भन्दाखेरि राम्रो स्कुल, ठुलो स्कुल, नाम चलेको स्कुल भनेर राख्दैमा बच्चा राम्रो हुन्छ भन्ने धारणा चाहिँ यो अहिले बिल्कुल गलत भइँदै आइरहेको छ। हो, एउटा व्यवस्थापन राम्रो हुनुपर्छ, पढाइ राम्रो हुनुपर्छ, रेगुलर क्लास राम्रो हुनुपर्छ, त्यो त हो। जहाँ यो सबै कुरा हुन्छ, हुँदा हुँदै पनि बच्चा किन फेल हुन्छन्, असफल हुन्छन् भन्ने कुरामा यो धेरै कारणहरूमध्ये अभिभावकहरूले यसो आफ्नो बच्चाको पढाइ कस्तो छ भनेर ध्यान दिन नसक्नु पनि हो जस्तो लाग्छ मलाई चाहिँ। है, जब हामीले चाहिँ बच्चालाई विद्यालय पठाउँछौँ, हाम्रो जिम्मेवारी सक्यो भन्ने अभिभावकहरूले चाहिँ त्यो बिल्कुल अहिलेसम्म गरिरहनु भएको गलत क्रियाकलाप हो अथवा धारणा हो। जब हामी विद्यालय पठाउँछौँ, विद्यालयबाट फर्केपछि उनीहरूले के पढेर आए, के कामहरू गरेका छन् भन्ने कुरा दैनिक रूपमा नसके पनि हप्ताको 2-3 दिन गरेर चेक गर्नु भएमा उनीहरूले गरेको क्रियाकलापहरूले के गरेका छन्, के पढेका छन् भन्ने कुरा चाहिँ हामीले चासो पनि राख्नुपर्छ। जुन चासो राख्दाखेरि बच्चाहरूले पनि आफूले पनि के पढेको छ भन्ने कुरा पनि फेरि पुनर् कुराहरू राख्न पाउँछन् उनीहरूले, जसले गर्दा मेरो अभिभावकले पनि चेक गर्छन् है भन्ने कुरा चाहिँ घरमा पनि उसलाई लाग्छ, जसले गर्दा उसले विद्यालयमा के गरेको होस् घरमा पनि भन्नुपर्ने भन्ने कुरा चाहिँ मनमा लिन सक्छन्। जसले गर्दाखेरि उनीहरूले पढ्नेमा पनि अब रुचि जगाउनु पर्छ, अब मैले पनि पढ्नुपर्छ, घरमा पनि चेक गर्छन्, स्कुलमा पनि चेक गर्छन् भनेपछि मैले दुवैतिर राम्रो गर्नुपर्छ भन्ने कुरा चाहिँ उनीहरूमा विकास हुन्छ। त्यही भएर यसो गरिदियो भने अभिभावकहरूले पछि गएर रिजल्टमा मात्र मेरो फेल किन भयो, फेल भयो भनेर बच्चालाई कुट्ने, गाली गर्ने त्यो चाहिँ गर्नु भएन।
2: मेरा प्यारा प्यारा भाइ बहिनीहरू, आज कार्यक्रम बाल बाटिकामा किर्तिपुरमा रहेको वैष्णवी माध्यमिक विद्यालय भाजङ्गलमा आइपुगेकी थिए। यहाँहरूसँग धेरै भलाकुसारी अनि रमाइला रमाइला गफगाफहरू सुनाउन मन थियो, तर समयले आजलाई यति नै भनिसकेको छ। अर्को साता फेरि अर्को कुनै नयाँ विषयमा यहाँकै स्कुलहरूमा यहाँसँगै भेट हुने नै छ। अनि रमाइला रमाइला यहाँको प्रतिभाहरू अनि रमाइला रमाइला गफगाफहरू त छँदै नै छन्। अनि यतिन्जेल यहाँको आवाज रेडियो तरङ्ग मार्फत यहाँकै घरआँगनसम्म पुर्याएर साथ दिनुहुने तपाईँहरूकै प्रिय दिदीलाई त धन्यवाद नदिने त कुरै नै भएन है। ल, उहाँ मिनर्वा वज्राचार्यलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ। र जो जति भाइ बहिनीहरूले हामीलाई यो कार्यक्रम सुनेर साथ दिनुभयो उहाँहरूलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद छ। यहाँहरू धेरै ज्ञानी भएर पढ्नु होला, होइन? पढाइ भन्दा ठुलो हाम्रो जीवनमा अरू केही पनि छैन र घरमा ज्ञानी भएर बस्नु होला। स्कुलमा पनि शिक्षकहरूले भनेको राम्रोसँग मान्नु होला है त। यही भन्दै म कार्यक्रम सञ्चालिका विद्या चौधरी पनि अर्को बुधबार यही समय यही स्टेशनमा भेट हुने बाचाका साथ अहिलेलाई बिदा हुन्छु। हवस् त, नमस्कार।
0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: होइन, के पोको पारा त्यस्तो सुन भेट्यौ कि क्या
5: हो? सुनै हो, हेर त,
4: माटो पो रहेछ त।
5: ल, यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
4: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
5: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
4: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
5: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
6: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np मा लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
7: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
8: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
9: नागरिक लगानी कोष।
10: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
11: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी नेपालमा खेती गरिने स्ट्रबेरी कस्तो प्रकारको फल हो, स्ट्रबेरी खेती गर्ने प्रविधि कस्तो हुन्छ, नेपालमा स्ट्रबेरी खेतीको विद्यमान अवस्था कस्तो छ, यस खेती प्रणालीमा देखिने समस्या र ती समस्या समाधानका उपायमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ विगत लामो समयदेखि आवर फार्म्स प्रणाली मार्फत हिमे बेरी स्ट्रबेरी ब्रान्ड सुरुवात गरेर स्ट्रबेरी खेती प्रणालीमा महत्वपूर्ण योगदान दिँदै आएको आवर फार्म्स प्रणालीका एकजना अनुभवी प्राविधिक शिवराज पोखरेलसँग यहाँलाई कृषि संवादमा स्वागत छ।
12: धन्यवाद।
11: संवादको प्रारम्भ चाहिँ स्ट्रबेरी कस्तो प्रकारको खेती प्रणाली हो यहीँबाट सुरुवात गरौँ।
12: यो स्ट्रबेरी चाहिँ पहिला कसरी सुरुवात भयो भनेर अलिकति म झल्काउन चाहन्छु। 30-35 वर्ष अगाडि चाहिँ एउटा जाइटी भन्ने चाहिँ जापानिज संस्था मार्फत चाहिँ स्ट्रबेरी ल्याइयो त्यो ककनीको एउटा चाहिँ निश्चित एरियामा र उहाँहरूले नै आफै एउटा चाहिँ खेती गरेर त्यहाँको किसानहरूलाई चाहिँ काममा लगाउने अनि त्यसपछि त्योबाट चाहिँ अनि अलिअलि नेहो भन्ने जात त्यो बेलाको नेहो भनेको जापानिज भाषामै नेहो भन्ने जातबाट सुरुवात गरेर अहिले चाहिँ उहाँहरू चाहिँ अहिले जाइटी भन्ने संस्था चाहिँ उहाँहरू मार्फत छैन कि किसानहरू मार्फत बिरुवाहरू चाहिँ बिक्री गरेर अहिले चाहिँ त्यो गरिराख्दै आइएको छ। त्यसमध्ये अब यो हाम्रो चाहिँ एकजना नानामी वाकायामा भन्ने एउटा चाहिँ हाम्रो चाहिँ डाइरेक्टर हुनुहुन्छ अहिले। उहाँ चाहिँ 72 सालको भूकम्पको बेलामा त्यहाँ घुम्न जानुभएको रहेछ र त्यसपछि उहाँले त्यो अरू स्ट्रबेरी हेरिसकेपछि हाम्रो एउटा चाहिँ ब्रान्ड हामीले किन नसहयोग गर्ने त यहाँको किसानलाई, होइन, मोर पिपुल मोर जब भन्ने उहाँको चाहिँ एउटा चाहिँ
11: मोर पिपुल मोर जब
12: मोर जब भन्ने चाहिँ उहाँको चाहिँ एउटा चाहिँ भिजन राखेर उहाँले सुरुवात गरेर पहिला 2 किसानबाट चाहिँ जापानबाटै नयाँ भेराइटी जात ल्याउनु भयो, 7-8-10 जात ल्याउनु भयो। चाहिँ हामीले चाहिँ कृषकका ट्रायल गर्नुभयो। ट्रायलमा चाहिँ धेरै जातहरू चाहिँ अब आठनौटा जातमा चाहिँ यो तोचियो तोमी भन्ने जात चाहिँ हामी विगत 11 वर्षदेखि त्यो चाहिँ अब किसानलाई चाहिँ पहिला टनेल बनाउनु भयो। टनेलबाट चाहिँ के भयो भने टनेलमा चाहिँ विभिन्न खालको समस्या देखिएर ओपन फिल्डमा चाहिँ अनि सुरुवात गरेर अहिले चाहिँ यो हिमेबेरीको चाहिँ यो तोचियो तोमे भन्ने जात अहिले चाहिँ खानालाई मिठो त्यसको चाहिँ सेप राम्रो भएर अहिले चाहिँ त्यो आइरहेको छ। यो चाहिँ अब एउटा चाहिँ के हो भने यो चाहिँ जात चाहिँ अब स्पेसल्ली चाहिँ ककनी एरियामा चाहिँ यो चाहिँ एकदमै सुटेबल भएको छ। अन्त
13: बाहिर बजारमा बिक्री वितरण
12: बाहिर बजारमा चाहिँ राम्रो छ। अहिले चाहिँ हामीले चाहिँ अब यो खास चाहिँ यहाँको चाहिँ अब काठमाडौँको हकमा चाहिँ हामीले चाहिँ एम्बेसीहरू बिग बिग मार्टहरू अनि त्यसपछि भाटभटेनीहरूमा हाम्रो चाहिँ स्पेसली त्यो जान्छ भने अरू चाहिँ एउटा इन्डियामा पनि चाहिँ कसैले चाहिँ त्यो गिफ्ट पठाउनु पऱ्यो भने पनि त्यसरी चाहिँ पठाउने चलन छ।
13: यसको
12: हजुर
13: यो खेती गर्ने तरिका यसको खेती प्रविधि बारेमा पनि बताइदिनु।
12: यसमा चाहिँ यस्तो छ तपाईँ हाम्रो यो स्ट्रबेरी चाहिँ प्रत्येक वर्ष चाहिँ हामीले चाहिँ त्यो नयाँ बिरुवा रोप्नुपर्छ। स्ट्रबेरी रोप्दाखेरि चाहिँ तपाईँको चाहिँ जस्तै कुनै बिरुवा हामीले ल्यायो कसै किसानबाट ल्याइसकेपछि त्यो बिरुवालाई चाहिँ हामीले अब कुन प्रयोजनको लागि पहिला हामीले ल्याएर चाहिँ फलाउनु प्रयोजनलाई फलाइन्छ। फलाउनलाई चाहिँ हामीले चाहिँ जस्तै नर्मली चाहिँ अगस्त महिना भदौमा हामीले रोप्छौँ। रोपिसकेपछि तपाईँको भदौ असोज कार्तिकको लास्टदेखि चाहिँ त्यो चाहिँ फल हामीले हार्भेस्ट गर्न सकिन्छ। अनि कार्तिकबाट चाहिँ त हार्भेस्ट गरिसकेपछि तपाईँको मङ्सिर पुस माघ फाउन चैत वैशाख अब यो वेदर असिना होइन पानीको त्यस्तो प्रकोप भएन भने हामीले वैशाख कोही कोही किसानले जेठसम्म पनि हार्भेस्ट गर्न सक्छन्। र यो चाहिँ प्रविधि भनेको चाहिँ अब तपाईँ हाम्रो
13: यसलाई नयाँ किसानले यो स्ट्रबेरी खेती सुरु गर्नु पर्यो भने ध्यान दिनुपर्ने कुरा के हो?
12: ए यसमा चाहिँ यस्तो छ तपाईँको स्ट्रबेरीको लागि चाहिँ अब सेन्डी चाहिँ बलौटे दोमट खालको माटो चाहिन्छ। 60-50-50 भए पनि राम्रो किनकि अलिकति त्यो ड्रेन्जेस हुने खालको भयो भने त्यहाँ पानी जम्नु हुँदैन। र अर्को कुरा 1500-2500 मिटरको हाइटलाई चाहिँ यसलाई सुटेबल मानिन्छ
13: उचाइ समुद्री सतहबाट
12: 1500 माथि। र अर्को कुरा चाहिँ तपाईँको चाहिँ के कसरी गरिन्छ भनेपछि तपाईँको एउटा चाहिँ बिरुवा रोप्यो हामीले त्यो हार्भेस्ट गरिसकेपछि जस्तै तपाईँको अप्रेल मेसम्म हामीले हार्भेस्ट गरिसकेपछि त्यो चाहिँ अब हाम्रो देशै भनेको चाहिँ अब हार्भेस्ट होइन अब हामीले बिरुवा बनाउनु पर्छ। त्यो बिरुवा बनाउनलाई चाहिँ हामीले फुल र फल फाल्छौँ। फुल र फल फालेर बढी भएको पातहरू बुढा पातहरू फालिसकेपछि त्यहाँबाट रनर आउँछ। त्यो रनर आउँछ भन्छ हामीले लहरा उनीहरूको हाम्रो किसानको भाषामा लहरा पनि भन्छ। त्यो रनरबाट चाहिँ फेरि चाहिँ पोलिपटमा माटो भरेर त्यसपछि चाहिँ अनि त्यो बिरुवा चाहिँ हामीले चाहिँ जस्तै 2-3 महिनामा हुर्काइन्छ र हामीले फेरि त्यही बिरुवा अगस्तमा रोपिन्छ। अगस्त भन्नाले भदौमा
13: भदौमा रोपिन्छ।
12: प्रत्येक वर्ष त्यही माउबोटले चाहिँ फल दिँदैन।
13: खेती प्रणालीको चक्र नै
12: त्यही हो। चक्र दिँदाखेरि चाहिँ तपाईँले अब नर्मली चाहिँ किसानहरूले चाहिँ पहिला त्यतिकै फ्ल्याट जमिनमा पनि रोप्थे।
13: अब यो एउटा चक्र रहेछ होइन
12: हजुर
13: हरेक वर्ष यसरी नै गर्नु पर्दो रहेछ क्या राम्ररी यहाँले भन्नुभयो। रोग किराको प्रकोप कतिको छ यसमा?
12: यसमा छ रोग किराको प्रकोप चाहिँ तपाईँको धेरै नै छ। तर स्पेसल्ली यसमा चाहिँ देखिने भनेको एउटा अल्टरनेरिया लिफ स्पोट भन्छ पातमा लाग्छ लहरामा लाग्छ सबैमा। त्यसपछि चाहिँ अनि रोगको हकमा अल्टरनेरिया लाग्छ। अनि अर्को चाहिँ हामीलाई चाहिँ समस्या पारेको चाहिँ पाउडरी मिल्यो। पाउडरी मिल्यूलाई चाहिँ हामीले चाहिँ अब धेरै कन्ट्रोल गर्यो। हाम्रो एउटा त्यो जापानिजले एउटा टोली नै बनाउनु भएको थियो प्याथोलोजिस्टहरूको माटोको सबै एउटा जस्तै डाक्टर हिराकाजी मानन्दरहरूको एउटा ग्रुपले पनि गएर अध्ययन गर्यो 1-2 वर्ष रिसर्च गर्यो। तापनि अब त्यस्तो खालको चाहिँ इफेक्टिभ ऊ चाहिँ भेटेन। हामीले घरेलु उसमा जस्तै
13: किराको प्रकोपको रोकथामको घरेलु उपाय
12: घरेलु उपाय त हामीले चाहिँ अब अहिले नर्मली चाहिँ त्यो किसानले चाहिँ जस्तै लसुन अनि खुर्सानीको चाहिँ झोल बनाएर पनि हाल्दछन्। तर त्यो एउटा के हो भने त्यसलाई त्यो कन्टिन्यू प्रोसेसमा हुन्छ एकपल्ट हालेर हुँदैन। र अर्को कुरा चाहिँ रोगमा चाहिँ हामीले चाहिँ त्यो जब सुरुवातीमा त हामीले चाहिँ पेस्टिसाइडहरू युज गर्छौँ बिगिनिङमा। जब फ्लावरिङ चाहिँ भयो भने हामीले चाहिँ गर्दैनौँ। त्यसमा चाहिँ त्यसको लागि चाहिँ हामीले अर्ग्यानिक सोडियम बायो कार्बोनेट पेकिङ सोडाहरू अनि त्यसपछि निम ओइलहरूबाट चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ कन्ट्रोल गरिराखेको छौँ।
13: अब जस्तो यहाँ चाहिँ ककनीमा अलिक बढी फोकस्ड हुनुहुन्छ होइन त्यहीँ हुनुहुन्छ ककनीकै किसानहरूले यो बढी गरिरहेका छन्
12: हजुर
13: कतिको छ उत्पादन?
12: यस्तो छ यसमा हाम्रो चाहिँ त्यहाँको किसानहरूको चाहिँ यो ऊ चाहिँ एउटा साइड जब हो साइड पेसा हो। यदि चाहिँ कसैले चाहिँ त्यसलाई चाहिँ एउटा चाहिँ मुख्य पेसाको रूपमा त्यही नै चाहिँ हो भने चाहिँ त्यो योबाट चाहिँ किनभने एउटा यो क्यास क्रप हो है। ककनी भनेको चाहिँ यहाँको चाहिँ सबभन्दा नजिकको ठाउँ टुरिस्ट जानेदेखि लिएर सबै एउटा चाहिँ त्यो हो भने अर्को कुरा योबाट चाहिँ ल्याइसकेपछि उनीहरूले पैसा लिइरहेका छन्। तर यसमा लगानी पनि छ मिहिनेत छ तपाईँको मिहिनेत त यो डेली केयरको लागि चाहिँ एकदमै गर्नै पर्ने खेल।
13: काठमाडौँको बजारमा कतिको आउँछ आर्थिक चाहिँ गतिविधिमा कतिको छ यो स्ट्रबेरी?
12: राम्रो छ धेरै छ तपाईँको अब मलाई एक्ज्याक्टली थाहा छैन तपाईँको करोडौँको व्यापार हुन्छ। करोडौँको व्यापार चाहिँ लोकल प्लस हाम्रो हिमबेरीको गर्दाखेरि चाहिँ करोडौँको व्यापार हुन्छ। राम्रोसँग केयर गरेर एउटा किसानले गर्ने हो भने त तपाईँको चाहिँ एक रोपनीमा हाम्रो चाहिँ एभरेजली 3500-4000 बिरुवा रोप्छौँ। एक रोपनीमा।
13: यो स्ट्रबेरीको चाहिँ नेपालमा अन्त कहाँ कहाँ यसको विस्तार भएको छ, केही छ त्यस्तो?
12: ए यसमा चाहिँ एउटा बिरुवाहरू लाने काम चाहिँ चितवनमा पनि गर्यो, झापातिर पनि गर्यो, होइन पश्चिमतिर पनि गरेको छ। अनि अहिले चाहिँ नयाँ भेराइटी आएर यहीँ काठमाडौँ भ्यालीमा पनि लेलेमा पनि गरेको छ, अमेरिकन भेराइटी। तर जो यो चाहिँ ककनीको चाहिँ भेराइटी जसले चाहिँ खान्छ त्यो अर्को एकपल्ट खाएको खाँदैन। ककनीको भेराइटी चाहिँ के छ भने एकदमै स्विट, सबै कुरा चाहिँ जुसी भएको कारणले चाहिँ एकदम राम्रो चाहिँ रुचाएका छन् किसानले पनि, के अरे ग्राहकले पनि, होइन?
13: हजुर, अब यो स्ट्रबेरी खेतीलाई प्रवर्धन गर्न, यसको समर्थन गर्न, यो खेतीको विस्तार गर्न अब जापानिजहरूको सहयोग भन्नुभयो यहाँले, होइन?
12: हजुर,
13: नेपाल सरकारको चाहिँ सहयोग कतिको छ त्यहाँका किसानहरूलाई जो यो खेतीमा आबद्ध छन्?
12: यसमा चाहिँ पहिला खासै थिएन, जब अहिले गाउँपालिका यो अलिकति हाम्रो चाहिँ सब्सिडीमा केही सामानहरू दिने, जस्तै मल्चिङ प्लास्टिकहरू दिने, होइन स्प्रेहरू दिने, भल्ल सुरुवात चाहिँ भएको छ, सुरुवात चाहिँ भएको छ। नत्र गभर्मेन्टमा चाहिँ यो यही अब यसैमा अलिकति इतिहासको कुरा गरौँ, म सुरुवात गर्दाखेरि म चाहिँ यो रोग त्यो पाउडी मिल्ड्यु स्पेसल्ली हामीले त्यति बेला टनेलमा खेती गर्थ्यौँ, हामीले चाहिँ जापानिजको सहयोगमा लगभग 52-55 टनेल बनाएको थियौँ, छौँ, अहिले पनि त्यो विद्यमान छन्, कतिपय बिग्रे। त्यसको लागि चाहिँ म चाहिँ तपाईँको विभागमा आएँ, त्यसपछि नास्टमा गएँ, नार्कमा गएँ, इभन चाहिँ बागवानी फार्म केतिपुर पनि गएँ। यसमा अहिलेसम्म मैले चाहिँ त्यो हाम्रो स्ट्रबेरीको लागि चाहिँ एउटा युनिट भेटाएको पनि छैन, भेटाइएन। अहिले चाहिँ
13: अहिले पनि सरकारसँग छैन
12: र यो
13: अनुसन्धान पनि सरकारी स्तरबाट भएको छैन,
12: भएको छैन, भएको छैन। अहिले चाहिँ के छ थाहा छैन।
13: हजुर,
12: त्यो बिगिनिङमा म गइसकेपछि मैले चाहिँ त्यो,
13: तर अहिले चाहिँ अलिअलि गाउँपालिकाहरू स्थानीय तहहरूले चाहिँ चासो देखाइरहेको छ,
12: चासो देखाएको छ नि त। उसको चाहिँ के भएको छ भने चाहिँ यो सरकारी स्तरबाट त यो अहिलेसम्म भए जस्तो लाग्दैन, एउटा किताब पनि मैले भेट्दैन स्ट्रबेरीको बारेमा। बरु मैले चाहिँ त्यो नेटबाट निकालेर मसँग चाहिँ 5-6 भलुम भइसकेको छ त्यो किताबहरू अथवा रोग हो, त्यहीबाट चाहिँ म लर्निङ बाई डुइङ, डुइङ बाई लर्निङ हो। म पनि यसबाट चाहिँ अलिकति म अलिकति इजरायलमा पनि सिकेको थिएँ, म इजरायल पनि बसेँ 5 वर्ष, कृषिमै गाउँ, त्यही बेलामा पनि त्यहाँ पनि अलिकति अध्ययन गर्ने पाएर अहिले आएर चाहिँ बढी चाहिँ म चाहिँ स्व अध्ययन र मेरो चाहिँ मुख्य चाहिँ यसको अहिले चाहिँ ऊ भनेकै इन्टरनेटबाट र लर्निङ बाई डुइङ, डुइङ बाई लर्निङबाट चाहिँ अहिलेसम्म त्यो अवस्थामा चाहिँ आएको छ।
13: तपाईँले गर्ने के हो यो काम?
12: मैले गर्ने चाहिँ म फिल्ड भिजिट गर्छु, किसानहरूसँग चाहिँ अन्तर्क्रिया गर्छु, उनीहरूको समस्या हुन्छ त्यहाँ, समस्या
13: किसानले चाहिँ तपाईँलाई समस्या भन्छ,
12: समस्या भन्छ, के औषधि हाल्ने, के गर्ने भने म किसानको फिल्डमा पनि जान्छु। अहिले चाहिँ अहिलेको चाहिँ अब सोसियल मिडियाले गर्दा भाइबर मेसेन्जरबाट पनि उनीहरूलाई सपोर्ट गर्ने मेरो काम भनेको प्राविधिक सपोर्ट, अन द स्पोर्टमा पनि अफिसमा पनि त्यसरी चाहिँ गर्ने।
13: अनि यो तपाईँ आबद्ध जुन यो आवर फार्म्स प्रणाली छ,
12: हजुर,
13: यसले चाहिँ के गर्छ?
12: यसले चाहिँ अहिलेको हाम्रो हकमा चाहिँ यही यहाँ हामीसँग चाहिँ अब यो कालिका स्थानमा चाहिँ यहाँ आउटलेट छ, अफिस छ, अनि हामी ककरीमा छौँ, बस्छौँ। हामीले चाहिँ के गर्छ भनेपछि जस्तै अब तपाईँ मानव फर एक्जाम्पल तपाईँ एउटा किसान हुनुभयो, किसानसँग चाहिँ तपाईँले अब मानिलिउँ 5,000-10,000 बिरुवा रोप्नु भएको छ, रोपिसकेपछि तपाईँ हामी चाहिँ आवर फार्मले चाहिँ एउटा एग्रिमेन्ट गर्छ तपाईँसँग, यो चाहिँ बिरुवाको रेट यति हुन्छ, अब हाम्रो रेट डिफ्रेन्ट हुन्छ, तपाईँको बिगिनिङमा अलिक बढी हुन्छ, बिचमा अलिक कम हुन्छ, लास्टमा अलिक धेरै कम हुन्छ, त्यो एउटा चाहिँ अनुसारको एग्रिमेन्ट हामी गर्छौँ। र तपाईँले लिएको फल क्वालिटी फल, क्वालिटी फल हामीले सबै खरिद गरिदिन्छौँ र त्यहाँबाट हामीले कलेक्सन गरेर हामीले चाहिँ काठमाडौँलाई पठाइदिन्छौँ, अनि काठमाडौँले चाहिँ अनि उसले चाहिँ डिमान्ड कलेक्सन बिग मार्टहरू अनि त्यसपछि सेल्स बेरी अनि त्यसपछि भाट बटेनी अरू जस उहाँहरूले चाहिँ मार्केटिङ गरेर चाहिँ उहाँहरू चाहिँ यतातिर चाहिँ व्यापार गर्नुहुन्छ भनौँ न।
13: अनि अब यहाँ लामो समयदेखि इजरायल पनि बस्नुभयो, नेपालमा पनि 11 वर्षदेखि यो स्ट्रबेरीको एउटा चाहिँ प्राविधिकको रूपमा प्रत्यक्ष किसानसँग जोडिएर काम गर्नुभएको छ,
12: हजुर,
13: होइन, यहाँ आफैले भन्नुभयो एउटा किसानको स्ट्रबेरी खेती गर्ने किसानको एउटा समस्याको समाधानको रूपमा यहाँ हुनुहुन्छ, होइन, समग्रतामा नेपालमा यो स्ट्रबेरी उत्पादनको विद्यमान अवस्था कस्तो छ?
12: नेपालमा चाहिँ यस्तो छ, सबभन्दा एउटा चाहिँ पकेट एरिया भनेको चाहिँ ककनी नै हो, ककनी गाउँपालिकाको स्पेसल्ली 2 नम्बर र 5 नम्बर वार्ड हो, है, त्यो चाहिँ हो भनेपछि अन्त अन्त पनि फाटाफुटा छ, नभएको होइन। जस्तै पहिला त्यो जाइटी नै हुँदाखेरि चाहिँ यता दामनमा टिस्टुङ पालुङमा पनि ट्राई गरेको भन्ने सुन्नमा आएको छ, तर चाहिँ त्यति सक्सेस भएको छैन। अहिले चाहिँ अब जस्तै चितवनमा पनि लगाएको छन्, झापामा पनि लगाएको थियो, जस्तै अब गल्याङ ग्रुपले पनि गरे भन्ने सुन्नमा आएको थियो, तर चाहिँ के भयो भने तपाईँको चाहिँ क्वालिटी जस्तै यही काठमाडौँ भ्याली र तपाईँको ककनीको चाहिँ स्ट्रबेरी चाहिँ फरक हुन्छ, है, अब त्यहाँको के हो, त्यहाँको अब नेचरले नै दिएको कुरा हो कि यहाँ काठमाडौँ भ्यालीको चाहिँ टेस्ट र तपाईँको ककनीको चाहिँ स्ट्रबेरीको टेस्ट डिफ्रेन्ट हुन्छ। त्यसैले अब अहिले चाहिँ अन्त अन्त चाहिँ फाटाफटा गरेका छन्, तर प्रोफेसनल्ली भनेको चाहिँ यही ककनी गाउँपालिका
13: भनेको नेपालमा स्ट्रबेरीका लागि प्रख्यात भनेको ककनी हो
12: अहिलेसम्ममा, है, अब अहिलेसम्ममा चाहिँ अन्त चाहिँ त्यो यस्तो आएको छैन।
13: अब यो ककनीको जुन स्ट्रबेरी छ, यो खेतीलाई देशैभरि विस्तार गर्न, यसलाई प्रवर्धन गर्न, बढीभन्दा बढी किसानलाई चाहिँ स्ट्रबेरी खेतीमा जोड्न, सरकारले चाहिँ के गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ?
12: एउटा चाहिँ त यो स्ट्रबेरीलाई चाहिँ एउटा हाम्रो एउटा क्यास क्रपको रूपमा यसलाई डेभलप गर्नु पर्यो, रिसर्च गर्नु पर्यो मेन चाहिँ. अर्को कुरा चाहिँ हामीसँग चाहिँ अब यसलाई विस्तार गर्नलाई चाहिँ सबैतिर हुन्छ भन्ने छैन. यसलाई चाहिँ अब हामीले चाहिने जस्तै मल र विषादी भन्दा पनि त्यति बेला अर्ग्यानिक विषादीहरूको व्यवस्था गरेर स्पेसली रिसर्च पनि गर्नु पर्यो होइन. यो चाहिँ किनभने एउटा चाहिँ महँगो फल हो, किसानले चाहिँ उत्पादन गर्यो भने उसको पनि आर्थिक स्थिति बलियो हुन सक्छ र गभर्मेन्टलाई पनि केही टेवा हुनसक्छ. त्यो थ्रोबाट चाहिँ जानुपर्ने देख्छु मैले.
13: नेपालमा ककनी जस्ता स्ट्रबेरी खेती राम्ररी चाहिने उत्पादन हुने अरू ठाउँहरू कहाँ कहाँ छन्, केही यहाँहरूको अनुसन्धान छ?
12: हाम्रो चाहिँ अहिले चाहिँ गरिएको छैन. तर स्ट्रबेरीलाई चाहिँ के हुन्छ भने तपाईँको चाहिँ हल्का स्लोप एरिया, 8-10 घन्टा घाम लाग्ने दक्षिण र पश्चिम फर्केको जग्गा. ककनीका किसानहरू केमा बाध्य छन् भने चाहिँ तपाईँको चाहिँ उनीहरूको चाहिँ फ्लोट इरिगेसन छैन होइन, स्प्रिङ्कलबाट सम्पूर्ण खेती स्प्रिङ्कलबाट चलाइरहेको छ. तर यो बालीलाई फेरि चाहिँ त्यो चाहिँ एकदमै ओभरहेड इरिगेसन चाहिँ मन पर्दैन मैले हेरेको अध्ययन गरेको अनुसार. तर बाध्य भएर पनि त्यो बढी रोग लाग्ने समस्या हो, त्यसले पनि निम्ता हो कि त्योभन्दा अरू उपाय छैन माथि. यहाँ चाहिँ मैले जस्तै के देखेको छु भने समस्या भनेको हाम्रो चाहिँ यो मल, पेस्टिसाइड, माइक्रोन्युट्रियन्टहरू हामीले एकचोटि हालेपछि अर्कोचोटि पाउँदैन किनकि त्यसमा कन्टिन्युटी छैन, बाहिर भर पर्छ पर्ने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलिकति एउटा चाहिँ युनिट गठन गरेर एउटा युनिट खडा गरेर चाहिँ यसलाई रिसर्च गर्ने. यो किनभने चाहिँ तपाईँको चाहिँ एकदमै संवेदनशील फल हो, यो चाहिँ हामी धेरै दिन राख्न पनि सक्दैनौँ होइन. त्यो चाहिँ फेरि एउटा क्यास क्रप पनि हो. तपाईँले यो वर्ष स्ट्रबेरी चाहिँ लगभग धेरै कम फलेको हुनाले के भयो भने फिल्डमै गएर 1100 रुपियाँसम्म किनिहाल्नु मान्छे
13: पर केजी
12: नत्र भने 400-500 त यो त नर्मलै हो अहिलेको अवस्थामा.
13: हस्, यहाँले यो स्ट्रबेरी खेतीका बारेमा, यसको खेती प्रविधिका बारेमा र नेपालमा स्ट्रबेरी खेतीसँग सम्बन्धित विभिन्न विषयहरू हामीलाई जानकारी गराउनु भयो. कृषि संवादलाई आफ्नो महत्त्वपूर्ण समय दिनुभयो, यहाँलाई धेरै धन्यवाद.
12: हस्, धन्यवाद.
14: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
15: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
14: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
15: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
14: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
15: ए, सूचीकरण त गर्नै पर्ने हो।
14: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरे दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
16: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
17: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम, खास गरी ग्रीष्म र वर्षा ऋतु, मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
13: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो आवर फार्म्स प्राली काठमाडौँ, जसले हिमेबेरी स्ट्रबेरी ब्रान्ड बजारमा ल्याएको छ, यस कम्पनीका प्राविधिक शिवराज पोखरेल। आजलाई कृषि संवाद यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ तवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छु। नमस्कार।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं।
2: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
4: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
3: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
4: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
3: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
4: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
3: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
6: नागरिक लगानी कोष।
7: सेतो पुतलीदेखि सावधान रहौ।
8: सापु कस्तो रोग हो?
7: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
8: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
7: सापु रोग के कारणले लाग्छ?
8: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
7: सापु रोगका लक्षणहरू के हुन्?
8: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
7: उज्यालोमा हेर्न नसक्नु,
8: आँखा दुख्नु,
7: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
8: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
7: सापुको रोकथाम कसरी गर्ने?
8: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
7: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
8: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
7: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
8: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
7: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
8: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
9: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 32 दिन बाँकी।
10: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोलप्रसाद अरियालको आग्रह। न्यूनतम आधारभूत आवश्यकता र विकासका कामलाई तीव्रता दिएर लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई सबल बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। कक्षा 11 को पठन पाठन असार 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। र मलेसिया विरुद्धको पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला क्रिकेट टोली 2 विकेटले विजयी।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाब दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। उहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
4: स्वतन्त्रता प्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौं। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: उहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको मिडिया क्षेत्रलाई स्वच्छ जवाबदेही गौरव गर्न सकिने क्षेत्रको रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले नेपालको दुर्गम र बढी व्यावसायिक कारोबार हुने क्षेत्रसम्म टेलिफोन र इन्टरनेट सेवाको गुणस्तरीय पहुँच बढाउन बजेट तथा कार्यक्रम सहित व्यवस्थापन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। यस्तै सांसदहरूले उठाएका विषयमा जवाब दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवाहरूलाई देशभित्र रोजगारीका अवसर उपलब्ध गराउने विषय मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने मात्रै नभई स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवा शक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीका नाममा हुने शोषण, ठगी र अनियमितताप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पार्नुभयो। श्रम मन्त्री यादवले भावी दिनमा ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी र न्यायोचित बनाउन वैदेशिक रोजगारीको समग्र प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज्ड गर्ने नीति रहेको समेत सदनमा जानकारी गराउनुभयो। यसअघि आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड सहित विरोध जनाएपछि सभामुख अर्यालले विरोधको शैली असंसदीय भएको भन्दै व्यवहार सच्याउन चेतावनी दिनुभयो। बैठकमा सभामुख अर्यालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने बताउनुभयो। उहाँले देशको सिमाना, सहकारीको रकम फिर्ता, सुकुम्बासीको व्यवस्थापन लगायतका विषयमा आम जनताले उठाइरहेका विषयमा आफूहरूले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्न सोध्न चाहेको र त्यो वातावरण नबनेका कारण विरोध गर्नु परेको बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार गर्नुपर्ने, सुकुम्बासी र घरबार विहीनका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र आदर्शलाई सबल बनाउनु पर्नेमा जोड दिनुभयो। स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले तीनै तहका सरकारको सहकार्यबाट बाढी पीडित जोखिमयुक्त क्षेत्रमा विपद व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्याउने अपेक्षा आफूले राखेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्ने बताउनुभयो। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई कमर्स प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि, कृषि योग्य भूमि र वन क्षेत्रको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकता दिँदै यस क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले पिछडिएका समुदाय, जेनजी, घाइते र शहीदका परिवारलाई लक्षित गरी सिप विकास तालिम र युवा वर्गहरूका लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन थप बजेट आवश्यक रहेको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 पठन पाठन आगामी असार 1 गतेबाट गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी असार 1 गतेबाट गर्न गराउन निर्देशन दिएको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आज पत्राचार गरी जानकारी गराएको छ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीरबन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत 23 दिनदेखि अनसनरत अधिकार कर्मी रुबी खान र सरकारका प्रतिनिधि बीच 5 बुँदे सहमति भएको छ। बाँकेको नेपालगञ्ज स्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगञ्ज अस्पतालमा अनसनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट खटाएको विशेष टोलीसँग भएको सहमतिपछि अधिकार कर्मी रुबी खानले अनसन अन्त्य गर्नु भएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिने, कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकार कर्मीहरूको सुरक्षाका लागि जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने लगायत रहेका छन्। पाल्पा जिल्लामा नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला का रूपमा पाल्पा जिल्ला घोषणा भएको छ। सरकारले मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सुरक्षित मातृत्व तथा संस्थागत प्रसूति कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गतका सबै मापदण्ड पूरा गरी पाल्पा नेपालमै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषणा भएको हो।

0: पछि जिल्लाभरिका सबै स्थानीय तह पूर्ण संस्थागत पशु सेवा युक्त भएपछि जिल्लाको घोषणा गरिन्छ। कैलालेबी छहरा गाउँपालिकाका स्वास्थ्य प्रमुख जीवन राणा:
1: सुत्केरी कहाँ भएको हो र कति पटक सुत्केरी जाँच भयो सबै कुरा सोध्छौ, त्यसपछि स्वास्थ्य कार्यालय पाल्पामा पठाउँछौ, फेरि यो ठिक छ कि छैन यकिन गर्न स्वास्थ्य कर्मी फेरि जिल्लाबाट पठाउँछ। लुम्बिनी प्रदेशले प्रजनन सम्बन्धी एउटा छुट्टै कार्यविधि बनाएको छ, हामीले त्यसैमा टेकेर पूर्ण संस्थागत सुत्केरी स्थानीय तह हुँदै जिल्ला घोषणा गरेका छौँ।
0: बगनासकली गाउँपालिकाले 2076 सालबाट नै पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका भएको बताउँदै सबै पालिकाले मापदण्ड पुरा गरेपछि जिल्ला घोषणा गरेको बताउनुहुन्छ। बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी:
2: हरेक वर्ष सुनिश्चित गरिरहेका छौँ, यस वर्ष पनि पूर्ण संस्थागत प्रसुति सेवायुक्त गाउँपालिका सुनिश्चित गरेर जिल्लामा पेश गरिसकेको जिल्ला पनि घोषणा भएको छ।
0: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर साहुले अन्य 11 जिल्ला पनि घोषणा गरेर प्रदेशलाई नै पूर्ण संस्थागत प्रसुति सेवायुक्त प्रदेश बनाउने तयारी रहेको बताउनुभयो।
3: अब पाल्पा जिल्लाबाट सुरुवात भएर बाँकी 11 जिल्लाहरूले पनि पूर्ण संस्थागत प्रसुतियुक्त सेवा युक्त जिल्ला घोषणा गरेर प्रदेशलाई घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ।
0: जनगणना 2078 अनुसार नेपालमा मातृ मृत्युदर प्रति 1,00,000 जीवित जन्ममा 151 रहेको छ भने लुम्बिनी प्रदेशमा यो दर 207 रहेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
4: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मध्य प्रदेशमा नेपाली कंग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा आज आयोजित मध्य प्रदेश स्तरीय भेलात एवं जरा अभियान कार्यक्रममा सभापति थापाले कंग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभयो। मध्य प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको छ। मध्य प्रदेश वन निर्देशनालय जनकपुरका अनुसार वर्षौंदेखि अतिक्रमित वन क्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेपछि प्रदेशको 8 जिल्लाबाट 442 हेक्टर वन क्षेत्र अतिक्रमण मुक्त गरिएको हो। निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले मध्यका विभिन्न जिल्लाबाट अहिले पनि 16,599 हेक्टर वन क्षेत्रको जमिन अतिक्रमणमा परेको र अतिक्रमण भएको वन क्षेत्रको जमिन खाली गर्ने प्रक्रिया सुरु गरिएको बताउनुभयो। हाल नेपालमा 45% भूभागमा वनले ढाकेको भए पनि मध्य प्रदेशमा मात्र 3.72% भूभाग वन क्षेत्रले ढाकेको छ। अन्य प्रदेशको तुलनामा मध्य प्रदेशमा बालबालिकाहरू बढी कुपोषित हुनुका साथै महिलाहरूमा रक्त अल्पताको समस्या बढ्न थालेको छ। मध्य प्रदेश खाद्यान्नको भण्डार भए पनि जनचेतनाको अभाव तथा खाना खाने तरिका र पौष्टिक आहारमा ध्यान नदिँदा कुपोषण र रक्त अल्पताको समस्या बढ्न थालेको जनस्वास्थ्यविदहरूले बताएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
5: मध्य प्रदेश अन्नको भण्डार भए पनि यस प्रदेशमा कुपोषित बाल बालिकाको संख्या अत्यधिक रहेको छ। महिला बाल बालिकाहरूमा रक्त अल्पताको अवस्था भयावह रहेको छ। मध्य प्रदेशमा 29% 5 वर्ष मुनिका बाल बालिकाहरू कुपोषित रहेको पाइन्छ भने 60% भन्दा बढी महिलाहरूमा रक्त अल्पताको समस्या रहेको मध्य प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। जनस्वास्थ्य विज्ञ विजय कुमार झा:
6: मध्य प्रदेशलाई कुपोषण मुक्त प्रदेश बनाउने भनेर नीतिमा पनि आएको थियो र यसपालि फेरि पनि कुपोषणको दर बढ्दै गइरहेको अवस्था छ। अब करिब करिब 1/4 गरिब छन् यहाँ मान्छेहरू जसलाई खानै पुगिरहेको छैन भने पोषणको के कुरा गर्ने? पोषण मैत्री एग्रिकल्चर बनाउनु पर्यो।
5: महिला तथा शिशुहरूमा रक्त अल्पता प्रमुख जडको रूपमा रहेको छ। जनचेतनाको अभावले यो समस्या भएको बताउँदै मध्य प्रदेशका नीति तथा योजना आयोगका सदस्य शीला मिश्र:
7: मध्य प्रदेशमा महिलाहरू अशिक्षित भएकै पनि एउटा कारण हो। जति तेलमा छानेर दिन्छ त्यति हाम्रो हेल्थलाई चाहिँ इम्प्याक्ट गरिरहेको छ, त्यसलाई अब मिनिमाइज गर्ने।
5: कर्णाली पछि दोस्रो सबैभन्दा बढी बाल बालिकाहरू मध्य प्रदेशमा कुपोषित रहेका छन्। प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह:
8: हामीले मध्य प्रदेश भरि खाना प्रतिको शिक्षा हरेक बार खाना चार र हरेक चार खानामा पनि चार प्रकार जुन हामीले भनेका छौँ त्यसलाई लागू गर्नुपर्छ। उहाँहरूको घर र किचन सम्म पुगेर हामीले पाकेको खानाहरू हेर्नुपर्छ, टेस्ट गर्नुपर्छ। बच्चाहरूलाई खान योग्य खाना छ कि छैन, तेल मसला धेरै छ कि, हाम्रो आमाहरूलाई शिक्षित गर्यौँ भने र घरमै भएको कुराहरूलाई कसरी पकाउने र बच्चाहरूलाई खाना खुवाउने भनेर हामीले क्याम्पेन नै गर्यौँ भने मात्र यो भयावह स्थितिबाट बाहिर आउन सकिन्छ।
5: मध्य प्रदेशमा खाद्यान्नको कमी नभए पनि घरेलु खाना भन्दा बढी पकेटको खाने कुरा खाने, पकाउँदा अत्यधिक भुट्ने र तारेर खाने प्रवृत्ति देखिएको छ। खानामा भएका हानिकारक नकारात्मक अभ्यासहरू छोड्दै परम्परागत खानेकुरामा

0: जोड दिन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
1: चालु आर्थिक वर्षमा चितवन जिल्लामा 13 जना औलो रोगका बिरामी भेटिएका छन्। औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका 3,093 जनाको नमुना परीक्षणका क्रममा 13 जनामा संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका रहेका छन्। औलो संक्रमित लामखुट्टेको टोकाईबाट यो रोग सर्दछ। गाउँघर र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँलाई पुर्ने, सुत्दा झुलभित्र सुत्ने जस्ता कार्य गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेजिङमा भेटवार्ता गर्दै चीन रुस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको बताउनु भएको छ। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिनुभएको हो। विशेष गरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रुस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढी निर्भर बन्दै गएको छ। यसैबीच इरान विरुद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्य पूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रुसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ। मध्य पूर्वमा जारी सङ्कटका कारण विश्व अर्थतन्त्र दबावमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। सार्वजनिक गरिएको विश्व आर्थिक अवस्था तथा सम्भावना 2026 मध्ये वर्षीय अध्यावधिक प्रतिवेदन अनुसार सन् 2026 विश्व कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 2.5% रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपणभन्दा 0.2% बिन्दुले कम हो। दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डडेलोका कारण 70,000 भन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ। लस एन्जलसबाट करिब 30 माइल अर्थात् 48 किलोमिटर उत्तर पश्चिममा रहेको सिसी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको छ। सुक्खा झाडी क्षेत्रमा सुरु भएको आगलागी बिस्तारै बस्ती नजिक पुगेपछि स्थानीय प्रशासनले आपतकालीन कदम चालेको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: चालु आर्थिक वर्ष 2082-83 कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्क अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसत भन्दा राम्रो हुने देखिएको छ। चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा धेरै 5.40% बराबर हुने प्रक्षेपण गरिएको छ। त्यस्तै गण्डकीको 5.01% हुनेछ। अन्य प्रदेश मध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धि दर मध्य प्रदेशको हुने कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। यस आर्थिक वर्षमा मधेसको 1.31%, कोशीको 3.13%, लुम्बिनीको 2.87%, कर्णालीको 2.94% र सुदूरपश्चिम प्रदेशको 3.28% आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। यस वर्ष कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धि दर अङ्क गत आर्थिक वर्षको तुलनामा सुधार भएको देखिएको छ। पछिल्लो एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन बीचको अन्तर बढ्दै गएको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ। साबिक कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तिकामा 10 वर्षमा मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढाव देखिएको उल्लेख छ। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर भए पनि केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएको उल्लेख छ। सरकारले कृषि क्षेत्रमा बजेट घटाउँदै लगेर 10 वर्ष अघि 21.40 अर्ब रहेकोमा 2081-82 69 अर्ब रुपियाँ मात्र विनियोजन गरेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान, चामल, मकै, कोदो, फापर गरी कुल 59,92,60,00,000 रुपियाँ बराबरको नेपालमा भित्रिएको छ। दैलेखमा दोस्रो चरणको पेट्रोलियम अन्वेषणको मुख्य काम अगाडि बढ्न नसक्दा महत्वपूर्ण परियोजना अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि चर्चामा रहेको सो आयोजना अहिले ठोस कार्यनीतिको अभावमा सञ्चालन अघि बढ्न सकेको छैन। यसैबीच दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ 3 गते महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ। चीन सरकारको करिब 2,17,00,000,000 अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 पेट्रोलियम अन्वेषणको काम अघि बढाएको थियो। अघिल्ला 2 दिन घटेको नेपाल सेयर बजारको परिसूचक बुधबार भने 30.08 अङ्कले बढेको छ। परिसूचक बढे पनि परिसूचक बढेसँगै यस दिन 2,754 अङ्कमा कायम भएको छ। बुधबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो दिन मंगलबार 3,08,00,000,000 कारोबार भएको बजारमा बुधबार 3,82,00,000,000 कारोबार भएको छ। बुधबार 21 कम्पनीहरूको मूल्य घट्यो भने 248 को कारोबार मूल्य बढेको छ।
1: अब खेल समाचार अझै बमबाट।
4: नेपाली महिला क्रिकेट टोलीले मलेसिया विरुद्धको पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा बुधबार सङ्घर्षपूर्ण जित निकालेको छ। मलेसियाको कलामपुर स्थित बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई 2 विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाउँदै पूरा गर्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 67 रन मात्र बनाउन सक्यो। जितसँगै 2 खेलको T20 सिरिजमा नेपालले 1-0 अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार हुनेछ। एसियन खेलकुद छनौट खेल्न नेपाली टोली मलेसिया पुगेको हो। छनौट शनिबार सुरु हुनेछ। नेपाली स्टार क्रिकेटरहरू सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह एरीको एक दिवसीय अन्तर्राष्ट्रिय ODI वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC बुधबार जारी गरेको पछिल्लो वरियतामा सन्दीप र दिपेन्द्रको वरियतामा सुधार भएको हो। ICC जारी गरेको वरियताको बलिङतर्फ सन्दीपले 6 स्थान सुधार गर्दै 37 स्थानमा उक्लिएका हुन्। त्यस्तै बलिङतर्फ नै ललित राजवंशी 16 स्थान सुधार गर्दै 54 तथा दिपेन्द्र 89 स्थानमा छन्। अलराउन्डर तर्फ भने दिपेन्द्र 3 स्थान सुधार गर्दै 25 स्थानमा छन्। अलराउन्डर तर्फ नै गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा छन्। ODI वरियतामा नेपाल भने 17 स्थानमा यथावत छ। ICC क्रिकेट विश्वकप लिग 2 श्रृङ्खलामा अमेरिकाले स्कटल्यान्डलाई 6 विकेटले हराएको छ। स्कटल्यान्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर पूरा गर्यो। यसअघि किर्तिपुर त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अल आउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्ड 32 खेलमा 38 अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लिग 2 श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। श्रृङ्खलाको अन्तिम खेलमा शुक्रबार नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग 2 तालिकामा नेपाल 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा छ।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर, काठमाडौँको अधिकतम 28.4, न्यूनतम 20.6, वर्षा 8 फुट, पोखराको अधिकतम 28.7, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 12.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 24.4, वर्षा 8 फुट र दिपायलको अधिकतम तापक्रम 40.4, न्यूनतम 23.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोलप्रसाद अरियालको आग्रह। न्यूनतम आधारभूत आवश्यकता र विकासका कामलाई तीव्रता दिएर लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई सबल बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। कक्षा 11 को पठन पाठन अषाढ 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता र मलेसिया विरुद्धको पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा नेपाली महिला क्रिकेट टोली 2 विकेटले विजयी। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
6: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
7: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: संघीय गणतन्त्रमा स्थानीय सरकारको महत्व व्यापक भएको राष्ट्रपति पौडेलको भनाई। सुनसरीमा लौकही सिटी हलको समुद्घाटन।
2: प्रतिनिधि सभा बैठकमा 2 निर्वाचन विधेयक पेश। पूर्ण प्रेस स्वतन्त्रता प्रति सरकार प्रतिबद्ध रहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाको भनाई।
3: संविधानले दिएको अधिकार हो, यो अधिकार सुरक्षित छ।
1: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माद्वारा पदभार ग्रहण। न्यायिक सुशासन र निष्पक्ष न्याय सम्पादनमा जोड।
4: मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्ण रूपमा अक्षुण राख्नु हो।
2: आगामी बजेट मार्फत अर्थतन्त्रको संरचनागत सुधार र उत्पादन वृद्धि गर्न निजी क्षेत्रको सुझाव। अर्थमन्त्रीद्वारा मिशन मोडमा परिणाममुखी काम गर्ने प्रतिबद्धता।
1: क्रियाशील सदस्यता विवादले नेपाली कङ्ग्रेसभित्र बढेको असन्तुष्टि सतहमा किन खोलियो अनाम नगरमा खड्का कोइराला समूहको नयाँ सम्पर्क कार्यालय। वरिष्ठ नेता डाक्टर शेखर कोइरालासँग गरिएको कुराकानी।
5: अहिले फुटेको छैन, हामीले सबै गगन थापाजीलाई सभापति मानेकै छ।
1: र छैटौं पटक विश्वकप खेल्दै क्रिस्टियानो रोनाल्डो, के पूरा होला उपाधि जित्ने अन्तिम सपना।
0: कार्यक्रम सुरु गरौँ। संघीय गणतन्त्रमा स्थानीय सरकारको महत्व व्यापक भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई सम्बन्धी प्रसङ्गबाट। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्व र गरिमा व्यापक एवं गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हलको आज समुद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको हुनाले जन अपेक्षा अनुरूप सेवा प्रवाह र विकासका कार्यहरू सञ्चालन गर्नु यसको दायित्व भएको स्पष्ट पार्नुभयो। शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित र संविधानको उद्देश्य पूरा हुने उहाँको भनाइ थियो। ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले कोशी गाउँपालिका महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै राष्ट्रपतिले यस क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको औल्याउनुभयो। साथै उहाँले विक्रम सम्बत 2065 बाढीपछि यस क्षेत्रमा भएको विकासप्रति खुसी व्यक्त गर्नुहुँदै तिनै तहको सरकारलाई विपद व्यवस्थापनको पूर्व तयारीमा ध्यान दिन समेत आग्रह गर्नुभयो। सरकारले पूर्ण प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने कुनै मनसाय नरहेको स्पष्ट पारेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुहुँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रता संविधान प्रदत्त अधिकार भएकाले यसलाई कसैले कुण्ठित गर्न नसक्ने बताउनु भएको हो।
2: प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रालयगत बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिने क्रममा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको मुख्य जोड प्रेस स्वतन्त्रता र देशको सूचना प्रविधि विकासमा केन्द्रित थियो। हालैका दिनहरूमा प्रेस स्वतन्त्रता र सञ्चार माध्यमको नियमनलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेका बेला मन्त्री तिमल सिन्हाले सरकार प्रेसलाई संकुचन गर्ने पक्षमा नरहेको दावी गर्नुभयो। उहाँले प्रेस स्वतन्त्रता स्वच्छन्दता नभएको उल्लेख गर्नुहुँदै सञ्चार जगतलाई थप जिम्मेवार र जवाफदेही बन्न पनि आग्रह गर्नुभयो।
3: प्रेस स्वतन्त्रता प्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले, सरकारको एउटा व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज, भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर सँगै बुझ्नुपर्ने कुरा के पनि हो भनेदेखि प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। त्यहाँभित्र पनि डुज र डन्ट्सहरू हुन्छन्। राज्यले, व्यवस्थाले एउटा महत्त्वपूर्ण अङ्गको रूपमा, राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्त्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई, आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बिचमा हामी छौँ। ढुक्क भएर पत्रकार मित्रहरूले आफ्नो संवैधानिक अधिकार, कानुनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि म हार्दिक अनुरोध पनि गर्न चाहन्छु।
2: सञ्चार मन्त्रीले प्रेस काउन्सिल नेपालको क्षमता अभिवृद्धि गर्दै नेपाली मिडिया क्षेत्रलाई स्वच्छ र गौरव गर्न लायक बनाउन सरकारले विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो। त्यस्तै संसदीय बीचमा कार्यरत पत्रकारहरूको कार्य व्यवस्थापन र सुविधाका लागि संसद सचिवालयसँग मिलेर थप काम भइरहेको उहाँको भनाइ थियो। सञ्चार क्षेत्र बाहेक मन्त्री तिमल सिन्हाले देशको सूचना प्रविधि र इन्टरनेट पूर्वाधारका विषयमा पनि सरकारका भावी योजनाहरू संसदमा प्रस्तुत गर्नुभयो। आगामी एक वर्षभित्र देशका दुर्गम क्षेत्रहरूमा समेत गुणस्तरीय 4G मोबाइल नेटवर्क र इन्टरनेट सेवा पुर्याउने सरकारको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो। देशलाई आगामी दिनमा टेक हबका रूपमा विकास गरिने र डिजिटल फ्रेमवर्क अनुसार सरकारी सेवाहरूलाई पूर्ण रूपमा डिजिटल बनाइने मन्त्री तिमल सिन्हाको दावी छ। उहाँले इन्टरनेटको सर्भर क्षमता बढाउन भइरहेको कामबारे संसदलाई यसरी जानकारी दिनुभयो।
3: एकीकृत डेटा व्यवस्थापन केन्द्र डेटा रिकभरी सेन्टर हेटौँडाको क्षमता अभिवृद्धि तथा कोहलपुरमा नयाँ डेटा सेन्टरको सञ्चालन गरी सर्भर डाउन न्यूनीकरण गर्ने कार्य सरकारले उच्च प्राथमिकतासहित अगाडि बढाएको छ। भरपर्दो इन्टरनेट तथा मोबाइल नेटवर्कको पूर्ण विकास र विस्तार गरी समस्या समाधान गर्नका लागि पनि सरकार प्रतिबद्ध छ। डे वानदेखि हामीले यो नेटवर्कको लागि मोबाइल नेटवर्क र तपाईँको इन्टरनेट नेटवर्कको लागि एकदमै ठुलो प्राथमिकताका साथ सम्बन्धित निकायहरूलाई चाहिँ परिचालन गरेर सरकारले काम गरिरहेको छ।
2: मन्त्री तिमल सिन्हाले कला सङ्गीत र चलचित्र क्षेत्रको सुधारका लागि समेत आगामी बजेटमा सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू प्रस्ताव गरिने उल्लेख गर्नुभयो। सरकारले आफ्ना काम कारवाहीलाई एकीकृत सूचना प्रणाली मार्फत अघि बढाउँदै नागरिकको सूचनाको हकलाई प्रत्याभूत गर्ने प्रतिबद्धता जनाएको छ। तर सरकारका यी प्रतिबद्धताहरू व्यवहारमा कति लागू हुन्छन् र ग्रामीण क्षेत्रका नागरिकले कहिलेसम्म गुणस्तरीय सेवा पाउँछन् त्यो भने हेर्न बाँकी नै छ।
0: नेपालको न्यायपालिकामा हिजो एउटा दुर्लभ राजनीतिक र संवैधानिक दृश्य देखियो। बिहान संसदीय सुनवाई, दिउँसो सर्वसम्मत अनुमोदन, त्यस लगत्तै राष्ट्रपतिबाट नियुक्ति, शपथ ग्रहण र साँझ सर्वोच्च अदालतमा पदभार ग्रहण। एकै दिनमा पूरा भएको यो संवैधानिक यात्रा र नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माका अगाडि रहेका चुनौतीबारे हाम्रा सहकर्मी सुनिता पोखरेलले तयार पार्नुभएको यो विशेष रिपोर्ट।
1: नेपालको न्यायिक इतिहासमा विरलै मात्र देखिने तीव्र गतिको संवैधानिक प्रक्रिया हिजो सम्पन्न भएको छ। संवैधानिक परिषदले गरेका चौथो वरियताका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई हिजो मंगलबार संसदीय सुनवाई समितिले सर्वसम्मत रूपमा अनुमोदन गर्यो।
6: संवैधानिक परिषदको मिति 2083 वैशाख 24 गतेको निर्णय बमोजिम नेपालको प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका माननीय न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम सर्वसम्मत अनुमोदन भएको निर्णय भएको छ।
1: संसदीय सुनवाईबाट अनुमोदन लगतै डाक्टर शर्माले नेपालको 33 प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी सम्हाल्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो। यो शपथसँगै डाक्टर शर्माको 6 लामो कार्यकालको संवैधानिक यात्रा त सुरु भएको छ, तर उहाँको नियुक्ति एउटा प्रक्रिया मात्र भनेको छैन। यसले न्यायपालिकाभित्रको शक्ति सन्तुलन, वरिष्ठताको स्थापित परम्परा र न्यायिक स्वतन्त्रताको बहसलाई फेरि सतहमा ल्याइदिएको छ। सर्वोच्च अदालतभित्र वरिष्ठताको परम्परा लामो समयदेखि स्थापित थियो, तर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गरिएपछि न्यायालयभित्र र कानून व्यवसाय विरुद्धमा अनेक प्रश्न उठेका थिए। 33 प्रधान न्यायाधीशका रूपमा डाक्टर शर्माले कार्यभार सम्हाल्नु भएको भोलिपल्ट अर्थात् आज बुधबार उहाँ पहिलो पटक इजलासमा बस्नुभयो। तर प्रधान न्यायाधीशको दौडमा रहनु भएकी र यसअघि कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल पनि विदामा बस्नु भएको छ। विगतका हर क्षेत्रमा राजनीति हावी भइरहेको सन्दर्भमा न्यायालय पनि अछुतो थिएन। राजनीतिक ताप र प्रभावका कारण निष्पक्ष न्याय हराइरहेको भन्दै अदालतलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने वातावरण तयार हुनुपर्ने आवाज कलियो बन्दै आएको थियो। आम मानिसको यही चाहना बमोजिम कुनै राजनीतिक पृष्ठभूमिमा नरहनुभएका नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माबाट निष्पक्ष न्याय सम्पादनको आशा गरिएको छ। यही सन्दर्भलाई बुझेर नै उहाँले पदभार ग्रहण लगतै न्यायपालिकाको स्वतन्त्रतामा कुनै सम्झौता नहुने र न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नु भएको छ। तर उहाँको अगाडि चुनौतीका पहाडहरू रहेका छन्। अहिले सर्वोच्च अदालतमा मात्रै करिब 22,000 पुराना मुद्दा फैसलाको पर्खाइमा छन्। 5-8 वर्षसम्मका यी मुद्दालाई तदारुकताका साथ टुङ्गोमा पुर्याउनु उहाँको पहिलो परीक्षा हुनेछ। हुन त संसदीय सुनवाईका क्रममा उहाँले 18 महिनाभित्रै मुद्दाहरू फर्चेट गर्ने कार्ययोजना पेश गर्नुभएको छ। डिजिटल प्रणालीको विस्तार, अनलाइन सुनवाई र बिचौलिया नियन्त्रण उहाँका प्राथमिकता हुन्। तर यसअघिका हरेक प्रधान न्यायाधीशले यस्ता प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू गर्न सकेका थिएनन्। डाक्टर शर्माका लागि अर्को ठूलो चुनौती भनेको सहकर्मी न्यायाधीशहरूलाई विश्वासमा लिनु र बेन्च तथा बारबीचको बढ्दो द्वन्द व्यवस्थापन गर्नु हो। वकालतको पृष्ठभूमिबाट आउनुभएका, त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावारिधि गर्नुभएका 55 वर्षीय डाक्टर शर्मा आगामी 2089 वैशाखसम्म अर्थात 6 वर्ष न्यायपालिकाको सर्वोच्च नेतृत्वमा रहनुहुनेछ। उहाँको यो लामो कार्यकालमा न्यायालयले नयाँ दिशा समात्छ वा संकटमै रुमलिन्छ, त्यो भने उहाँकै कदममा निर्भर रहनेछ। पदभार ग्रहण गरेपछि संचार कर्मीहरूसँग कुरा गर्दै नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।
4: न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको मेरुदण्ड हो। मेरो पहिलो र सर्वोच्च प्राथमिकता भनेकै स्वतन्त्र न्यायपालिकालाई पूर्ण रूपमा अक्षुण राख्नु हो। यस मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता गरिने छैन। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार गरिने छैन।
1: प्रतिबद्धताहरू सुनौला छन्, तर प्रविधिको प्रयोग र शब्दले मात्र न्यायिक संकट समाधान हुँदैन। न्यायपालिकाको वास्तविक शक्ति यसको नैतिक विश्व र निष्पक्षतामा हुन्छ। त्यसैले प्रधान न्यायाधीश शर्माको यो 6 वर्षे कार्यकाल कति सफल हुन्छ भन्ने कुरा उहाँले राजनीतिक प्रभाव र आन्तरिक चुनौतीहरूबाट टाढा रहेर कति स्वतन्त्र ढंगले न्यायालय सञ्चालन गर्न सक्नुहुनेछ भन्ने कुराले नै निर्धारण गर्नेछ।
0: नेपाली काङ्ग्रेसभित्र विवाद र एकअर्काको अस्तित्वलाई नसुकार्ने नेतृत्वको हट भुसको आगो जस्तै भित्रभित्रै सल्किरहेको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत आधिकारिक घोषणा गरिसक्दा पनि पूर्णबहादुर खड्का समूहले भने अझै पनि थापालाई पार्टी सभापति स्वीकारिसकेको छैन। तर पार्टीकै वरिष्ठ नेता डाक्टर शेखर कोइराला भने गगन थापालाई नै काङ्ग्रेसको सभापति मानेर अघि बढेको बताउनुहुन्छ। तर हिजो मात्र संस्थापन इतर समूहले अनामनगरमा सम्पर्क कार्यालय खोलेपछि काङ्ग्रेसभित्रको शक्ति सङ्घर्ष थप सतहमा आएको छ। आगामी असोजमा हुने भनिएको काङ्ग्रेसको 15 महाधिवेशन क्रियाशील सदस्यता विवाद र संस्थापन इतर समूहका लागि सानेपाको ढोका नखुलेरै नयाँ सम्पर्क कार्यालय खोलेको हो भनेर हामीले केही बेर अघि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालासँग कुराकानी गरेका छौँ।
7: मेरो त आफ्नै छ, म 4-5 वर्षदेखि 5 वर्षै भइसक्यो, 5-6 वर्षै भइसक्यो त्यहाँ खोलेको होइन, त्यो अहिले पनि छ, आजको दिन पनि छ। साथीहरूलाई भेट्न गाह्रो हुन्छ, घरमा आएर भेट्न गाह्रो हुन्छ, त्यो हामीले बुझ्न जरुरी छ कि त्यसैले मैले चाहिँ आफ्नो सम्पर्क अफिस गर्नुहोस्, साथीभाइहरू जुन आउँछन् होइन जिल्लाबाट भेट्ने काम भन्दाखेरि म नभएकोलाई पनि त मान्छेहरू जमा हुन्छन् नि, हो त्यो मैले चाहिँ विशाल नगरमा राखेको छु, त्यो अहिले पनि छ, साथीहरूले खोल्नुभएको छ, त्यो कुनै नौलो कुरा होइन।
8: तर डाक्टर साहब, यो भन्दै गर्दा नि सानेपाको ढोका किन खुल्न सकेन भन्ने प्रश्न पनि उब्जिन्छ कि?
7: अब यो कस्तो हो भने सानेपाको ढोका खुल्यो खुलेन भन्ने कुरा त्यो त हामीलाई भन्ने होइन। सम्पर्क अफिस त सभापतिजीले नै अहिले पनि राखिरहनु भएको जस्तो छ, सानेपामा मात्रै छैन, उहाँको कता कता छ, महामन्त्री हुँदाखेरि त 3-4 वटै थियो उहाँको, त्यो कुनै नौलो कुरा होइन क्या। यो यस्तोमा जसरी म हेर्छु सामाजिक सञ्जालमा खोल्यो पार्टी फुट्यो भन्ने कुरा त्यसरी हुँदैन नि। अधिवेशन आएपछि त सबैले आफ्नो आफ्नो खोलिरहेका हुन्छ, अधिवेशन त आइसक्यो नि।
8: सदस्यता अत्यावधिकको कुरालाई लिएर विवाद बाहिर देखिएको छ नि, किन अध्यावधिक गर्ने नगर्ने भन्ने विवाद अब पनि रह्यो?
7: होइन, एउटा कुरा तपाईँहरूले के बुझ्नु पर्यो भने यो अध्यावधिक के को लागि किन गर्नु पर्यो, के कारण पर्यो कि अध्यावधिक अहिलेको विशेष अधिवेशनबाट जो सभापतिहरू बन्नुभयो माने अब त गगनजी नै हुनुहुन्छ सभापति होइन,
8: हजुर,
7: उहाँहरूले किन अध्यावधि गराउनु पर्यो? 14 महाधिवेशन 15 महाधिवेशनको लागि हामीले क्रियाशील नवीकरण गरिसकेका छौँ। 15 महाधिवेशनको तयारीमा उहाँहरू हुनुहुन्छ भने
5: त्यही क्रियाशील जुन नवीकरण गरेको छ त्यसमा केही थप्ने हो भने समय खोलिदिनु पर्यो, होइन अध्यावधि किन गर्नु पर्यो?
8: यसलाई डिजिटल बनाउने प्रविधि मैत्री भन्नुहुन्छ,
5: गर्दै जानु नि, के फरक पर्छ? त्यो म्यान्डेटरी गर्नु भएन अधिवेशनको लागि, यो 15 महाधिवेशनको लागि इट सुड नट बी म्यान्डेट। किन पर्यो? मैले 14 महाधिवेशनमा भरेको छु, 14 महाधिवेशनमा पछि मैले 15 महाधिवेशनको लागि क्रियाशील भरेको छु, मैले किन अध्यावधि गराउने? होइन, यसको कुनै माने छैन, तपाईँ गराउनुहोस् भनेर भन्नु छ भने भेट्ने कुरा भयो, होइन? तर यो 15 महाधिवेशनको लागि हो भने म गराउँदिन,
8: यो आवश्यक देखाउनुहुन्न, यो आवश्यक
5: नेपाली कङ्ग्रेसका साथीहरूसित, तल्लो लेभलका साथीहरू जो बिपी कोइरालाले क्रियाशील दिएका छन्, दिनुभएको छ उहाँहरूले, बिपी कोइरालाले क्रियाशील दिएका साथीहरू अहिले पनि बाँच्नु भएको छ, त्यो मजाक गरेको हो पार्टीसित।
8: अब त्यसो भए सभापति गगन थापाले पार्टी एक ढिक्का बनाउनु जस्तो सुकै त्याग गर्छु भनेर सार्वजनिक
5: बनाउनु त सभापतिजीकै जिम्मा हुन्छ, हेर्नुहोस्
8: के गरिदिनु पर्यो त्यसो भए?
5: होइन, एक ढिक्का बनाउने भनेको नेपाली कङ्ग्रेस फुटेको त होइन, अहिले फुटेको छैन, हामीहरूले सबै गगन थापाजीलाई सभापति मानेकै छ, तर कसरी मिलाउनुहुन्छ भन्ने कुरा त उहाँले मिलाउने हो नि।
8: अहिले केही समूहले केही व्यक्तिले,
5: उहाँ सभापति हुनुहुन्छ, उहाँको कार्य समिति छ, त्यो सबै हामीले स्वीकारेको छौँ नि, मैले त नस्वीकारेको त छैन, मलाई लाग्छ नेपाली कङ्ग्रेसका अधिकांश मान्छेले स्वीकारेका छन्, सबैले स्वीकारेका छन् भनौँ।
8: अब सर्वोच्चले पनि त्यही आधिकारिकता दिए पछाडि त त्यो त
5: सर्वोच्चको कुरै भएन, सर्वोच्चले दिइसक्यो, सबै सक्यो, अब यो च्याप्टर क्लोज भइसक्यो, हि इज पार्टी प्रेसिडेन्ट, नेपाली कङ्ग्रेसको पार्टी सभापति हो, भोलि कुनै कारणवश पार्टी टुक्रियो फुट्यो भने कसलाई दोष जान्छ? टुटाउने मान्छेले जाँदैन, सभापतिलाई जान्छ,
8: त्यो दोष आफूमाथि
5: सकेनौ भनिदिनु,
8: आफ्नो माथिको दोष पहिले पन्छाउन खोज्नु भयो डाक्टर साहबले?
5: होइन, मलाई किन जाने, मैले पार्टी फोड्ने होइन, म त्यो ऊ गर्ने, म त मिलाउने पक्षमा छु,
8: मिलाउने त निवर्तमान उप सभापति सुर्खेत गएर पार्टी फुटको सङ्घारमा छ, डिलमा छ भन्नुहुन्छ,
5: कसले के भन्यो भन्ने कुरा होइन, तपाईँहरू पूर्व सभापति उपसभापतिको कुरा गर्नुहुन्छ भने पार्टीको सभापति र महामन्त्रीहरूले के बोलेका छन् हामीले पनि सुनेका छ नि त, अहिलेको उहाँहरूको किन कुरा गर्नुहुन्न तपाईँहरू? उनीहरू त रेस्पोन्सिबल पोस्टमा छन्, अहिले जिम्मेवार पोस्टमा छन्, अनि भन्ने तिमीहरू आउने भए आऊ, नआउने भए नआऊ भन्ने,
8: भनेपछि सानेपाको ढोका त खोल्नु भयो तर बार लगाइदिनु भयो?
5: होइन होइन, त्यो भन्दिनँ म, उहाँहरूले जिम्मेवारी लिनु पर्यो, भोलि पार्टी टुक्रियो भने त्यसको दोष सभापतिजीलाई जान्छ, होइन? मैले धेरै कुरा भनेको छ उहाँलाई, गगनजीलाई भेट्दाखेरि,
8: यो बिचमा डाक्टर साहबको प्रत्यक्ष संवाद धेरैपल्ट भइसक्यो, अहिलेको
5: धेरै पटक होइन, एकचोटि भएको छ, र मैले भनेको छ उहाँलाई, सबै धेरै कुराहरू बताएको छ।
8: अब 15 महाधिवेशन चाहिँ समयमा हुन्छ हुन्न डाक्टर साहब?
5: उहाँले कस्तो महाधिवेशन खोज्नु भयो? यही अध्यावधि गरेर गरेका मान्छेहरूबाट मात्रै महाधिवेशन गर्न खोज्नु भएको छ भने ठिकै छ, गराउनुहोस्, हामी म त गराउँदिनँ अध्यावधि, मलाई निकाल्नुहोस् पार्टीबाट, त्यही त होला नि।
8: अब डाक्टर साहबले अघि पनि इङ्कित गर्न खोज्नु भएको अन्त्यमा पार्टी फुटको कुरा जहाँ पनि जोडिन्छ नि, फुट्छ कि फुट्दैन त? त्यसो भयो नफुट्ने हो भने त एकीकृत भएर जानु पर्यो नि त, बिपी पुत्र
5: एकीकृत गर्ने जिम्मा पनि सभापतिको, नेपाली कङ्ग्रेस र प्रजातान्त्रिक कङ्ग्रेस फुट्यो नि,
8: हजुर,
5: त्यो जोड्ने जिम्मा कसले लिनुभएको थियो?
8: गिरिजा बाबु,
5: गिरिजा प्रसाद कोइराला लिनुभएको थियो नि,
8: हजुर,
5: गिरिजा प्रसाद कोइरालाको ग्रुपमा भएका सिनियर साथीहरूले त्यो बेला शेरबहादुरजीलाई लिन हुँदैन भनेर भनेको म सम्झिन्छु, तर गिरिजाले के भन्नुहुने हुँदैन, शेरबहादुर बिनाको त्यो प्रजातान्त्रिक काङ्ग्रेस रहँदैन, लिनुपर्छ उहाँलाई पनि भनेर अनि गरे हो नि। यहाँ 60-40 कुरा गर्दै हुनुहुन्छ तपाईँका पदाधिकारीहरू, अहिले 60-40 कुरै होइन, कसैले मागेको छैन 60-40,
8: तपाईँहरूलाई भागभन्डा चाहिएको छैन?
5: मलाई भागुन्डा चाहिएको छैन, मलाई के पनि चाहिएको छैन, मलाई केन्द्रीय सदस्य पनि चाहियो, तर पार्टी मिल्नु पर्यो। के छ भने अब छैन, तपाईँहरूको सामाजिक सञ्जालमा पनि मिडियामा पनि कसैले पार्टी माने कार्यालय खोल्दाखेरि पार्टी फोड्छ भनेर लेख्नुहुन्छ, तर महामन्त्रीजीले कतिवटा पार्टी अफिस खोल्नु भएको थियो आफ्नो, त्यो बेला खै पार्टी खोल्यो? तपाईँको अहिलेको प्रेजेन्ट महामन्त्रीहरूले पनि पार्टी अफिस कार्यालय खोल्नै भएको थियो, सम्पर्क अफिस, होइन, त्यो बेला पार्टी फुटेन, अहिले किन फुट्ने कुरा गरेको तपाईँहरू? मैले छक्का लाग्छ नेपाली कङ्ग्रेस मिडियाको छक्का लाग्छ, हामीले पार्टी मैले सम्पर्क अफिस खोलेकै थिएँ, मैले पार्टी फोड्न खोजेको होइन नि त, त्यो बेला चुनाव लड्नको लागि खोजेको नि त, अधिवेशन लडेँ नि त, माने 14 अधिवेशनमा शेरबहादुरजीसित प्रतिस्पर्धा गरेँ, पार्टी फोड्नलाई मान्छेले कार्यालय खोल्दैन नि।
8: अब तपाईँहरूले मान्दै आएको बिपी गिरिजाबाबु कृष्ण किशनजीको आदर्श सिद्धान्त विचार बोकेको काङ्ग्रेस अब साँच्चै जनताले या कार्यकर्ताले देख्न पाए भेट्न पाए भन्ने महसुस चाहिँ कहिले होला डाक्टर साहब?
5: तपाईँले भन्ने कुरा एकदम सही छ, जायज छ, होइन, तर यसमा दुई तिनवटा कुरा, माने म फेरि पटक पटक भन्दैछु, हामी म गैर जिम्मेवार हुन सक्छु, तर पार्टी सभापति गैर जिम्मेवार बन्न सक्नुहुन्न, नेपाली कङ्ग्रेस जस्तो पार्टीको,
7: सभापति, उहाँले मिलाउने प्रयास गरेको देखिने मात्रै होइन, मिल्नु पर्यो भने बुझ्नु पनि पर्यो जनताले। त्यो पब्लिकली गरेर बोलेर हुँदैन, कार्य सम्पादनमा राख्नु पऱ्यो उहाँले कुराहरू, जुन कुरा पब्लिकली बोल्नु भएको छ त्यो कार्य सम्पादनमा राख्नुहोस् न, यसरी मिल्ने भनेर, अनि हामीसित कुरा गर्नुहोस् न, मिलिहाल्छ नि एकैछिनमा।
0: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला, सहकर्मी दिनेश लुटेलसँग कुराकानी गर्दै। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मुलुकको स्वास्थ्य अवस्था, प्राकृतिक विपद, सडक सुरक्षा र वैदेशी रोजगारीमा भइरहेको ठगी नियन्त्रणका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा प्रधानमन्त्रीका तर्फबाट निर्वाचन सम्बन्धी दुई महत्वपूर्ण विधेयक समेत प्रस्तुत गरिएका छन्।
1: आजको प्रतिनिधि सभा बैठकको शुरूआतमै श्रम संस्कृति पार्टीका सांसदहरूले संसदप्रति सरकार जवाबदेही हुनुपर्ने माग राख्दै उभिएर विरोध जनाउनुभयो। सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधि रहने सर्वोच्च थलोमा प्रधानमन्त्री र मन्त्रीहरू अनुपस्थित हुँदा जनताका आवाज ओझेलमा परेको गुनासो गर्नुभयो। सांसदहरूको अवरोध र आक्रोश बढेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था स्मरण गराउँदै सभालाई मर्यादित बनाउन आग्रह गर्नुभयो।
9: को बैठकको मर्यादा कायम गर्नु सबै माननीय सदस्यहरूको कर्तव्य हो। प्रतिनिधि सभा नियमावली 2079 को नियम 20 खण्ड 6 बमोजिम सभाको मर्यादा कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 मा रहेको व्यवस्था तर्फ पनि म ध्यानाकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्य हर्कराज राई सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 को नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
1: सभामुखको आग्रह पछि सुचारू भएको आकस्मिक र शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारलाई राखराख्ती पारे। सांसद ज्ञानु पौडेलले रूपन्देहीको भीम अस्पतालमा एन्टी रेबिज र सर्पदंशको औषधिको अभाव भएको तस्विर प्रस्तुत गर्नुभयो भने डाक्टर अर्जुन कुमार कार्कीले विश्वव्यापी जोखिमका रूपमा रहेको इबोला भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई जोगाउन सतर्कता अपनाउन माग गर्नुभयो। यस्तै हुम्लामा आएको बाढी पहिरो, अछाममा जंगली जनावरको आतंक र देशैभरि बढ्दै गएको सड़क दुर्घटनाका विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रमुख प्रतिपक्षी दलका नेता विष्णुराज आङदाम्बेले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ नगर्न सरकारसँग माग गर्नुभयो। सांसदहरूले उठाएका प्रश्न र विशेष गरी वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिने क्रम नरोकिएको विषयमा जवाब दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार यस विषयमा कठोर रूपमा प्रस्तुत हुने बताउनुभयो। मन्त्रालयले विगतका 40,000 भन्दा बढी उजुरीहरूलाई वर्गीकरण गरी समाधान गर्न लागेको र साउनदेखि सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीमा लैजाने उहाँको भनाइ थियो।
10: भावी दिनमा ठगी नियन्त्रण र अप्रवासनलाई पारदर्शी र नियोजित बनाउन वैदेशिक रोजगारको समग्र व्यवस्थापकीय प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने हाम्रो नीति छ। त्यसै गरी सम्माननीय प्रधानमन्त्रीज्यूले जनकपुरको उद्घोष सभामा भन्नुभएको थियो, काठमाडौँ घुमैला अधिकार मागले नै अपर्त तोरा सबक, यही थिम र टोटलाई बमोजिम हामी सेवाको विकेन्द्रीकरणका लागि मन्त्रालयले गृहकारी गरिरहेको।
1: आजको बैठकको अर्को मुख्य आकर्षण सरकारका तर्फबाट प्रस्तुत गरिएका दुई महत्वपूर्ण विधेयकहरू रहे। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले गत निर्वाचनका लागि जारी भएका अध्यादेश प्रतिस्थापन गर्न बनेका दुई विधेयकहरू प्रस्तुत गर्नुभयो। मन्त्री गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको हो।
11: दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू तथा मुस्लिम जनसङ्ख्याको आधारमा प्रतिशत कायम गर्न आवश्यक भएकोले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसूची 1 संशोधन गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 नेपालको संविधानको धारा 114 उपधारा 1 बमोजिम जारी भई उक्त अध्यादेश संघीय संसदबाट स्वीकृत भएको अध्यादेश बमोजिमका प्रावधानलाई प्रतिस्थापन विधेयक मार्फत कायम राख्नु परेकाले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु।
1: ती विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव बहुमतले स्वीकृत भएको थियो। बहुमतले स्वीकृत भएका ती विधेयकहरूमाथि अब संसदमा विस्तृत दफावार छलफल हुनेछ। प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ 7 गते बिहिबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ।
0: सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी गरिरहेको सन्दर्भमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले देशको आर्थिक रूपान्तरण र लगानी मैत्री वातावरण निर्माण गर्ने गरी बजेट ल्याउन सरकारलाई विभिन्न रचनात्मक सुझावहरू पेश गरेका छन्।
2: आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारी भइरहँदा निजी क्षेत्रले वर्तमान आर्थिक मोडलमा आमूल परिवर्तन गर्न सरकारलाई सुझाव दिएको छ। मुलुकको खस्कदो व्यावसायिक मनोबल उकास्न, बजारमा माग सिर्जना गर्न र रोकिएको लगानी पुनः आकर्षित गर्न भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसंघले अर्थमन्त्री डाक्टर सोडी मुवांगलेलाई नीतिगत सुधारका विस्तृत खाका बुझाएका हुन्। राजनीतिक रूपमा नयाँ विचार सहितको सरकार र निजी क्षेत्रमा पनि नयाँ नेतृत्व रहेका कारण यो पटकको बजेटले अर्थतन्त्रको संरचनागत सुधार गर्नेमा सरकारवालाहरूको ठूलो विश्वास रहेको छ। संघीय संसदका दुवै सदनबाट विनियोजन विधेयकका प्राथमिक र सिद्धान्त पारित भइसकेको पृष्ठभूमिमा आगामी जेठ 15 गते अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नुहुने संवैधानिक व्यवस्था रहेको छ। महासंघले यो पटकको बजेट केवल सामान्य वार्षिक दस्तावेज मात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको जनाएको छ। हाल मुलुकको औद्योगिक उत्पादन क्षमता 40% सीमित भएको, निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको र कुल ग्राहस्त पुँजी निर्माणमा निजी क्षेत्रको योगदान विगत 4 वर्षमा 28% घटेर 16% झरेको प्रतिवेदनले देखाउँछ। यसै गरी मध्य पूर्वमा विकसित संकटका कारण नेपालको वैदेशिक रोजगारी, विप्रेषण र विदेशी मुद्रा संचितमा नकारात्मक असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै बजेट ल्याउन निजी क्षेत्रले जोड दिएको छ। निजी क्षेत्रका यी सुझावहरू बुझ्दै अर्थमन्त्री डाक्टर सोडी मुवांगले नागरिकले अब भाषण होइन परिणाम खोजेको उल्लेख गर्नुभएको छ। उहाँले कानुनी सुधार, संस्थागत उत्तरदायित्व, डिजिटल ट्र्याकिङ र प्रत्यक्ष अनुगमनलाई राज्य सञ्चालनको केन्द्रमा राखेर पहिलो पटक मिशन मोडका आधारमा सरकार अघि बढ्न खोजेको स्पष्ट पार्नु भएको छ। अर्थमन्त्रीले सुशासनको लाभांश, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, सामाजिक लगानी र बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्ध गरी 5 मार्गदर्शक सिद्धान्तका आधारमा बजेटको प्राथमिकता निर्माण गरिएको जानकारी दिनुभएको छ। सरकार र निजी क्षेत्र मिलेरै काम गर्ने प्रतिबद्धता जनाउँदै उहाँले आगामी बजेटले सुशासन कायम गर्ने, लगानी अभिवृद्धि गर्ने र रोजगारी सिर्जना गरी नागरिकको जीवन स्तरमा गुणात्मक सुधार ल्याउने आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।
0: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। थाइल्यान्ड घुम्न जाने योजनामा हुनुहुन्छ, थाइल्यान्ड घुम्न जाने योजनामा हुनुहुन्छ भने अब नियम बदलिने भएको छ। थाइल्यान्ड सरकारले बेलायत, भारत र अमेरिका लगायत 90+ देशका पर्यटकका लागि उपलब्ध गराउँदै आएको 60 दिने भिसा फ्री बसाई अवधिलाई कटौती गर्ने निर्णय गरेको छ। बढ्दो सुरक्षा संवेदनशीलता र विदेशी नागरिकहरू जोडिएका अपराधका कारण यो कदम चालिएको थाइल्यान्डले बताएको छ। कार्यक्रमको अन्त्यमा खेलकुद सम्बन्धी एउटा प्रसङ्ग। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले 6 पटक फिफा विश्वकप खेल्ने निश्चित भएको छ। आगामी जुन महिनादेखि अमेरिकामा सुरु हुने विश्वकपका लागि प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डोलाई समेट्दै पोर्चुगलको टोली घोषणा गर्नुभएको।
2: विश्व फुटबलका अनेकौं कीर्तिमान आफ्नो नाममा लेखाइसक्नु भएका क्रिस्टियानो रोनाल्डोका लागि आगामी फिफा विश्वकप 2026 ऐतिहासिक बन्ने भएको छ। प्रशिक्षक रोबर्टो मार्टिनेजले घोषणा गर्नुभएको 27 सदस्य टोलीमा स्थान बनाएसँगै रोनाल्डो 6 पटक विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी बन्ने दौडमा हुनुहुन्छ। विगतका 5 विश्वकपमा गोल गरिसक्नुभएका रोनाल्डोले फुटबलका प्राय सबै प्रतिष्ठित उपाधि जितिसक्नु भएको छ। तर विश्वकपको ट्रफी भने अझै उहाँको पहुँचभन्दा टाढा छ। साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहनु भएका रोनाल्डोका लागि यो नै अन्तिम विश्वकप हुने अनुमान गरिएको छ। प्रशिक्षक मार्टिनेजले रोनाल्डोलाई टोलीको अनुशासन, जिम्मेवारी र नेतृत्वको उत्कृष्ट उदाहरण भन्दै प्रशंसा गर्नुभएको छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने 48 टोली बीचको यो विश्वकपमा पोर्चुगल समूह केमा रहेको छ, जहाँ उसले DR कङ्गो, उज्बेकिस्तान र कोलम्बिया अस्ट्रेलियाको सामना गर्नेछ। पोर्चुगलले आगामी असार 3 गते कङ्गोसँग खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। 41 वर्षको उमेरमा रोनाल्डोले पोर्चुगललाई पहिलो पटक विश्वकप उपाधि दिलाएर आफ्नो खेल जीवनको सुखद अन्त्य गर्न सक्नुहोला। अहिले विश्वभरका फुटबल प्रेमी त्यही बेग्र प्रतीक्षामा छन्।
0: हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
6: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्ने छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
8: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
7: सही भने सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
9: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
8: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
10: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
11: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 8:10 यहाँहरूले सुन्न सक्नुहुनेछ स्वरोजगार कार्यक्रम, त्यसपछि 8:25 शैक्षिक कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: 18 महिने जेटिओमा मैले एक वर्ष जेटिओ पढेर 6 महिनामा मैले ओजेटीको लागि पाँचखालमा गएर मसलाबाली विकास केन्द्रमा त्यहाँनिर नर्सरीमा काम गरेको थिएँ। ओजेटी सकेर आइसकेपछि अनि मेरो माइती चाहिँ गोर्सोघर गाउँपालिका ओनम 2 पर्छ। प्राविधिक सकेर आइसकेपछि माइतीमै बसेर मैले बिरुवा उत्पादन गर्दै बेच्दै गरेको थिएँ। 81 मेरो 75 सालमा बिहे भयो। मेलो गाउँपालिका ओनम 2 बाँसपट्टे भन्ने ठाउँमा मैले बिहे गरेर त्यत्तिकै अब त्यही परम्परागत जस्तो सासु ससुराले बुबा मम्मीले जस्तो काम गर्नुभएको थियो म त्यही काममा आबद्ध भनेर बसेको थिएँ। मैले 1 डलर साबुन किन्नु पर्यो, 1 केजी चिनी किनेर ल्याउनु पर्यो भन्ने पनि मैले अरू कोही कसैको साथमा हुनु पर्थ्यो कि, मसँग केही पनि थिएन। जब हामी महिला उद्यमी सहकारी खोलायौँ, एउटा स्त्री गाई खुरा महिला सहकारी हामीले सुरुवात गऱ्यौँ खुलायौँ, त्यसमा पनि म समिति बस्छु भन्दाखेरि मैले कुरा बुझेको थिइनँ। अब के हो, म बस्दिनँ, म भ्याउँदिनँ, म घरकै कामले भ्याउँदिनँ भनेर म आफै पछि हटेको मान्छे हो। होइन, यस्तो गर्नुपर्छ, सहकारी भनेको त हामीले महिला दिदीबहिनीले खुलाएको सहकारीमा त्यस्तो हुँदैन। हामीले त्यसमा गइसकेपछि कुनै तालिममा जान्छौँ, कहीँ जान्छौँ, हामीले कुरा बुझ्छौँ, त्यसबाट हामीले केही सिप सिक्छौँ भन्ने कुरामा हामीले एउटा सहकारी खुलायौँ। सहकारी खुलाइसकेपछि यहाँ एफर प्रोजेक्टको सरहरूसँग हाम्रो चिन्जान भयो। उहाँहरू त्यो सहकारीको उद्घाटनको लागि सरहरू आउनुभएको थियो। सर, म कृषि प्राविधिक हुँ, मैले केही गर्न इच्छुक राखेको हुँ, म सफल हुन्छु हुँदिनँ, म के गरौँ भनेर मैले सरसँग प्रस्ताव राखेपछि त्यतिखेर मैले जिरे खोर्सानी टन्नै लगाएको थिएँ बारीमा। सरहरूले आएर हेर्नुभयो, उहाँ शान्ता भट्टर भन्ने सरले चाहिँ एकजना कृषि प्राविधिक नारायण भट्टराई कि समथिङ, उहाँको थर चाहिँ मैले बिर्सेँ, उहाँ सर आउनुभएको थियो। उहाँले चित्त बुझाउनु भने त्यो जिरे खोर्सानी म्याम तपाईँले अगबारे खोर्सानी लगाउनुहोस् भन्नुभयो। म कृषि प्राविधिक हुँ, मैले सरहरूसँग जानकारी गराइसकेपछि उहाँले अकबारे खोर्सानी लगाउनुहोस् भन्नुभयो। म एकजना व्यक्तिले कसरी सम्भव छ र म सक्दिनँ भने, होइन हजुरहरूको एउटा समूह बनाउनु, समूह बनाइसकेपछि उहाँहरूले पनि थोरै लगाउनुहुन्छ तर सबैभन्दा धेरै हजुर आफै नै सफल हुनुहुन्छ, लगाउनुहोस् भनेपछि मैले ठिक छ भने मैले सुरुमा त धेरै लगाइनँ, 2600 अकबारे खोर्सानीको बिरुवा लगाएको हुँ। तर यो मलाई बिउ पाउनै धेरै गाह्रो थियो, बिउ कहाँबाट ल्याउने, कसरी झिक्ने भने मैले त्यो सरहरूसँग छलफल गर्दाखेरि सरहरूले भन्नुभयो ल हामी ल्याइदिन्छौँ भन्नुभयो। अनि मैले पहिला सुरुमा इच्छा गरिसकेपछि उहाँहरूले मेलुङ गाउँपालिकाभरिको लागि बिउ ल्याइदिनु भयो। बिउ ल्याइदिइसकेपछि मैले 350 ग्राम बिउ म समूहमा सबैजनाले लगाए पनि तर नर्सरी राख्नको लागि म प्राविधिक हुँ, म आफै राख्छु भने म सफल भएँ। अब त्यही बिउ अरू कुनै पनि ठाउँमा कुनै वडामा उम्रेन रे, तर मैले आफैले राखेको म एकदम एउटा पनि त्यो सिड खेर नगइकन मैले त्यो बिउ उमारेँ। उमारिसकेपछि समूहले भने भन्दा धेरै अकबारे खोर्सानीको बिरुवा भएपछि मैले हाम्रो समूहमा जम्मा 16,000 अकबारे खोर्सानी लगायौँ। अरूमा के भनेको, अरू अरू वडामा एफर प्रोजेक्ट मार्फतै बाहिर वितरण गरेको
1: हो। यो अकबारेको खेती गर्छु भन्ने लागेपछि घर परिवारको सहयोग चाहिँ कस्तो मिल्यो?
0: पहिला सुरुमा त यो अकबारे खोर्सानी कहाँ लगेर बेच्ने र के गर्ने र भन्ने कुरा भयो। मैले थोरै गाउँपालिकाको बजेट भए पनि हेफर प्रोजेक्ट भनेको हामीले काम गर्छौँ भनेर उहाँहरू पालिकामा जोडेर आउनुभएको एउटा संस्था हो। अनि उहाँहरूले भन्नुभयो ल तपाईँहरू उत्पादन गर्नुहोस्, बजारसम्म पुर्याउने काम हामी जिम्मेवारी लिन्छौँ। सरहरूले त्यो भनिसकेपछि मैले मेरो घर परिवारलाई पनि यो कहाँ हुन्छ, यो अकबारे खोर्सानी मात्रै सबै बारीमा लगाएर हुन्छ, सबै बिग्रियो भने के गर्ने, हामी चामल कहाँबाट ल्याएर खाने, हामी के गर्ने भएको, मेरो जग्गा जमिन यति नै हो, यसमा सबै अकबारे खोर्सानी मात्रै लगाएर उत्पादन दिँदैन हुँदैन भनेर मेरो बुवा मम्मीको धेरै जिद्दी थियो। होइन, म बनी गरेर भए पनि हजुरहरूलाई चामल किनेर ल्याएर खाना दिन्छु, यसमा ढुक्का हुनुहोस्, म केही प्रगति गर्छु भने मैले बुबा मम्मीलाई त्यो वचन दिएर मैले 2600 अकबारे खोर्सानी लगाएको हुँ। समूहमा हामी महिला दिदीबहिनी पनि मिलेर ल हामी केही गरौँ न लगाउँ भन्दाखेरि अहिले यो अकबारे खोर्सानी मेरो बारी छैन, पानी छैन, हामी गर्न सक्दैनौँ भन्नुभएको थियो। अनि ल ठिक छ गर्नुपर्छ भनेर मैले आफैले प्राविधिकको नाताले भए पनि अब आफूले नजानेको कुरा त मैले प्राविधिक पालिकाबाट लिएर जान्थेँ, तर मैले आफूले मात्र नभएको मैले समूहमा दिदीबहिनीले पनि यस्तो गराउनु भने मैले अकबारे खोर्सानीको लागि समय भएसम्म सबैजनाको फिल्डमा गएर मैले सिकाएँ। तर अहिले सबैजना समूहका दिदीबहिनीहरू सक्षम हुनुभयो, अब पुर 100 फुट लगाउने मान्छेले यसपालि 1000 फुट लगाउनु भयो।
1: बजार व्यवस्थापन चाहिँ कसरी अगाडि बढ्यो?
0: पहिला सुरुमा त पालिकालाई धन्यवाद दिन चाहन्छु किनकि प्राविधिक सहयोग पालिकाबाट पाएको हो। अब धेर मैले आफूले जानेको जाने नजानेको मैले प्राविधिक पालिकाबाट लिएको हुन्थेँ। अनि सबै संसारको सुविधाले गर्दाखेरि पालिकाले पत्र पत्रिकामा नाम छपाइदिएर पालिकाले नै यो अवस्थामा ल्याइदिएको हो। त्यही भएको कारणले गर्दाखेरि मैले अकबारे खोर्सानी मात्रै नभएर अहिले म समूहको मात्रै नभइकन पालिकाकै एउटा नमुना कृषक बनेको छु।
1: अब महिलाहरूको हातमा आर्थिक आयो भने, पैसा आयो भने घर परिवारमा कस्तो हुने रहेछ महिलाहरूको इज्जत?
0: सबैभन्दा एकदम राम्रो हुँदो रहेछ। आफूसँग काहीँ केही छैन भनेदेखि त्यो

0: महिलाले बोलेको कुरा पनि कोही कसैले नसुन्ने, तर आफू सक्षम छु भनेर आफूले दुई चार रुपियाँ पैसा खेलाउन सकिसकेपछि घर परिवारको मात्रै नभनौँ, माइती माओलीदेखि लिएर जो कोहीकोदेखि लिएर समूहको सबैजनाको इज्जत एकदम राम्रो हुँदो रहेछ। एउटा किसान भएर मैले अगाडि खोर्सानी लगाएँ भन्ने कुरा पनि होइन नि, सबैजनाले आफ्नो ठाउँमा आफ्नो हावापानीमा के हुन्छ त्यही मार्फत पैसा कमाउन सफल हुनुहुन्छ। हुन चाहिँ अब पहिला मेरो घरमा मैले काममा बोलाउँदाखेरि दिदी पनि त्यस्तो जब अगाडि खोर्सानीबाट के हुन्छ र के गर्न सकिन्छ र यो कहाँ लगेर बेच्ने भनेर भन्नुहुन्थ्यो। अहिले उनीहरू आफै ल त्यहाँ नभए पनि हामी जसरी भए पनि बेच्छौँ भनेर अब सबैजनाले अगाडि खोर्सानी बढाएर सबैजना त्यसले मात्रै ध्यान दिनुहुन्छ। यो धान कोदो मकैबाट हामीले केही पनि पाउने रहेनछौँ, त्यो पनि थोरैको रूपमा त लगाउँछौँ तर व्यवसायकै रूपमा हामीले सबै कुरा धान मकै कोदो फापर हामी सबै एकैजना किसानले सबै कुरा उत्पादन गरेर हामी अघि बढ्ने रहेनछौँ। हामीले एउटा मात्रै पेसा सम्हाल्नु पर्ने रहेछ। यसबेला म आफैले अकाबारी खोर्सानीको बिरुवा पुर मैले पालिकामा मात्रै वितरण गरेको थिएँ भने अहिले मैले पालिकाभन्दा बाहिर जिल्लामा पनि पुर्याएको छु। पहिला 2600 बोट अकाबारी खोर्सानी लगाउँदाखेरि अब म आफू प्राविधिक भएको कारणले पनि बिउ पनि मैले एकदम राम्रो बनाएको थिएँ। मैले त्यसलाई मर्न दिन एउटा पनि अकाबारी खोर्सानीको बिरुवा मरेको थिएन। त्यसबाट मैले त्यसलाई बेला बेलामा गोरमेल औषधि मैले एकदम राम्रो गरेको थिएँ। अब एउटै बोटमा मैले 7 किलोभन्दा माथि अकबारे खुर्सानी फलाएको हुँ। अब त्यसको लागि मैले जम्मा 6 लाखको त अकबारे खुर्सानी नै बेचेँ। 2 केजी सिट बाहिर बेचेँ, 1.5 केजी म आफूले नै राखेँ। अझ पनि म कहाँ 2 केजी सिट छ अकबारे खुर्सानीको। अब त्यो त अर्को वर्ष उम्रिन्छ उम्रिँदा अब त्यो पनि म सक्षम छैन, अब सबै कुरा एकैचोटि थाहा हुन्न। अनि बिरुवा यसपालि मैले 1,50,000 बिरुवा त मैले उत्पादन गरेर नै बेचिसकेका छु। मैले पालिकाको लागि मात्रै भनिराखेको, तर यो अहिले पालिकाले मलाई न्युजमा ल्याएको कारणले गर्दाखेरि संसारमा सबैभन्दा अहिले भनेको चलेकै भनेको न्युज हो रहेछ। अहिले मैले पालिकाभन्दा सबै बाहिर खोर्सानीको बिरुवा गइरहेको छ। अब 4-5 दिन पछाडि पनि लगभग 12-15 हजार खोर्सानीको बिरुवा गोरुसङ्खर गाउँपालिकामा जाँदैछ। तामगोसीको लागि पनि अब यति नै भने चाहिँ भने होइन, त्यो पनि जाँदैछ। काठमाडौँतिर धेरै ठाउँमा गइरहेको हुन्छ न्युजकै कारणले गर्दाखेरि।
1: बिरुवा सँगसँगै तपाईँले अकबरी खुर्सानी पनि त बेच्नुहुन्छ होला नि, वार्षिक आमदानीको बारेमा पनि केही भनिदिनुहोस् न।
0: मैले 19 महिनामा अहिलेसम्म अकबरी खोर्सानीको मात्र होइन कि, मसँग अर्को फाल्टु नर्सरी हो। मैले विशेष गरी चाहिँ नर्सरीको लागि ध्यान दिएको हो। नर्सरीमा मैले अरू के गर्ने त भन्दा त्यो नर्सरीमा बिरुवा नभएको बेलाको लागि भनेर मैले अकबरी खोर्सानी गरेकी हुँ। मसँग सानो बच्चाको कारणले गर्दाखेरि मेरो उमेरकै हिसाब गर्ने भने भर्खर म 28 वर्षको भएको छु। मेरै साथीहरूको कुरा गर्दाखेरि सबैजना काठमाडौँमा जाने, बच्चा पढाउने ठाउँ छैन भने के भने सबै बाहिर हुनुहुन्छ नि त। तर मैले ठिक छ मेरो बच्चा यहीँनेरि पढाउँछु, अब राम्रोसँग पढ्ने मान्छेले यहीँ गाउँमै पढ्छन् बच्चाले भनेर म पुरै कृषिमा आबद्ध भएर बसिराखेको छु। मैले जम्मा त्यो खोर्सानीको सिड 350 ग्राम बिउ ल्याउँदाखेरि मैले 10 हजारमा ल्याउँदाखेरि मैले त्यति पनि पैसा आफूले दिन नसकेको के, त्यति पनि मलाई सहयोग गर्ने मान्छे हुनुहुन्न थियो। अहिले मैले 19 महिनामा मैले मेरा आफ्नै हातमा मैले 10 लाख पैसा जम्मा गर्न सफल भएको छु। कुनै कुरामा पनि हार खानु हुँदो रहेनछ के। मैले अगाडि अहिले म आफै भन्छु कि, म आफै उठेर हिजो अस्तिसम्मकै कुरा गर्दाखेरि तेरो नाम के हो भने कोही कसरी सोध्यो भनेदेखि पनि म अगाडि गएर मेरो नाम के हो भने म आफै सोच्ने मान्छे, तर मैले अहिले आफैले काम गर्दै जाँदाखेरि म बोल्न सक्ने सक्षम भइसकेको छु।
1: तपाईँ बल्ल 28 वर्षको युवा हुनुहुन्छ, युवाहरू विदेश पलायन भइरहेको अवस्थामा तपाईँ गाउँमै बसेर 19 महिनामा 10 लाख कमाउनु भएको छ भनेपछि युवाहरूलाई तपाईँको सन्देश चाहिँ के छ त?
0: मेरो सन्देश के छ भने होइन, अब हामीले कामै नगरिकन घरै बसेर अब पहिला मेरै हालतमा जस्तै गरेर हामीले सबै कामलाई एकै तरी गर्ने होइन कि, एउटा यो पेसामा लागेर चाहिँ मैले केही गर्छौँ भनेर हामीले त्यो सोच्यो भनेदेखि हुन्छ, नत्र भने त हामी उमो लाउन सक्दैनौँ। तर विदेशमा गएर पनि यस्तो हुन्छ नि त, अब विदेशमा खाडी मुलुकमा गएर पनि धेरै ठाउँमा कोदालो खन्ने भारी बोक्ने नै त्यस्तै हुन्छ, उनीहरूले गर्ने भनेको झाडु लगाउने काम हो। अब राम्रोसँग गऱ्यो भनेदेखि त सबै काम नेपालमै छ, विदेशमा जानु कुनै आवश्यक छैन।
1: हजुर, आगामी दिनमा चाहिँ अब तपाईँले योजनाहरू पनि त बनाउनु भएको छ नि, सधैँ अकबरी मात्र गरिराख्नुहुन्छ कि अकबरीमा पहिचान बनिसक्यो यसमै मात्र गर्छु भन्ने छ कि अरू अरू कृषिकै अरू अरू क्षेत्रमा पनि हात हाल्ने विचार छ?
0: यस्तो छ, सबै कुरा आफूले मात्र गर्छु भन्ने कुराबाट त हुँदैन। अनि अब अकबारे खोर्सानी पनि एउटा फिल्डमा 3 वर्षभन्दा उता फल्दैन, अब फिल्ड चेन्ज गरिराख्नु पर्यो, अब सबै जग्गा मेरैमै छ भन्ने कुरा छैन। अब यो अकबारे खोर्सानी उत्पादन गरेर यसलाई बजारीकरण अब पुरपुर अब खासै त्यति थिएन र मैले बेच्न सफल भएँ त हरिएमै, अब त्यो भएन, अब त्यसलाई ब्यान्डिङ गरेर अचार बनाएर हुन्छ कि, अब हामीले वितरण गर्न सक्यो भनेदेखि ठिक छ, अखबार खोर्सानीमा पनि एकदम राम्रो छ। त्यो भन्दा मेरो अर्को चाहिँ एउटा नर्सरी छ, नर्सरीमा पनि मैले धेरै योजना बनाइराखेको छु, अरू केही गर्न सक्छु कि भन्ने सोच बनाइराखेको छु।
1: तपाईँ जस्तै किसानहरूलाई म पनि कृषि कर्ममै लाग्छु भनेर बस्नु भएको छ, उहाँहरूले ट्रेनिङ लिन आउन चाहनुभयो भने तपाईँ ट्रेनिङ पनि दिनुहुन्छ?
0: म अकबारी खोर्सानीको लागि एकदम राम्रो ट्रेनिङ दिन सक्छु। म सुरुमा बिउ राख्नदेखिबाट त्यो फल फल्नु जेलसम्म म पनि मैले ट्रेनिङ दिन सक्छु। अब जति पनि हाम्रा मैले बोलेको कुरा सुनिराख्नु भएको छ नि उहाँहरूले, अब अकबारी खोर्सानी मलाई पनि मेरो हावापानीमा लाग्यो ठिक भएर मैले अकबारी खोर्सानी लगाएँ त अब ठिक छ। आफ्नो जग्गा जमिनमा जति पनि बाँझो राखेर बसिराख्नु भएको कृषकहरू हुनुहुन्छ, उहाँहरू काठमाडौँमा बस्नुभएको छ, अब उहाँहरू दाई दिदी जो जो हुनुहुन्छ उहाँहरू आएर आफ्नो बाँझो रहेको जमिनमा चाहिँ कुन हावापानीमा के फलफुल हुन्छ भनेर अब पालिकामा ओडामा गएर अहिले त जहाँसुकै कृषि प्राविधिक हुनुहुन्छ उहाँहरूसँग सल्लाह लिएर अब मेरो यति हाइटमा छ यो ठाउँमा चाहिँ कुन चाहिँ बिरुवा लगाउँदा ठिक हुन्छ भनेर फलफुलको बिरुवा नै लगाउनु भयो भने त्यसबाट पनि धेरै राम्रोसँग आम्दानी लिन सक्नुहुन्छ।
1: हजुर, अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई के भन्न चाहनुहुन्छ तपाईँको तर्फ?
0: हामी बेरोजगारी भयौँ, हामीसँग केही छैन भनेर भन्नु भन्दाखेरि आफ्नो बाँझो जग्गा जमिनमा अहिले सबैभन्दा ठुलो भनेको कृषि नै हो। बाँझो रहेको जग्गा जमिनमा आफूले नै अब कुन ठाउँमा कुन बोट बिरुवा लाग्छ, कुन फल लाग्छ, हामीले कस्तो तरिकाले गर्न सक्छौँ भनेर उनीहरूले बाँझो रहेको जग्गा जमिनमा फलफुल लगाउनु भयो, तरकारी खेती गर्नुभयो भने एकदम राम्रो हुन्छ, म यही सुनाउन चाहन्छु।
2: भर्खरै यहाँहरूले सुन्नुभयो दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको वडा नम्बर 2 बाँसबटेमा पुगेर सहकर्मी रिता तिमल सिन्हाले अकबरे खुर्सानी खेती गरिरहनु भएकी सम्झना खड्कासँग गर्नुभएको कुराकानी। हवस् त, आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचा सहित आजको कार्यक्रमबाट प्राविधिक साथी रमा वाग्ले सहित म टङ्क खनाल बिदा हुन्छु। नमस्कार।
3: आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
4: श्रोता वृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
5: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 विज्ञान तथा प्रविधि विषयको 21 बल्ट चाल अन्तर्गत वस्तुको अवस्था र वस्तुका विभिन्न किसिमका चालहरूका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो
6: सर? नमस्कार।
7: नमस्कार। लौ कताबाट आइपुग्यो रमिला? पक्का आजको कक्षामा पढाएको बल र चाल तिमीले राम्ररी नबुझेर सोध्न आएको जस्तै छौ।
6: सरले ठ्याक्कै थाहा पाउनु भयो।
7: ठिक छ, ल म हातमुख धोएर आउँदैछु, माथि बैठकमा बस्दै गर है।
8: को?
6: पुष्पा दाई, म हुँ रमिला।
8: ए पह है, के छ रमिला, सन्चै छौ?
6: सन्चै छु दाई।
8: आज कताबाट आयो?
6: आज सरले क्लासमा पढाएको वस्तुको चाल बारे राम्ररी बुझ्नै सकिन र सरसँग सिकौँ कि भनेर आएकी।
8: ए, वस्तुको चाल बारे बुझेन भनेपछि चालको समीकरण बुझ्न र हिसाब गर्न पनि गाह्रो हुन्छ नि।
6: साँच्चै दाई त इन्जिनियरिङ पढ्दै हुनुहुन्छ, दाईलाई पनि यो सबै आउँछ नि, सर नआउन्जेल मलाई बुझाइदिनुहोस् न।
8: ठिक छ, बस अनि सोध के बुझेनौ।
6: यो चाल र विश्राम भनेकै के हो?
8: ल सुन है त, यदि कुनै वस्तुले आफ्नो वरिपरि रहेको अन्य वस्तुहरूको तुलनामा आफ्नो स्थान परिवर्तन गर्दैन भने त्यसलाई वस्तुको विश्राम अवस्था भनिन्छ।
6: सरले भनेको याद आयो, हाम्रो घरको तुलनामा घरको अगाडि बाटो छेउमा रहेको बिजुलीको खम्बा विश्राम अवस्थामा हुन्छ।
8: किनकि ती दुई बीचको दूरी कहिले परिवर्तन हुँदैन।
6: तर दाई, सरले त चलिरहेको गाडी पनि विश्राम अवस्थामा हुन्छ भन्नुभएको थियो।
8: ए, तिमीलाई कन्फ्युजन भएको कुरा बुझे। चलिरहेको गाडी र त्यसमा चढेको यात्रु बीचको दूरी परिवर्तन आउँदैन नि।
6: मतलब
8: गाडी चलिरहे पनि गाडी र त्यसमा बसेको यात्रु बीचको दूरी परिवर्तन हुन्छ त?
6: हुँदैन।
8: त्यसैले गाडीको तुलनामा यात्रु वा यात्रुको तुलनामा गाडी विश्राममा रहेको हुन्छ भनेर क्लासमा पढाएको हुनुपर्छ।
6: ए, मैले छर्लङ्गै बुझेँ। मेरो दिमागमा चलिरहेको गाडी कसरी विश्राममा हुन्छ भन्ने परेछ, तर यात्रुको तुलनामा त विश्राममै हो नि।
8: आफ्नो वरिपरि रहेको अन्य वस्तुहरूको तुलनामा यदि कुनै वस्तुले आफ्नो स्थान फेर्दछ भने त्यसलाई चाल अवस्थामा रहेको वस्तु भनिन्छ।
6: घुडिरहेको गाडी चाल अवस्थामा हुन्छ किनकि यसले बाटो छेउका घरहरू र बिजुलीको खम्बाहरूको तुलनामा निरन्तर आफ्नो स्थान फेरिरहेको हुन्छ।
8: ठिक भन्यौ। लौ बुवा आउनुभयो, अब बुवासँगै सिक है।
6: हुन्छ दाई, धन्यवाद।
7: पुष्पसँग के सिक्यौ?
6: चाल र विश्राम अवस्था भनेको के हो भन्ने सिके सर।
7: ए
6: सर, अब दूरी र स्थानान्तरण बीचको फरक बताइदिनु न, मलाई यो दुईवटा कुरामा ठुलो कन्फ्युज भएको छ।
7: कुनै पनि वस्तुले पार गरेको बाटोको लम्बाइलाई त्यो वस्तुले पार गरेको दूरी भनिन्छ।
6: अब स्थानान्तरणको कुरा गरौँ न सर।
7: वस्तुको सुरुको र अन्तिमको स्थान बीचको सबैभन्दा छोटो दूरीलाई स्थानान्तरण भनिन्छ।
6: त्यसो भए गाडीले पार गरेको दूरीलाई स्थानान्तरण भन्न मिल्दैन, दूरी पार गर्यो भन्नुपर्छ किनकि गाडी सिधा रेखामा मात्र चल्दैन।
7: तर 100 मिटरको दौडमा मानिसले सिधा रेखामा दूरी पार गर्दछ, यसलाई उसको स्थानान्तरण भन्न सकिन्छ नि।
6: सर, दूरी र स्थानान्तरण बीचको फरक यही एउटा दिशाको फरक मात्र हो?
7: होइन, यही निश्चित दिशा भएको कारणले गर्दा नै स्थानान्तरण एक भेक्टर संख्या हो भने दूरी स्केलर संख्या हो।
6: ए, अरू फरक पनि रहेछ, भेक्टर र स्केलरको कुरा गरौँ न सर।
7: हुन्छ, मान मात्र भएको भौतिक परिमाणलाई स्केलर संख्या भनिन्छ भने मान र दिशा दुवै भएको भौतिक परिमाणलाई भेक्टर संख्या भनिन्छ।
6: यसको सजिलो उदाहरण पनि बताइदिनुहोस् न सर।
7: जस्तै 2 केजी चिनी भनियो भने चिनीको पिण्डको मान 2 केजी रहेछ भन्ने बुझिन्छ, तर 2 केजी चिनीको दिशा कता हुन्छ भनेर सोध्यो भने तिमी के उत्तर दिन्छौ?
6: पिण्ड भनेको त पदार्थको परिमाण हो, यसको दिशा हुन्छ र?
7: हो, यही भनेको मैले, पदार्थको परिमाणको दिशा हुँदैन, त्यसैले पिण्ड एक स्केलर संख्या हो। तर कुनै वस्तुको तौल 20 न्युटन भनियो भने यसको त मान र दिशा दुवै छ त।
6: कसरी सर?
7: 20 न्युटन भनेको तौलको मान हो भने तौल भनेको पृथ्वीले वस्तुलाई आफ्नो केन्द्रतिर तान्न लगाउने बल भएकोले यसको दिशा पृथ्वीको केन्द्रतिर हुन्छ।
6: त्यसैले तौलको मान र दिशा दुवै छ र यो एक भेक्टर संख्या हो।
7: एउटा अर्को कुरो याद गर, भेक्टर संख्याको मान ऋणात्मक, धनात्मक वा शून्य जे पनि हुन सक्छ।
6: यो कुरा बुझिएन, उदाहरण सहित भनिदिनु न सर।
7: मानौ एउटा कार कुनै स्थानबाट पूर्वतिर 2 किलोमिटर गुड्यो भने त्यसको स्थानान्तरण 2 किलोमिटर हुन्छ, होइन?
6: हो, किनकि सुरुको र अन्तिमको स्थान बीचको सबैभन्दा छोटो दूरी 2 किलोमिटर छ।
7: अनि दूरी चाहिँ कति हुन्छ?
6: त्यही 2 किलोमिटर हुन्छ।
7: ठिक, अब फेरि त्यो कारलाई गुडाएर त्यही ठाउँमा ल्याइयो भने यसले कति दूरी पार गर्यो र स्थानान्तरण कति भयो?
6: पार गरेको दूरी जम्मा 4 किलोमिटर हुन्छ, तर स्थानान्तरण शून्य हुन्छ कि के हो?
7: ल, किन अकमकिएको? सुरुमा पनि त्यही ठाउँमा थियो र अन्त्यमा पनि त्यही ठाउँमा छ भने सुरुको र अन्तिमको स्थान बीचको दूरी अर्थात् स्थानान्तरण शून्य भएन।
6: हो सर, अब स्पष्ट भयो, स्थानान्तरणको मान 0 हुन सक्छ तर दूरीको मान 0 हुन सक्दैन।
7: भेरी गुड, अब फेरि सुन है त, यदि त्यो कार फेरि पश्चिमतिर 2 किलोमिटर चल्यो भने स्थानान्तरण कति र जम्मा दूरी कति हुन्छ?
6: सुरुको स्थानबाट 2 किलोमिटर चल्यो तर पूर्व होइन पश्चिम।
7: हो, सन्दर्भ दिशा अर्थात् रेफरेन्स डिरेक्सनको विपरीत पश्चिमतिर 2 किलोमिटर चलेकोले यसको स्थानान्तरण -2 किलोमिटर हुन्छ।
6: ए, त्यसो भए पार गरेको दूरी जम्मा 6 किलोमिटर भयो तर जम्मा स्थानान्तरण -2 किलोमिटर भयो।
7: अब स्पष्ट भयो नि, दूरी जहिले पनि धनात्मक हुन्छ तर स्थानान्तरण धनात्मक, ऋणात्मक वा 0 पनि हुन सक्छ।
6: सर, मैले दूरी र स्थानान्तरण बीचको 3 फरकहरू स्पष्ट बुझे।
7: ल, के भन त?
6: एउटा परिभाषाको फरक, दोस्रो स्केलर र भेक्टर संख्याको हिसाबले फरक, र स्थानान्तरण भेक्टर भएकोले यसको मान -2 पोजिटिभ वा जिरो हुन सक्छ, तर दूरी जहिले पनि धनात्मक हुन्छ।
7: ठिक, अनि दुवैको एसआई एकाइ चाहिँ मिटर हो नि।
6: हो सर।
5: विद्यार्थी भाइ बहिनीहरू, अहिलेसम्मको छलफलबाट तपाईँहरूले चाल र विश्रामको अवस्थाको बारेमा जानकारी हासिल गरिसक्नु भएको छ। त्यसै गरी तपाईँहरूले दूरी, स्थानान्तरण, स्केलर र भेक्टरको बारेमा पनि जानकारी लिइसक्नु भएको छ। विद्यार्थी भाइ बहिनीहरू, अब हामी वेग, गति, समान गति, असमान गति, प्रवेग र त्यसै गरी गतिग्रासका बारेमा छलफल गर्दैछौँ। ध्यानपूर्वक रेडियो सुन्नुहोस् है त भाइ बहिनीहरू।
6: अब सर, त्यो वेग भनेको के हो बताइदिनुहोस् न, त्यसको त सूत्र पनि छ क्यारे।
7: ल सुन है त, एकाई समयमा वस्तुले पार गरेको दूरीलाई त्यस वस्तुको वेग भनिन्छ। तर तिमीलाई थाहा छ एकाई समय भनेको के हो?
6: थाहा छ सर, एक सेकेन्ड वा एक मिनेट वा एक घन्टा भनेको एकाई समय हो। एसआई प्रणाली अनुसार चाहिँ एक सेकेन्ड हुन्छ।
7: ठिक भन्यो। यसको सूत्र लेख्नु पर्दा वेग अर्थात स्पीड बराबर पार गरेको दूरीको मुनि लागेको समय हुन्छ।
6: वेग र गति त मलाई उस्तै लागेको छ, एउटै त होइन नि? के एउटै हो सर?
7: होइन होइन, एकाइ समयमा वस्तुले सरल रेखामा वा कुनै निश्चित दिशामा पार गरेको दूरीलाई त्यस वस्तुको गति अर्थात भेलोसिटी भनिन्छ।
6: ए, फेरि दिशाको फरक रहेछ।
7: हो, एकाइ समयमा वस्तुले जुनसुकै दिशामा पार गरेको दूरी त्यस वस्तुको वेग हो भने एकाइ समयमा कुनै निश्चित दिशामा वा सरल रेखामा पार गरेको दूरी त्यस वस्तुको गति हो।
6: बुझे सर, त्यसो हो भने गति र वेग दुवैको एकाइ एउटै हुन्छ।
7: हो, एसआई प्रणाली अनुसार मिटर प्रति सेकेन्ड हुन्छ, तर गति एउटा भेक्टर परिमाण हो भने वेग स्केलर परिमाण हो।
6: यसको मतलब साइकलको वेग 5 मिटर प्रति सेकेन्ड छ भने 5 मिटर प्रति सेकेन्ड भनेको वेगको मान हो, तर साइकल कुन दिशामा गुड्यो भन्ने यकिन नहुँदा यसको दिशा छैन, त्यसैले वेग स्केलर परिमाण हो।
7: त्यसै गरी प्रकाशको गति 300,000 किलोमिटर प्रति सेकेन्ड हुन्छ। यहाँ 300,000 किलोमिटर प्रति सेकेन्ड भनेको गतिको मान भयो भने प्रकाशले सरल रेखामा दूरी पार गर्ने भएकोले यसको मान र दिशा दुवै हुन्छ, त्यसैले गति एउटा भेक्टर परिमाण हो।
6: साँच्ची सरले गतिको सूत्र v=s/t लेख्नु भएको थियो नि, यसबारे स्पष्ट गरिदिनुहोस् न सर।
7: v=s/t, यहाँ भी भनेको गति हो, एस भनेको निश्चित दिशातिर पार गरेको दूरी हो जसलाई स्थानान्तरण अर्थात डिस्प्लेसमेन्ट भनिन्छ, भने टी भनेको समय हो।
6: एसआई प्रणाली अनुसार गतिको एकाइ मिटर प्रति सेकेन्ड हो, स्थानान्तरणको एकाइ मिटर हो भने समयको एकाइ सेकेन्ड हो।
7: ठिक भन्यो। यदि कुनै वस्तुको गति निकाल्नु छ भने v=s/t सूत्र लगाउने।
6: सरले गति दुई प्रकारका हुन्छन् भनेर पढाउनु भएको थियो, एउटा समान गति र अर्को असमान गति, यसबारे फेरि बताइदिनु न।
7: कुनै पनि वस्तुले कुनै निश्चित दिशामा बराबर समयको अन्तरमा बराबर दूरी पार गर्दछ भने त्यस वस्तुको गतिलाई समान गति भनिन्छ।
6: यो त उदाहरण नदी नबुझिने रहेछ।
7: यो परिभाषामा मैले 3 कुरा भने नि, 1 निश्चित दिशा, 2 बराबर समय, 3 बराबर दूरी।
6: उदाहरण दिनु न सर।
7: पूर्वतर्फ गुडिरहेको कुनै गाडी छ भने यहाँ दिशा निश्चित भयो पूर्वतर्फ। यदि त्यो गाडीले प्रत्येक 1 सेकेन्डमा 5 मिटर दूरी पार गर्दछ भने बराबर 1 सेकेन्डमा बराबर दूरी 5 मिटर पार गरिरहेको त्यो गाडी समान गतिमा छ।
6: दिशा परिवर्तन भयो भने समान गति हुँदैन?
7: हुँदैन। एउटा गाडी वृत्ताकार बाटोमा गुडिरहेको छ र प्रत्येक सेकेन्ड 5 मिटर नै दूरी पार गर्दैछ भने पनि त्यो समान गतिमा नरहेको मानिन्छ, त्यो समान वेगमा छ तर समान गतिमा छैन।
6: त्यसो भए बराबर समयको अन्तरमा वस्तुले बराबर दूरी पार गर्दैन वा दिशा परिवर्तन गर्दछ भने त्यस्तो गतिलाई असमान गति मानिन्छ।
7: ठिक भन्यो। एउटा गाडीले पहिलो सेकेन्डमा 5 मिटर, दोस्रो सेकेन्डमा 4 मिटर, तेस्रो सेकेन्डमा 6 मिटर दूरी पार गर्दै चल्दछ भने त्यो असमान गतिमा छ।
6: प्रत्येक सेकेन्डमा 5 मिटर नै दूरी पार गरे पनि दिशा परिवर्तन भइरहन्छ भने असमान गति हुन्छ, होइन सर?
7: हो
6: सर। प्रवेग भनेको के हो?
7: लौ सुन है त, एकाइ समयमा वस्तुको गतिमा हुने परिवर्तनलाई त्यस वस्तुको प्रवेग भनिन्छ। सूत्रमा लेख्दा प्रवेग बराबर गतिमा हुने परिवर्तन अपन लागेको समय, अर्थात् संकेतमा लेख्नु पर्दा चाहिँ ए इक्वल टु भी माइनस यू बाई टी।
6: यहाँ प्रयोग भएको संकेतको अर्थ र एकाइ पनि बताइदिनुहोस् न सर।
7: ए भनेको एक्सेलरेसन वा प्रवेग जसको एकाइ मिटर प्रति वर्ग सेकेन्ड हो, भी भनेको अन्तिम गति, यू भनेको सुरुको गति, र दुवैको एकाइ मिटर प्रति सेकेन्ड हुन्छ। टी तिमीलाई थाहा छ,
6: टी समय हो जसको एकाइ सेकेन्ड हो। हामीले सबै एकाइहरू एसआई प्रणाली अनुसार भन्दैछौँ होइन सर?
7: हो
6: सर। यसलाई उदाहरण सहित अझ प्रष्ट पारिदिनुहोस् न।
7: ल सुन है त, यो पनि कुनै वस्तुको गति प्रत्येक सेकेन्ड बढ्दै जान्छ भने त्यसमा प्रवेग उत्पन्न हुन्छ। जस्तै उचाइबाट खसालिएको ढुङ्गाको गति प्रत्येक सेकेन्ड बढ्दै जान्छ, यसमा प्रवेग हुन्छ।
6: वस्तुको गति बढ्दै जाँदा मात्र प्रवेग हुने हो सर?
7: होइन होइन, यदि वस्तुको गति प्रत्येक सेकेन्ड घट्दै जान्छ भने पनि त्यसमा प्रवेग उत्पन्न हुन्छ। प्रवेग उत्पन्न हुन गतिमा निरन्तर परिवर्तन हुनुपर्छ, गति घट्दै जाओस् वा बढ्दै जाओस्।
6: सर, तर गति घट्दै जाने वस्तुको अन्तिम गति भन्दा सुरुको गति बढी हुन्छ, अनि प्रवेग त ऋणात्मक हुन पुग्यो नि।
7: हो त, ऋणात्मक प्रवेगलाई गति ह्रास भनिन्छ। एकाइ समयमा वस्तुको गतिमा हुने ह्रासलाई गति ह्रास वा अङ्ग्रेजीमा रिटार्डेसन भनिन्छ। जस्तै गाडीमा ब्रेक लगाएपछि गति ह्रास उत्पन्न हुन्छ।
6: त्यसै गरी एयरपोर्टमा प्लेन अवतरण गर्दा पनि गति ह्रास उत्पन्न हुन्छ होइन सर?
7: हो
6: सरले आज पढाउनु भएको सबै कुराहरू सिद्धियो सर, मैले बुझे। साँझ पनि परेछ, अब म घर जान्छु है सर।
7: हुन्छ हुन्छ, जाऊ अब है।
6: बाई बाई सर।
7: बाई।
4: हस्त श्रोताबिन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
3: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
4: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
5: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 सामाजिक अध्ययन विषयको एकाइ 2 विकासका पूर्वाधार अन्तर्गत पाठ 3 रहेको विकासका पूर्वाधार विद्युत खानेपानी यातायात र जनशक्ति भन्ने पाठ शीर्षकमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
9: नमस्कार सर, हजुरहरूलाई आजको हाम्रो यस कार्यक्रममा स्वागत छ। बस्नुहोस् न सर सबैजना।
5: हस् हस् म्याम, मैले विद्यालयबाट विद्यार्थीहरू पनि लिएर आएको छु।
9: ओहो, एकदम राम्रो गर्नुभयो सर। हामीले आज विकासका पूर्वाधार विद्युत खानेपानी यातायात र जनशक्ति सम्बन्धमा विद्यार्थीहरूसँग नै अन्तर्क्रिया कार्यक्रम गर्दैछौँ।
5: हाम्रा विद्यार्थीहरू पनि निकै खुसी छन् आजको यस अन्तर्क्रिया कार्यक्रममा आउन पाएकोमा। म्याम, यिनीहरू याख्या र ललिता हुन्, दुवै 9 कक्षामा अध्ययन गर्छन्।
10: नमस्कार म्याम।
9: नमस्कार बाबु नानी।
10: म्याम, आज त हामीले धेरै कुरा सिक्न पाउने भयौँ।
9: हो नि बाबु नानी, ल बस्नुहोस् है त, हामी आजको कार्यक्रम सुरु गर्छौँ र सबैभन्दा पहिले एउटा भिडियो हेरौँ है।
10: हस् म्याम।
9: यो भिडियोमा के देख्नु भयो त नानी बाबु?
11: म्याम, कति व्यवस्थित छ अरे, तरकारी खेती, धान खेती, गाई पालन कति राम्रोसँग गरेको है। यो हाम्रो देशको हो त म्याम?
9: होइन नानी, यो त अमेरिकाको गाउँको अवस्था हो। साँच्चै नै कति राम्रो छ है
8: म्याम। अमेरिकाको त गाउँमा पनि हाम्रो देशको सहरमा भन्दा विकास भएको रहेछ है।
9: हो नि, अमेरिका लगायत अन्य सबै विकसित देशहरूमा यसरी नै विकास भएको छ।
11: म्याम, हाम्रो देशमा पनि यसरी नै विकास गर्न के गर्नुपर्छ?
9: कति राम्रो प्रश्न गर्नुभयो नानु तपाईँले। सबैभन्दा मुख्य कुरा त विकासका पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्य, संचार, विद्युत, खानेपानी, यातायात र जनशक्ति जस्ता कुराको विकास हुनुपर्छ।
8: हो हो, यो कुरा त हामीले अघिल्लो पाठमा पनि सिकेका थियौँ।
9: त्यसो भए त तपाईँहरूलाई विकासको पूर्वाधार भनेको के हो थाहा छ होला त?
11: अँ थाहा छ म्याम, मुलुकको आर्थिक तथा सामाजिक विकासका निम्ति आधारभूत सेवा सुविधाहरू आवश्यक पर्छन्। ती सेवा सुविधा उपलब्ध गराउन मद्दत गर्ने आधारहरूलाई नै विकासका पूर्वाधार भनिन्छ।
9: स्याबास, कति राम्रो जवाब दिनुभयो। हो, तिनै विकासका विभिन्न पूर्वाधारहरू मध्ये विद्युत, खाने पानी, यातायात र जनशक्ति पनि हुन्।
8: म्याम, विद्युत भनेको बिजुली बत्ती होइन त?
9: हो, विद्युत भनेको ऊर्जाको मुख्य स्रोत हो। खासमा बिजुली बत्ती बाल्ने भनेको त विद्युतको एउटा उपयोगिता मात्र हो।
11: साँच्ची नै म्याम, आजको युगमा त विद्युतको प्रयोग हरेक कामका लागि उपयोगी हुन्छ जस्तो लाग्छ, होइन त?
9: हो नि, मेसिनरी औजारहरूको सञ्चालनदेखि लिएर हाम्रा दैनिक घरायसी प्रयोजनका लागि समेत विद्युतीय ऊर्जाको महत्वपूर्ण भूमिका रहन्छ।
8: म्याम, यदि विद्युतको उत्पादन धेरै गर्न सकियो भने त देशमै प्रशस्त मात्रामा उद्योग धन्दा, कल कारखानाहरू खोल्न सकिन्छ है?
9: हो त, कति राम्रो कुरा गर्नुभयो। एकपटक यता हेर्नुहोस् त, विद्युतको उपयोगिता सम्बन्धी म एउटा भिडियो देखाउँदैछु। ल, भिडियोमा के देख्नुभयो त?
11: म्याम, विद्युतबाट यातायातका साधनहरू चलेको, उद्योगमा मेसिनहरू चलेको देखे।
8: घरायसी प्रयोगमा पनि धेरै सामानहरू विद्युतबाट चलेको देखिएको छ। कतिपय त मैले कहिले नदेखेको सामानहरू पो रहेछन्।
9: हो नि, अर्को मुख्य कुरा त तपाईँहरूले छुटाउनु भयो, देख्नु भएन, विद्युतकै कारणले कति धेरै मानिसहरूले रोजगारी पाएका छन् त त्यहाँ।
11: हो त, याद नै नगरेको म्याम। आधुनिक सञ्चारका माध्यमहरू जस्तै इन्टरनेट, टेलिभिजन आदि पनि विद्युतीय ऊर्जाबाट नै चलेका त हुन्छन् नि, होइन त?
9: त्यो पनि अघि भिडियोमा थियो त, याद गर्नु भएन र?
11: गरेको थिएँ, त्यसैले त भनेको नि म्याम।
8: म्याम, साँच्चै यो विद्युत पानीबाट मात्र उत्पादन हुने हो र?
9: मैले भन्न खोज्दै थिएँ, तपाईँले प्रश्न गरिहाल्नु भयो। ल, यहाँ स्लाइडमा छ, हेरेर सबैले सुन्ने गरी पढ्नुहोस् त।
8: हस् म्याम, विद्युतीय ऊर्जाका स्रोतहरू पानी, हावा, कोइला, जैविक ग्यास, सूर्यको प्रकाश आदि।
11: म्याम, विद्युतीय ऊर्जाका यति धेरै स्रोतहरू रहेछन् है, अनि हाम्रो देशमा चाहिँ पानीबाट मात्र विद्युत उत्पादन भएको छ हो?
9: हाम्रो देशमा धेरै त जल विद्युत नै उत्पादन भएको छ। त्यो बाहेक गोबर ग्यासबाट, हिमाली क्षेत्रमा हावाबाट र सूर्यको प्रकाशबाट पनि विद्युत उत्पादन भई प्रयोगमा ल्याइएको छ।
8: ए हो हो म्याम, हाम्रो घरमा गोबर ग्यासबाट खाना बनाउने र बत्ती बाल्ने गरेको छ।
11: मेरो मामा घरमा पनि सोलरबाट नै खाना बनाउने र बत्ती बाल्ने गरेको छ, त्यो पनि विद्युतीय ऊर्जा पो रहेछ है।
9: भाइ बहिनीहरू त धेरै बाठो हुनुहुँदो रहेछ, कति राम्रा राम्रा कुराहरू गरिरहनु भएको छ।
8: म्याम, विद्युतीय ऊर्जाका यति धेरै स्रोतहरू भए तापनि हाम्रो देशमा त जलविद्युतको नै धेरै सम्भावना छ है।
9: हो, हुन त अरू स्रोतहरूबाट पनि उत्पादन गर्यो भने त नहुने होइन, तर प्रशस्त मात्रामा सम्भावना चाहिँ जल विद्युतको नै छ।
11: म्याम, हामीलाई 8 कक्षामा पढ्दा सरले भन्नुभएको थियो नेपालमा 83,000 मेगावाट जल विद्युतको सम्भावना छ अरे नि त, हो?
9: हो नानु, कुल सम्भावना चाहिँ 83,000 मेगावाट हो, तर प्राविधिक दृष्टिकोणले चाहिँ 42,000 मेगावाट छ। भन्न खोजेको मतलब, कोसिस गर्यो भने 42,000 मेगावाट चाहिँ जल विद्युत सजिलै उत्पादन गर्न सकिन्छ भनेको हो।
8: नेपालमा हाल कति मेगावाट जल विद्युत उत्पादन भएको छ?
9: सन् 2022 तथ्याङ्क अनुसार 2050 मेगावाट उत्पादन भएको छ।
11: त्यति धेरै क्षमता हुँदा पनि जम्मा 2050 मेगावाट उत्पादन भएको रहेछ है, किन हो?
9: यस्तो हो, मुख्यत जल विद्युत उत्पादनका लागि प्रशस्त पुँजीको आवश्यकता पर्छ। नेपालमा प्रशस्त पुँजीको नै अभाव छ।
8: जल विद्युत उत्पादन सम्बन्धी दक्ष जनशक्तिको अभाव हुनु पनि एउटा कारण हो है म्याम।
11: म्याम, मेरो मामा घर काभ्रेमा हो, त्यहाँ काभ्रे भैँसे दोवान खोला जल विद्युत आयोजना स्थानीय स्तरबाट उत्पादन गरेर गाउँभरि बत्ती बालेका छन्।
9: हो, कति राम्रो उदाहरण भन्नुभयो ललिता। यदि नेपालका सबै ठाउँमा यसरी नै स्थानीय स्तरबाट जल विद्युत उत्पादन गर्ने हो भने त भइहाल्थ्यो नि। त्यसका लागि प्रशस्त मात्रामा खोला नदीहरू छँदैछन् के रे।
8: नेपालीले मात्र गर्न नसके तापनि विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न दिए पनि हुन्थ्यो नि है म्याम।
9: यसका लागि सरकारले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने खालको नीति लिनुपर्छ।
11: म्याम, विद्युतको बारेमा त धेरै कुरा थाहा भयो, अब खाने पानीको बारेमा छलफल गरौँ न है।
9: हुन्छ, ल एकछिन सबैजनाले यहाँ स्लाइडतिर हेरौँ है। यहाँ देखिएका चित्रहरू के हुन् भन्नुहोस् त।
8: धारा, कुवा, इनार, नदी, झरना, यिनीहरू पानीका स्रोतहरू होइनन् र म्याम?
9: स्याबास, हो, यिनीहरू सबै पानीका स्रोतहरू हुन्। पानीलाई किन विकासको पूर्वाधार भनिएको होला, भन्न सक्नुहुन्छ त ललिता?
11: म्याम, पानी त हाम्रो जीवनको आधार हो। पानी बिना त न हामी बाँच्न सक्छौ, न खेतीपाती नै हुन्छ, न त विकासका कामहरू नै गर्न सकिन्छ, होइन त म्याम?
9: भेरी नाइस। हो, हामी सबै जीवित प्राणीको अस्तित्व नै स्वच्छ, सफा र पिउन योग्य पानीमा निर्भर रहन्छ।
8: म्याम, हाम्रो देशका सबै ठाउँका जनताले पिउने पानी शुद्ध छ त?
9: पहिले तपाईँहरू आफ्नो भन्नुहोस् त, तपाईँहरूको पिउने पानीको स्रोत के हो अनि कस्तो पानी पिउने गर्नुभएको छ?
11: मेरो घरमा हप्तामा 2 दिन सरकारी धारामा पानी आउँछ, त्यसलाई उमालेर मात्रै पिउँछौ म्याम।
8: मेरो घरमा इनार छ म्याम, इनारको पानी पहेँलो भएकाले फिल्टर गरेर पिउने गरेका छौँ।
9: ओ, कति राम्रो, दुवैको घरमा पानी शुद्धिकरण गरेर मात्र पिउने गर्नुभएको रहेछ। यस्तै गरी सबैले पानी शुद्धिकरण गरेर मात्र पिउने हो भने पनि धेरै राम्रो हुने थियो।
11: हो नि म्याम, यसका लागि त पानी शुद्धिकरण गर्ने उपायहरूको सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिनुपर्छ होला नि।
9: हो नि, यस्तै जनचेतनामूलक कार्यक्रमको अभाव, पर्याप्त मात्रामा पानी उपलब्ध हुन नसक्नु, उपलब्ध पानी पनि शुद्ध नहुनु आदि जस्ता खानेपानीका समस्याहरू हाम्रो देशको पानीको क्षेत्रमा देखिएको मुख्य समस्याहरू हुन्।
8: म्याम, यसरी पानी अशुद्ध हुनुका कारणहरू के हुन् त?
9: सहरी क्षेत्रमा खोला नदीमा ढल मिसाइने र जथाभावी फोहोर फालेको कारणले पानी अशुद्ध भएको हो।
11: म्याम, खानेपानीको समस्या पनि ग्रामीण क्षेत्र र सहरी क्षेत्रमा फरक फरक छन् र?
9: हो नि, सहरी क्षेत्रमा जनसङ्ख्या बढी भएकाले ग्रामीण क्षेत्रमा जनचेतनाको अभावका कारणले अशुद्ध पानी प्रयोग हुने गरेको पाइन्छ।
8: हो, गाउँमा त खोला पोखरीमा गाईबस्तु आहाल खेलाउने, जथाभावी दिसा पिसाब गर्ने गरेको पाइन्छ।
11: म्याम, मेरो फुपूको घर पनि गाउँमा नै छ, उहाँहरू पनि पानी लिन कति टाढा जानुपर्छ।
9: हो, यस्ता किसिमका समस्याहरू समाधान गर्नका लागि हिमाली तथा पहाडी क्षेत्रमा भएका पानीका स्रोतहरूलाई प्रयोगमा ल्याउनु पर्छ। त्यस्तै गरी तराईमा पनि जमिन मुनिको पानी नै धेरै ठाउँमा पिउनको लागि योग्य छन्, त्यसको प्रयोग गरिनुपर्छ।
8: म्याम, अनि प्रशस्त मात्रामा पानीको स्रोतहरू भए पनि किन अझै पनि पिउने पानीको समस्या समाधान नभएको हो त?
9: यसका लागि स्थानीय सरकारले मुख्य प्राथमिकता क्रममा राखेर काम गर्नु पर्यो अनि जनताहरूले पनि त्यसमा चासो दिएर सहयोग गर्नु पर्यो नि।
11: म्याम, अब यातायातको बारेमा छलफल गरौँ है।
9: हुन्छ, अब यातायातकै बारेमा छलफल गर्ने हो। ल ललिता, यातायात भनेको के हो तपाईँको विचारमा भन्नुहोस् त?
11: कुनै एक ठाउँको वस्तु वा व्यक्तिलाई विभिन्न साधनको माध्यमबाट अर्को ठाउँमा ओसार पोसार गर्ने कार्यलाई यातायात भनिन्छ।
9: साह्रै राम्रोसँग भन्नुभयो नानु तपाईँले। अब एकछिन फेरि स्लाइडमा हेरौँ है, यहाँ देखिएका चित्रहरू चिन्नुहोस् त।
8: सडक यातायात, हवाई यातायात, जल यातायात, रेल यातायात, विद्युतीय यातायात, होइन त म्याम?
9: ल हेर्नुहोस् त, यी यातायातका साधनहरू हुन्, यिनीहरूका माध्यमहरू पनि फरक फरक छन् नि।
11: सडक यातायातका लागि सडक मार्ग, हवाई यातायातका लागि आकाश भयो, त्यस्तै गरी रेल यातायातका लागि रेल मार्ग जसलाई लिक पनि भनिन्छ, विद्युतीय यातायातका लागि विद्युतीय मार्ग जसलाई केबल कार पनि भनिन्छ, यिनीहरू माध्यम होइन त म्याम?
9: एकदम सही भन्नुभयो। ल कसले भन्न सक्छ यातायातलाई किन विकासको पूर्वाधार भनिएको होला त?
8: यसो सोच्दा त म्याम, मलाई सबैभन्दा महत्त्वपूर्ण विकासको पूर्वाधार नै सडक यातायात हो कि जस्तो लाग्छ।
11: मलाई पनि त्यस्तै लाग्छ, यातायात बिना त उद्योग, व्यापार, कृषि कुनै पनि क्षेत्रको विकास हुँदैन जस्तो लाग्छ।
9: दुवैजनाले भनेको एकदम सही छ, यातायात बिना उद्योगका लागि कच्चा पदार्थ, मेसिन, यन्त्र, उपकरण आदि केही पनि ओसार पसार गर्न सकिँदैन।
8: हाम्रा दैनिक जीवनका लागि अति आवश्यक सामग्रीहरू पनि एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिँदैन है?
11: गाउँमा उत्पादित सामग्री सहरमा र सहरमा उत्पादित सामग्रीहरू गाउँमा लैजान पनि त यातायात नै चाहिन्छ, होइन र म्याम?
9: हो नि, अघि ललिताले भने जस्तै उद्योग, व्यापार, कृषि कुनै पनि क्षेत्रको विकास यातायात बिना सम्भव नै छैन।
8: म्याम, देशमा कतिपय हिमाली तथा पहाडी क्षेत्रमा विकास नहुनुको मुख्य कारण पनि यातायात नै होइन त?
9: हो, हाम्रो देशको भौगोलिक अवस्था, आर्थिक अवस्था, भूपरिवेष्टित अवस्थिति आदि कारणले सडक यातायात नै महत्त्वपूर्ण माध्यम बनेको छ।
11: म्याम, हाम्रो देशमा सडक यातायात बाहेक अन्य कुन कुन यातायातका माध्यमहरू प्रयोगमा आएका छन्?
9: ल त्यो सँगै सम्बन्धित यहाँ एउटा भिडियो छ, ल भिडियो हेर्नुहोस् त। अनि के देख्नु भयो त्यो भिडियोमा?
8: यो त मनोकामनाको केबल कार हो म्याम, म त्यहाँ गएको छु।
9: स्याबास, चिन्नुभयो, नेपालमा अहिले यस्ता विद्युतीय यातायात पनि प्रयोगमा आएका छन्। अब अर्को भिडियोमा यातायातको कुन माध्यम हो ल चिन्नुहोस् त।
11: यहाँ पोखराको फेवातालमा डुङ्गा जस्तो लाग्छ, होइन त म्याम?
9: हो, डुङ्गा, पानी जहाज सबै नै जल यातायात हुन्। यस्ता जल यातायातहरू नारायणी नदी, त्रिशुली नदी, कोशी लगायतका नदीहरूमा चल्ने गरेका छन्।
8: म्याम, हाम्रै देशभित्र र देश बाहिर दुवै ठाउँमा हवाई यातायात पनि चल्ने गरेका छन्, होइन त?
9: हो बाबु, यो भिडियोमा हेर्नुहोस् त, यो के को भिडियो हो?
11: हवाई यातायात हो म्याम।
9: हो, सही भन्नुभयो। हामीले भर्खर मात्र भिडियोमा हेर्यौँ नि, ती सबै नेपालमा प्रयोगमा आएका यातायातका माध्यम हुन्।
8: म्याम, अझै पनि हाम्रो देशका कतिपय ठाउँहरूमा यातायातको सुविधा पुगेको देखिँदैन है, के कारणले हो?
9: मुख्यत मापदण्ड बिना आयोजना पहिचान र छनौट हुनु, आवश्यक पूर्व तयारी बिना नै आयोजना सञ्चालन हुनु जस्ता समस्याहरू रहेका छन्।
11: दक्ष जनशक्तिको कमी र सर्वसाधारण जनताको सडकप्रति चासो कम हुनु पनि समस्या होइन त म्याम?
9: धरातलीय स्वरूपको कारणले कतिपय ठाउँमा सडक यातायातको विकास हुन नसक्नु, पुँजीको अभाव आदि पनि यातायातका समस्याहरू हुन्।
8: म्याम, हाम्रो देशमा अन्य यातायातको भन्दा त सडक यातायातको नै बढी सम्भावना छ कि जस्तो लाग्छ, होइन त?
9: हो, तपाईँले ठिक भन्नुभयो। हवाई यातायात महँगो छ, त्यस्तै गरी जल यातायात सबै नदी तथा तालहरूमा सम्भव नै छैन, त्यसैले सडक यातायातको नै बढी सम्भावना रहेको छ।
11: म्याम, यी यातायातको क्षेत्रमा देखिएका समस्याहरूको समाधानका उपायहरू के हुन सक्छन्?
9: लोकमार्ग, कृषि सडक, भूमिगत मार्ग आदिको विकास तथा विस्तार गर्यो भने यस्ता समस्याहरू केही हदसम्म समाधान हुन्छन्।
8: म्याम, स्थानीय जनताहरूलाई पनि सहभागी गराए हुन्थ्यो होला नि सडक विस्तारका लागि।
9: हो नि, कति राम्रो कुरा गर्नुभयो याखा तपाईँले त।
8: मैले मेरो फुपूको घर भएको ठाउँमा स्थानीय जनताले मिलेर नै सडक बनाएको देखेको छु।
9: अरू सुन्नुहोस् है त, निर्माण, मर्मत, सम्भार तथा सडक सुधारका लागि आधुनिक प्रविधिको उपयोग र यान्त्रिकरणमा पनि जोड दिनुपर्छ।
11: म्याम, यी विद्युत, खानेपानी र यातायात लगायतका पूर्वाधारहरूका विकासका लागि जनशक्ति नभई नहुँदो रहेछ है म्याम?
9: हो, ललिताले सही भन्नुभयो। सम्पूर्ण विकास निर्माणका कार्य, विकासका पूर्वाधारको विकास, केही पनि जनशक्ति बिना सम्भव नै छैन।
8: जनशक्तिलाई किन विकासको पूर्वाधार भनिएको हो?
9: अन्य सबै विकासका पूर्वाधारहरूको विकास गर्ने, देशमा उपलब्ध स्रोत साधनको परिचालन गर्ने आदि सबैको माध्यम नै जनशक्ति भएकोले हो नि।
11: जनशक्ति त दक्ष, अर्धदक्ष र अदक्ष गरी तीन किसिमका हुँदो रहेछन् है?
9: हो नि, देश विकासका लागि यी तिनै किसिमका जनशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ।
8: जनशक्ति यति महत्त्वपूर्ण हुँदा पनि किन सरकारले विदेश जाने युवा जनशक्तिलाई रोक्न नसकेको हो?
9: हो, तपाईँले ठिक प्रश्न गर्नुभयो। सरकारले नेपालमा नै उचित शिक्षा र रोजगारीको व्यवस्था गरेर युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ।
11: हामी जनतामा पनि आफ्नै देश बनाऊ, विदेश नजाऊ भन्ने भावना हुनु पर्दैन त म्याम? कति सरकारलाई मात्र दोष दिने हो?
9: स्याबास, अहिले त ठुला मानिसले जस्तो पो कुरा गर्नुभयो त ललिता।
8: म्याम, मलाई यी विदेश पलायन भएका जनतालाई नेपालमा नै बोलाएर रोजगारीको अवसर दिने हो भने पनि देशको विकास हुन्छ कि जस्तो लाग्छ।
9: हो नि, तपाईँले एकदम सही भन्नुभयो।
11: देशमै प्रशस्त मात्रामा उद्योग धन्दा, कल कारखानाहरू खोल्ने हो भने पनि धेरै जनतालाई रोजगारी दिन सकिहालिन्छ नि, होइन त म्याम?
9: हो, विभिन्न किसिमका सिपमूलक तालिम प्रदान गर्ने, कृषिमा आधुनिकीकरण गर्ने गरेमा पनि स्वरोजगार र रोजगार दुवैको अवसर प्रदान गर्न सकिन्छ।
12: म्याम, आजको कार्यक्रम त हाम्रा विद्यार्थीहरूका लागि निकै नै फलदायी भयो। हजुरलाई धेरै धेरै धन्यवाद।
11: हो नि सर, धेरै राम्रा राम्रा कुराहरू सिक्ने अवसर पायौँ। फेरि पनि यस्ता कार्यक्रमहरूमा हामीलाई भाग लिने अवसर प्रदान गर्नुहोस् है।
9: हामी यस्ता कार्यक्रमहरू बेला बेलामा सञ्चालन गरिरहन्छौँ, तपाईँहरूलाई बोलाइहाल्छौँ नि।
12: ल त म्याम, अब हामी विद्यालयतिर लाग्छौँ, फेरि भेटौँला है त।
9: हुन्छ सर, नमस्कार।
12: नमस्कार।
13: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
14: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
15: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
16: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
17: ए त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
16: ए अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
17: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
16: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
17: ल राम्ररी सुन छोरी, स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
16: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: सेतो पुतलीदेखि सावधान रहौ।
19: सापु कस्तो रोग हो?
18: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
19: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घन्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
18: सापु रोग के कारणले लाग्छ?
19: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
18: सापु रोगका लक्षणहरू के के हुन्?
19: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
18: उज्यालोमा हेर्न नसक्नु,
19: आँखा दुख्नु,
18: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
19: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
18: सापुको रोकथाम कसरी गर्ने?
19: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
18: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
19: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
18: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
19: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
18: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
19: यो रोग लागेको शङ्का लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
18: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।

0: यो रेडियो नेपाल हो। अब अशोक मिश्रबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोल प्रसाद अरियालको आग्रह। न्यूनतम आधारभूत आवश्यकता र विकासका गतिविधिलाई तीव्रता दिएर लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई सबल बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। नेपालमा हन्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। अफवाहको पछि नलाग्न आग्रह। कक्षा 11 पठन पाठन असार 1 गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन र चिनिया राष्ट्रपति सी चिन पिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाब दिँदै सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। उहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझाउलाई मन्त्रालयले गम्भीरताका साथ लिने, सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
1: प्रेस स्वतन्त्रता प्रति सरकार पूर्ण प्रतिबद्ध छ। यो कोही व्यक्तिले होइन कि संविधानले दिएको अधिकार हो। यो अधिकार सुरक्षित छ। आज भोलि र पर्सि कसैले पनि यो अधिकार हनन गर्न सक्दैन। तर प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता होइन। प्रेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। राज्यले व्यवस्थाले एउटा महत्वपूर्ण राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौँ। ढुक्क भएर पत्रकार मित्रहरूले कानूनले दिएको अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
0: उहाँले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी प्रभावकारी र सशक्त बनाई नेपालको मीडिया क्षेत्रलाई स्वच्छ जवाबदेही गौरव गर्न सक्ने क्षेत्रको रूपमा विकास गर्न सरकार प्रयत्नशील रहेको बताउनुभयो। यस्तै सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाब दिँदै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै पर्याप्त रोजगारी सृजना गरी युवाहरूलाई देशभित्र रोजगारीका अवसरहरू उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाइने मात्र नभई स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गरी युवा शक्तिलाई रोजगारीका अवसर उपलब्ध गराउने मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो। श्रम मन्त्री यादवले भावी दिनमा ठगी नियन्त्रण र आप्रवासनलाई पारदर्शी र न्यायोचित बनाउन वैदेशिक रोजगारीको समग्र प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने नीति रहेको पनि सदनमा जानकारी गराउनुभयो। यसअघि आजको बैठकमा सभामुख डोल प्रसाद अरियालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड सहित विरोध जनाएपछि सभामुख अरियालले विरोधको शैली असंसदीय भएको भन्दै व्यवहार सच्याउन चेतावनी समेत दिनुभयो। बैठकमा सभामुख अरियालसँग समय माग गरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री र मन्त्रीहरू संसद प्रति जिम्मेवार बन्नुपर्ने र आफूहरूले उठाएको विषयमा जवाब दिनुपर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार गर्नुपर्ने, सुकमवासी र घरबार विहीन भएका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र आदर्शलाई सबल बनाउनु पर्नेमा जोड दिनुभयो। स्थानीयता जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। राष्ट्रपति पौडेलले तीनै तहका सरकारको सहकार्यबाट बाढी पीडित जोखिमयुक्त क्षेत्रमा विपत व्यवस्थापनका पूर्व तयारीको पर्याप्त व्यवस्था गर्न ध्यान पुर्याउने अपेक्षा आफूले राखेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई कमर्स प्रवर्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा र सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले माटोको उर्वरा शक्ति अभिवृद्धि, कृषि योग भूमि र वन क्षेत्रको संरक्षण तथा आधुनिकीकरणलाई प्राथमिकता दिँदै यस क्षेत्रमा निजी तथा वैदेशिक लगानी बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले पिछडिएका समुदाय, जेन्जी, घाइते र शहीदका परिवारलाई लक्षित गरी सिप विकास तालिम र युवा वर्गहरूको लागि आन्तरिक रोजगारी प्रवर्धनलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। यस्तै बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नीति तथा कार्यक्रमहरूमा समेटिएका विषयहरू तथा मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने पर्यटन प्रवर्धन र संस्कृतिको संरक्षण सम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिन थप बजेट आवश्यक रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हन्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हन्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हन्टा भाइरसको जोखिम अत्यन्त न्यून रहेको र नेपालमा हन्टा भाइरस संक्रमणको अझै पुष्टि नभएको बताउनुभयो। मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक आतंक सिर्जना नगर्न सबैमा अनुरोध गर्दै मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न आग्रह समेत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 पठन पाठन आगामी आषाढ 1 गर्न गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 पठन पाठन सञ्चालनका लागि आगामी आषाढ 1 गर्न गराउन निर्देशन दिएको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई आज पत्रचार गरी जानकारी गराएको छ। बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्ञान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतको माग राख्दै विगत 23 दिनदेखि अनसनरत अधिकार कर्मी रुबी खान र सरकारका प्रतिनिधि बीच 5 बुधे सहमति भएको छ। बाँकेको नेपालगञ्ज स्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगञ्ज अस्पतालमा अनसनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट खटाइएको विशेष टोलीसँग भएको सहमतिपछि अधिकार कर्मी रुबी खानले अनसन अन्त गर्नु भएको हो। सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा 2077 चैत्र 20 गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्ञान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लग्ने, कुर्मीको न्यायका लागि आन्दोलनरत खान र अन्य महिला अधिकार कर्मीहरूको सुरक्षाका लागि जिल्ला प्रहरी र प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने लगायतका छन्। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले मधेस प्रदेशमा नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने बताउनु भएको छ। महोत्तरीको बर्दीवासमा आज आयोजित मधेस प्रदेश स्तरीय भेला एवं जरा अभियान कार्यक्रममा सभापति थापाले काङ्ग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन पनि दिनुभयो। सरकारले समस्याग्रस्त सहकारीका थप 3-4 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुद्देशीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार आज कृषि सहकारीका 88 जना र शिव शिखर बहुद्देशीय सहकारीका थप 216 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देशीय सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना गरी 7

0: पुटिनले बेजिङमा भेटवार्ता गर्दै चीन रुस सम्बन्धलाई अडिग र रणनीतिक रूपमा बलियो भएको बताउनु भएको छ। विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझै गहिरो बनाउने संकेत दिनुभएको हो। विशेष गरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेका रुस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझै बढी निर्भर बन्दै गएको छ। यसैबीच इरान विरुद्ध जारी अमेरिका इजरायल युद्धका कारण मध्य पूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रुसले आफूलाई वैकल्पिक ऊर्जा र आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ। अब आर्थिक समाचार।
1: चालु आर्थिक वर्ष 2082-83 कुल गार्हस्थ्य उत्पादन वृद्धि दर 3.85% हुने प्रारम्भिक अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्याङ्क अनुमान अनुसार चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेशको अर्थतन्त्र विस्तार राष्ट्रिय औसतभन्दा राम्रो हुने देखिएको छ। चालु आर्थिक वर्षमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा धेरै 5.40% बराबर हुने प्रक्षेपण गरिएको छ। त्यस्तै गण्डकीको 5.01% हुनेछ। अन्य प्रदेशमध्ये सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मध्य प्रदेशको हुने कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। यस आर्थिक वर्षमा मधेसको 1.31%, कोशीको 3.13%, लुम्बिनीको 2.87%, कर्णालीको 2.94% र सुदूरपश्चिम प्रदेशको 3.28% आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। यस वर्ष कोशी बागमती गण्डकी र सुदूरपश्चिमको आर्थिक वृद्धि दर अङ्क गत आर्थिक वर्षको तुलनामा सुधार भएको देखिएको छ। पछिल्लो एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादन को अन्तर बढ्दै गएको छ। बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ। साबिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको नेपालको कृषि सम्बन्धी तथ्याङ्क जानकारी पुस्तिकामा 10 वर्षमा मुख्य खाद्यान्न बालीको उत्पादनमा उतार चढाव देखिएको उल्लेख छ। नेपालीको मुख्य खाद्यान्न बाली धान, मकै, गहुँ, कोदो र फापर भए पनि केही बालीको उत्पादन वृद्धि भए पनि परम्परागत बाली संकट उन्मुख देखिएको उल्लेख छ। सरकारले कृषि क्षेत्रमा बजेट घटाउँदै लगेर 10 वर्ष अघि 21 अर्ब 40 करोड रहेकोमा 2081-82 59 अर्ब रुपियाँ मात्र विनियोजन गरेको छ। पछिल्ला वर्षमा गहुँ बाहेक धान, चामल, भारत, कोदो, फापर चीन, अर्जेन्टिना, मलेसिया लगायतका मुलुकबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। आर्थिक वर्ष 2081-82 धान, चामल, मकै, कोदो, फापर गरी कुल 59.92 करोड 60 लाख रुपियाँ बराबरको नेपालमा भित्रिएको छ। दैलेखमा दोस्रो चरणको पेट्रोलियम अन्वेषणको मुख्य काम अगाडि बढ्न नसक्दा महत्वपूर्ण परियोजना अन्यलमा परेको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
2: नेपाली महिला क्रिकेट टोलीले मलेसिया विरुद्धको पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा बुधबार सङ्घर्षपूर्ण जित निकालेको छ। मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलमा भएको खेलमा नेपालले घरेलु टोलीलाई 2 विकेटले हराएको हो। 68 रनको सामान्य लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाउँदै पुरा गर्यो। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 67 रन मात्र बनाउन सक्यो। जितसँगै दुई खेलको T20 सिरिजमा नेपालले 1-0 अग्रता बनाएको छ। दोस्रो खेल शुक्रबार हुनेछ। एसियन खेलकुद छनौट खेल्न नेपाली टोली मलेसिया पुगेको हो। छनौट शनिबार सुरु हुनेछ। नेपाली स्टार क्रिकेटरहरू सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको एक दिवसीय अन्तर्राष्ट्रिय ODI वरियतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICC ले बुधबार जारी गरेको पछिल्लो वरियतामा सन्दीप र दिपेन्द्रको वरियतामा सुधार भएको हो। ICC ले जारी गरेको वरियताको बलिङतर्फ सन्दीपले 6 स्थान सुधार गर्दै 37 स्थानमा उक्लिएका हुन्। त्यस्तै बलिङतर्फ नै ललित राजवंशी 16 स्थान सुधार गर्दै 54 तथा दिपेन्द्र 89 स्थानमा छन्। अलराउन्डर तर्फ भने दिपेन्द्र 3 स्थान सुधार गर्दै 25 स्थानमा छन्। अलराउन्डर तर्फ नै गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा छन्। ODI वरियतामा नेपाल भने 17 स्थानमा यथावत छ। ICC क्रिकेट विश्वकप लिग 2 श्रृङ्खलामा अमेरिकाले स्कटल्यान्डलाई 6 विकेटले हराएको छ। स्कटल्यान्डले दिएको 170 रनको लक्ष्य अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर पुरा गर्यो। यसअघि कीर्तिपुर त्रिवी क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड 43 ओभर 3 बलमा 169 बनाउँदा अलआउट भयो। यो जितसँगै अमेरिका 27 खेलमा 38 अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। स्कटल्यान्ड 32 खेलमा 38 अङ्कसहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। कीर्तिपुरमा चलिरहेको लिग 2 श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। श्रृङ्खलाको अन्तिम खेलमा शुक्रबार नेपाल र अमेरिका बीच खेल हुनेछ। लिग 2 तालिकामा नेपाल 27 खेलमा 22 अङ्कसहित 5 स्थानमा छ।

0: अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत। प्रतिनिधि सभाको मर्यादा कायम राख्न सांसदहरूलाई सभामुख डोल प्रसाद अरियालको आग्रह। न्यूनतम आधारभूत आवश्यकता र विकासका कामलाई तीव्रता दिएर लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यतालाई सबल बनाउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। नेपालमा हन्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। अफवाहको पछि नलाग्न आग्रह। कक्षा 11 पठन पाठन अषाढ 1 गतेबाट गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशन। र चिनिया राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेजिङमा भेटवार्ता। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो राति 9 समाचार। अब सुन्नुहोस् लोकसेवा आयोगको सूचना। लोकसेवा आयोग केन्द्रीय कार्यालयबाट नियुक्तिको सिफारिस बदर सम्बन्धी सूचना, अन्तर्वार्ता सूचीबाट हटाइएको सूचना र उम्मेद्वारको परीक्षा रद्द गरी कार्यवाही गरिएको सूचना प्रकाशन गरिएको छ। साथै विस्तृत जानकारीका लागि मिति 2083 जेठ 6 बुधबारको गोरखापत्र र लोकसेवा आयोगको वेबसाइट www.psc.gov.np लगन गरी हेर्न सक्नुहुने जानकारी गराइन्छ लोकसेवा आयोग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
8: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
7: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
7: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, कार्यक्रम संहिता र समृद्धिमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता हरि रिमाल। साताको प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम संहिता र समृद्धि रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 MHz पनि सजिलै सुन्न सक्नुहुनेछ। यस्तै हाम्रो वेबसाइट www.radionepalonline.com पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र यसले सामाजिक आर्थिक परिवर्तनमा पारेका प्रभावहरूका विषयमा विचार विमर्श गर्ने गर्छौ।
1: कार्यक्रमको आजको श्रृङ्खलामा हामीले संघीयताको प्रभावकारी कार्यान्वयनमा नयाँ सरकारका चुनौतीका विषयमा तयार पारिएको एक रिपोर्ट,
2: हामीसँग संस्थाहरूलाई सञ्चालन गर्ने र त्यो एकदम मोर डेमोक्रेटिक वा संघीय व्यवस्थाको अवधारणा अनुसार कसरी जाने भन्ने कुराको नीति नै भएन,
1: र तीन तहका सरकारको समन्वयमा देखिएको समस्याका विषयमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख यादव चन्द्र शर्मासँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ।
3: प्रदेशलाई प्रबलीकरण गर्न सकेको भए अहिलेसम्म प्रदेश चाहिँ राम्ररी काम गर्न सक्ने हुन्थ्यो। अब त्यहाँ माथि पनि कति अधिकार लोकल बडीहरूको हो, कति प्रदेशको हो, कति केन्द्रको हो, त्यो व्यवहारिक रूपमा चाहिँ मैले त्यस्तो भएको, मलाई चाहिँ इम्पेरिकल एक्सपेरिमेन्ट भएको, इम्पेरिकल प्र्याक्टिस भएको पाइरहेको छु।
1: संघीय शासन प्रणाली लागू भएको वर्षौं बितिसक्दा पनि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा सेवा प्रवाह र विकास कार्य प्रभावित हुँदै आएको छ। नयाँ जनादेश सहित वर्तमान सरकार गठन भएसँगै यो विषय पुनः प्राथमिकतामा परेको छ। संविधानले तीन तहका सरकार बीच अधिकार बाँडफाँड स्पष्ट गरे पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिएको छ। कतिपय क्षेत्रमा अधिकारको दोहोरो प्रयोग, नीतिगत अस्पष्टता र प्रशासनिक हस्तक्षेपका कारण संघ प्रदेश र स्थानीय तहबीच टकरावको अवस्था देखिँदै आएको छ। यसले विकास आयोजनामा ढिलाइ मात्र नभई नागरिकले पाउने सेवामा समेत प्रत्यक्ष असर पारेको सरकारवालाहरू बताउने गर्छन्। विशेष गरी स्वास्थ्य, शिक्षा, पूर्वाधार र प्राकृतिक स्रोत व्यवस्थापन जस्ता क्षेत्रमा समन्वय अभाव बढी देखिएको छ। संघले बनाएका नीति र कार्यक्रम प्रदेश तथा स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम प्राप्त हुन सकिरहेको छैन।
2: हामी कहाँ अहिले देखिएको पालिकाहरूमा, नगरपालिका वा गाउँपालिका वा तपाईँको चाहिँ इभेन प्रदेशमा खर्च कसरी गर्नुपर्छ भन्ने कुराको भूमिका निर्वाह गर्नको लागि हामीले तपाईँको फिस्कल कमिसन बनाएको छौँ। तर फिस्कल कमिसन तपाईँको चाहिँ प्रधानमन्त्रीको वरिपरि वा तपाईँको चाहिँ संघीय सरकारको वरिपरि मात्रै घुम्न थाल्यो।
1: स्थानीय तहहरूले अधिकार र स्रोत पर्याप्त रूपमा नपाएको गुनासो गर्दै आएका छन् भने प्रदेश सरकारहरूले पनि संघीय हस्तक्षेपका कारण आफ्नो कार्यक्षेत्र सीमित भएको बताउँदै आएका छन्। यसले संघीय संरचनाको मूल मर्म सहकार्य, सह अस्तित्व र समन्वय व्यवहारमा कमजोर देखिएको छ। विज्ञहरूका अनुसार तिनै तहबीच स्पष्ट भूमिका निर्धारण, कानुनी अस्पष्टता हटाउने र अन्तर सरकारी समन्वय संयन्त्रलाई सक्रिय बनाउने आवश्यकता रहेको देखिन्छ। वित्तीय संहिता सुदृढीकरण, साझा कार्ययोजना निर्माण र सूचना प्रवाहमा एकरूपता ल्याउन सके समन्वय सुमधुर हुने विज्ञहरूको विश्वास छ।
2: हामी कहाँ चाहिँ तपाईँको माथिको विकृति तल कपी गरेर लैजाने अनि त्यस अनुसारै गर्ने टाइपको जस्तो भयो। त्यस कारणले गर्दाखेरि अहिले सबैभन्दा बढी तपाईँको चाहिँ राजनीतिक दलहरूले सोच्नु पर्यो, सत्तामा पुगेकाहरूले पावर कसरी तपाईँको तल दिनुपर्छ र पावरलाई तपाईँ कसरी युज गर्नलाई चाहिँ आम रूपमा सहजीकरण हामीले कसरी गर्ने भन्ने बारेमा तपाईँको चाहिँ नीतिगत खोज अन्वेषण गर्न जरुरी छ।
1: नयाँ जनादेश सहितको वर्तमान सरकारका लागि तीन तहबीच विश्वास निर्माण र सहकार्यको वातावरण सिर्जना गर्नु प्रमुख जिम्मेवारीका रूपमा देखा परेको छ। संघीय सरकारले समन्वयकारी भूमिकामा रहँदै प्रदेश र स्थानीय तहलाई अधिकार, स्रोत र क्षमता प्रदान गर्नुपर्ने अपेक्षा गरिएको छ। साथै डिजिटल प्रशासन प्रणाली मार्फत सूचना आदान प्रदान सहज बनाउने, विकास आयोजनामा साझा अनुगमन प्रणाली लागू गर्ने र विवाद समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ। समग्रमा तीन तहबीच प्रभावकारी समन्वय बिना संघीयता सफल हुन नसक्ने आम विश्लेषण छ। नयाँ जनादेशको मर्म अनुसार वर्तमान सरकारले सहकार्य र समन्वयलाई प्राथमिकतामा राख्दै ठोस कदम चाल्न सके मात्र नागरिकले संघीय व्यवस्थाको प्रत्यक्ष लाभ अनुभूति गर्न सक्ने देखिन्छ। संघ प्रदेश र स्थानीय तहबीच समन्वय अभावका कारण सेवा प्रवाह र विकास कार्य प्रभावित भइरहेको सन्दर्भमा नयाँ जनादेश सहितको वर्तमान सरकारमाथि सहकार्य सुदृढ गर्ने पर्ने दबाव बढ्दो छ। संघीय संरचनाको प्रभावकारी कार्यान्वयनका लागि तीन तहबीच स्पष्ट भूमिका, विश्वास र सहकार्य आवश्यक देखिएको छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख यादव चन्द्र शर्मासँग संघीयता कार्यान्वयनको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका चुनौती र नयाँ सरकारले खेल्नुपर्ने भूमिका बारे कुराकानी गरेका छौँ। कार्यक्रम संघीयता र समृद्धिको आजको श्रृङ्खलामा उहाँसँग हामीले विशेष गरी तीन तहका सरकारबीचको समन्वय, संघीयताको प्रभावकारितामा संघीय सरकारको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गर्नेछौँ। सुनौ उहाँसँग गरिएको कुराकानी। यहाँलाई स्वागत छ रेडियो नेपालको कार्यक्रम संघीयता र समृद्धिमा।
3: धन्यवाद यहाँलाई।
1: नेपालमा संघीयता लागू भएको दशक बितिसकेको छ। संघीयता कार्यान्वयनका यतिका वर्षपछि पछाडि फर्केर हेर्दा हामी संघीयताको सही दिशातिर अघि बढिरहेका छौँ भन्ने अनुभूति छ कि अझै के यसमा सुधार गरेर अगाडि जानुपर्छ भन्ने लाग्छ? तपाईँ एकजना प्रदेश प्रमुख भइसकेको हैसियतले यसमा तपाईँको विचार के छ? यहाँबाट सुरु गरौँ न।
3: प्रश्नको लागि तपाईँलाई धन्यवाद। प्रश्न आफैमा जटिल पनि र अत्यन्त महत्त्वपूर्ण पनि लाग्यो मलाई तपाईँको प्रश्न। सबभन्दा पहिलो कुरा त तपाईँले सुधारेर जान सकिन्छ कि भन्ने गर्नु हो। संसारमा सुधार्न नसकिने भनेको चिजहरू बहुत कम हुन्छन्। धेरै खराब चिजहरू जो सडिसकेका हुन्छन् ती मात्रै कहिले कतिपय सवालमा काममा आउँछ, भएका सुधारै नसक्ने भन्ने प्रश्न त बन्दैन भन्ने लाग्छ। अर्को कुरो तपाईँले फोकस गर्नुभएको थियो यो संघीयता, यतिका वर्षमा पनि संघीयता जुन म्याच्युरिटी गेन गर्नुपर्थ्यो त्यसले जुन जनतामा विश्वास दिलाउन सक्ने खालको स्थिति र आशा भरोसाको केन्द्रको रूपमा विकास हुनुपर्थ्यो प्रदेशहरू, त्यो कुरो हुन सकिराखेको छैन भन्ने मेरो मात्रै होइन धेरै मान्छेको गुनासो छ। यसलाई गहिराईमा गएर हेर्ने हो भने यो गणतन्त्र नामको पाडो किन्दाखेरि जुम्रा पनि सँगै आएको भन्ने ढङ्गले पो हेरियो प्रदेश संरचनालाई मलाई जस्तो लाग्छ। मलाई म आफू प्रदेश प्रमुख रहेको समयमा सबै प्रदेशहरू गएर घुमेर सबै प्रदेश प्रमुखहरूसँग भेटघाट, मुख्यमन्त्रीहरूसँग भेटघाट, समस्याहरू के छन्, हाम्रा प्रदेशगत समानताहरू के हुन् त भिन्नताहरू के छन्, यी भिन्नता र समानताको बिचमा कसरी ट्याली गर्ने, विकासको मोडेललाई साझेदारी रूपमा कसरी अगाडि लगेर जाने जस्ता विविध विषयमा छलफल भएको छ।
1: हामीले जुन संविधानमा लेखिएको हाम्रो संघीय मोडल छ, संविधानमा लेखिएको सङ्घीय संरचना र व्यवहारमा देखिएको अभ्यास र त्यो अवस्था बिचको दूरी तपाईँले कति धेरै फरक महसुस गर्नुभएको छ? थोरै त तपाईँले बताइसक्नु भयो।
3: म त्यतैतिर गइरहेको थिएँ क्या, मैले मेटाफोरिकल्ली केही कुरा तपाईँ समक्ष राख्ने प्रयत्न गरेँ भन्ने मलाई लाग्छ। बाँकी रहेका अरू चिजहरू भनेको डन्डा केन्द्रसँग झन्डा चाहिँ प्रदेशलाई दिने, प्रदेश सरकार कसरी चल्छ भन्ने महसुस गर्ने, त्यस्तै कतिपय सवालमा बहुत धेरै सवाल, प्रहरी संरचना त्यतिखेर त अहिले के छ मलाई थाहा छैन, केन्द्रकै नै अधीनस्थ थियो, सिडिओ केन्द्रकै अधीनस्थ मुख्य प्रशासक, त्यहाँ कर्मचारी जाँदाखेरि पनि म त के भन्ने गर्थेँ भने विथ वेरी लेग्स कि खुट्टाहरू, फ्रस्ट्रेटेड मेन्टालिटी, रित्तिएको अत्यन्त कमजोर भएको मेन्टालिटी र म कारबाहीमा परे, कारबाहीमा मलाई चाहिँ प्रदेश संरचनामा प्रशासनिक संयन्त्रमा पठाइएको भन्ने भावनाका साथ कर्मचारीहरू गएका थिए भने तिनीहरूबाट के कति आश गर्न सकिन्छ पटक्कै ट्याली भइरहेको छैन। र अर्को कुरो तपाईँ हेर्नुहोस् कति गजबको नमिल्दो कुरो, शिक्षा मन्त्रालय केन्द्रमा छ तर शिक्षाको क्षेत्र त प्रदेश हो नि, या अर्को भन्नुहुन्छ भने लोकल बडी जुन हो त्यो पनि हो कि, फेर यो बारेमा बहस गर्नु पर्ला के हो भनेर। त्यसै गरेर जङ्गल वन मन्त्रालय यहाँ वन भूगोलमा छ, तमाम मन्त्रालय जो केन्द्रमा नभइकन नहुने मन्त्रालय ती बाहेक अरू सम्पूर्ण अधिकार दिएर प्रदेशलाई प्रबलीकरण गर्न सकेको भए अहिलेसम्म प्रदेश चाहिँ राम्ररी काम गर्न सक्ने हुन्थ्यो। अब त्यहाँ माथि पनि कति अधिकार लोकल बडीहरूको हो, कति प्रदेशको हो, कति केन्द्रको हो, त्यो व्यवहारिक रूपमा चाहिँ मैले त्यस्तो भएको, मलाई चाहिँ इम्पेरिकल एक्सपेरिमेन्ट भएको, इम्पेरिकल प्र्याक्टिस भएको पाइरहेको छैन, मैले पाइनँ। अर्को कुरा त के देखिन्छ भने अहिले जुन सत्ताको केन्द्र भागमा छ त्यहाँका नेताहरूका कुराहरू पनि यो सवालमा विरोधाभास पूर्ण छन्। प्रदेशकै आवश्यकता हो होइन अहिले पनि खारेज हुनुपर्छ भन्ने माग गर्ने गरिराखेका छन्, हल्ला गर्ने गरिराखेका छन्, तर आइसकेका अस्तित्वमा आइसकेका कुराहरू अकारण झुकेर फ्याँक्ने काम कति राम्रो होला भन्ने कुरा सबैले सोच्नुपर्ने हो। यसमा अब नैतिकता पनि कसैको छैन, सायद त्यस्तो नहोला। अब जे भयो त्यसलाई समुन्नत गरेर लिएर जानु सबभन्दा राम्रो होला भन्ने मलाई लाग्छ।
1: खास गरी सेवा प्रवाहमा देखेका समस्याहरू चाहिँ यो समन्वयको कमी मात्रै हो जस्तो लाग्छ कि तपाईँलाई संरचनामै भएको कमजोरी के को संकेत हो जस्तो लाग्छ? यो संरचनागत हो या व्यवहारगत?
3: होइन, सबभन्दा पहिलो कुरा चाहिँ संरचना भन्दाखेरि एउटाले मात्रै होइन, धेरैले सोचेर विचार गरेर भन्छ होला। एउटाको मात्रै मनमा आएका कुराहरू फुत्त यो संरचना यसरी बनाउँछु भनेर भन्ने जमाना होइन कि अहिले जस्तो लाग्छ मलाई। त्यसो भएकाले संरचनामा भएको कमी भन्दा पनि इम्प्लिमेन्टेसनमा आएको कमी हो क्या। यसलाई चाहिँ कसैले पनि साँच्चै भन्ने हो भने बच्चा चाहिँ जन्मियो तर त्यसको पालन पोषणका लागि स्वामित्व नलिने काम चाहिँ सबैबाट भयो। उसले पनि त्यसले पनि मलाई त जस्तै कतिपय नेताहरूले एकजना नेताले के भन्नुभएको छ सार्वजनिक रूपमै, मलाई त यो चाहिएकै थिएन, मेरो विचारमा त यो चाहिएको चिजै होइन भन्नु भनिरहनु भएको थियो। अब यसै मार्फत पटक पटक प्रधानमन्त्री हुनेले यो अब भने नि मैले यो जुम्राको रूपमा यसरी जबसम्म लिइन्छ त्यतिखेरसम्म यसलाई चाहिँ संरचनागत कमी होइन यसप्रतिको बुझाइमा आएको समस्या हो। किनभने अधिकार बाँट्न हत्तपत्त मान्छे चाहँदैन, अधिकार केन्द्रित गरेर राख्न चाहन्छ। आम रूपमा मान्छेको नेचर मनोवैज्ञानिक ढङ्गले हेर्ने हो भने यही पाइन्छ अधिकार चाहिँ।
1: त्यही भएर हो त तिनै तहको सम्बन्ध चाहिँ सहकार्य भन्दा पनि प्रतिस्पर्धा जस्तो देखिने, प्रतिस्पर्धाको धारणा चाहिँ यही कारण बनेको हुनसक्छ सहकार्य भन्दा पनि।
3: मलाई त त्यही लाग्छ, यी कुनै पनि चिजहरू प्रतिस्पर्धात्मक होइन सहयोगात्मक जानुपर्ने हुन् क्या।
1: तर त्यो हुन सकिराखेको
3: छैन, सहयोगात्मक अवधारणामा जान सकेदेखि विकासको पहिया अलि चाँडो मोसनमा आउँछ होला। होइन, प्रतिस्पर्धै गरी बस्ने हो त्यो पनि केमा प्रतिस्पर्धा भनेर भन्दाखेरि पनि प्रतिस्पर्धा पनि अब यहाँको चाहिँ दुई ट्याङ्कर पानीको समस्या अथवा चार गाडी बालुवाको समस्यामा प्रतिस्पर्धा हुने हो या प्रतिस्पर्धा कसले राम्रो गर्नेमा हुने हो भन्ने कुरो प्रतिस्पर्धाको पनि क्वालिटी र क्याटेगोरी त छुट्याउनुपर्छ होला।
1: खास गरी चाहिँ प्रदेश र स्थानीय तहले पनि अपेक्षित रूपमा काम गर्न नसकेको चर्चा पनि हुने गर्छ, जसका कारण सङ्घीय तहमा रहेका सङ्घीय सरकारले अधिकार केन्द्रीकरण गर्न खोजेको पनि बेला बखत चर्चा हुने गर्छ। अपेक्षित काम गर्न नसक्दा पनि यसको जड संरचना अथवा नेतृत्व कसको कारणले गर्दाखेरि प्रदेश स्थानीय तहहरूलाई सङ्घले अधिकारमाथि केन्द्रीकरण गरिदिएको जस्तो
3: तपाईँलाई बुढापाकाले भन्ने गरेको एउटा उखान जस्तो श्लोक सुनाऊ है, यही प्रसङ्गसँग सम्बन्धित छ। तिम्रा बाबुआमा चिरञ्जीवी रहन्, तिम्रा जुङ्गा खौरिउन्, तिम्रा गोठमा दुवान नटुटुन, गाई भैँसी थारे रहन् भनेर आशीर्वाद दिइरहेछ भने त्यसले के भन्यो? त्यसको आशीर्वादको सकारात्मक छ कि नकारात्मक प्रभाव के हो? यहाँ चाहिँ के भने यो सङ्घ बनाइदिएको छ अनि त्यहाँदेखि के बनाइदिएको छ, सङ्घभित्र प्रदेश छ, प्रदेशमा छ अनि अर्को के अरे स्थानीय निकाय छ, स्थानीय निकाय स्वायत्त छ अथवा कसैको अधीनस्थ छ? स्वायत्त निकाय प्रदेशको संरचना प्रदेशले छुने नगुने गरी छ कि प्रदेशको भित्र आउनुपर्छ? के गर्ने हो? कुनै सुनिश्चितता कसरी चल्ने, प्रशासन संयन्त्र त्यहाँभित्रको कसरी सञ्चालन गर्ने, कोअर्डिनेसन केमा गर्ने भन्ने चिज बिनाको छ क्या अहिलेसम्म पनि। यो कस्तो छ भने एट्रेन्डम भन्छ नि, बौलटीपूर्ण चलिराखेको अवस्था देख्छु मैले हेर्दा।
1: खास गरी चाहिँ अब समन्वय संयन्त्रहरू पनि बनेका छन्, सङ्घ प्रदेश र स्थानीय तहका समन्वय परिषदहरू छन्, तिनीहरू अपेक्षित रूपमा सक्रिय देखिन पनि सकेका छैनन्, बनाइएका पनि छैनन्। सङ्घीय तहबाट पनि हस्तक्षेप र स्थानीय तहको स्वायत्तता बीच पनि सन्तुलन मिलाउन कठिन भइरहेको छ, किन होला? यो सन्तुलन मिलाउन कठिन हुने सङ्घले एकीकृत गरिराख्ने
3: नीति निर्माण गर्दाखेरि तपाईँ कुनै नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ भने स्वदेशी के अधिकार प्रयोग गर्ने गरी ठाउँ राखिदिनुहुन्छ भने माथि जे कुरा लेखिएको भए पनि तल यो कुरा गर्नका लागि फरक पर्ने छैन भन्ने वाक्यांशहरू छन् भने यस्तो अवस्थामा अन्यल काज सृजना हुन्छ र त्यो अन्यल काजभित्र कसको अधिकार क्षेत्र कति, मेरो ज्युरिडिक्सनल टेरिटोरी कति हो, कहाँसम्म जाने हो भने जबसम्म तय हुँदैन यो द्वन्द यथावत रहन्छ। यसलाई अब नयाँ बनेको सरकारले राम्ररी सोच्नेछ र कसको अधिकार कहाँ कहाँ कति सुनिश्चित गर्ने हो त्यो अनुसारको गर्नेछ भन्ने मलाई लाग्छ।
1: थोरै यही नै जान्न चाहे, खास गरी अहिलेको संघीयताको जुन समन्वयको अभाव छ तिनै तहका सरकार बीचको, यसलाई सुधार गर्ने, यसलाई नागरिकको जीवनसँग जोड्ने, खास गरी आम नागरिक एउटा समृद्धिको, आर्थिक सामाजिक समृद्धिको एउटा भोको रहेको अवस्थामा समृद्धितर्फ नागरिकलाई यही संघीयता मार्फत, यही शासकीय संरचना मार्फत लानको लागि कहाँबाट सुधार सुरु गर्नुपर्छ जस्तो लाग्छ? तपाईँले एउटा प्रदेश प्रमुखको रूपमा भोगेको अनुभव र अहिले चलिरहेको राजनीतिक परिवर्तन, राजनीतिक अवस्था कहाँबाट सुरु गर्यो भने चाहिँ यो संघीयताले चाहिँ आम नागरिकले खोजेको विषयवस्तुहरू, सार्वजनिक सेवा, आर्थिक सामाजिक परिवर्तन होला जस्तो लाग्छ तपाईँ?
3: अब बडो गम्भीर प्रश्न गर्नुभयो तपाईँले। यो के हुन्छ भने कतिपय परिवर्तनका आधारहरू, परिवर्तनका चिजहरू माथिबाट सुरु गर्नुपर्ने हुन्छ भने कतिपय तलबाट सुरु गर्नुपर्ने हुन्छ। तलबाट सुरु गर्ने चिजहरू भनेका के हुन् भनेदेखि शिक्षा, संस्कृति र कतिपय अब नर्म्स भ्याल्युज, सोसियल नर्म्स एन्ड भ्याल्युजको सवालमा तलका इकाइहरूलाई सचेत गराउन सकियो, तिनीहरूको शिक्षा राम्रो भयो भने सामाजिक परिवर्तन अलिक चाँडो गर्न सकिन्छ होला जस्तो लाग्छ मलाई। अब अधिकारको अत्यन्त भो पावर हङ्गरनेस जुन हुन्छ माथिल्लो लेभलमा, त्यो पावर जति मै राख्छु, मसँगै सबै थोक हुनुपर्छ भनेर त्यो लुई चौधको जस्तो आई एम द किङ एन्ड स्टेट दिस इज All is my nation where I observe भनेर भन्ने खालको चेतना भन्दा अलिक पर माथिल्लो लेभल जान सक्यो र समन्वयात्मक ढङ्गले अगाडि बढ्नुपर्छ, द्वन्द्वात्मक ढङ्गले होइन है भनेर अगाडि जाने हो भने तलबाट अलिकति र माथिबाट अलि धेरै
1: खास गरी यसमा कानुनी जटिलता मात्रै नभएर तीन तह बीच आपसी विश्वासको पनि संकट देखिन्छ व्यावहारिक कानुनको लागि। एउटा विश्वास निर्माण गर्नको लागि व्यावहारिक मोडल चाहिँ के हुन सक्छ तपाईँको बुझाइमा, तपाईँले भोगेको अनुभवको आधारमा?
3: यो सवालमा चाहिँ मैले के गरेर जानुपर्छ होला भन्ने सवालमा छलफल गर्नका लागि सातैवटा प्रदेशका प्रदेश प्रमुखहरूको एउटा भेला आयोजना गरेर चाहिँ सौराहामा यसका सम्बन्धात्मक उपायहरू के हुन्, कसरी यसलाई चाहिँ स्ट्रेङथेन कसरी गर्न सकिन्छ, स्थानीय तह र प्रदेश सरकारको बीचको सम्बन्धात्मक गतिविधिहरू प्रदेश प्रमुखको हैसियतले, प्रदेश प्रमुखको कार्यालयले कसरी चलाउने, कसरी के गर्ने भन्ने सवालमा हाम्रो त्यतिखेर व्यापक सल्लाह र छलफल भएको थियो। यो सीमा चाहिँ पावरमा हुँदा नहुने रहेछ कि कहाँसम्म जाने भन्ने उसले कुरा गर्ने हुँदो रहेछ। त्यसो भएकाले समस्या भनेको तल त ठाउँदेखि देखेर त्यसो गरेको नहोस्, त्यहाँ त के गर्ने हो भने उनीहरूलाई सहित राखेर कसरी बनाउने त, कानुन कसरी बनाउने भनेर भन्ने हो भने त सहज भइहाल्छ भन्ने समस्या त त्यो धेरै ठुलो कुरो होइन होला।
1: अहिले नयाँ जनादेश सहित नयाँ वर्तमान सरकार गठन भएको छ, पछिल्लो समयमा नयाँ जनादेश भारी मतसहित प्राप्त गरेको छ र नागरिकले पनि धेरै अपेक्षा गरेको देखिन्छ। नयाँ सरकारले समन्वय सुधारमा के परिवर्तन गर्ला जस्तो लाग्छ? केही कानुनहरू पनि अध्यादेश मार्फत संशोधन गरेको छ, केही अधिकारहरू स्थानीय तह र प्रदेशलाई पनि दिएको जस्तो देखिन्छ। के होला अहिलेको तपाईँको बुझाइमा वर्तमान सरकारसँग नागरिकले गरेका अपेक्षाहरू पुरा होलान्?
3: हामीसँग अपेक्षाहरू साह्रै ठुल्ठुला छन्, मतलब राष्ट्रिय अपेक्षाको कुरो भएको, राष्ट्रिय अपेक्षा धेरै ठुल्ठुला छन्, नागरिक अपेक्षाहरू ठुल्ठुला छन्, तर हामीसँग स्रोत साधनहरूको अभाव छ। त्यसो भएकाले अहिले तत्कालै यो बनेको सरकारले सबै अपेक्षाहरू जे हो त्यो पुरा गरिहाल्छ भन्दा पनि इनिसिएसन राम्रो गर्यो भने राम्रै जाला। समस्या तैपनि म कहाँ देखिरहेको छु भने एउटा एउटा चिज चाहिँ के हो भने कुनै पनि मान्छे भावनात्मक रूपमा विदाउट इमोसन, विदाउट फिलिङ, विदाउट टेम्पर कोही पनि हुन्छ जस्तो लाग्दैन मलाई, सबै यो भित्र रहन्छ। अब ककटका के कमी कमजोरीहरू पनि आइराखेका छन् र त्यसले गर्दा के देखिन्छ भने केही चिजहरू उमेकीहरूले निर्णय गरेर ब्याक हुने गरेको पाइएको छ। यस्तो नगर्नु सरकारका लागि राम्रो कुरो, राम्ररी सोचेर छलफल गरेर अनि मात्रै निर्णय पुग्ने र निर्णयमा अडिग रहेको खण्डमा जनविश्वासका लागि आधार तयार बन्छ भन्ने लाग्छ मलाई।
1: तपाईँलाई मैले थोरै यही जोड्न चाहे, खास गरी संघीय सरकार नेतृत्वकर्ता भन्दा पनि समन्वयकर्ता हुनुपर्ने र समन्वयकर्ताको भूमिका खेल्नुपर्ने हो, अहिलेको सरकार समन्वयकर्ताको भूमिका खेल्न कतिको तयार देखिन्छ तपाईँको विचारमा के भन्नु भएको छ?
3: म ठ्याक्कै त्यसै भनिहाल्ने गरी किन छैन भने अमेरिकाको सरकार भनेको केवल समन्वयात्मक भूमिका मात्रै निर्वाह गर्छ, स्टेटहरू चाहिँ त्यहाँको स्टेट मेसिनहरूले चलाउँछ, हाम्रो यहाँ त्योभन्दा अलिक फरक छ। चिजै फरक छ, कानुन संविधानै फरक छ, स्टेट्सहरू त्यो ढङ्गले हाम्रा स्टेट्सहरू स्वतन्त्र राज्यको रूपमा छैन। तर फेडरल गभर्मेन्टले गर्ने काम भनेको तपाईँले भने जस्तो साथी नै व्यवस्थापन गरिदिने आर्थिक परराष्ट्र ती डिप्लोमेसीका डाइमेन्सन अनुसार इकोनोमिक डिप्लोमेसी कसरी सञ्चालन गर्ने, देशलाई कसरी समृद्ध बनाउने अनि बफर स्टेट भनेर, यो हाम्रो देश बफर स्टेट होइन, बफर स्टेट भन्नु भनेको चाहिँ के हो भने दुईटा शक्तिको बिचमा सक अब्जर्भरको रूपमा काम गर्ने कुरा हो। त्यसो भएकाले यी चिजहरू चाहिँ यसो गर्दा बफर स्टेटको रूपमा हामीले राख्दाखेरि अब हिजोका हामीले तय गरेका परराष्ट्र नीतिहरूमाथि प्रश्न केही बन्दे कि नबन्दे जस्ता समान चिजहरू भएको हुनाले यसमा राज्य संयन्त्र सञ्चालन गर्न एउटा निश्चित एरियाभित्र प्रदेशलाई दिएर केन्द्रले व्यवस्थापन अन्य क्षेत्रको व्यवस्थापन गरिदिने र समग्र प्रशासनिक तथा डिफेन्स र सेक्युरिटीका मामलाहरूलाई उचित ढङ्गले हेर्ने काम गरिदिएदेखि सजिलो हुन्थ्यो जस्तो लाग्छ मलाई।
1: हामी कहाँ नीति बनाउने र कार्यान्वयन गर्ने तह अथवा निकाय बीच धेरै खाडल छ, ठुलो खाडल छ। नीति एकातिर बन्छ, कार्यान्वयन गर्ने निकाय अर्कातिर हुन्छ। नीति र
3: यस मामलामा एउटा ज्वलन्त उदाहरण दिउँ, मैले आफैले भोगेको। प्रदेश सरकारले शिक्षा ऐन भनेर एउटा विधेयक ल्यायो, शिक्षा विधेयक भनेर। मैले त्यसलाई संसदले हेर्दाखेरि के पाएँ भनेदेखि शिक्षा ऐन 2025 सम्भवतः दफा 18-17 के हो यो, अनि सम्पत्ति शुद्धिकरण ऐन 2064 निश्चित दफाहरू लगायतका कानुनी समस्याहरूदेखि नै भएको हुनाले मैले चाहिँ यो म गर्दिनँ भनेर टिप्पणी सहित उहाँले बनाएर टिप्पणी सहित मैले संसद पठाएँ। त्यो विधेयक फेरि फिर्ता मगा, फिर्ता आएन। तर हङ्गामा कति भयो त्यस दिन बेलुका संसदमा त्यो बिरानी टिके भने यसको मतलब के भयो होला, साथीहरूले कसैले पढेकै रहेछ भन्ने नै बुझ्नु पर्यो। पहिले पछि हङ्गामा हुने पहिले पास गरेर पठाउँ।
1: त्यही भएर हामीसँग नीति बनाउने र कानुनको बिचको दूरी एकदम छ, यसलाई घटाउन चाहिँ के गर्ने?
3: यहाँ एकदम के समस्या छ भनेर भन्दाखेरि सांसदहरू उचित रूपमा संसद प्रति जवाबदेही हुनु पर्यो, आएका विधेयकहरूलाई पढ्नै पर्यो र आएका विधेयकहरूमा उसको टिप्पणी नगरिकन त्यसै यी गरेर हाँसेरै सिद्ध्याउने हो भने उसलाई फिर्ता बोलाउने खालको कानुनी प्रावधान राख्नुपर्ने हुन्छ। ऊ आफैमा जिम्मेवार हुनुपर्छ, किनभने ऊ नागरिकहरूले चुनेर आएको।
1: चुनौतीहरूका बिचमै अवसर हुन्छ, त्यही अवसर संहिताको सन्दर्भमा अहिले सबैभन्दा ठुलो अवसर तपाईँले के देख्नु भएको छ? खास गरी तीन तहको संहिता बिच चाहिँ प्रभावकारी सहकारी स्थापित भयो भने मुलुकले चाहिँ विकासमा कस्तो परिवर्तन गर्न सक्ला, होइन? संहिता मार्फत चाहिँ आर्थिक सामाजिक विकास कसरी गर्न सकेला, यो चुनौतीहरूका बिचबाटै कसरी हामीले अवसरलाई सदुपयोग गर्न सकिन्छ जस्तो लाग्छ तपाईँ?
3: पहिलो कुरा त संहितालाई सबलीकरण गर्नका लागि चाहिने चिजहरू भनेको के हो, ती चाहिने चिजहरूमा जानु पर्यो। तिनीहरूमा चाहिँ आफै सक्षमका लागि उनीहरूले कस्तो कस्तो हुन्छ भने इन्डियामै पनि बन्ने कानुनहरू कसरी बन्छन् भन्दाखेरि एक प्रकारले कानुन बन्छ सेन्ट्रल ल भनेर, त्यो केन्द्रले बनाउँछ। दोस्रो हुन्छ ल अफ कन्करेन्ट लिस्ट भनेर, दुइटै स्टेट तथा यो के भन्छ स्टेट तथा केन्द्रको मिलो मतमा उनीहरूको फल्ला सल्लाहमा भन्छ स्टेट अफ कन्करेन्ट ल अफ कन्करेन्ट। त्यस पछाडि अर्को बन्छ कि दुईटामा नबाजिने गरी स्टेट ल, दुईटामा बाजिनु चाहिँ हुँदैन तर धेरै कुरा हुन्छ स्टेट लमा। त्यस पछाडि अर्को कतिपय ट्राइबल स्टेट्सहरू छन् जस्तै नागाल्यान्डमा जो जानेसम्म त्यहाँ चाहिँ काहीँ संसारमा नभएको हक रहन्छ समाजलाई, जस्तै देशनिकाला विरुद्धको हक हुन्छ नागरिकसँग, तर नागाल्यान्डमा आफ्टर चेयरम्यान र टिभी भन्छन् यी तिनवटा मान्छेहरूले एक ठाउँमा बसेर एउटा गाउँ निकाला गर्ने भनेर भनेको नि गाउँ निकाला गर्ने खास खास अपराधहरूमा, र त्यहाँसम्मको पनि तेस्रो स्टेट ल भनेर पनि छ। हामी कहाँ स्टेट ल चाहिएको छैन, र जस्तै अत्यन्त पछौटे कमजोर वर्गहरू जस्तै राउटे भयो, बनकरिया भयो, जस्ता जातिहरूको उत्थानका लागि के गर्नुपर्छ भनेर स्टेटलाई बनाउने ल बनाउन दिए भयो, केन्द्रीय कानुनसँग नबाज्ने गरी, र त्योभित्र मलाई लाग्छ लोकल बडी स्वायत्त हुनुको अतिरिक्त, जस्तै तपाईँ हामी हाम्रा घरमा हामी एक खालको स्वायत्त अधिकार राख्छ तर बाबुआमाको नियन्त्रणभन्दा बाहिर छैनौँ नि, त्यसै गरी त्यो स्वायत्तताभित्र पनि एउटा निर्देशनात्मक कतै त्यसको त्यस खालको व्यवस्था गर्नुपर्छ हुन्छ होला जस्तो लाग्छ। के गरे सबभन्दा पहिलो कुरा त अधिकार हाम्रो के हो भन्ने चेतनालाई व्यापक बनाएर, त्यो चेतना कहाँसम्म भने केटाकेटीदेखि लिएर बुढाबुढीसम्म रहेछ फेडरलिजमले गरेको एउटा सबभन्दा महत्त्वपूर्ण विषय हो। अर्को कुरो प्र्याक्टिकल्ली समाज सञ्चालन गर्नका लागि, राज्य सञ्चालन गर्नका लागि स्थानीय तहदेखि केन्द्रसम्म के कस्तो हुँदो रहेछ भन्ने कुरो जान्ने बुझ्ने छ, जान्ने बुझ्नेका लागि है। बाँकी अरू ताली बजाएर पठाउनेको सवालमा मैले कुरा गरेको होइन, गणपूरक सङ्ख्या पनि काफी हुन्छ। यी समस्याहरू गम्भीर समस्या हुन् मेरो भन्नुहुन्छ त मैले 15-20 दिन 22 दिन पछाडि 35 हुँदाको हाउ टु स्ट्रेङ्थन फेडरलिजम भन्ने प्रस्तावै बनाएर दिएको छु सम्बन्धित नेतृत्वलाई सबैलाई, फेरि एउटालाई मात्रै छ। हिजोका दिनमा त्यस्तो रह्यो भने अक्सर गरी एपिजमेन्ट पोलिसी नीति निर्माण गर्ने, तर नीति निर्माण कस्तो गर्ने भनेर होला एपिजमेन्ट खुसी पार्ने नीति निर्माण गर्ने खालको काम भयो। यो चिजबाट मुक्त हुनुपर्छ, त्यसका लागि पनि सङ्घीयताले मान्छेहरूलाई सचेत बनाएको छ।
1: तपाईँले मैले अन्त्यमा जोड्न चाहे संहिता सफल बनाउन र संहिता मार्फतमै मुलुकमा आर्थिक सामाजिक समृद्धि हासिल गर्न अबको र अहिलेको पुस्ताले छुटाउने नहुने मुख्य मुख्य विषय त्यस्ता विषयगत पाठहरू के हुन् मैले तपाईँलाई अन्त्यमा राख्न चाहे।
3: अप्ठ्यारो प्रश्न सोध्नुभयो तपाईँले। यो चाहिँ कस्तो हो भने न झाँक्रीले अध्यता गर्दाखेरि ठ्याक्कै निस्किन्छ, न ज्योतिषीले भविष्यवाणी गर्दाखेरि हुन्छ। तर मलाई के लाग्छ भने अहिले राजनीतिक चेतना त युवाहरूमा अलिकति आयो, तर समस्या के रह्यो भने हाम्रो राष्ट्रिय गौरवका विषयहरू के हुन्, हाम्रो संस्कृति के हो, सोसियो इकोनोमिक कसरी चलेको छ, पोलिटिक्स के पोलिटिक्स हो, हाम्रा पोलिटिक्सको दर्शन के हो र त्यो दर्शनको आधार कुन दर्शनमा आधारित छौँ हामी, जस्ता चिजहरू चाहिँ युवाहरूलाई सिकाउन अत्यन्त जरुरी छ, अत्यन्तै जरुरी छ। त्यसका लागि अहिले हाम्रो युनिभर्सिटी र प्लस टूका स्कुलहरू जो छन् आकाशभन्दा माथिका ती स्कुलहरूले निश्चित रूपमा नयाँ सिलेबस तयार गर्नुपर्छ र उनीहरूलाई ट्रेन दिनुपर्छ। फर इक्जाम्पल इन्टरनेसनल सेक्टरमा पनि हामी जाँदा हाम्रो क्लिन स्काई, ग्रिन हाउस, फ्रेस एयर र प्लस ड्रिङ्किङ वाटरको कन्सेप्टलाई इकोलोजीसँग जोडेर स्पष्ट रूपमा अगाडि चार्ने खालको हाम्रो युवा शक्ति हुनुपर्छ र राष्ट्रिय सम्पत्तिलाई सदुपयोग गर्ने मामलामा सचेत युवाहरूको जमात तयार हुन थाल्यो भने सङ्घीयता प्रबलीकरण पनि हुन्छ, सङ्घीयताको उपलब्धि पनि त्यसैबाट हुन्छ। किनभने विभिन्न क्षेत्रमा बसेका मान्छेहरूले त्यो त्यही भूगोलबाट त्यहीबाट विकास गरेर आउने खालको स्थिति सिर्जना गर्नु पऱ्यो। अब तानेर ल्याएर काठमाडौँमा ट्रेनमा ल्याएर काठमाडौँ ल्याएर उचालेर उचालिँदैन, एकाध्य मान्छेहरू उचालिन्छ होला तर समाज उचालिँदैन, यो बारेमा राम्ररी ध्यान पुर्याउनुपर्छ।
1: हस्, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: हस्, यहाँलाई पनि धन्यवाद। मेरा विचारहरू रेडियो नेपाल मार्फत जनता सामु सबै सामु पुगेको हुनाले म तपाईँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्छु।
1: अहिले हामी कुराकानी गर्दै थियौँ बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख यादव चन्द्र शर्मासँग। कार्यक्रम संहिता र समृद्धिको आजको श्रृङ्खलामा हामीले संहिताको प्रभावकारी कार्यान्वयनमा नयाँ सरकारका चुनौती तथा तिनै तहका सरकारको समन्वयमा देखिएको समस्या लगायतका सामग्री प्रस्तुत गरेका छौँ। कार्यक्रमको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो सुनेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन भने नभुल्नुहोला। आगामी साता पुनः यसै समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर उपस्थित हुने नै छौँ। आजलाई भने कार्यक्रम संहिता र समृद्धिबाट म प्रस्तुता हरि रिमाल बिदा चाहन्छु। तपाईँ भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।
2: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
3: झण्डु आयुर्वेद।
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
5: कोशी प्रदेशमा
6: भेडेटार धनकुटा,
5: आइतबारे इलाम,
6: पत्ताले डाँडा सोलुखुम्बु
5: र सिलौटी डाँडा पाँच थर,
6: मधेस प्रदेशमा
5: जितपुर बारा
6: र गौरी डाँडा महोत्तरी,
5: बागमती प्रदेशमा
6: खुमलटार ललितपुर,
5: सिमभन्ज्याङ मकवानपुर
6: र चरीकोट दोलखा,
5: गण्डकी प्रदेशमा
6: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
5: दुर्लुङकोट पर्वत,
6: पोखरा कास्की,
5: जोमसोम मुस्ताङ
6: र बन्दीपुर तनहु,
5: लुम्बिनी प्रदेशमा
6: सात दो बाटो रोल्पा,
5: बगनास काली पाल्पा,
6: रेसुङ्गा गुल्मी
5: अनि हेमन्तपुर र चौपट्टा दाङ,
6: कर्णाली प्रदेशमा
5: सिमीकोट हुम्ला,
6: खलङ्गा जुम्ला,
5: मानमा कालीकोट,
6: मुर्माटप मुगु,
5: जुफाल डोल्पा,
6: मुसी कोट जन्ती बस्ने लेक रुकुम पश्चिम
5: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
6: सुदूरपश्चिम प्रदेशमा
5: बुढीतोला कैलाली,
6: खोडपे बैतडी,
5: छापरी दार्चुला,
6: हेमन्तबाडा बजाङ,
5: उडीतोला डोटी
6: र काला जाग्रा पोरखेगढी बाजुरा।
5: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
7: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नुभएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
8: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
7: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
8: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
7: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
8: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला गरेका कालाई जस्तै उपचारको लागि तुरन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवनपछि यो रोग निको हुन्छ। बुझ्यौ हैन छोरी?
7: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
10: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
11: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
12: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
11: वैदेशिक रोजगार बोर्डको सचिवालय।
13: सेतो पुतली देखि सावधान रहौ।
14: सापु कस्तो रोग हो?
13: सापु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा सापु महामारीको रूपमा देखिने गरेको छ।
14: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
13: सापु रोग के कारणले लाग्छ?
14: हालसम्म सेतो पुतली मोठलाई सापुको कारक मानिएको छ, तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
13: सापु रोगका लक्षणहरू के हुन्?
14: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
13: उज्यालोमा हेर्न नसक्नु,
14: आँखा दुख्नु,
13: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
14: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
13: सापुको रोकथाम कसरी गर्ने?
14: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
13: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
14: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
13: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
14: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
13: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
14: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाऊ, आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौ।
13: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि संगीत साधना कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। रातिको 10 बज्ने लाग्यो, अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

नमस्कार, कार्यक्रम संगीत साधनामा यहाँलाई स्वागत छ। म दुर्गा अधिकारी अनि प्रविधि संयोजनमा हुनुहुन्छ राधिका ओझा। संगीत साधना कार्यक्रम यहाँहरूले रेडियो नेपालका मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज, त्यस्तै www.radionepal.gov.np www.onlineradionepal.gov.np का साथै तपाईँले रेडियो नेपालको एपलाई आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा हामी पुराना, कालजयी, सफल र चर्चित संगीत साधकहरूका प्रेरक जीवन अनुभवसँगै संगीत साधनाका पलहरू यहाँहरूलाई सुनाउँदै आइरहेका छौं। आजको संगीत साधनाभित्र हामी वरिष्ठ गायिका सुशीला कंसकारका जीवन अनुभवसँगै संगीत साधनाका प्रसङ्गहरू अनि उहाँकै

सुशीला कंसकारको स्वर, गोपाल योञ्जनको रचना र संगीत रहेको थियो यो गीतमा। नेपाली गीत संगीतको आकाशमा थोरै त्यस्ता स्रष्टाहरू हुनुहुन्छ जसले नेपाली गीत संगीतको एउटा छुट्टै मर्म बोक्नु भएको छ। यस्तै मर्म बोकेका केही कलाकारहरू मध्ये सुशीला कंसकार पनि एक हुनुहुन्छ जसले आफ्नो शैशवकालदेखि नै गीत संगीतको यात्रा सुरु गर्नुभयो। जीवनका उकाली ओह्रालीका मोडहरूले संगीतको यात्रालाई मोडे पनि उहाँको गीतप्रतिको मोह कहिल्यै टुटेन। अरू कलाकारहरूले जस्तो सुशीला कंसकारले धेरै गीत गाउनु भएन, तर जति गाउनुभयो ती सबै सुमधुर बने, कालजयी बने। यस्तै सुमधुर स्वरकी धनी सुशीला कंसकारसँग भएका कुराकानी आजको कार्यक्रममा हामी प्रस्तुत गर्नेछौँ। जीवनका 7 दशक बिताइसक्दा पनि उस्तै उर्वर देखिनु भएकी क्रियाशील सुमधुर स्वरकी धनी सुशीला कंसकार यतिखेर के गर्दै हुनुहुन्छ, अनि विगतमा उहाँले गीत संगीतको क्षेत्र सँगसँगै अन्य के कामहरू गर्नुभयो, जिन्दगीका उकाली ओह्रालीका मोडहरू कस्ता थिए, यिनै सन्दर्भ सँगसँगै उहाँको गीतप्रतिको मोह, लगाव र उहाँका स्वरका चर्चा आज हामी गर्नेछौँ। तर त्योभन्दा अगाडि फेरि पनि सुशीला कंसकारकै स्वरमा रहेको यो गीत राख्छौँ, त्यसपछि हामी उहाँसँग भएको कुराकानीको त्यो प्रसङ्गलाई जोड्नेछौँ।

0: सबैभन्दा पहिला चाहिँ दिदीलाई कार्यक्रममा स्वागत गर्छु। यहाँलाई धेरै धेरै स्वागत छ हाम्रो स्टुडियोमा।
1: दुर्गा बहिनीलाई धेरै धेरै धन्यवाद।
0: आरामै हुनुहुन्छ?
1: आरामै छु।
0: यति बेलाका दिनहरू कसरी बितिरहेका छन् दिदी?
1: अहिले त नर्मल हो।
0: दिनभरि के गर्नुहुन्छ?
1: घरैमा व्यस्त हुन्छ, घरको कामै धेरै हुन्छन् होइन। घरको अब खानापिना गर्नु पर्यो, त्यसपछि अब तल बगैँचामा हेर्नु पर्यो, नाति नातिनीलाई हेर्नु पर्यो, त्यस्तै जेनरली नि त्यस्तै बितिरहेछ।
0: घर आएपछि जिन्दगी सँगसँगै गीत सङ्गीत पनि त गुनगुनाइरहनुहुन्छ होला?
1: त्यो त छ, त्यो त भइरहन्छ। त्यो त
0: रियाज अहिले पनि गरिरहनुहुन्छ?
1: अलिअलि आफ्नै खुसीको लागि, गीत गाउँदाखेरि रमाइलो हुन्छ नि होइन, अलिअलि रियाज भयो भनेदेखि त्यस्तै मात्रै हो, अरू केही छैन। खास गरी एक्लै भयो भने म आफ्नो मनपर्ने गोपाल दाईकै गीत भयो। धेरै गोपाल दाईको गीतहरूमा के हुन्छ, एउटा प्रेरणा हुन्छ, एउटा लाइफ छ नि त्यसमा, लाइफसँग संलग्न भए जस्तो हुन्छ। त्यो गीत गाउँदाखेरि आफूलाई रमाइलो हुन्छ के, त्यो फिलिङ्सहरू त्यो गीतले त्यस्तो पार्छ। त्यस कारण उहाँको गीतहरू नै म यसो पढ्छु, गाउँछु त्यस्तो।
0: यहाँको जन्मथलो काठमाडौँ नि होइन?
1: काठमाडौँ हजुर।
0: नेवार समुदायकी चेली
1: हजुर।
0: त्यही नेवार समुदायको बाहुल्यता, असम क्षेत्रको बसोबास, मठ मन्दिरहरू वरिपरि, यिनै कुराहरूले त होला नि, तिनै भजन कीर्तन यिनै कुराहरूले त होला नि यहाँलाई गीत सङ्गीतप्रति हौस्याएको त होइन?
1: त्यो मात्रै होइन कि हाम्रो बाल्यकालमा चाहिँ नेवार समुदायले नेवारी संस्कृतिलाई बचाउनु पर्छ भनेर हामी बाल कलाकार भनौँ न, त्यस्तो गरेर चाहिँ नेवारी साहित्यलाई उठाउनको लागि हामीलाई प्रोत्साहन दिएको थियो र एउटा नासखल भन्ने पनि खोलेको थियो। अनि त्यहाँ हामी चाहिँ सबै नेवारी गीतहरू, नेवारी नाचहरू त्यहाँ प्र्याक्टिस गर्थ्यौँ, सिक्थ्यौँ है। टाइम टाइममा चाहिँ अब एकचोटि चाहिँ चौबेनलाई यहाँ आएको थियो है, त्यस्तो बेलामा चाहिँ नासखलले चाहिँ हाम्रो संस्कृति के छ त भनेर संस्कृतिहरू देखाउँछन्। यही सिंहदरबारको नाचघरमा अनि उता ग्यालेरी बैठकमा त्यस्तो प्रदर्शन गर्थ्यो। त्यसैबाट चाहिँ अनि अलिअलि गीत पनि गाएको, मैले डान्स त गरेका छैन है
0: हजुर।
1: त्यही बेला अलिअलि नेवारी डान्सहरू गरेका थिएँ एउटा दुईवटा, त्यसपछि चाहिँ डान्समा चाहिँ म लागेको छैन
0: हजुर।
1: अनि त्यसपछि म रेडियो नेपालमै आएर एउटा दुईवटा गीत गाएको।

0: फेरि सबैलाई आफ्नै जिन्दगीमा पर्या हो कि जस्तो छ नि त्यो
1: वास्तविक जीवनको कहानी जस्तो।
0: गोपाल राईको प्राय गीत त्यस्तै छन् कि, त्यसैले त्यो गीत गाउँदाखेरि आफूलाई रमाइलो लाग्छ, एकदम मजा लाग्छ त्यस्तो।

0: यहाँले गीत गाउँदाखेरि छनौट गरेर पनि गाउनुहुन्थ्यो, जस्तो यो गीत गाउँछु यो गीत गाउन्न भन्ने पनि हुन्थ्यो?
1: थिएन, खोइ छैन,
0: जुन आयो त्यही गाउनुहुन्थ्यो?
1: त्यही हो, त्यस्तै त्यस्तै भइरहेको छ अहिलेसम्म, है, क्वान्टिटी पनि धेरै छैन नि, त्यो पनि यादै थिएन, त्यसै त्यसै छोड्नुहुन्छ, आफ्नो एउटा दुइटा गीत त कलेक्सन गरेर राख्नुपर्छ भनेर त्यसो भनेपछि मात्रै मैले ल हो बा भनेर अनि त्यो सङ्कलन गर्न थालेको
0: हो नि त। यस्तो आवाजको ध्वनि हुनुहुन्छ, यति मिठो गीत गाउन सक्ने कला छ, यो कलालाई यत्तिकै छोपेर राख्नुभयो नि। उडी जाउँ भने यो गोपाल योञ्जनको गीत भयो, यहाँले गाउनुभयो होइन, त्यो गीतको रेकर्डिङ चाहिँ कहाँ भएको थियो त?
1: रेडियो नेपालमै भएको थियो,
0: यी रेडियो नेपालमै
1: गेटै दिएर यहीँ गरेको त्यो पनि म अनि मलाई मर्नु न बाँच्नु पनि अनि त्यो यो उडी जाउँ छ नि
0: हजुर,
1: त्यहाँ गोपाल दाईले नै बाँसुरी बजाउनु भएको थियो, दुवै गीतमा उहाँ आफैले बजाउनु भएको थियो
0: हजुर। उहाँ त बहु प्रतिभाको धनी मानिस नि त, सबै थोक बाजा रिदमहरू सबै आउने होइन,
1: त्यो मैले गाएको गीतहरूमा उहाँले आफैले बजाउनु भएको
0: हजुर,
1: हि रेडियो नेपालमै गरेका थिएँ।
0: त्यतिखेर गीत रेकर्ड गर्दा कस्तो हुन्थ्यो दिदी, जस्तो अहिले त अब कम्प्युटरहरूले जोडजाड गरेर पनि बनाउने चलन छ, सुरतालहरू खुस्कियो भने पनि बनाउने सिङ्गार्ने चलन छ, मिक्सिङहरू हुन्छ,
1: हामी डाइरेक्ट। अरू एउटा अम्बर गुरुङ दाईको पनि एउटा गीत छ,
0: हो हो,
1: आकाशमा चोइटिएको है, त्यति हो, यो पनि त्यहीँ आएर गीत गाएको,
0: आकाशमा चोइटिएको
1: पनि रेडियो नेपालमै आएर गीत गाउन आएको। त्यसपछिको चाहिँ अनुताप पनि यहीँ आएर गीत गाउन आए जस्तो लाग्छ, त्यो बिनेलामा हुनुहुन्छ त्यो कम्पोजर,
0: हजुर हजुर,
1: म्युजिक कम्पोजर।
0: जे होस् जति रेकर्ड भए रेडियो नेपालमै रेकर्ड भएका रहेछन् गीत,
1: एउटा त्यही हो, म फुल थिएँ, एउटा चाहिँ गोपाल दाईको स्टुडियोमा
0: हजुर
1: त्यहाँ भएको थियो,
0: ए त्यो गीत चाहिँ उहाँको
1: स्टुडियोमा
0: आफ्नै गोपाल योञ्जनको त घरमा स्टुडियो थियो
1: त्यही रेकर्ड गरेर अनि यहाँ प्रोग्राममा दिएका थिए रेडियो नेपाललाई,
0: यहाँ ल्याउनु भयो। गोपाल योञ्जनका तिनवटा गीत यहाँले गाउनुभयो, मलाई मर्नु न बाँच्नु बनायो पिरतीले एउटा, अर्को उडी जाउँ भने दुईटा, अर्को म फुल थिएँ, तिनवटा गीत गाउनुभयो, तिनटै चर्चित भयो गीत
1: हजुर
0: होइन।
1: तर मैले त्यो म फुल थिएँ त्यतिको सुन्दिनँ त, अहिले युट्युबमा पनि देखिँदैन म फुल थिएँ, म त रेडियो नेपालमा छैन कि त्यो गीत हरायो किन भन्ने सोचेको थिएँ मैले के
0: छ। अब यी तिनवटा गीतमध्ये यहाँलाई साँच्चै नै दिलमा बसेको गीत आज एक टुक्रा सुनौँ न त अहिले।

यो गीत चाहिँ गोपाल योञ्जनको रचना र सङ्गीतमा रहेको छ। सुशीला कंसाकारले गाउनुभएको छ यो गीत, र यो एकदमै कालजयी गीत हो, पुरानो गीत हो, मिठो गीत हो। यो गीत हामी एकैछिन श्रोतालाई राख्छौँ, त्यसपछि हामी कुराकानीलाई अगाडि

0: आज हामीसँग अतिथिको रूपमा एकदमै प्रतिष्ठित गायिका सुशीला कंसकार स्टुडियोमा आमुन्ने सामुन्ने हुनुहुन्छ। उहाँलाई हामीले धेरै आग्रह गरेर स्टुडियोसम्म ल्याएका छौँ र उहाँसँग हामी कुराकानी गरिरहेका छौँ। खासमा सुशीला कंसकारले धेरै गीत गाउनु भएको छैन, तर जति गाउनु भएको छ ती सबै गीतहरू कालजयी बनेर बसेका छन् र यी गीतहरू पनि आजको कार्यक्रममा हामी प्रस्तुत गर्दै जानेछौँ, कुराकानी सँगसँगै हामी जोड्दै नै जानेछौँ। अब हामी कुराकानीलाई नै अगाडि बढाउँ। गोपाल योञ्जनसँग, प्रेमदोज प्रधानसँग यहाँले काम गर्नुभयो, त्यस्तै अरू पनि यहाँका त्यतिखेरका कलाकार साथीहरू, सर्कलहरू अरू पनि हुनुहुन्थ्यो होला नि, होइन?
1: कलाकार साथीहरू,
0: हजुर,
1: साथीहरूमा सङ्गीता प्रधानजी पनि थियो त्यो बेलामा, उहाँलाई भेटेका थिएँ, उहाँसँग पनि अलिअलि सिकेका थियौँ हामीले सरगमहरू।
0: 2022-23 सालको चाहिँ एकदमै पपुलर गायिका, यहाँले स्टेजमा पनि गाउनुहुन्थ्यो अरे त?
1: त्यही नेवारी लोकगीतहरू स्टेजमा गाएको थिएँ, त्यो भनेको धेरै अगाडि नै रेड नेपालै आएको थिएन त्यो बेलामा, त्यो बेलामा त्यो स्टेजमा गाएको थिएँ।
0: ए, नेवारी फोक सङ्गहरू, नेवारी लोकभाकाका सङ्गहरू चाहिँ, गीतहरू चाहिँ
1: स्टेजमा स्टेजमा गाएको छु,
0: गाउनुहुन्थ्यो? मैले सुनेअनुसार स्टेजमा पनि गाउनुहुन्थ्यो 22-23 सालतिर भन्ने सुनेको, होइन?
1: 22-23 सालतिर भनेको त्यही सागरको साथ नै स्टेजमा होला।
0: हजुर हजुर हजुर, त्यतिखेर महेन्द्र राजाले पनि यहाँलाई राम्रो छ स्वर भनेर भन्नुहुन्थ्यो अरे नि, हो?
1: यस्तै खोइ अस्ति भुवनजीले त्यही भन्नु पो, मलाई त थाहा छैन।
0: भुवन चन्दले
1: अस्ति एउटा तारादेवी कोष भनेर एउटा थियो नि, त्यहाँबाट एउटा सम्मान दिएको बेलामा त्यही सिलसिलामा तिमीले गीत गाउन छोड्यो यस्तो यस्तो छ भनेर फोनले भन्नुभएको थियो कि त्यसरी।
0: राजा महेन्द्रले समेत तारिफ गरेको मान्छे हौ भन्नुभएको थियो होला। त्यतिखेरकै सहपाठी नै हुनुहुन्छ होला भुवन चन्द पनि, होइन?
1: हामी कन्टेम्पोररी नै हो, त्यस्तै त्यस्तै
0: सँगसँगैको,
1: सँगसँगैको
0: पहिल्यैदेखिको चिन्जान थियो
1: थियो।
0: भुवन चन्द पनि गाउनुहुन्छ, अहिले उहाँ अभिनय क्षेत्रतिर बढी प्रख्यात हुनुभयो, तर गीत पनि गाउनु भएको छ भुवन चन्दले। यी गीतहरू सँगसँगै अब यहाँका आफ्ना जिन्दगीका दिनचर्याका कुराहरू पनि थोरै गर्छु है म। जस्तो यहाँले आफ्नो पढाइ पुरा गरेपछि सडक विभागमा पनि काम गर्नुभयो क्यार, होइन?
1: हजुर, 30 वर्ष जति काम गरेँ
0: सडक विभागमै हुँदाखेरि, यहाँको विवाह पनि भयो।
1: अब त्यो त 30 वर्षसम्म त्यहाँ काम गरेको, होइन?
0: हजुर,
1: हुँदाखेरि त्यही अवधिभित्र अनि
0: विवाह पनि भयो।
1: भयो,
0: हजुर। इन्जिनियर हुनुहुन्थ्यो
1: हजुर
0: यहाँको श्रीमान, होइन त? दुवैजना एउटै विभागमा काम गर्नुहुन्थ्यो,
1: एउटै विभागमा।
0: रमाइला थियो होला त्यतिखेरका दिनहरू?
1: रमाइलै भन्नु पर्यो, अब जस्तो दिन आउँछ त्यस्तै बिताउनु पर्छ, होइन र?
0: हजुर। यिनी जागिरी जीवनहरूले गर्दा, पारिवारिक जीवनहरूले गर्दा यहाँलाई गायन क्षेत्रमा सक्रिय हुन उति समय दिन नपाउनु भएको हो कि?
1: मुख्य त त्यही हो, अब अफिस आवर भेटाउनु पर्यो, त्यसपछि बच्चाहरू भयो, होइन, बच्चाहरूलाई हेर्नु पर्यो, उनीहरूलाई सबै स्कुलहरूको हुन्छ, होइन, त्यो सबै गर्दाखेरि अनि भ्याउँदै भ्याउँदैन यतातिर, त्यसपछि उनीहरू ठुल्ठुलो भइसकेपछि गएको हो त्यो
0: गीतहरू। पहिला चाहिँ गर्न पाउनु भएन, पछि बच्चाहरू अलि ठुलो भएपछि चाहिँ, अहिले चाहिँ छोराछोरीहरूले भन्नुहुन्न गीत गाउनु अब भनेर भन्नु,
1: मनपर्छ भने गाउनुपर्छ भन्छ, अब उनीहरूले भनेर पनि त भएन, रियाजै गर्नुपर्छ नि, रियाज नगरिकन गीत गाएर त हुँदैन नि,
0: हुँदैन
1: है, इच्छा भए पनि।
0: छोराछोरीहरू चाहिँ यहाँका कतिजना हुनुहुन्छ?
1: 2 छोराछोरी छैन,
0: छोरा बुहारीहरू घरमा हुनुहुन्छ अहिले,
1: छ
0: सबैजना हुनुहुन्छ,
1: सानोको त बिहा भएको छैन।
0: परिवारमा अहिले चाहिँ छोरा बुहारी अनि हजुर यति नै,
1: नातिनी 2 छन्।
0: पारिवारिक जिन्दगी चाहिँ चलिरहेछ,
1: चलिरहेछ।
0: गीत गाउने क्रममै पनि यहाँले जस्तो राष्ट्र गानका सङ्गीतकार अम्बर गुरुङको आकाशमा छुटेका बादलका टुक्रा,
1: आकाशमा चोइटिएका बादलका टुक्राहरू,
0: सुनिल देउजाको रचना,
1: सुनिल देउजाको रचना, सङ्गीत अम्बर गुरुङ,
0: अम्बर गुरुङको,
1: हजुर,
0: यो गीत गाउनुभयो, यो चाहिँ कहिलेतिर गाउनु भएको गीत हो?
1: उडी जाउँ गीत गाएको भन्दा पछि गाएको त्यो, पछि 38 होइन, 39-40 सालतिर होला,
0: 39-40 सालतिर गाउनु भएको।
1: उहाँ सुनिल देउजाले नै सबै एरेन्ज गर्नुभएको त्यो त,
0: हजुर।
1: अम्बर गुरुङ सर कहाँ गएर यो सबै सङ्गीत राख्ने त्यो सबै उहाँले तयारी पारेपछि गीत गाउनु मात्रै मलाई दिनुभएको। अम्बर गुरुङ सर कहाँ गएर सिक्न गएँ,
0: हजुर,
1: अनि यहाँ रेडियोमा गएको।

0: यसरी नै यहाँका गीतहरू जति छन् त्यति नै यसरी नै चले। बाहिर पढ्न विदेशतिर पनि जानुभयो या?
1: गएको थिएँ, त्यहाँ इन सर्भिसमै गएको म। नारी दिवसमा एउटा सिट पाएको थिएँ कि, नारी दिवसमा हरेक मन्त्रालयमा एउटा एउटा नारीहरूलाई भनेर एलर्ट गराएको थियो त्यो सिट, त्यसमा चाहिँ अनि मैले पाएको थिएँ। त्यहाँ कोही पनि नारीहरू नभएकोले, म एकजना मात्रै भएकोले, अनि त्यहाँबाट म अस्ट्रेलिया पढ्न गएको थिएँ। त्यहाँ मैले ट्रान्सपोर्ट इकोनोमिक्स भन्ने सब्जेक्ट लिएर पढेको दुई वर्ष।
0: यसरी जागिरे जीवन, साङ्गीतिक जीवन हुँदै हुँदै घर परिवारतिर होमिनु भयो, त्यसपछि होइन यहाँको विवाह भयो अनि सन्तानहरू भए, होइन? अब यहाँको परिवारको कुरा गर्दा, यहाँले गाउनुभएका गीतहरूमध्ये यहाँको परिवारलाई राम्रो लागेको, आहा यो कस्तो राम्रो गीत छ है हजुरको भनेर कहिले काहीँ भन्नुहुन्छ होला नि, त्यस्तो भनेको कुनै गीत छ?
1: त्यो सागरको छाती गाएको राम्रो छ भन्नुहुन्थ्यो। त्यो गीत त्यस्तो त्यसरी कुरा गरिराख्ने कोही पनि, त्यति स्वर राम्रो छ गीत गाए पनि हुन्छ भन्छ, त्यति हो। अब आफूले कन्टिन्यू गर्न पाउँदैन भनेर पनि के गर्ने।
0: साङ्गीतिक जीवनलाई फर्किएर हेर्दा यहाँले के पाएँ के गुमाएँ जस्तो लाग्छ, आफ्नो सङ्गीतको त्यो जीवनलाई त्यो समयलाई फर्केर?
1: म त अब गीत गाउने भनेको आफै रमाएर गीत गाउने मन पराउँछु, के गुमाएँ के पाएँ भन्ने त्यसमा मैले सोचेकै छैन,
0: हजुर,
1: त्यसरी विचारै गरेका छैन। मैले कुनै गीत गाउँदाखेरि मलाई आनन्द लाग्यो भने त्यही हो मलाई सबभन्दा खुसी लाग्ने कुरा। उसले गाऊ भन्दाखेरि पनि आफैले गाएपछि मलाई सन्तुष्टि हुन्छ, आफैले आफ्नो लागि गायो भने सन्तुष्टि हुन्छ, अरूको लागि भन्दा पनि त्यस्तो मनमा आउँछ कि।
0: अब बाँकी दिनहरूमा चाहिँ अब त परिवारमा पनि भइसक्नुभयो, छोराछोरी पनि हुर्किवरी नाति नातिनासम्म भइसक्नुभयो, एक खालको फुर्सदिलो जीवन पनि भन्छन् यो जीवनलाई, होइन? अब बाँकी नयाँ सृजनाहरू ल्याउने मन छैन यहाँलाई?
1: छ, अब कोसिस गर्दैछु।
0: उमेर त यहाँको
1: म 70+ भइसक्यो।
0: 70 वर्ष+ भइसक्नुभयो, तर पनि अझै पनि भरभर उमेर देखिनुहुन्छ, एकदमै हराभरा देखिनुहुन्छ। फेरि पनि गीतहरू यहाँका सुन्न पाऊँ हामी यही चाहन्छौँ, होइन? आफ्ना श्रोताहरूलाई जसले चाहिँ सुशीला कंसाकार, जो यति मिठा मिठा गीतहरू कि गायिका हुनुहुन्छ, यति मिठो स्वर कि धनी हुनुहुन्छ, फेरि पनि उहाँहरूले सुन्न चाहनुहुन्छ, उहाँहरूलाई के भन्नुहुन्छ?
1: मेरो गीत सुनेर मन पराइदिनु भएकोमा धेरै धेरै आभारी छु, धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: एउटा प्रश्न, जस्तो यहाँको यस्तो राम्रो प्रभाव, यस्तो राम्रो यो सङ्गीतको प्रभाव, होइन, यस्तो राम्रो प्रतिभा, यहाँको सन्तानमा यो प्रभाव चाहिँ परेको छ कि छैन त?
1: प्रभाव परेछ,
0: परेछ,
1: गरिरहेछ। अहिले अल्बट्रस भनेर छ नि मेरो छोरा गीत गाउने ब्यान्ड छ, त्यसको फ्रन्ट म्यान उसले चाहिँ गीत गाउँछ, अरू एकजनाले गिटार बजाउँछ, एकजनाले बेस बजाउँछ, एकजनाले ड्रम बजाउँछ, तिनीहरू चारजना मिलेर एउटा ब्यान्डै खोलेको छ अल्बट्रस भनेर, शिरीष दली उसको नाउँ।
0: यहाँको सङ्गीतको प्रभाव छोरालाई पर्यो,
1: त्यही भनौँ कि के भनौँ, ऊ चाहिँ अब अलि आर्टिस्टिकमै ढल्किया छ कि, आर्टिस्टै छ ऊ, काम पनि त्यस्तै त्यस्तै छन् उसको,
0: आर्टतिरै बढी इन्जोय गर्नुहुन्छ।
1: हजुर, आफैले रचना गर्छ सबै गीतहरू, आफैले बनाउँछ, आफैले ट्युनिङ राख्छ, आफैले गीत गाउँछ।
0: हजुर,
1: उनीहरू ब्यान्ड स्यान्ड खोलेर होइन अर्कै किसिमले भयो, अब म चाहिँ अलग्गै भएँ जस्तो लाग्छ, उसको सङ्गीत र मेरो सङ्गीत एउटै होइन जस्तो लाग्छ,
0: होइन, मिल्दैन,
1: मिल्दैन।
0: यहाँका सदाबहार गीतहरू भए,
1: हजुर,
0: खुसी लाग्यो यहाँसँग यतिका कुराहरू भए, होइन, गीत सङ्गीतका कुराहरू भए, पारिवारिक जीवनका कुरा भए। हाम्रो स्टुडियोसम्म यो उमेरमा, 70 वर्षको उमेरमा पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो, यसका लागि हामी यहाँप्रति आभारी छौँ।
1: तपाईँहरूले पनि अब यहाँसम्म मलाई चाहिँ बोलाएर दुई कुरा राख्नलाई निम्तो दिनुभयो, होइन, त्यसको लागि पनि तपाईँहरूलाई धन्यवाद छ।

अहिले सुन्नुभयो सुमधुर स्वर कि धनी सुशीला कंसकारसँग भएको यो कुराकानी। यहाँहरूलाई सङ्गीत साधना कार्यक्रम कस्तो लागिरहेको छ? कार्यक्रम सुनिरहनु भएको छ भने हामीलाई यहाँहरूका मनका खुल्दुलीहरू सँगसँगै आफूले सुन्न चाहनुभएका सङ्गीत साधकहरूका बारेमा लेखेर इमेल पठाउन सक्नुहुनेछ। हामी यहाँहरूले नै रोज्नुभएका खोज्नुभएका सङ्गीत साधकहरूका जीवनयात्रा र सङ्गीत साधनाका कुरा लिएर अवश्य नै यही समयमा आउनेछौँ।

हवस् त आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। अर्को हप्ता अर्कै सङ्गीत साधकका जीवन अनुभवसँगै साधनाका प्रसङ्गहरू लिएर तपाईँहरू माझ आउने बाचा गर्दै प्रविधिमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, तपाईँका हरेक पल

0: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्धी सम्धिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौँ, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, योभन्दा ठुलो उपहार अरू के हुनसक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हजुर। हेलो,
3: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर।
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो बा?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, म किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
6: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
2: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
6: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: सेतो पुतलीदेखि सावधान रहौ।
1: साँपु कस्तो रोग हो?
0: साँपु एक दृष्टिनाशक रोग हो। विशेष गरी नेपालको मध्य पहाडी भेगमा साँपु महामारीको रूपमा देखिने गरेको छ।
1: यो रोगको लक्षणहरू देखा परेको 48 देखि 72 घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्छ। यो सबै उमेरमा देखिन्छ, विशेष गरी बाल बालिकामा बढी देखिन्छ।
0: साँपु रोग के कारणले लाग्छ?
1: हालसम्म सेतो पुतली मोठलाई साँपुको कारक मानिएको छ। तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
0: साँपु रोगका लक्षणहरू के हुन्?
1: 81 एउटा मात्र आँखामा रातो हुनु र चिप्रा नलाग्नु,
0: उज्यालोमा हेर्न नसक्नु,
1: आँखा दुख्नु,
0: उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु,
1: आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
0: साँपुको रोकथाम कसरी गर्ने?
1: सेतो पुतलीको संसर्गबाट टाढै रहने,
0: धेरै उज्यालो सेतो बत्ती नबाल्ने,
1: साँझ र राति झ्याल ढोका बन्द गर्ने,
0: सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने,
1: सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर झुल लगाएर सुत्ने।
0: समयमै उपचार भएमा यो रोग निको हुन्छ, तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न वा आँखा सुकेर जान सक्छ।
1: यो रोग लागेको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द्र जाउँ। आफू खुसी औषधि वा जडीबुटीको प्रयोग नगरौँ।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु।
2: बाबा, तल घरे काका बिरामी भएर स्वास्थ्य संस्था जानु भएको अरे। स्क्रब टाइफस भएको हो तपाईँलाई भन्नु भएछ डाक्टरले। यो कस्तो रोग रहेछ?
3: ए, त्यसो पो भनेछन् डाक्टरले। सुन, स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो। यो रोग किर्ना जस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्दछ।
2: ए, अनि यो हामीलाई पनि सर्न सक्छ बाबा?
3: यो रोग मानिसबाट मानिसमा भने सर्दैन छोरी। स्क्रब टाइफस लागेमा किराले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिन्छ र पछि गएर कालो दाग बन्छ। ज्वरो आउने वा काम ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने हुन सक्छ।
2: भनेपछि त अलि सचेत नै पो हुनु पर्ने रहेछ। अनि यसबाट जोगिने चाहिँ कसरी बाबा?
3: ल, राम्ररी सुन छोरी। स्क्रब टाइफसबाट बस्न खेतबारीमा काम गर्दा, वन जङ्गल, घाँस बारी, चौरमा झाडी वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा र बुट लगाउनु पर्छ। घाँस बारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्न वा बस्ने गर्नुपर्छ। अनि मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्नुपर्छ। साथै स्क्रब टाइफस लागेको शङ्का लागेमा तल्ला घरेकालाई जस्तै उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लगिहाल्नु पर्छ। औषधि सेवन पछि यो रोग निको हुन्छ। बुझ्यौ होइन छोरी?
2: हजुर बुझे बाबा। अब म पनि यसबाट सचेत रहन्छु र अरूलाई पनि भन्छु। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत भएको छ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक र मतदाता नामावली पहिलो संशोधन विधेयक प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभाको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री तिमल सिन्हाले संविधानले दिएको प्रेस स्वतन्त्रता अधिकार पूर्ण रूपमा सुरक्षित रहेको र यो अधिकार कसैले हनन गर्न नसक्ने बताउनुभयो। उहाँले सांसदहरूले उठाउनु भएको प्रश्न र सुझावलाई मन्त्रालयले गम्भीरताका साथ लिने, सुझावका आधारमा मन्त्रालयका कामहरू प्रभावकारी बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसअघि आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सभाको मर्यादा कायम राख्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। यस्तै बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार गर्नुपर्ने, सुकुम्बासी र घर परिवार विहीनका समस्या छिटो समाधान गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्व र गरिमा व्यापक र गहन भएको बताउनु भएको छ। सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही सिटी हल समुद्घाटन समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका न्यूनतम आधारभूत आवश्यकता तथा जनचाहना अनुरूप विकासका कामलाई तीव्रता दिएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यता र आदर्शलाई सबल बनाउनु पर्नेमा जोड़ दिनुभयो। स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्नु, सुविधा उपलब्ध गराउनु तथा विकासका कार्यहरू सञ्चालन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले गुणस्तरहीन खाद्य उपभोगबाट स्वास्थ्यमा हुने असर न्यूनीकरण गर्न खाद्य गुणस्तर परीक्षण बढाउनु पर्नेमा बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आर्थिक वर्ष 2083-84 बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको छलफलमा सांसदहरूले आयातलाई निरुत्साहित गर्दै किसानहरूलाई उपयुक्त अनुदानको व्यवस्था मिलाउनु पर्ने र कृषि तथा खाद्य क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्ने बताउनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरित अर्थतन्त्र, डिजिटल व्यापार तथा ई कमर्स प्रबन्धन र उत्पादनशील उद्योगको विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्त न्यून रहेको र नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि नभएको बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा 11 को पठन पाठन आगामी असार 1 गतेबाट गराउन निर्देशन दिएको छ। मन्त्रालयले शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 को पठन पाठन सञ्चालनका लागि आगामी असार 1 गतेबाट गराउन निर्देशन दिएको हो। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आज पत्राचार गरी जानकारी गराएको छ। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यही पुर्याउँछ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी केदार भट्ट अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

0: क्षमतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट। तपाईँहरूलाई सम्झना छ भने हामीले कार्यक्रममा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको प्रेरक जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई उठान गर्दै आएका छौँ र कार्यक्रम महिला आवाजमा आज मधेस आवाजलाई हामीले समेटेका छौँ। मधेसमा रहेका हाम्रा महिलाहरूको अवस्था कस्तो छ र आवश्यकता के छ, परिवर्तन कसरी हुँदैछ र मधेसबाट जति पनि हाम्रा आमा दिदी बहिनी छोरीहरू कार्यक्षेत्रमा आउनु भएको छ उहाँहरूको चुनौती के कस्ता छन्, यसकै एक प्रतिनिधि पात्रको रूपमा आज हामी माझ हुनुहुन्छ। सङ्घर्ष र चुनौतीलाई खेप्दै एउटा उचाइ तय गर्न सफल र त्यही उचाइको यात्रामा पनि हुनुहुन्छ लेखक अनुसन्धानदाता अधिकार कर्मी रीता शाह। उहाँ सप्तरीबाट हुनुहुन्छ र धेरैले उहाँलाई लेखकको रूपमा पनि चिन्नुहुन्छ। अनुसन्धानकै मार्फतबाट लेखनी र सामाजिक पैरवी गर्ने काममा पनि हुनुहुन्छ भने प्रशिक्षकको रूपमा पनि कार्य गर्दै आउनुभएको छ। आज हामी उहाँको अनुभवलाई यहाँहरूमा आज राख्न लागेका छौँ। सबैभन्दा पहिला त रीता म्याम, यहाँलाई कार्यक्रम आजका नारीमा स्वागत गर्छु।
1: धन्यवाद अवसरको लागि।
0: सन्चै हुनुहुन्छ?
1: म ठिक छु।
0: दिनहरू कसरी व्यतीत हुँदैछन्?
1: अलिअलि चाहिँ व्यस्त छु
0: हजुर,
1: केही समय घर परिवारलाई, केही समय चाहिँ आफ्नो कामलाई र केही चाहिँ अभियानलाई अलिअलि चाहिँ व्यस्त छु।
0: के अभियानलाई, के घर परिवारलाई, के कार्यक्षेत्रलाई भन्दा हाम्रा दिदी बहिनीहरूले आफूलाई चाहिँ कति समय दिनुभएको छ भनेर नि कहिले काहीँ यस्तै भेटवार्तामा सोध्न मन लाग्छ।
1: कहिले काहीँ अब आफूलाई चाहिँ समय दिन भ्याइँदैन, कस्तो महसुस हुन्छ भने यो आफ्नो पारिवारिक जिम्मेवारी र आफ्नो कामको जिम्मेवारीको बिच कहिले काहीँ चाहिँ एकदमै थिचिएको पनि महसुस हुन्छ। र यो मलाई लाग्छ हामी जस्तो अहिलेको जुन नारीहरू छौँ, जो चाहिँ घर परिवार पनि सम्हाल्दै अनि सार्वजनिक जीवनमा पनि आफ्नो पाइलाहरू अगाडि बढ्ने क्रममा जो हुनुहुन्छ, उहाँहरूको चाहिँ यस्तै चुनौती छ जस्तो मलाई लाग्छ र म पनि त्यस्तै अनुभव गरिरहेको छु।
0: हजुर, यो व्यस्तता बिच पनि कार्यक्षेत्र घरैसी व्यस्तता, आफ्ना विभिन्न व्यस्तताका बावजुद पनि स्वयं आफ्नो स्वास्थ्यलाई, शारीरिक र मानसिक स्वास्थ्यलाई हामीले अलिक त समय दिनुपर्ने हो कि, अब चाहिँ समय मिलाउनु पर्ने हो कि, यो पनि आवश्यकता छ नि होइन?
1: यो एकदमै जरुरी हुन्छ। कहिलेकाहीँ कस्तो महसुस हुन्छ भने सबैजनाको ख्याल गर्दा गर्दा आफ्नो चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यको कसले ख्याल गरिदिने, त्यो चाहिँ महसुस एकदमै भइराखेको छ मलाई लाग्छ। यो मलाई मात्रै होइन, यो धेरैले चाहिँ महसुस गरेको छ। र पछिल्लो समयमा मैले अलिकति समय भयो भने म चाहिँ मेडिटेसन गर्छु, खास गरेर म्युजिक सुनेर अनि आफूलाई मनपर्ने फिल्महरू हेरेर, खास गरेर घरमै बसेर त्यस्तो, अनि पुस्तक पढ्ने त मेरो पुरानो बानी नै छ। त्यसरी चाहिँ म आफूलाई चाहिँ अलिकति बुझ्ने र आफूलाई समय चाहिँ त्यसरी चाहिँ दिइराखेको छु।
0: आज हामीसँग मधेसको हाम्रो दिदी बहिनीको, हाम्रा आमा छोरीहरू जो क्रियाशील हुनुहुन्छ, जो सङ्घर्ष र चुनौतीका बावजुद अगाडि, चुनौतीलाई खेप्दा अगाडि आउनुभएको छ, त्यसकै एक प्रतिनिधि पात्रको रूपमा रीता शाह हुनुहुन्छ, जसलाई लेखकको रूपमा पनि हामी चिन्छौँ, अधिकार कर्मीको रूपमा पनि चिन्छौँ। आज यो पैरवी गर्दै, सामाजिक पैरवी, लेखन, प्रशिक्षकको एउटा भूमिका, अनुसन्धानकर्ता, यो सबै कुरा भूमिका निर्वाह गर्दै जुन यात्रामा हुनुहुन्छ नि, यहाँसम्म आइपुग्दाखेरि आफ्नो विगतलाई सम्झिँदाखेरि छोरी भएकै कारणले अध्ययनको लागि पनि सङ्घर्ष गर्नु परेको ती दिनहरूलाई सम्झिँदाखेरि, सप्तरीमा बिताएको बाल्यकाल, स्कुलै जीवनलाई सम्झिँदाखेरि कस्तो अनुभूति हुन्छ? त्यति बेला के बन्छु, के गर्छु, के थियो?
1: वास्तवमा म मेरो विगतलाई सम्झिँदाखेरि मलाई चाहिँ मैले धेरै नै चुनौती खेप्नु परेको चाहिँ महसुस हुन्छ। किनभने आजकलको बालिकाहरूलाई, युवतीहरूलाई, महिलाहरूलाई त्यति धेरै चुनौती चाहिँ खेप्नु परेको छैन, खास गरेर मधेसी समुदायमा पनि। म मेरो विगतलाई सम्झिँदाखेरि म सप्तरी जिल्लाको एउटा ग्रामीण भेगमा जन्मेको, मेरो गाउँ कनकट्टा थियो। त्यहाँबाट 3 किलोमिटर दक्षिणमा भारतको सिमाना थियो। हाम्रो परिवार चाहिँ सम्पन्नै थियो, खाना लाउनको समस्या थिएन। तर त्यति हुँदाहुँदै पनि, सम्पन्न परिवार हुँदाहुँदै पनि, त्यति बेला चाहिँ मधेसी समुदायमा, खास गरेर हाम्रो गाउँमा, छोरीलाई पढाउने चलन थिएन। छोरीलाई यसो 7-8 कक्षासम्म पढाउने, नाम गाम चल्यो भने बिए गरिदिने चलन थियो। र मेरो गाउँमा 8 कक्षासम्म मात्रै थियो, र त्यहाँ अब मैथिली भाषामै पढाइ हुन्थ्यो, नेपाली पनि मैथिलीमै पढाइन्थ्यो। किनभने त्यहाँ अधिकांश मधेसी समुदायको बसोबास थियो र शिक्षकहरू पनि मधेसतिरकै थिए। 8 कक्षामा आउँदासम्म म एकजना मात्रै त्यहाँ युवती थिएँ मेरो स्कुलमा। त्यसपछि अब मलाई गाउँभन्दा बाहिर जानुपर्ने अवस्था आयो, अनि मेरो हजुरबुवाको घर राजविराजमा पनि थियो, सप्तरी जिल्लाको सदरमुकाम। अनि त्यहाँ पढ्न गएँ। त्यहाँ पढ्न गइसकेपछि अब त्यहाँ पब्लिक स्कुल थियो, पबी स्कुल भन्ने, त्यहाँ मिक्स खालको बालबालिकाहरू थियो, नेपालीमा पढाइ हुने बच्चाहरू पनि नेपालीमा बोल्ने। अब मलाई चाहिँ पटक्कै नेपाली बोल्न नआउने, मैथिली बोल्यो भने अरूहरूले गिज्याउने। अनि म 8 कक्षामा धेरै जसो क्लासै

थिएँ। त्यसपछि म पढेँ, मेरो 10 कक्षामा पास गरिसकेपछि मेरो घर परिवारको के मान्यता थियो भने अब उसको बिहे गराइदिनुपर्छ। अब धेरै पढ्न त्यहाँ चलन थिएन, अनि वर्ष पछि मैले केटाहरू हेर्न आउँथेँ। अनि मैले के अब युक्ति निकालेँ भने म त एकदम मलाई धेरै पढ्न रहर थियो, खास गरेर म टेलिभिजनमा अन्तर्वार्ताहरू हेर्थेँ। महाराज किरणले दिएको अन्तर्वार्ता हेरेर चाहिँ म

पनि जिन्स लगाउँथे, साइकल चढ्थे। त्यति बेला मलाई धेरै केटाहरूले जिस्काउँथ्यो, समाजको मान्छेहरूले पनि अब यसले चाहिँ आफ्नो जातमा बिहा गर्दैन पक्कै भाग्छ भनेर घरमा कुरा लाग्यो त्यस्तो खालको। अनि त्यो दबाबले गर्दा पनि मेरो परिवारको व्यक्तिहरू

0: काठमाडौँमा पढ्न थालिसकेपछि मेरो बिहे पनि भयो। एक वर्षको पढाइपछि मेरो अनि ठुलो बाबु खेतमा बसेपछि म घरबाट इन्टर ब्याचलर र मास्टर घरबाट सङ्घर्ष गरेर दुइटै बच्चालाई हुर्काउन त्यसरी चाहिँ मैले मेरो आफ्नो चाहिँ अध्ययन पुरा गरेँ।
1: सबै

पर्ने रूपलाई पढ्नकै लागि सङ्घर्ष गर्नुपर्ने अनि सानै उमेरमा हुने बिहाबाट भाग्नको लागि कति त्यसबाट बस्नको लागि कतिको सङ्घर्ष गर्नुपर्ने त्यसपछि विवाह भएपछि पनि आफ्नो अध्ययनलाई निरन्तरता दिनको लागि आफ्नो परिवारलाई समय दिएर बच्चाहरूलाई स्याहार्दै फेरि त्यो पढाइलाई निरन्तरता दिनु पढ्नु सबैले पढ्छन् तर हाम्रा आमा दिदी बहिनी छोरीहरूले पढाइ पुरा गर्नुको लागि के कसरी समय दिइरहेका छन् कहिले निहालेका छन् आज हाम्रा दिदी बहिनी छोरीहरू आफ्नो ठाउँमा योगदान दिइराख्नु भएको छ राष्ट्रिय पहिचान

पढाइमा अध्ययनमा कार्यक्षेत्रमा त्यसको पनि लेखाजोखा हुने यो सचेतनाको अभावले अशिक्षाले होइन यो सबै कुराले हुनसक्छ तर यसको मारमा छोरीहरूलाई बढी बढी हो।

विवाह गऱ्यो आफ्नो मनले अथवा अन्तर्जातीय विवाह गऱ्यो भने त्यो चाहिँ त्यो घर परिवारको लागि चाहिँ ठुलो इज्जतको विषय पहिला पनि थियो अहिले पनि छ। त्यसको परिणाम के हुन्छ भने छोरीलाई चाहिँ अब घर बाहिर पढ्न पठायो भने अथवा जागिर गर्न पठायो भने अथवा सार्वजनिक जीवनमा गयो भने त्यसले चाहिँ केही गर्ला कि र त्यसबाट चाहिँ

0: त्यसले गर्दा अब छोरीमा लगानी नगर्न, लगानी गरिसके पनि अब छोरीहरूलाई चाहिँ त्यो रूपले चाहिँ बाहिर सार्वजनिक जीवनमा आउनु नदिने, त्यो खालको अहिले पनि मान्यता छ।
1: सार्वजनिक जीवनमा आउनुको लागि पनि आफ्नो आफन्त अथवा पनि परिवारसँग सङ्घर्ष गर्नुपर्ने होइन। हामी भन्छौँ नि घरहरूको सबैभन्दा सुरक्षित

0: छोरीहरूको लागि असुरक्षित नबनोस्।
1: वास्तवमा तपाईँले एकदम ठुलो कुरा र एकदम महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। जब हाम्रो परिवारले खास गरेर बिहे भएको महिलाको लागि उसको हस्बेन्डले यदि साथ दियो भने ऊ जहाँ पनि सङ्घर्ष गर्न सक्छ, जसको विरुद्ध पनि आवाज उठाउन सक्छ,

र त्यो महिलामा खास गरेर त्यो अगाडि बढ्नलाई चाहिँ ठुलो चुनौती खेप्नुपर्ने हुन्छ। त्यसले गर्दा घर भनेको एकदम महत्त्वपूर्ण थल हो। हामी लैङ्गिक समाजिकीकरण जुन कुरा गर्छौँ नि, लैङ्गिक समाजिकीकरण भनेको यसको सुरुवात घरबाट हुन्छ र

0: शिक्षामा, उनीहरूको रोजगारीमा, उनीहरूको काममा, उनीहरूलाई हेर्ने दृष्टिकोणमा जुन परिवारमा राम्रो साथ र सहयोग हुन्छ त्यो परिवारको महिलालाई, त्यो परिवारको बालिकालाई अगाडि बढ्न एकदमै सहज हुन्छ। र त्यस्तै समाजले पनि, अब कतिपय समाजले के हुन्छ भने महिलाप्रति चाहिँ एकदमै लोयल हुन्छ, कठोर हुँदैन। तर मधेसी समुदाय पहाडी समुदायको तुलनामा अहिले पनि एकदमै कठोर अभ्यास गर्छ, र खास गरेर यसको प्रभाव चाहिँ उत्तर भारत र सिमानासँग एकदमै जोडिएको छ। त्यसले गर्दा चाहिँ त्यहाँको बारेमा चाहिँ विश्लेषण गर्दाखेरि अलिकति चाहिँ फरक तरिकाले काम गर्नुपर्ने हुन्छ, फरक तरिकाले चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ।
1: घर परिवारको साथ त शक्ति हुने होइन, त्यो शक्तिको अभावमा निरै बन्न पुगेका हाम्रा छोरीहरूले आफ्नो जिन्दगीलाई नै गुमाउन परेको अवस्था नै छ। यो अवस्था नआओस् नदोरियोस्, हरेक घर परिवार छोरीको आमाको दिदी बहिनीको साथ र सहयोगी भनेर रहन, किनकि हाम्रा आमा दिदी बहिनी छोरी बलिया भयो भने, सशक्त भयो भने, क्षमतावान भयो भने सबैभन्दा उपलब्धि कसले हुने त भन्दा परिवारले, समाजले र राष्ट्रले हुने त। यसरी पनि घर सुरक्षित रहोस् र हरेक घरले सोचोस्, घरको महिलाहरूले, छोरी आमा दिदी बहिनीहरूले कति अवसर पाए, अझै पनि सङ्घर्ष गर्नु परेको छ कि, उनीहरूलाई साथ सहयोगको आवश्यक छ कि। सबैभन्दा मनमदायक, सबैभन्दा संवेदनशील कुरा त जति बेला अप्ठ्यारोमा परेका छन् त्यति बेला कति साथ दियो हामीले।

0: छोरी भनेमा हत्या अनि पढ्नकै लागि सङ्घर्ष त्यसमा पनि बाल विवाहको पनि अनि कम उमेरमै पढाइ अधुरो अपुरो रहने यहाँ त अनुसन्धान गरिरहनु भएको छ पैरवी गरिरहनु भएको छ अधिकार कर्मीको रूपमा काम गरिरहनु भएको छ कलम आवाज दुवैबाट यो विषयलाई उठान पनि गरिरहनु भएको छ साँच्चै हामीले धेरै मधेसका हाम्रा दिदीबहिनीको समस्याहरूलाई सुनेका छौँ हेरेका छौँ प्रत्यक्ष यहाँ हरेक समय नजिकै राख्नु भएको छ अहिलेको अवस्था कस्तो छ केही त परिवर्तन आयो कि
1: पछिल्लो समयको तुलनामा केही परिवर्तन आएको छ खास गरेर हामीले राजनीतिक र संवैधानिक परिवर्तनको कुरा गऱ्यौँ भने मधेस आन्दोलन 63-62 अनि 72 मधेस आन्दोलनपछि धेरै परिवर्तन आएको छ खास गरेर हाम्रो संविधानमा अहिले धेरै अधिकारहरू दिएको छ नागरिकताको आमाको नाममा नागरिकताको अधिकार दिएको छ अर्को कुरा चाहिँ महिलाहरूलाई चाहिँ आरक्षण दिएको छ निजामती क्षेत्रमा त्यस्तै राजनीतिमा आरक्षण दिएको कारणले महिलाहरू बिस्तारै राजनीतिमा पनि बढ्दै गइराखेको छ सार्वजनिक जीवनमा पनि उहाँहरूको प्रतिनिधित्व बढेको छ निजामती क्षेत्रमा पनि बढेको छ पुलिस प्रहरीहरूमा पनि हामी हेर्छौँ पहिलाको तुलनामा छ तर हामी देशकै तुलना गर्दाखेरि देशभित्रै यदि हामीले हेऱ्यौँ भने अझै पनि मधेसी समुदायको महिलाहरू बालिकाहरू तुलनात्मक रूपमा कमजोर छ शिक्षाको हिसाबले पनि कमजोर छ गरिबीको हिसाबले पनि कमजोर छ स्वास्थ्यको अवस्थाको हिसाबले पनि कमजोर छ रोजगारीको हिसाबले पनि कमजोर छ र आर्थिक सशक्तिकरण हेऱ्यो भने त्यो पनि कमजोर छ अझ मधेसी समुदायभित्र पनि समग्रमा हेर्दाखेरि एउटा चित्र आउँछ र त्यहाँभित्र पनि डाइभर्सिटी छ खास गरेर मधेसको दलित समुदाय एकदमै तल अहिले जुन बाल विवाहको एकदमै धेरै समस्या छ त्यो दलित समुदायमा मुस्लिम समुदायमा ग्रामीण भेगमा र निम्न वर्गमा छ दाइजोको समस्या जो बढी धनी छ उहाँहरूले धनी परिवारमा बढी दाइजोको लेनदेन हुन्छ शिक्षित परिवारमा हुन्छ किनभने त्यो अर्कोपट्टि परिराखेको हुन्छ छोरी भ्रूण हत्या पनि शिक्षित व्यक्तिहरूले गर्ने जोसँग पैसा छ जसलाई चाहिँ कसरी गर्ने टेक्नोलोजीको बारेमा थाहा छ उहाँहरूले गर्नुहुन्छ भनेपछि समग्रमा हेर्दा मधेसी समुदायभित्र पनि त्यहाँ दलित समुदायहरूको अवस्था एकदमै काली लाग्दो छ शिक्षाको हिसाबले पनि धेरै पछाडि पारिएको छ त्यसले गर्दा चाहिँ हामीले के हेर्नुपर्ने हुन्छ भने संविधानले दिएको अधिकार कानुनले दिएको अधिकारले मात्रै हुँदैन सँगसँगै हाम्रो सामाजिक संरचना कस्तो छ महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ त्यसमा चाहिँ काम गर्न सकेका छैन जुन मैले अघि पनि भने
0: व्यवहारिक रूपमै कार्यान्वयनमा आउनुपर्ने तत्कालको आवश्यकता होइन
1: हो जस्तै परिवारबाटै छोरीलाई हेर्ने दृष्टिकोण छोरालाई हेर्ने जुन दृष्टिकोण छ त्यसमा परिवर्तन भएको छैन समाजमा हेर्ने जुन दृष्टिकोण छ त्यसमा परिवर्तन भएको छैन त्यसले गर्दा हामीले परिवारबाटै काम गर्न एकदमै जरुरी छ स्कुल कलेजमा काम गर्न जरुरी छ र यसको मुख्य दायित्व चाहिँ नेपाल सरकारको हो हामी जस्तो अभियन्ताको हो विभिन्न सङ्घ संस्थाहरूको हो त्यसले गर्दा त्यहाँ काम गर्न चाहिँ एकदमै जरुरी छ संविधानमा धेरै अधिकार छ तर त्यो अधिकारको बारेमा अधिकांशलाई जानकारी नै छैन यति धेरै महिला हिंसा हुन्छ अब महिला हिंसा सम्बन्धी कानुनहरू के छ त्यसको बारेमा धेरैलाई जानकारी छैन
0: हजुर यो सँगै अब आज हामीले मधेसको आवाजलाई ल्याउन लागेको छौँ होइन मधेसको आवाज सुन्नु पनि परेको छ मधेसको आवश्यकतालाई बुझ्नु पनि परेको छ हाम्रो आमा दिदीबहिनी छोरीहरू निर्धक्क भएर घरबाट कहिले बाहिर निस्किने होला स्वतन्त्र भएर अध्ययनलाई निरन्तरता दिने मौका कहिले पाउने होला विवाह पनि आफ्नो इच्छा अनुसार गर्ने जुन चाहना हुन्छ वैवाहिक स्वतन्त्रता हुन्छ त्यो पनि कहिले हुन्छ होला यो प्रश्नै प्रश्नमा छौँ हाम्रो त्यहाँको दिदीबहिनीहरूको छोरीहरूको तत्कालको आवश्यकता चाहिँ के हो जस्तो लाग्छ गर्नुपर्ने कुराहरू चाहिँ
1: सबभन्दा ठुलो कुरा त के हुन्छ भने त्यहाँको दिदीबहिनीहरू अथवा त्यहाँको महिलाहरूलाई पहिला चाहिँ सशक्त हुन जरुरी छ र त्यो सशक्त हुनको लागि शिक्षाको एकदम जरुरी छ जबसम्म ऊ शिक्षित हुँदैन ऊ रोजगार प्राप्त गर्दैन ऊ आर्थिक रूपले चाहिँ सशक्त हुँदैन उसले चाहिँ आवाज उठाउन सक्दैन अब मानौ म माथि यदि कसैले हिंसा गर्यो भने, म यदि कसैको विरुद्धमा उजुरी दियो भने म सशक्त हुनु पर्यो नि,
0: आर्थिक रूपले पनि,
1: आर्थिक रूपले पनि,
0: चेतनाको हिसाबले, शिक्षाको हिसाबले,
1: शिक्षाको हिसाबले, सामाजिक हिसाबले पनि म सशक्त हुनु पर्यो। यदि म सशक्त छैन भने म कसरी आवाज उठाउँ? मानौ मेरो घर परिवारको व्यक्तिले म माथि हिंसा गर्छ, म उहाँको विरुद्ध आवाज उठाउन गयो भने म फर्केर जाने कहाँ? म फर्केर जाने फेरि त्यही घरमा, त्यो घरमा मलाई स्वीकार गर्दैन। त्यसले गर्दा मलाई चाहिँ कस्तो लाग्छ भने, सबभन्दा महिलाहरूको जुन हामी लैङ्गिक समानताको कुरा गर्छौँ, लैङ्गिक समानता पुरा हुनको लागि आर्थिक सशक्तिकरण एकदमै अनिवार्य शर्त मानिन्छ, र आर्थिक सशक्तिकरण हुनको लागि महिलाहरू शिक्षित हुन एकदम जरुरी छ, ऊ रोजगारी पाउन जरुरी छ, भनौँ न समग्रमा कि उसले चाहिँ आमदानी गर्नु पर्यो, चाहे जुनसुकै माध्यमबाट, ऊ आफ्नो व्यवसाय गरेर आमदानी गर्नु पर्यो, अथवा रोजगारी गरेर गर्नु पर्यो, अथवा खेतीपाती गरेर गर्नु पर्यो,
0: जसरी हुन्छ आर्थिक रूपमा सशक्त हुनु पर्यो। हाम्रो दिदीबहिनीको मुठीमा पैसा हुनु पर्यो, त्यो पैसामा अधिकार हुनु पर्यो, होइन, निर्णय पनि सँगै जोडेर आउँछ। राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी यहाँहरूमा सुनाइरहेका छौँ, र कार्यक्रम आजका नारीमा हामीले महिला सवाललाई उठान गर्दै आएका छौँ, र महिला सवाललाई उठान गर्ने क्रममा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभवलाई यहाँहरूमा आज राख्दै पनि आएका छौँ। आज यो अनुभव सुनाउने क्रममा, महिला सवाललाई उठान गर्ने क्रममा आज मधेसको आवाजलाई हामीले यहाँहरूमा आज सुनाइरहेका छौँ। यो असाध्यै आवश्यक पनि छ। मधेस भन्ने बित्तिकै हामीले आज त्यहाँको आमा दिदी बहिनी छोरीहरूको स्वतन्त्रताको कुरा, अवसरको कुरा, अध्ययनको कुरा, चेतनाको कुरा, हिंसामुक्त जीवनको कुरा र आर्थिक सशक्तिकरणको कुरा, यी सबै जोडेर आउँछन् नि, होइन? सबैभन्दा ठुलो कुरा त आफू के हो र मेरो जिन्दगी के हो बुझ्नु परेको छ। जिन्दगी के हो र उसको जिन्दगी कसरी बाँच्नुपर्छ बुझाइदिनु पनि परेको छ, बुझिदिनु पनि परेको छ। यो सबै कुरालाई लिएर यहाँ अनुसन्धानकर्ताको रूपमा मधेसको घर घर त्यो समुदायमा पुगिरहँदाखेरि मन छुने कुराहरू हुन्छ नि, होइन, बिर्सिन नसक्ने कुराहरू हुन्छ नि हाम्रो आमा दिदी बहिनी छोरीहरूको, त्यस्ता केही कुरा छन् होला नि?
1: भर्खरै म 2 महिना अगाडि एउटा सामूहिक बलात्कारको केसको चाहिँ एउटा अध्ययनमा गएको थिएँ। त्यो सामूहिक बलात्कार हुँदा गाउँमै पञ्चायती गरेर मिलाउने काम हुँदाखेरि त्यो युवतीले चाहिँ आत्महत्या गर्यो,
0: किशोरीले,
1: त्यो किशोरीले आत्महत्या गर्नुपर्ने बाध्य भयो। त्यही विषयमा अनुसन्धान गर्न गएको थिएँ। अनि अब यस्ता खालको चाहिँ धेरै उदाहरणहरू छ कि, खास गरेर मधेसी समुदायमा समग्रको मैले कुरा गर्दाखेरि, जस्तै स्वतन्त्रताको कुराहरू हुन्छ, आफू को हो के हो भन्ने कुरा, यो कुराको सुरुवात चाहिँ परिवारबाट हुन्छ कि?
0: हजुर, त्यहाँ बोक्सीको नाममा पनि
1: हो, बोक्सीको नाम के हुन्छ भने, हाम्रो जुन
0: बोक्सीको नाममा के नाममा हिंसा एकदमै
1: एकदमै एकदमै धेरै छ। त्यहाँको कुरीति कुसंस्कारको कुरा गर्दाखेरि, अब त्यहाँ जो एकदमै जसको परिवारमा छोरा मान्छेहरू बाहिर गएको छ, दलित समुदायको एकल महिलाहरूलाई बोक्सी लगाउने त्यस्तो खालको भइराखेको हुन्छ। र खास गरेर महिलाको आफ्नो स्वतन्त्र पहिचानको कुरा गर्दाखेरि, यो के हुन्छ भने, यो हुर्काएमा फरक पर्छ कि। हामी जब एउटा छोरा र छोरी भएर कुनै परिवारमा जन्मिन्छौँ, त्यो हुर्काए उसको कसरी छ, अनि सानैदेखि छोरी भइसकेपछि उसलाई चाहिँ एकदमै सहनुपर्ने, एकदमै इज्जत धान दिनुपर्ने, सानो स्वरमा बोल्नुपर्ने, अर्काको घर जाने जात, त्यसरी नै हुर्काउँदा हुर्काउँदा के हुन्छ भने, ऊ त्यसैमा अभ्यस्त हुन्छ कि,
0: उसले आफूलाई पहिले नै कमजोर, अरूभन्दा अलि बेग्लै,
1: जुन महिलाको हाम्रो एउटा छ नि भाष्य निर्माण गरेको छ, महिलाहरू एकदम सुन्दर हुनुपर्ने, महिलाहरू कमजोर हुन्छ, उसलाई चाहिँ अरूको चाहिँ संरक्षण चाहिन्छ, अनि त्यसपछि चाहिँ महिलाहरू उपभोग गर्ने वस्तु हो भन्ने जुन एउटा मान्यता छ, त्यो मान्यताले गर्दा के हुन्छ भने, छोरीहरू चाहिँ त्यो खालको चाहिँ सशक्त हुन सकेको हुँदैन। तर पछिल्लो समयमा चाहिँ केही परिवर्तन चाहिँ भइराखेको छ,
0: सकारात्मक रूपमा लिनु पर्यो,
1: सकारात्मक, सबैको हात हातमा मोबाइल छ,
0: हजुर,
1: अनि त्यसपछि प्रविधिमा पनि पहुँच छ, सूचनामा पनि पहुँच्छ र बिस्तारै अब काठमाडौँमा तपाईँले हेर्नुहुन्छ भने यहाँ होस्टलमा बसेर मधेसी समुदायको युवतीहरू पढ्न थालेको छ, लोकसेवामा आरक्षणको कारणले नाम निकाल्न थालेको छ, त्यो छ एउटा वर्ग छ त्यो। तर अझै पनि दलित समुदाय मुस्लिम समुदायको अवस्था एकदमै कहाली लाग्दो छ, त्यहाँ चाहिँ विशेष रूपले काम गर्न जरुरी छ।
0: हजुर, छोरी भएकै कारणले हाम्रा आमा दिदी बहिनी कोही कसैको पनि जीवनमा यो स्वतन्त्रताबाट वञ्चित हुन नपरोस्, हिंसामा पर्नु नपरोस्, अवसरबाट वञ्चित हुन नपरोस्, पछि पारिनु र पछि पर्नुको अवस्था नरहोस्, यसको लागि अझै आवाज उठाउनु आवश्यक छ। र हाम्रा छोरीहरूले अवसर पाए भने सक्छन् गर्छन्, यसको एक उदाहरण यहाँ स्वयं हुनुहुन्छ। आज सप्तरीबाट रिता शाह हुनुहुन्छ, जसलाई हामीले लेखक, अनुसन्धानकर्ता, अधिकार कर्मी, सामाजिक पैरवीकर्ता होइन प्रशिक्षकको रूपमा चिन्दै आएको छौँ। मधेसको एउटा छोरी यहाँ, यहाँको हामीले जीवन कथालाई पनि जीवन अनुभवलाई पनि सुन्यौँ कार्यक्रमको आरम्भमा। यो प्रसङ्गभन्दा अगाडि मधेसको छोरीले मधेसको मर्मलाई सबैभन्दा बढी बुझ्न सक्छन्, यसको पनि एक उदाहरण हुनुहुन्छ नि त होइन? यहाँको लेखनी यात्रा नै मधेसी भोगाई काठमाडौँमा कस्तो रहे त, काठमाडौँमा अध्ययन गर्दै गर्दा यहाँले त्यो भोगाईलाई लेख्नुभयो र आमाको भूमिका निर्वाह गर्दै, जीवनसाथीको भूमिका निर्वाह गर्दै, कराइसी दायित्व निर्वाह गर्दै, सो अध्ययनबाट नै उच्च शिक्षा लगभग सो अध्ययनबाट घरमै बसेर पढेर यहाँले पुरा गर्नुभयो। त्यो अध्ययन र त्यो चेतनाले आज मधेसलाई छोएको छ नि, आज त्यही मधेसको कुराहरूलाई माथि ल्याइराख्नु भएको छ। आवश्यकता के छ, यो कुराहरू ल्याइराख्नु भएको छ, राज्यले गर्नुपर्ने कुरा, स्थानीय तहले गर्नुपर्ने कुरा, सम्बन्धित निकायले गर्नुपर्ने कुरा, अधिकार कर्मीले र अधिकारसँग सम्बन्धित हाम्रा दिदीबहिनीको सवालमा काम गर्ने सङ्घ संस्थाले गर्नुपर्ने कुराहरू छँदैछन्, गर्नु पनि पर्छ। तर स्वयं हाम्रो घर परिवार र हाम्रो दिदीबहिनीले, हाम्रा छोरीहरूले जान्नुपर्ने गर्नुपर्ने कुराहरू के हो, यो अनुसन्धानकर्ताको रूपमा पनि आज के भन्नुहुन्छ उहाँहरूलाई भन्नुपर्दा?
1: यहाँलाई धन्यवाद। अब मैले चाहिँ मेरो पहिलो रोजाइ चाहिँ म एकदम लेखपढ गरेर अनुसन्धान गर्छु भने मेरो पहिलो रोजाइ थिएन।
0: हजुर,
1: म पनि पढेर मेरो म पनि एउटा निजामती क्षेत्रमा ठुलो पोस्टमा खास गरेर सिडिओ बन्ने चाहना चाहिँ मेरो पहिलादेखि थियो, किनभने मैले चाहिँ किरण बेदी मेरो आदर्श मैले उहाँलाई मानेको थिएँ, उहाँ जस्तो बन्छु भन्ने मेरो मान्यता थियो। तर जब म काठमाडौँ आएँ, म नर्सको जागिर छोडेर अनि म यहाँ आएर चाहिँ इन्टर ज्वाइन गरेपछि मलाई कस्तो लाग्थ्यो भने म चाहिँ एकदम शिक्षित परिवारको जिन्स प्यान्ट लगाउँछु, आफूलाई मोडर्न ठान्थेँ, नेपाली पनि राम्रै बोल्छु जस्तो लाग्थ्यो। तर यहाँ कलेजमा आइसकेपछि मलाई धेरैजनाले चाहिँ मेरो बोलीको हिसाबले, किनभने मधेसी समुदायको मेरो मातृभाषा मैथिली हो, मेरो टोन फरक पर्थ्यो, अनि उहाँहरूले मलाई भारतीय भन्ने, कसैले इन्डियन भन्ने, कसैले म पायल लगाउँथेँ पहिला अनि मैले पायलिया गीत गाउँदै शिक्षकहरूले पनि गिज्याउने जिस्काउने हुँदा हुँदा त एकजना साग बालीले पनि मलाई हेप्यो कि, अनि त्यो दिन चाहिँ मलाई एकदमै महसुस भयो कि आखिर के कारण रहेछ। म 4-5 दिनसम्म एकदम सोचिराख्थेँ त्यही विषयमा सोचिराख्ने, अनि एक दिन आएर मैले लेखेँ, अनि लेखेपछि त्यसलाई मैले पठाएँ। त्यो मेरो नितान्त मैले आफैले भोगेको मेरो अनुभव। जब मेरो लेख पब्लिस भयो त्यसपछि धेरै मान्छेहरूले चाहिँ मलाई एकदम एप्रिसिएट गर्यो, खास गरेर काठमाडौँ बस्ने पहाडी समुदायको व्यक्तिहरूले, कतिले मलाई माफी पनि माग्नुभयो र कतिले गाली पनि गर्नुभयो। अनि त्यति बेला चाहिँ मैले के महसुस गरेँ भने सायद मधेसी समुदायको बारेमा, त्यहाँको महिलाको बारेमा, त्यहाँको भाषा संस्कृतिको बारेमा काठमाडौँलाई त्यति धेरै जानकारी छैन कि म चाहिँ अब यही विषयमा अध्ययन अनुसन्धान गर्छु, यही विषयमा लेख्छु र म मेरो समुदायलाई पनि सशक्त गर्छु र काठमाडौँको जुन भाष्य निर्माण छ त्यसलाई पनि परिवर्तन गर्छु भन्ने सोचेर मैले मेरो लोकसेवाको क्लास जुन मैले तयारी कक्षा त्यहीँनिर थाती राखेर म यतातिर चाहिँ यो क्षेत्रमा आएँ। र यो क्षेत्रमा आइसकेपछि सुरु सुरुमा मलाई निकै गाह्रो भयो, मेरो मातृभाषा नेपाली थिएन, तर लेख लेख्नको लागि म मैथिलीमा सोच्थेँ अनि नेपालीमा लेख्थेँ। अब अरूलाई चार दिन लेख लेख्न लाग्थ्यो भने मलाई आठ दिन लाग्थ्यो। र मैले धेरै पुस्तकहरू जब म लेखपढ गर्छु अब म यही पैसा पेसालाई अँगाल्छु भनेर सोच्न थालेँ, त्यति बेला मैले लगभग 150-200 जस्तै पुस्तकहरू पढेँ। त्यसमा पनि विभिन्न विधामा जीवनीहरू, उपन्यासहरू, जति पुस्तक मैले पाएँ, जति जहाँबाट मिल्यो म सबै पुस्तकहरू पढ्न थालेँ र लेख पढ्मै एकदमै समय व्यतीत गर्न थालेँ र बिस्तारै मेरो लेखहरू निरन्तर छापिन थालेपछि सुरुमा त मलाई यो लेख मैले लेख्छु भन्ने पनि आरोप लगायो, किनभने मेरो हस्बेन्ड पनि लेखक नै थियो।
0: हजुर।
1: अनि धेरैलाई के लाग्थ्यो भने उहाँले लेखेर उहाँको नाम मेरो राखिदिनुहुन्छ कि, अनि मलाई एकदम चित्त दुख्थ्यो कि फेरि मेरो आफन्त फोन गरेर भन्ने कि मान्छेहरूले, अनि म एकदम चित्त दुखाउँथेँ। अनि मेरो श्रीमानले के भन्नुभयो, तिमी निरन्तर लेख्दै जाऊ, बोल्ने मान्छे आफै चुप लाग्छ। मैले पनि त्यही गरेँ, निरन्तर लेख्दै गएँ। अब लेख मात्रै होइन, म सार्वजनिक जीवनमा त्यसपछि गएर बोल्न थालेँ, विभिन्न रेडियो टेलिभिजनमा अन्तर्वार्ताहरू दिन थालेपछि बल्ल मान्छेलाई लाग्यो कि होइन यसले चाहिँ आफै गरिराखेको छ कि, भनेपछि एउटै क्षेत्रमा भइसकेपछि आफूसँग कुनै गुण छ भने त्यसमा पनि जोडेर हेर्ने जुन हाम्रो परम्परा छ त्यो चुनौती पनि मैले भोग्नु पर्यो। र मैले चाहिँ मेरो आफ्नो भाषाको हिसाबले पनि मलाई चाहिँ धेरै सङ्घर्ष गर्नु पर्यो, तर बिस्तारै सङ्घर्ष गरिसकेपछि मलाई चाहिँ कस्तो लाग्यो भने मेरो एउटा पहिचान नै बन्यो। सायद म भोलिको
0: बनेको छ पक्कै,
1: भोलिको दिनमा म अरू क्षेत्रमा भएको भए म पैसा धेरै कमाउँथेँ होला, धेरै ठुलो पदमा पुग्थेँ, तर आज जुन मेरो पहिचान बनेको छ त्यो
0: पहिचानले दिएको सन्तुष्टि सायद
1: हो, त्यो चाहिँ मेरो आत्मसन्तुष्टि मलाई लाग्छ। र मैले आफ्नो समाजको लागि पनि केही गरिरहेको छु भन्ने पनि मलाई महसुस हुन्छ।
0: हजुर, यही महसुसलाई जोडेर हेर्दाखेरि होइन, गर्यो भने सकिँदो रहेछ, निरन्तर यहाँको प्रयास र आवश्यकता के रहेछ त, कुन कुराले मन छोयो त्यहीतिर डोरिनु भयो, लोकसेवा आयोगमा होइन सिडिओ बन्ने एउटा सपनाले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनु भएको त्यसलाई थाती राखेर यहाँ मधेस सवाललाई उठान गर्ने कार्यमा लाग्न थाल्नु भयो। आवश्यकता त यो रहेछ नि भनेर अब मधेसका हाम्रा छोरीहरूलाई, आमा दिदी बहिनीहरूलाई अगाडि बढ्नको लागि चाहिँ के भन्नुहुन्छ?
1: वास्तवमा म मधेसको दिदी बहिनीहरूलाई के भन्न चाहन्छु भने, म जुन सङ्घर्ष गरेँ आजभन्दा 25 वर्ष अगाडि, मैले जुन चुनौती खेपेँ सायद अहिले त्यति धेरै छैन। अहिले पढ्नको लागि पहिलाको भन्दा धेरैलाई धेरै सहज भएको छ, तर पनि मलाई चाहिँ कस्तो लाग्छ भने अहिले समाजमा जुन परिवर्तन भएको छ यो अवसरलाई चाहिँ सही ढङ्गले सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ। र यसको लागि चाहिँ शिक्षा लिन एकदमै जरुरी छ। शिक्षित भएर, आत्मनिर्भर भएर आफ्नो खुट्टामा उभिएपछि मात्रै बिहे गर्ने अनि त्यसपछि चाहिँ अरू निर्णयहरू त्यसरी चाहिँ लिनुपर्छ जस्तो मलाई लाग्छ। जस्तै अहिले दाइजोको जुन मधेसमा दाइजो र बाल विवाहको छ, मलाई कस्तो लाग्छ भने यसको लागि चाहिँ आमा बुवालाई दोष दिनुभन्दा बाल बालिकाहरूले आफैले शिक्षित भएर रोजगारी गरिसकेपछि दाइजोको जरुरी पर्दैन। विवाह पनि उमेरमा गर्नुपर्छ भने जनचेतना अहिले काफी छ कि, तर त्यसलाई पनि बाल बालिकाले आफैबाट चाहिँ अनुसरण गर्नुपर्छ जस्तो मलाई लाग्छ। र सँगसँगै म समाजको व्यक्तिहरूले पनि के भन्छु भने, छोरा र छोरीमा भेदभाव गर्नु भएन, हामी मानवताको दृष्टिले हेर्नुपर्छ। अहिले नै अब पहिला चाहिँ कस्तो सोच थियो भने छोराले पाल्नुपर्छ, तर अहिले त्यो सोच बदलिसकेको छ, अहिले छोरीहरूले पालिराखेको छ आमाले। म स्वयं त्यसको उदाहरण हो, म मेरो सासूलाई पनि हेर्छु र मेरो आमालाई पनि हेरिराखेको छु। भनेपछि अहिले छोरा र छोरीमा कुनै परिवर्तन छैन, छोराले गर्ने सबै काम छोरीले गर्न सक्छ, र छोरीहरूलाई चाहिँ दाइजो होइन कि सम्पत्तिमा अधिकार दिनुपर्छ भन्ने म सबैसँग अनुरोध गर्छु, किनभने नेपाल सरकारले सम्पत्तिमा सन्तानको समान अधिकार भनेर संविधानको धारा 38 लेखिसकेको छ, तर संविधान जारी भएको 10 वर्ष भइसक्यो, यो अहिलेसम्म अभ्यासमा आएको छैन। यो अभ्यासमा ल्याउने तपाईँ हामीहरूकै काम हो, यसको सुरुवात गरौँ। दाइजो होइन सम्पत्तिमा छोरीलाई अधिकार दिउँ, छोरीलाई आर्थिक रूपले सशक्त बनाऊ, छोरी आफै अगाडि बढ्न सक्छ, उसले धेरै थोक गर्नै पर्दैन। र छोरीहरूलाई पनि म के अनुरोध गर्न चाहन्छु भने, केवल हामी अधिकारको मात्र कुरा नगरौँ, हामी जिम्मेवारी र कर्तव्यको कुरा पनि गर्न एकदमै जरुरी छ। र हामीले आफैबाट, आफ्नै घर परिवारबाट दाइजो, बाल विवाह, छोरी भ्रूण हत्या लगायतको कुरीतिहरूको विरुद्धमा काम गरौँ। यदि परिवार एउटा सुरक्षित हुन्छ भने समाज सुरक्षित हुन्छ र देश पनि सुरक्षित हुन्छ पक्कै पनि।
0: आज रेडियो नेपालको स्टुडियोमा आएर मधेसको आवाज, मधेसको आवाज

गरिरहनु भएको छ। यो यात्राले सफलता प्राप्त गरोस् शुभकामना पनि छ। फेरि पनि धन्यवाद। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हामीले मधेसको आवश्यकता, मधेसलाई बुझ्नुपर्ने कुरा र मधेसी समुदायमा रहेका हाम्रा दिदीबहिनीहरूको अवस्था र आवश्यकता यी सबै कुरालाई समेटेर लेखक, अनुसन्धानकर्ता, सामाजिक अभियन्ता रीता शाहसँग भएको कुराकानी अनुभवलाई हामीले यहाँहरूमा आज राख्यौँ। महिला सवाल र हाम्रा महिलाको योगदान र सम्मानको कदर गर्दै फेरि पनि विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको अनुभव र महिला सवालका विविध विषयलाई समेटेर हामी आउँदो बुधबार बिहान यहाँहरूमा आज उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। जाँदा जाँदै यदि हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह, सुझाव र प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। आजको लागि भने नमस्कार, शुभ दिन।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 7 गते बिहिबार, ज्येष्ठ शुक्ल पक्ष पञ्चमी तिथि। तदनुसार मे 21 तारिक सन् 2026 नेपाल सम्मत 1146 अनला पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, 7:25 प्रसारण गर्नेछौ वैदेशिक रोजगारी कार्यक्रम, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:15 प्रसारण गर्नेछौ सुशासन र समृद्धि कार्यक्रम, 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ नागरिक शिक्षा कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचार पछाडि यहाँले लोकलहरी कार्यक्रम सुन्नुहुनेछ करिब 11 बजेसम्म, 11 बजे सुन्नुहुनेछ समाचार, समाचार पछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम, यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम, सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरि ओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: सरस्वती नगरबाट भोजराज खतिवडाजी सोध्नुहुन्छ, आसन र ध्यानको सम्बन्ध के छ, के आसन नभइकन ध्यान हुँदैन? सुन्दर प्रश्न छ। ध्यानलाई त त्यस्तो केही चाहिँदैन, ध्यान त जहाँ जतिखेर पनि हुन्छ। कुनै काम गर्नको लागि ध्यान चाहिन्छ, बाबु ध्यान लगाएर काम गर है। अब काम गर्नको लागि कुन आसन भन्नु, कहीँ उभिएर पनि काम हुन्छ, बसेर पनि काम हुन्छ, कति कामहरू हिँड्दा हिँड्दै पनि भइरहेको हुन्छ। त्यसकारण ध्यान लगाएर गर्नको लागि आसन नै चाहिन्छ, जरुरी छैन। ध्यान लगाएर गर, ध्यान लगाएर पढ, ध्यान लगाएर खाना खाऊ, ध्यान लगाएर सुना, ध्यान लगाएर हेर त। गन्ध लिनु पर्यो भने ध्यान लगाऊ, कस्तो गन्ध आइरहेको छ, ध्यान लगाऊ त त्यहाँ। हरेकमा ध्यान, बिना ध्यान त केही हुँदै हुँदैन। ध्यान जीवन हो, ध्यान छैन भने जीवन छैन। ध्यानको अर्थ हाम्रो थाहा पाउने क्षमता, बोध, होस। अब होस नै छैन भने के गर्नु र? यो सर्वाधिक महत्त्वपूर्ण। यदि मेरो जीवनमा ध्यान छ, होस छ, थाहा पाउने क्षमता छ भने जीवन छ, म जिउँदो छु। थाहा पाउने क्षमता छैन भने मृत्यु। यो थाहा पाउने क्षमतालाई नै ध्यान भनिन्छ, बोधलाई ध्यान भनिन्छ, होसलाई ध्यान भनिन्छ। अब हामी ध्यान लगाउने अथवा ध्यान गर्ने भन्छौँ, ध्यान गर्ने भने के हो? आफूभित्रको त्यो थाहा पाउने क्षमता, त्यो ध्यानलाई कहाँ लगाउने भने हो। धेरैतिर त्यो ध्यानलाई नछर है, एक ठाउँमा लगाऊ। हामी कुनै काम गर्छौँ, काममा ध्यान लाग्दैन, हाम्रो ध्यान छरिन्छ, कता कता जान्छ जान्छ। एउटा हातले काम गरिरहेको छ, ध्यान चाहिँ कता कता पुग्यो पुग्यो। अब त्यस्तो भयो भने काम राम्रो भएन, बिग्रियो। जे काम गर्छौ त्यसमा ध्यान लगाएर गर, त्यसमा आफ्नो चेतनालाई एकीकृत गर, आफ्नो चित्तलाई एकै ठाउँ लगाऊ। ध्यान भने त्यति हो, कहाँ लगाउने? एउटा लगाउने ठाउँ छ, एउटा लाग्ने वस्तु छ। ध्यान लगाउने विषय छ एउटा, एउटा लाग्नेवाला छ। त्यो लाग्नेवाला ध्यान हो। यहाँ दुईवटा शब्द प्रयोग हुन्छ, एउटालाई एकाग्रता भनिन्छ, अर्कोलाई ध्यान भनिन्छ। एकाग्रता भनेको चाहिँ आफ्नो ध्यानलाई कुनै एउटा निश्चित विषयमा लगाउनु। मैले जे काम गरिरहेको छु त्यो काममा ध्यान लगाउनु, एकाग्रता, त्यसलाई एकाग्र भएर काम गरेछ भनिन्छ। पढाइमा एकाग्रता, म पढिरहेको छु त्यहाँ मेरो ध्यान लगाएँ, एकाग्रता। ध्यान लगाउन विषय चाहिन्छ, एकाग्र हुन विषय चाहिन्छ। एउटा विषय छ जहाँ ध्यान लगाउँछु म, अर्को लाग्नेवाला छ, त्यो लाग्नेवाला चाहिँ ध्यान हो। यदि त्यो ध्यानलाई विषयमा लगाएँ भने एकाग्रता, त्यो ध्यानलाई ध्यानमै लगाएँ, विषयलाई छोड्दिएँ, ध्यान मात्रै भयो, त्यो चाहिँ ध्यान। ध्यानमा केही पनि गरिँदैन, एकाग्रतामा गरिन्छ। जहाँसम्म एकाग्रता छ त्यहाँसम्म आफूले गर्नुपर्छ। हामी एकाग्रतालाई नै ध्यान भन्ने गर्छौँ, सामान्य बोली भाषामा एकाग्रतालाई ध्यान भनिन्छ। ध्यान लगाएर काम गर, ध्यान पुर्याएर हिँड, ध्यान लगाएर हिँड, ध्यान लगाएर बोल, ध्यान पुर्याउ बोलीमा। के हो, मैले जे गरेको छु त्यसमा ध्यान लगाउनु, यो एकाग्रता हो। आफूले जे गरेको छ त्यसमा एकाग्र भएर, होस पुर्याएर, थाहा पाएर गऱ्यो भने त्रुटि हुँदैन, गल्ती हुँदैन, जे पनि हामी गर्छौँ सफल हुन्छौँ। बिना ध्यान केही हुँदै हुँदैन। त्यसकारण ध्यान गर्नको लागि आसन चाहिन्छ भन्ने होइन। अब त्यसो भए आसन किन चाहियो त, प्राणायामहरू किन गर्नु पर्या त, अब अर्को प्रश्न आउँछ। त्यो चाहिँ किन गर्नु परेको भने, हाम्रो छरिएको चेतनालाई, मनका विषय, विषय दुईटा हुन्छन्, एउटा बाहिर देखेका विषयहरू हुन्छन्, अर्को मनमा चल्ने विषयहरू हुन्छन्। हाम्रो ध्यान विशेष गरेर मनमा चल्ने विषयमा चाहिँ दौडिराखेका हुन्छ, बाहिरी विषयमा होइन। बाहिरी विषयमा ध्यान जानु त राम्रो हो, बाहिर केही देखियो, देखेको ठाउँमा ध्यान गयो, केही सुनियो, सुनिएको ठाउँमा ध्यान गयो, त्यो त अत्यन्तै राम्रो हो, किनभने त्यो त वर्तमान हो। वर्तमान क्षणमा देख्छ व्यक्तिले, वर्तमानमा सुन्छ, यतिखेर जे आवाज आइरहेको छ म सुनिरहेको छु, त्यो त अत्यन्तै राम्रो, त्यो त विषयमा ध्यान लगाउनु हो। यतिखेर घटेका विषयहरूमा, हामी यतिखेर एउटा घटनाहरू छ, आँखाले एउटा कुरा देखिराखेका छ तर मनले अर्कै सोचिराखेका छ, त्यो मनमा चल्ने विषय, अर्का विषयहरू, ती मनमा चल्ने विषयले हाम्रो ध्यानलाई लुच्छा छुडी गरिराखेका हुन्छ। यसले यता तान्ने, यसले यता तान्ने, मन त कता कता भाग्या हो भाग्या हो। हाम्रो ध्यान त ओहो, भित्र मनमा चल्ने विषयले लुच्छा छुडी गरेको हुन्छ ध्यानलाई। अनि जे काम गर्यो त्यहाँ ध्यान लाग्दैन, कुनै कुरामा मन लाग्दैन, मन कहाँ हो दौडिया छ। अब त्यसलाई समेट्न के गर्ने त, ध्यान लगाएर काम गर्न भन्यो लाग्दैन, अब के गर्नु, लगाउनु त खोज्या हो। म ध्यान लगाएर काम गर्छु भने ध्यान चाहिँ कहाँ भाग्छ भाग्छ, यो कुरा म राम्रोसँग सुन्छु भने के को सुन्नु, एकैछिन सुन्न खोजे, एकैछिन कहाँ गयो गयो मन, जे गर्न खोज्यो त्यसमा मन स्थिर हुँदैन, अब के गर्ने त। त्यो स्थिर होस् त्यसको अभ्यासको लागि चाहिँ ध्यान गर्ने व्यवस्था छ। चुप लागेर बस एउटा स्थानमा, एउटा आसन लिएर बस, त्यो आसनमा बस्दाखेरि तिम्रो मन कहाँ कहाँ भाग्छ, कसरी भाग्छ हेर, मन निरीक्षण गर र त्यो मनलाई समेट। अब एउटा विषय भित्र आफूले बनाऊ, आँखा बन्द गर, आँखा बन्द गरेर भित्र एउटा विषय बनाऊ जहाँ ध्यान लगाउन सकिन्छ, आफैले बनाउने विषय, अब बाहिरका विषय होइन। किनभने बाहिरका विषयले हामीलाई दुःख दिएको थिएन, हामीलाई दुःख दिएको हो मनमा चल्ने विषयले। त्यसकारण मनमै एउटा नयाँ विषय बनाऊ, जस्तो श्वास चलिरहेको छ, आँखा बन्द गर, पुरा ध्यान श्वासमा लगाऊ, श्वास भित्र गयो, श्वास बाहिर गयो, त्यसमा ध्यान लगाऊ। चुपचाप लागेर बस, शरीरमा केही भइरहेको छ, चिसो छ, तातो छ, कपडाको स्पर्श छ, जमिनको स्पर्श छ, हावाको स्पर्श छ, केही अनुभव भइराख्या छ, शरीरले केही न केही अनुभव गरिरहेको छ, त्यो शरीरका संवेदनाहरूमा ध्यान लगाऊ, त्यसलाई विषय बनाऊ र तिम्रो ध्यान त्यहाँ लगाऊ। कहीँ न कहीँ त लगाउनु छ, नत्र भाग्छ मन। मनलाई समेट, ध्यानलाई समेट र शरीरका संवेदनामा लगाऊ, या ध्यानलाई समेट आउँदै जाँदै गरेको श्वासमा लगाऊ, या ध्यानलाई समेट बन्द आँखाले, आँखा बन्द गर्दा जस्तो दृश्य देखिन्छ, अँध्यारो देखिन्छ ठिक छ, अँध्यारो उज्यालो जसुकै देखियोस्, आँखा बन्द गरेर देख्ने दृश्यमा आफ्नो मनलाई, आफ्नो ध्यानलाई एकत्रित गर, या कुनै एउटा कल्पना गर, एउटा भगवान्को कल्पना गर, या जोसुकैको कल्पना गर, एउटा कुनै दृश्यहरू हुन्छ, नदी नालाहरू, पहाड पर्वतहरू, हिम श्रृङ्खलाहरू, झरनाहरू, वन जङ्गलहरू, केही पनि तिमीलाई राम्रो लाग्छ, राम्रो लाग्ने विषय कल्पनामा ल्याऊ, भगवानलाई आफ्नो कल्पनामा लिएर आऊ र त्यसमा ध्यान लगाइराख, त्यसमा आफ्नो चित्त लगाऊ। यी ध्यानका विषयहरू भए। यसरी ध्यानका विषयमा आफ्नो मनलाई स्थिर गर्ने, यसलाई चाहिँ यी विषयहरूलाई धारणा भनिन्छ। त्यसकारण ध्यान लगाउनको लागि पहिला धारणा बनाऊ, केमा ध्यान लगाउँछौ त। ध्यान लगाउन विषय त चाहियो, त्यो विषयभित्रै छनौट गर। कस्ता विषय? आँखा बन्द गरेर देखिने विषय, आँखा खोलेर देखिने विषय होइन, बन्द गर। भित्री विषय, किनभने तिमीलाई बाहिरी विषयले दुःख दिएको छैन, त्यसकारण बाहिरी विषय छान्नु पर्दैन। भित्री विषयले, मनमा चल्ने विषयले दुःख दिया हो, त्यसकारण त्यहाँ चाहिँ समेट। त्यसको लागि भित्री विषय बनाऊ, एउटा छान, जे छाने पनि, या कल्पना गरेर छान, या भएका विषयहरू, श्वासलाई, संवेदनालाई, या आँखा बन्द गरेर देखिने दृश्यलाई, जसलाई हेर्न चाहन्छौ, एउटा विषय छान, जसलाई धारणा भनिन्छ, त्यसमा लगेर आफ्नो ध्यानलाई लगाऊ। हो, यसरी ध्यान गर्नको लागि चाहिँ आसन चाहिन्छ। एउटा आसनमा स्थिर नभइकन भित्री विषयमा ध्यान लगाउन सकिन्न। बाहिरी विषयमा ध्यान लगाउनको लागि त आसन चाहिँदैन। जसरी पनि ध्यान लगाएर गर्न सकिन्छ, जस्तो ध्यान लगाएर हिँड, हिँड्दाखेरि ध्यान पुऱ्यो भाइ, ठेस लाग्ला, ध्यान लगाएर हिँड। अब त्यसको लागि आसन चाहिएन, हिँड्दा हिँड्दै ध्यान लगाउन सकियो, यी बाहिरी विषय भए। भित्री विषयमा चाहिँ त्यस्तो हुँदैन। भित्री विषयमा ध्यान लगाउनको लागि चाहिँ आसन चाहिन्छ। एउटा आसनमा स्थिर बस र के भइरहेको छ त्यसमा ध्यान लगाऊ। यसले चाहिँ हाम्रो भित्रको चञ्चल मनलाई समेट्छ, भित्रको चञ्चलतालाई समेट्छ र शान्त बनाइदिन्छ। जहाँ भित्र दस्तिर छरिएको मन, हाम्रो चेतना, हाम्रो ध्यान विभिन्न मनका विषयमा छरिएको थियो, त्यसलाई समेटेर एउटा विषयमा स्थिर गर्ने बित्तिकै भित्र त शान्ति भएको जस्तो हुन्छ। किनभने सारा अशान्ति मनको रहेछ के, अशान्ति बाहिर हुने होइन रहेछ, सारा अशान्ति मनमा रहेछ। त्यो मनको अशान्ति कम भएको अनुभव हुन्छ। किन कम भयो भने हामीले त्यो छरिएर यता र उता, उता र उता कुरा खेल्या खेले नाचिरहने मनलाई एउटा विषयमा स्थिर गरे। धेरैवटा विषयमा नाच्दाखेरि अशान्तिको अनुभव हुन्थ्यो, एउटै विषयमा स्थिर भयो, स्वत शान्त भयो। अनि अन्तिममा त्यही एउटा विषयमा स्थिर हुँदा हुँदै हुँदा हुँदै हुँदा हुँदै एउटा घडी यस्तो आउँछ, त्यो विषय पनि छुट्छ। जुन विषयमा ध्यान लगाइरहेको थियो त्यो विषयको पनि ज्ञान हुँदैन, त्यो विषय पनि छुट्यो। अब के बाँकी रह्यो? मात्रै ध्यान बाँकी रह्यो। लगाउने विषय हट्यो, धारणा हट्यो। एउटा धारणा बनाएर त्यसमा ध्यान लगाएको थिएँ, धारणा हट्यो। जस्तो मैले एउटा भगवानको कल्पना गरेर भगवानमा ध्यान लगाइरहेको थिएँ, लगाउँदा लगाउँदै भगवान छुट्यो। अन्तर ध्यान भनिन्छ नि, भित्र भित्र ध्यान भयो, भित्री ध्यानमा गयो, भगवान अलग भए छैनन्। अब के बाँकी रह्यो? ध्यान बाँकी रह्यो, ध्यान लगाउने विषय रहेन। हो, त्यो चाहिँ ध्यान हो। एकाग्रता हुँदा हुँदै ध्यान हुन्छ, त्यसकारण पहिला कन्सन्ट्रेसन अनि मेडिटेसन। त्यसैले आसन र ध्यानको सम्बन्ध छ। आफ्नो मनलाई एकीकृत गर्न, भित्री व्यवस्था मिलाउन, मनको व्यवस्था मिलाउनको लागि पहिला आसन जमाएर आसनमा बसेर ध्यान गर्नुपर्छ। किनभने शरीरलाई स्थिर राखेपछि मात्रै मन स्थिर गर्न सजिलो हुन्छ। अब यसको अर्थ शरीरलाई स्थिर राखे मन स्थिर हुँदो रहेछ भनेर दिनभरि काम नगरेर शरीरलाई स्थिर राखेर मात्रै हुन्छ अरे? त्यो त आधा घन्टा, 45 मिनट, 1 घन्टा बिहान ध्यान गर्ने, बढीमा 1.5 घन्टाको समय लिने, पुरा योग, आसन, प्राणायाम सबैको लागि, ध्यान सबै गर्नको लागि 1.5 घन्टा समय भए पुग्छ, त्यति समय लिन सकिन्छ। त्यसपछि त्यो 1.5 घन्टाले बाँकी रहेको 23.5 घन्टा यति सुन्दर बन्छ नि, यस्तो आनन्ददायी बन्छ। जे पनि म गर्छु राम्रो हुन्छ, सपार्छ पुरै समयलाई। त्यसकारण ध्यान जीवन हो, अनिवार्य रूपमा गर्नुपर्छ। ध्यान न धर्म हो न अधर्म हो, ध्यान सबैको लागि अनिवार्य छ। कुनै पनि जात, लिङ्ग, धर्म, वर्ण, सबैले ध्यान सिक्नुपर्छ। किनभने बिना ध्यान जीवन चलाउन सकिँदैन, गाह्रो हुन्छ, कष्टकर हुन्छ, अशान्ति हुन्छ के भित्र। शान्त भएर काम गर्नको लागि ध्यान चाहिन्छ र ध्यानको अभ्यास गर्नको लागि आसन चाहिन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

दार्शनिक प्रवचन श्रोताहरू तत्वज्ञान नियमित श्रवण गर्नाले नै आध्यात्मिक ज्ञान दृढ भएर हाम्रो बुद्धिमा बस्दछ। त्यसैले तत्वज्ञान सुन्न अल्छी नगर्नु है भन्दै महापुरुषहरू सचेत गराउँछन्।

त्यही भगवानका अवतार वेद व्यासले जीवमाथि कल्याण हेतु वेद ब्रह्माजीलाई पनि बुझ्न कठिन क्लिष्ट, त्यसैले भागवत लगायतका पुराणहरू अरबौँमा, त्यसको ठिक ठिक अर्थ निकाल्नलाई त पुरैको ज्ञान हुनु पर्यो, नत्र त अर्ध ज्ञान भयङ्करम।

स्वयं भगवान हो, वेद को अर्थ हो वेदांत दर्शन। इस बात पर नीति मेरे कल्याण करना सक्षो यो बताए तो इस बात बताइयो तेरला कि यो वेदांत दर्शन मा चार अध्याय छन्, जसमा समन्वयाध्याय ब्रह्म को स्वरूप को समन्वयात्मक ढंगले वर्णन गरिएको छ। त्यसै गरी साधना संबंधी विषय छ, ब्रह्म ज्ञान संबंधी छ र विरोधी सिद्धांत वेद शास्त्रमा छन्। विरोधी सिद्धांत ध्यान दिनुस्, वेदमा अजायमानो बहुधा विजायते तस्य योनिं परिपश्यन्ति धीरा। अजायमानो बहुधा विजायते मुद्गलोपनिषद् तेस्रो खंड को पहिलो मंत्र भन्छ, भगवान अजन्मा छ। अजन्मा भगवान को जन्म वन्म हुँदैन। फेरि भन्छ बहुधा विजायते, भगवान का तमाम जन्म हुन्छन् एकै वेद को एकै ऋचामा। अब व्यक्तिले के बुझ्ने भगवान को जन्म हुन्छ कि हुँदैन? अरे टाड़ा खोज्न जानु पर्दैन, तपाईहरुको घर घरमा रहेको गीता पल्टाएर हेर्नुस्। एक तर्फ भगवान भन्छन् यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत, जब जब धर्म को हानि हुन्छ म यहाँ अवतार लिन्छु। ठीक छ, स्वागत छ तिमीलाई हाम्रो संसारमा। त्यही भगवान श्री कृष्ण 18 अध्यायको 66 श्लोकमा भन्छन् अर्जुन सर्वधर्मान् परित्यज्य। अघि त खुब ठाटले बताउँदै थिए धर्मको रक्षा गर्न स्थापना गर्न म आउँछु, त्यही फेरि बोल्दैछन् धर्म कर्म त्यागिदे। यदि त्याग्ने भए स्थापना गर्न किन आयो त हाम्रो यहाँको दालरोटी खाएर? हेर्नुहोस् विरोधी सिद्धान्त। त दोस्रो अध्याय छ विरोधाध्याय, विरोधी सिद्धान्तको समन्वय गरिएको छ। तेस्रो साधनाध्याय, चौथो फलाध्याय, ब्रह्म विद्याद्वारा भगवानलाई कसरी जान्ने यो विषयको निरूपण। र हाम्रो सनातन वैदिक धर्म यति उदार छ, पुण्येन पुण्यलोकम नयति पापेन पापम उभाभ्या मनुष्य लोकम। प्रश्नोपनिषद 3:7 वेद भन्छ ए नरक जान इच्छा भए नरक जाओ, स्वर्ग जान इच्छा भए स्वर्ग जाओ, मुक्त हुने इच्छा भए मुक्त हो, भक्त हुन मन लाग भक्त बन, जे मन लाग्छ त्यो गर। बताउनुस्, नरक जानलाई पनि सल्लाह दिन्छ यदि इच्छा छ भने जान सक्छ, मना गर्दैन। यति उदार छ हाम्रो सनातन वैदिक धर्म। चाहे भगवानलाई गुलाम बनाऊ यो सुविधा पनि दिन्छ सनातन वैदिक धर्म। अहम् भक्त पराधीनो या स्वतन्त्र बद्धजा, म भक्तको अधीनमा छु, जे भन्यो त्यही गर्छु, बादर समान नाच भने नाच्छु। यो सनातन वैदिक धर्मको विशेषता। 9:4-63 भागवत पल्टाएर पढ्नु होला। त व्यक्ति को साधना अनुसार को अधिकारित्व लाई ध्यान में राखेर फल प्रदान करने फलाध्याय 4 अध्याय छ। त्यसैले वेदांत दर्शन अनुसार नै हाम्रो पनि सिद्धान्त हो है, यो भन्नलाई आचार्यहरू पछि परेनन्। स्वयं सगुण साकार भगवानलाई स्वीकार नगर्ने अद्वैत वेदांत सिद्धान्त वाला आदि जगतगुरु शंकराचार्यजीले पनि वेदांत माथि शारीरक भाष्य लेखेर त्यसमा मान्यता प्रदान गरे। निम्बार्काचार्य

0: जिले पनि रामानुजाचार्य जिले पनि
1: यो हो वेदांत दर्शन।
0: र यसैलाई ब्रह्म सूत्र पनि भनिन्छ, किनकि लाखौं लाख मन्त्रमा छरिपष्ट रहेको विरोधी सिद्धान्तमा रहेको ब्रह्मको निरूपणलाई सूत्रात्मक रूपमा खिचेर राखेको उनाले ब्रह्म सूत्र पनि यसको नाम हो। र तेस्रो नाम पनि छ यसको, त्यो हो उत्तर मीमांसा। हिजो मैले बताए थोरै यस बारेमा, वेदलाई विवेचनको दृष्टिले दुई भागमा विभक्त गरे आचार्यहरूले, एक उत्तर मीमांसा एक पूर्व मीमांसा। महर्षि जयमनिको पूर्व मीमांसा जसमा कर्म कांड इत्यादिको निरूपण गरिएको छ, स्वर्गादिक हेतु गर्ने कार्यको निमित्त, देवताहरूलाई प्राप्ति हेतुको निमित्त। तर वेदव्यास भगवानका अवतारले त्यो सिद्धान्तलाई निकालेर फ्याँकिदिए, यो जरुरत छैन, सीधा भगवानको कुरा गर, देवी देवताको होइन। श्री कृष्णले इन्द्रको पूजा बन्द गराइदिए, देवी देवताको पूजा नगर फस्छौ 84 लाखमा। त्यसैले सीधा ब्रह्म सम्बन्धी कुरा गर। त उत्तर पक्ष जुन छ, जीवको परम चरम लक्ष्य के हो, त्यस बारेमा निरूपण गरे। सावधान रहनु होला, म कर्म कांड विरोधी होइन, आउ त्यो वेद अभ्यास लगाएर सोध्नु होला यो बारेमा यदि गडबड लाग्यो भने, म उनको कुरा बताउँदैछु। त्यसैले उत्तर मीमांसा भन्दछन् त्यसलाई। यसको डिटेल्स बताउँला, मैले तपाईँलाई बार बार सावधान गरेको छु, प्रारम्भमा विक्षिप्त नहुनु होला, पुरा सिद्धान्त सुन्नु होला। ठिक, त यो महत्त्वपूर्ण सिद्धान्त वेदान्त दर्शन जुन छ, यसको सूत्रमाथि हिजो विचार गरियो। पहिलो सूत्र अथातो ब्रह्म जिज्ञासा, पहिलो अध्यायको पहिलो पादको पहिलो सूत्र, अर्थात ब्रह्म सम्बन्धी जिज्ञासा उत्पन्न भयो त अब त्यसमा विचार गरिनेछ, ब्रह्ममाथि विचार गरिनेछ। के विचार गरिनेछ? यो विचार गरिनेछ कि त्यो ब्रह्म भगवान परमात्मा जे भनिन्छ त्यो छ कि छैन, कि त्यसै अड्कल पच्चु हो छ छ छ छ छ के लाही लाहीमा लाग्यो छ मामी। यो प्रश्न महत्त्वपूर्ण प्रश्न यस सम्बन्धमा, यदि छ भने त्यसको स्वरूप कस्तो छ, को हो ब्रह्म, कामधाम के गर्छ त्यो ब्रह्मले, त्यो ब्रह्ममा गुण छ भने के को गुण छ। जस्तै हामी सूर्यलाई देख्छौँ त हामी बताउँछौँ सूर्यमा गुण छ, के गुण छ, तातोपन छ, घाममा बस्नु न्यानो हुन्छ, प्रकाशको गुण छ, त भगवानमा के छ, कसरी मान्ने? आधार चाहियो। यो सम्बन्धी जिज्ञासा, त यसको जवाब त्यही वेदान्त दर्शनले नै दियो दोस्रो सूत्रमा, जन्माद्यस्य यतः, अर्थात जुन ब्रह्म हो ब्रह्म त्यो हो जसबाट यो संसार बन्दछ, प्रकट हुन्छ, जीव चराचर उत्पन्न हुन्छन्, उसैमा जीवित रहन्छन्, स्थित रहन्छन् उसैद्वारा, र महाप्रलयमा सब फेरि त्यही गएर लीन हुन्छ, जुन पर्सनालिटीमा त्यही हो भगवान, यो कार्य गर्न सक्ने पर्सनालिटी भगवान हो। त यहाँ सूत्रात्मक रूपमा छ, यसको मूल स्वरूप वेदमा डिटेल्समा छ। यसको हाम्रो इतिहासमा एक प्रख्यात ऋषि भए, भृगु ऋषि
1: नाम सुन्नुभयो होला कतिपय महानुभावले।
0: भृगु ऋषिको मनमा यही जिज्ञासा उत्पन्न भयो, यो ब्रह्म परमात्मा भगवान भन्छन् यो आखिर छ कस्तो सोध्नु पर्यो।
1: त ब्रह्म ज्ञाता पिता वरुणलाई गएर सोधे, आफ्नै पितालाई जसले ब्रह्मलाई जानेका थिए, भगवानलाई जानेका थिए,
0: सोधे विजिज्ञासस्व जिज्ञासा राखे। तैत्रीयोपनिषद्मा छ यसको वर्णन। सोधे यो ब्रह्म भगवान परमात्मा भन्छन् मलाई बताउनुहोस् कस्तो छ।
1: वरुणजीले बताए
0: यतो वायमानि भूतानि जायन्ते येन जातानि जीवन्ति यत् प्रयन्त विसंविशन्ति। तैत्रीयोपनिषद् तेस्रो बल्लीको पहिलो अनुवाक यही बताए, जसबाट यो संसार जीव चराचर उत्पन्न हुन्छ, जसमा जीवित रहन्छ जसद्वारा, र अन्त्यमा महाप्रलयमा जसमा गएर लीन हुन्छ।
1: यो संसार एक दिन थिएन,
0: अहिले छ, फेरि रहने छैन। पृथ्वी जल तेज वायु आकाश पञ्च महाभूत एक दिन आफ्नो पञ्चतन मात्रामा मिल्नेछ, पञ्चतन मात्रा अहंकारमा मिल्नेछ, अहंकार महानमा महान, प्रकृतिमा प्रकृति ब्रह्ममा खत्म। फेरि सृष्टि हुनेछ, ब्रह्मबाट प्रकृति, महान अहंकार पञ्चतन मात्रा, फेरि आकाश तेज वायु जल पृथ्वी फेरि हुनेछ क्रम। त यो सब काम कसले गर्छ? भगवानले। त्यही हो भगवान।
1: भृगुजीले
0: भने अरे त्यही हो भनेर कहाँ हुन्छ, अनुभव गराऊ खालि तिम्रो बोलीले मात्र काम मान्छौ हामी। आजकलको वैज्ञानिकहरू पनि यही त भन्छन् नि, पहिला देखाऊ तिम्रो भगवान अनि मान्छौ, नत्र मान्दैनौ। भृगुले पनि यही छाटले सोधे।
1: तब वरुणले हप्काए
0: यो भगवान ब्रह्म जुन छ यो त अनुभवको विषय हो, शब्दमा ब्रह्मलाई बाँध्न सकिँदैन, भगवानलाई बाँध्न सकिँदैन,
1: अनुभवको कुरा हो अनुभव।
0: त यसको लागि के उपाय छ पिताजी? उनले भने यसको निमित्त रिसर्च गर्नुपर्छ। रिसर्च वैज्ञानिकहरूले पनि त केही चिजलाई माने आधार, त्यसपछि खोजी गरे रिसर्च गरे अनि नै बताए। भगवानको मामलामा चाहिँ पहिला भगवान देखाइदियो अनि विचार गरौँला यो भन्छन्। त यहाँ बताए कि साधना गर, रिसर्च गर। गरे बिचरा भृगुले स तपो तप्य तप गरे, साधना गरे, तपस तप्वा साधना गरेर अनुभव हुँदै गयो। आनन्दो ब्रह्मेति वेजानात आनन्दा देव कल्विमानि भूतानि जायन्ते आनन्देन जातानि जीवन्ति आनन्दं प्रयन्त्य विसंविशन्ति। पिताजी अनुभव भयो मैले जाने, के जाने।
2: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको दार्शनिक प्रवचन। आदरणीय श्रोताहरू, अत्यन्त महत्त्वपूर्ण विषयमा निरूपण गरिएको यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा पनि अवश्य सुन्नुहोला। सम्पूर्ण जीवात्माको वास्तविक स्वरूप भनेको श्रीकृष्णको दास हो, अतः सेव्य अर्थात् स्वामी श्रीकृष्णमा मनको अनुरागयुक्त सेवा भावना जागृत हुनु नै वास्तविक भक्ति हो। तेरा साध्य हरि सेवा गोविन्द राधे साधन श्री कृष्ण भक्ति बता दे। आदरणीय श्रोताहरू, आजको कार्यक्रमबाट पनि सधैँ जसो प्रभातकालीन सत्सङ्गको लाभ गर्नु नै भयो होला। भोलि पुनः 5:25 बजे रेडियो नेपालको राष्ट्रिय प्रसारण अन्तर्गत